0: चार अध्यादेशलाई छाडेर चार अध्यादेश स्वीकृत गर्न प्रतिनिधि सभाको कार्यसूचीमा राखिएको छ।
1: एल निनो शुरू भएको छ। अमेरिकाको वैज्ञानिक निकाय नेशनल ओशियानिक एण्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशन एनओएए का अनुसार यस वर्ष एल निनो अत्यन्त शक्तिशाली सुपर एल निनोमा विकसित हुने सम्भावना छ। यसले विश्वव्यापी मौसम प्रणालीमा परिवर्तन ल्याउनुका साथै पृथ्वीको तापक्रमलाई अझ बढ़ाउने आकलन गरिएको छ।
0: नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्व सभामुख कृष्ण बहादुर महराले पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन्। एक वक्तव्य जारी गर्दै उनले स्वास्थ्य अवस्थाका कारण सक्रिय राजनीतिबाट विदा लिई अब पार्टीको साधारण सदस्यको रूपमा मात्रै रहने निर्णय गरेको जानकारी दिएका हुन्।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रदेश र स्थानीय तहमा पठाउने अनुदान करिब 11.5 अर्ब रूपियाँ बढ़ाएको दावी गरेका छन्। आर्थिक वर्ष 2083-84 को बजेटमाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने अनुदान घटाएको भन्ने आरोप तथ्यहीन रहेको बताएका हुन्।
0: औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न औद्योगिक क्षेत्रभित्र संचालित उद्योगबाट जमीन, भवन, पानी, बिजुली लगायतको बकेउता रकम नतिर्ने उद्योगहरूमा पानी तथा बिजुलीको लाइन काट्न शुरू गरेको छ। लिमिटेडले दुई दिन बुधबार र बिहिबारमा 10 वटा औद्योगिक क्षेत्रभित्र रहेका 167 उद्योगको पानी तथा बिजुलीको लाइन कटौती गरेको हो।
1: नेपाली चिया भारतीय बजारमा जान कड़ाई भएसँगै बन्द भएका इलामका उद्योगलाई साथ दिँदै बिहिबारदेखि थप उद्योग बन्द भएका छन्। यसरी बन्द हुने उद्योगमा अर्ग्यानिक प्रमाणीकरण भएर तेस्रो मुलुकमा चिया निर्यात गर्दै आएका उद्योग छन्।
0: विज्ञापन बोर्डले सामाजिक सञ्जाल मार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन निर्देशन दिएको छ। साथै यस्ता विज्ञापन गरिएको भेटिएमा कार्यवाही गरिने समेत बोर्डले जनाएको छ। सामाजिक सञ्जाल मार्फत भइरहेका भ्रामक तथा झुटा विज्ञापन उप कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन सूचना तथा संचार मन्त्री डाक्टर तिमल सिन्हाले सम्बन्धित निकायलाई निर्देशन समेत दिनुभएको छ।
1: नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व बढ़ाउन दक्षिण कोरिया सरकारले करिब 2 अर्ब रूपियाँ बराबर अनुदान दिने भएको छ। यस सम्बन्धमा कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र नेपालका तर्फबाट कृषि वन तथा वातावरण मन्त्रालय बीच नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि परियोजना कार्यान्वयनका लागि सम्झौता भएको हो।
0: जाजरकोटमा वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका अवैध भौतिक संरचना हटाउने निर्णय गरिएको छ। डिभिजन वन कार्यालय जाजरकोटको आयोजनामा बसेको जिल्ला वन अतिक्रमण नियन्त्रण समितिको बैठकले वन तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने निर्णय गरेको हो।
1: अब शेयर बजार नेप्से परिसूचक बिहिबार 2747.47 बिन्दुमा बन्द भएको छ। 2698 बिन्दुदेखि खुल्ला भएको बिहिबारको बजार खुल्ला बिन्दुभन्दा माथि गएर बन्द भएको छ। यो दिन 2709.79 बिन्दुमा पुगेको नेप्से 2692.76 बिन्दुसम्म झरेको थियो।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनशीपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मुसुद पेजिस्कियनले बुधबार शान्ति सम्झौतामा बेग्राबेगले हस्ताक्षर गरेका छन्। ट्रम्पले G7 सम्मेलनका क्रममा फ्रान्सको भर्साइल्स दरबारमा आयोजित रात्रिभोजमा सम्झौतामा डिजिटल हस्ताक्षर गरेका छन्। त्यसपछि पेजिस्कियनले तेहरानबाट यसमा हस्ताक्षर गरेका हुन्। संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान बीचको इस्लामाबाद समझदारी नाम दिएको उक्त सम्झौतामा तेहरानले आफ्नो उच्च स्तरमा सम्वर्धित युरेनियमको भण्डारलाई घटाउने र अमेरिकाले इरानमाथि लगाएका प्रतिबन्धहरू फुकुवा गर्ने उल्लेख छ। हर्मुजको जलमार्गमा कायम अवरोधहरू चरणबद्ध रूपमा हटाउँदै यसलाई खुला राख्न दुवै पक्ष सहमत भएका छन्।
1: अब खेल र खेलाड़ीका खबर। विश्वकप फुटबल 2026 अन्तर्गत समूह के को पहिलो खेलमा क्रिस्टियानो रोनाल्डोको टीम पोर्चुगललाई अनपेक्षित रूपमा कंगोले 1-1 बराबरीमा रोकेको छ। 52 वर्षपछि विश्वकप खेलेको कंगोले विश्वकपमा पहिलो पटक अंक प्राप्त गरेको हो। सन् 1947 विश्वकपमा जायरको नामले सहभागी हुँदा कंगोले स्कटल्याण्डसँग 2-0, युगोस्लाभियासँग 9-0 र ब्राजिलसँग 3-0 हार बेहोरेको थियो। यता विश्वकप फुटबल 2026 इंग्ल्याण्डले बिहिबार गत संस्करणमा तेस्रो स्थानमा रहेको क्रोएसियालाई 4-2 हराएर विजयी शुरूआत गरेको छ। उत्तरार्धको खेल शुरू हुनासाथ युट बेलिङ्गम र स्थानापन्न खेलाड़ी मार्कस र्यासफर्डले निर्धारित समयको खेल सकिन 5 मिनट बाँकी छँदा गोल गरेपछि इंग्ल्याण्डले खेल जितेको हो।
0: त्यस्तै फिफा विश्वकप अन्तर्गत नै अहिले कतार र क्यानाडा बीचको खेल जारी छ। रोमाञ्चक खेलमा आयोजक क्यानाडाले कतारमाथि पुनः दबदबा कायम गरेको छ। भ्याङ्कुभर स्थित बीसी प्लेस संघशालामा जारी खेलको 65 मिनट समाप्त हुँदासम्म क्यानाडाले 4-0 गोलले फराकिलो अग्रता बनाएको छ। खेलको शुरूआतदेखि नै आक्रमक देखिएको क्यानाडाका लागि 26 मिनटमा साइल लारिनले गोल गर्दै शुरूआती अग्रता दिलाएका थिए। त्यस्तै हिजो भएको खेलमा संवत्सरको दोस्रो राउण्डको पहिलो खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिका बीचको खेल बराबरीमा सकिएको छ।
1: अब विचार विश्लेषणको पालो। राष्ट्रिय संवादको खाँचो शीर्षकमा भुवन नेउपानेको विचार गोर्खापत्रबाट लिँदैछौ। नेपालका वर्तमान राजनीतिक आर्थिक र संस्थागत चुनौती कुनै एक दल सरकार वा व्यक्तिले मात्र समाधान गर्न सक्ने प्रकृतिका छैनन्। यस्ता चुनौतीको समाधानका लागि व्यापक राष्ट्रिय संवाद, साझा दृष्टिकोण र लोकतान्त्रिक सहकार्य अपरिहार्य छ। संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय हितमा आधारित कूटनीति, सुशासन तथा समुन्नतिको स्पष्ट मार्गचित्र र जिम्मेवारी, संसदीय अभ्यास मार्फत मात्र मुलुकलाई स्थायित्व र समृद्धिको दिशामा अगाडि बढ़ाउन सकिन्छ। आजको आवश्यकता आरोप प्रत्यारोपको होइन, संवादको हो, अविश्वासको होइन, सहकार्यको हो। सत्ता पक्षका लागि जनताले मत मार्फत जिम्मेवारी सुम्पिएका छन्। सत्ता पक्ष जिम्मेवार विहीन भएमा प्रतिपक्षले प्रश्न गर्ने र समाधानको बाटो खोज्नु लोकतान्त्रिक संस्कार हो। राष्ट्रिय संवादको यही संस्कृतिले नेपालको लोकतन्त्रलाई थप परिपक्व, उत्तरदायी र जनमुखी बनाउन सक्दछ।
0: संविधान संशोधनमा देखाउनुपर्ने उदारता शीर्षकमा कान्तिपुर दैनिकमा गेदा शर्मा वाग्लेको विचार छापिएको छ। संविधान संशोधन सम्बन्धी सरकारी कार्यदल होइन, राजनीति शास्त्री, संविधानविद तथा नागरिक समाजका प्रतिनिधि समेत सम्मिलित उच्च स्तरीय आयोग गठन गर्नुपर्छ। संविधान संशोधन जस्तो अत्यन्त संवेदनशील मुद्दामा सरकार र दलहरूबीच गम्भीर छलफल र परामर्श गर्नु आवश्यक छ। यसै गरी बौद्धिक समुदाय, नागरिक समाज, संचार माध्यम, सामाजिक सञ्जाल, चौतारा, चिया पसलका साथै घर घरमा समेत व्यापक र सुसूचित बहस हुनुपर्छ। अब संशोधन हुने संविधान राष्ट्रिय सहमतिको दस्तावेज हुन सकेन भने कल्पनातीत राजनीतिक दुर्घटना समेत हुन सक्छ। यो मुद्दा जटिल र संवेदनशील मात्र होइन, जोखिमपूर्ण समेत छ। तर सरकार न संवेदनशील छ, न उत्तरदायी, न पारदर्शी। प्रधानमन्त्रीको अधिनायकवादी प्रवृत्ति र अनुत्तरदायी कार्यशैली तथा प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्तावले ऐतिहासिक जनआन्दोलन र संविधानका उपलब्धि संकुचित हुन सक्ने आशंका समेत सिर्जना भएको छ। त्यसैले यस्तो जोखिमप्रति उच्च सचेत र सतर्क हुँदै ऐतिहासिक जनआन्दोलन र संविधानका उपलब्धिको संरक्षण गरी थप उद्धार र राष्ट्रिय सहमतिको दस्तावेजका रूपमा विकसित गर्न संविधान निर्माणमा निर्णायक भूमिका निर्वाह गरेका कांग्रेस र एमाले लगायत पार्टीले थप नेतृत्वदायी भूमिका निर्वाह गर्नु आजको आवश्यकता हो।
1: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
1: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकी उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
0: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495।
2: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो, यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।
3: साहिलो समय सूचक अहिले बिहानको 6 बज्यो, 6 AM। यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट ताजा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै नीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 5 गते शुक्रबार, जुन 19 तारिक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको पञ्चमी तिथि, द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: 5 वर्ष मुनिका 2,00,000 भन्दा बढ़ी बाल बालिकामा गम्भीर कुपोषण, आगामी आर्थिक वर्षको बजेट प्रतिनिधि सभाबाट पारित, सांसदको संख्या घटाउने निर्वाचन आयोगको सुझावमा प्रष्टीकरण माग।
1: राहदानी खरिद अनियमितता प्रकरणमा पूर्व परराष्ट्र मन्त्री राणामाथि पनि अनुसन्धान, 80 उद्योगमा काटियो पानी र बिजुलीको लाइन, मनसून जन्य विपद व्यवस्थापनमा जुट्न गृहमन्त्रीको निर्देशन।
0: झापाका चिया उद्योग र बगान बन्द, नेपाल छिर्न लागेको मनसूनलाई पश्चिमी वायुले रोक्यो, कालीकोटमा धान रोपाईमा ढिलाइ, पशु अधिकार सम्बन्धी छुट्टै कानून बनाउन माग।
1: अमेरिकाले इरानमाथि लगाएको 9 सैनिक नाकाबन्दी हटायो, इरानका सर्वोच्च नेताद्वारा अमेरिकासँगको सम्झौता अनुमोदन, युक्रेनद्वारा मस्को तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण,
0: र फिफा विश्वकपमा क्यानाडाद्वारा कतार 6 गोलले पराजित, स्विजरल्याण्डको पहिलो जित, बोस्निया 4-1 पराजित, चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरीमा रोकियो।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित भएको प्रसंग।
1: प्रतिनिधि सभाले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको छ। मन्त्रालयगत छलफलमा उठेका प्रश्नमा विभागीय मन्त्रीहरूले जवाब दिने क्रम सकिएसँगै हिजो विनियोजन विधेयक पारित भएको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको प्रस्तावमा विधेयक बहुमतले पारित भएको हो। विधेयक पारित अघि खर्च कटौतीका 20 प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए। विनियोजन विधेयक पारित भए पनि बजेटसँग सम्बन्धित 2 आश्रित विधेयकको पारित प्रक्रिया भने बाँकी रहेको छ। आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक 2083 आजको प्रतिनिधि सभामा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृतिका चरणमा छन्। प्रतिनिधि सभाबाट पारित विधेयक अब राष्ट्रिय सभामा पठाइनेछ। माथिल्लो सदनले 15 दिनभित्र अधिवेशनको सम्पूर्ण प्रक्रिया पूरा गरेर प्रतिनिधि सभामा फिर्ता पठाउनेछ। 15 दिनभित्र फिर्ता नआएमा प्रतिनिधि सभाले पारित स्वरूप नै विधेयक प्रमाणीकरण र प्रमाणित र प्रमाणीकरणको प्रक्रिया अघि बढ़ाउन सक्नेछ। संवैधानिक व्यवस्था अनुसार जेठ 15 गते सरकारले 21,24,34 करोड़ रूपियाँको बजेट संसदमा पेश गरेको थियो, जसमा चालू तर्फ 12,70,58 करोड़, पुँजीगत तर्फ 4,31,10 करोड़ र वित्तीय व्यवस्थापनमा 4,22,64 करोड़ रूपियाँको बजेट विनियोजन भएको छ। त्यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले विनियोजन विधेयकको मर्म र भावनामा फरक नपर्ने गरी मुद्रण त्रुटि सच्याउन मात्र विधेयकका प्राविधिक पक्ष मिलाइएको बताउनु भएको छ। विधेयकका अन्तर्वस्तुमा समेत परिमार्जन गरी करका दरहरू हेरफेर भएको भन्ने सांसदहरूको प्रश्नमा मन्त्री वाग्लेले त्रुटि संशोधन अभ्यास विगतमा समेत रहेको उहाँले बताउनु भएको थियो। त्यस्तै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय तहदेखि पाठ्यक्रममा सुधार गर्न राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि कार्यदल बनिसकेको समेत बताउनु भएको छ। साइबर बुलिङ, साइबर सेक्युरिटी लगायतका विषय अहिले पाठ्यक्रममा समावेश भए पनि थप व्यवस्थापन गर्ने प्रतिबद्धता समेत उहाँले बताउनु भएको थियो। शिक्षाको सुधार देखिन केही समय लाग्ने पनि उहाँले बताउनुभयो। विद्यार्थी संख्यामा न्यून भएका विद्यार्थी मर्ज गर्ने, विद्यालय मर्ज गर्ने र तह घटुवा गर्ने कार्यक्रम अघि बढ़ाइने समेत उहाँले बताउनु भएको हो। विनियोजन विधेयक पारित भए पनि बजेटसँग सम्बन्धित 2 आश्रित विधेयकहरू भने पारित प्रक्रियामा छन्। बजेट र आर्थिक विधेयकको मर्म र भावना फरक नपर्ने गरी मुद्रणका क्रममा भएका केही प्राविधिक त्रुटिहरू सच्याइएको अर्थमन्त्रीको स्पष्टीकरण थियो।
0: पूर्वी नेपाल नजिकैको पश्चिम बंगाल र आसामसम्म आइपुगेको दक्षिण पश्चिम मनसुनी प्रणाली झण्डै डेढ सातादेखि रोकिएको छ, जसका कारण सरदर अवधिभन्दा छ दिन नागिसक्दा पनि नेपालमा मनसुन भित्रिन सकेको छैन। कमजोर व्यवस्था अवस्थामा रहेको मनसुन प्रणाली नेपाल प्रवेश गर्न नसक्नुमा पश्चिमी वायु सक्रिय नै रहनु मुख्य कारण भएको मौसमविदहरूले बताउने गरेका छन्। मनसुनी वायु पूर्वबाट पश्चिमतर्फ बढ्छ, त्यसैले नेपालमा मनसुनी वायु प्रवेश गर्न वा सक्रिय हुन पश्चिमी वायु कमजोर र निष्क्रिय हुनुपर्छ। तर अहिले पनि पश्चिमी वायु सक्रिय रूपमा पूर्वतिर बहिरहेको छ, त्यसैले तीनवटा मुख्य कारणले अहिले मनसुन रोकिएको विश्लेषण भएको छ। नेपालको वायुमण्डलमा पश्चिमी वायु सक्रिय छ, पश्चिमबाट पूर्व हावा बहने यो प्रणाली सक्रिय रहँदा पूर्वबाट मनसुनी हावा प्रवेश गर्न सकेको छैन। नेपाल र आसपासको क्षेत्रमा उच्च वायुमण्डलीय चाप सिर्जना भएको छ, यसले गर्दा पनि हावा तलतिर थिचिएको छ र बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावालाई माथि उठ्न र बादल बन्न दिइरहेको छैन। पूर्वी नेपालमा मनसुनी वायुलाई तान्नका लागि जति न्यून चापको क्षेत्र विकसित हुनुपर्ने हो त्यो पनि पर्याप्त मात्रामा हुन सकेको छैन। यसैबीच पछिल्लो समयमा यस वर्षको प्री मनसुन सिजनमा नेपालमा 45 वर्ष यताकै सबैभन्दा धेरै पानी परेको पाइएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्री मनसुनको अवधिमा देशभर औसत 339.7 मिलिमिटर वर्षा मापन गरिएको छ, जुन सामान्य औसत भन्दा 145.5% बढ़ी हो। सामान्यतया प्री मनसुन सिजनमा 226.3 मिलिमिटर वर्षा हुने गरेको भए पनि यस वर्ष असाधारण रूपमा बढ़ी पानी परेको विभागले जानकारी दिएको छ। सन् 1981 यता 126 वर्षा मापन केन्द्रको तथ्याङ्कका आधारमा विश्लेषण हुने गरेको छ। यसअघि सन् 1990 प्री मनसुन अवधिमा सबैभन्दा धेरै पानी परेको रेकर्ड गरिएको थियो। यस वर्षको वर्षाले 35 वर्ष अघिको त्यो रेकर्ड समेत तोडेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। आगामी मनसुनलाई लक्षित गर्दै सरकारले भने विपद प्रति कार्य तयारीलाई तीव्रता बनाउने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको हिज विभिन्न निकायसँगको छलफलमा प्रति कार्यको तयारीलाई तीव्र बनाउने निर्णय भएको हो। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले बैठकपछि पत्रकारसँग भन्नुभयो,
3: प्रति कार्यको पूर्व तयारी के भइरहेछ भन्ने हो र विशेष सन्दर्भ चाहिँ अहिलेको जुन मनसुन जल तथा मौसम विज्ञान विभागले हामीलाई मनसुन पूर्वानुमान दिया छ, अब कस्तो मनसुन हुन्छ र त्यो मनसुनको तयारी हामी कसरी गरिरहेका छौँ भन्ने सन्दर्भमा आज छलफल थियो। अब यसपालिको पूर्वानुमान चाहिँ कस्तो छ भने सरदर भर्दा कम पानी पर्ने, कम परे पनि कुनै ठाउँमा एकै ठाउँमा धेरै पानी पर्न सक्छ मौसमको हिसाबले अथवा विपद हिसाबले संवेदनशीलै भयो भने अहिलेको हामी त्यही विषयमा हाम्रो तयारी कस्तो छ, प्राधिकरणले के गरिरहेको छ, अनि हामीले यो क्लस्टर लिड र कोलिड भनेर विभिन्न मन्त्रालयलाई लिडको जिम्मा लगाएको छ, उहाँहरूले आफ्नो आफ्नो तयारी गर्नुभएको छ।
0: यसैबीच सामुदायिक सूचना नेटवर्क सीआईएनले आजबाट हरेक शुक्रबार मौसम सम्बन्धी जानकारी दिने गरी हेलो मौसम प्रत्यक्ष लाइभ प्रसारण गर्दैछ। मौसमी विपद तथा पूर्व तयारीका विषयमा जानकारी दिन विज्ञसहित हरेक शुक्रबार बेलुका 5:30 बजेपछि हेलो मौसम प्रत्यक्ष प्रसारण हुनेछ। कार्यक्रम सीआईएनको सामाजिक सञ्जाल फेसबुक, कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन, युट्युब सीआईएन च्यानल तथा देशका विभिन्न सामुदायिक रेडियोबाट पनि प्रसारण हुनेछ। मनसुन जन्ने बाढ़ी, पहिरो तथा अन्य प्राकृतिक विपद व्यवस्थापनका लागि सरकारले उच्च सतर्कतासहित पूर्व तयारीलाई तीव्रता दिएको गृहमन्त्री सुधन गुरूङले बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आयोजित पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी बैठकपछि उहाँले संचारकर्मीसँग कुराकानी गर्दै विपदको समयमा नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो।
1: राहदानी खरिद सम्बन्धी अनियमिततामा अनुसन्धान गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवा र ठेक्का लिएका जर्मन कम्पनीलाई बयानमा बोलाएको छ। अख्तियारले राणाका लागि बुढा नीलकण्ठ स्थित निवासमा सूचना ट्रान्स गरेको छ भने दुई जर्मन कम्पनीका नाममा हिजो द राइजिङ नेपाल पत्रिकामा सूचना समेत प्रकाशित गरेको छ। बुढा नीलकण्ठ नगरपालिका दुईका वडा अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार अख्तियारको टोलीले 2 असारमा देउबा निवासमा म्याद तामेली गरेको हो। सूचनामा राहदानी खरिद सम्बन्धी कार्यमा भ्रष्टाचार जन्य कसुर गरेको भन्ने उजुरीको अनुसन्धानमा बयान दिन राणालाई आएको कार्यालय टंगाल काठमाडौँमा उपस्थित हुन भनिएको छ। अनुसन्धान अधिकृतको हस्ताक्षरमा टाँस भएको सूचनामा उपस्थित नभए कानून बमोजिम हुने उल्लेख छ। निवासमा म्यात तामेल भएपछि राणाले तोकिएको तीन दिनभित्र उपस्थित हुन नसक्ने जानकारी इमेल मार्फत पठाएको समेत अख्तियार गरेको छ। बुढा नीलकण्ठ नगरपालिका दुईका वडा अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार अख्तियारको टोलीले 2 असारमा देवा निवासमा म्यात तामेली गरेको हो। सूचनामा राहदानी खरिद सम्बन्धी कार्यमा भ्रष्टाचार जन्य कसुर गरेको

0: पूर्ण रूपमा सहयोग गर्न तयार भएको तर अहिले उपचारको सिलसिलामा विदेशमा रहेकाले तत्काल नेपाल फर्कन नसक्ने इमेल मार्फत भनिएको छ। पूर्व मन्त्री राणा र पति पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा 21 फागुनको निर्वाचन अघि नै विदेश जानुभएको थियो। देउवा दम्पतिले गत आइतबार इमेल र कुरियर मार्फत सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई पत्र लेख्दै नेपाल फर्किने वातावरण मिलाइदिन आग्रह समेत गर्नुभएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा पशु अधिकारका लागि छुट्टै कानून बनाउन माग।
2: त्यो पुरै एउटा खिचडी जस्तो गरेर एक ठाउँमा मिक्स गरेर त्यो पकाएर जुन खिचडी बन्छ नि त्यो टेस्टै त्यो थाहा हुँदैन कि त्यो खिचडी भन्दा थाहा हुन्छ। त्यसमा त्यसको त्यो दालको टेस्ट के हो, चामलको टेस्ट के हो, त्यहाँ छुट्याउनु पर्यो भने त्यहाँ महाभारत हुन्छ।
0: 5 वर्ष मुनिका 2 लाख भन्दा बढी बाल बालिकामा गम्भीर कुपोषण, सांसदको संख्या घटाउने निर्वाचन आयोगको सुझावमा स्पष्टीकरण माग लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको गोर्खा पत्रको भित्र पृष्ठमा सुविधाले बढ़ायो कोषप्रतिको आकर्षण शीर्षकमा वीरेन्द्र ओलीले खबर लेख्नु भएको छ। सामाजिक सुरक्षा कोषले सुविधा सेवा सुविधा बढ़ाउँदै लगेपछि आबद्ध हुने रोजगारदाता र योगदानकर्ताको संख्या बढ़दै गएको छ। सरकारले 2074 सालदेखि कोषको अवधारणा ल्याएर स्वदेश तथा विदेशमा बस्ने औपचारिक र अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई आबद्ध गराउने नीति लिएको थियो। सबै श्रमिकलाई कोषमा आबद्ध गराई आर्थिक सामाजिक जोखिमको न्यूनीकरण गर्ने सर्वव्यापी सामाजिक सुरक्षाको अवधारणालाई मूर्त रूप दिन योगदानमा आधारित सामाजिक सुरक्षाको अवधारणा ल्याएको हो। सामाजिक सुरक्षा कोषका निर्देशक दिनेश कुमार कोइरालाले अहिले दैनिक 20-25 संस्था र 1000 जना योगदानकर्ता आबद्ध हुन लागेको समेत जानकारी गराउनु भएको छ। त्यस्तै सांसदको संख्या घटाउने आएको सुझावमा स्पष्टीकरण माग शीर्षकमा ईश्वर चन्द्र झाले लेख्नु भएको खबर छ। संसदीय समितिले संविधान संशोधन सम्बन्धी बहस पत्र तयार गर्ने कार्यदललाई निर्वाचन आयोगले दिएको सुझावको आधारबारे स्पष्टीकरण माग गरेको छ। आयोगले खर्चको हिसाबले विभेदता हुने भनेर सांसदको संख्या घटाउने सुझाव दिएको जवाब दिएको छ। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिले आगामी स्थानीय निर्वाचनको पूर्व तयारी सम्बन्धमा छलफल गर्न हिजो निर्वाचन आयोगका पदाधिकारीलाई बोलाएको थियो। छलफलमा सहभागी विद्यमान व्यवस्था विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकाईले एउटा जिल्लामा एउटा निर्वाचन क्षेत्र रहने गरी संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल आयोगले दिएको सुझावको वैज्ञानिक आधार के हो भनी प्रश्न गर्नुभएको थियो। त्यस्तै धानको बिउ राख्न समस्या, कालीकोटमा रोप्न ढिलाइ शीर्षकमा पनि खबर प्रकाशित छ भने काठमाडौँ महानगरले ल्यायो 25 अर्ब 88 करोड़को बजेट शीर्षकमा अर्को खबर छ। त्यस्तै थप चिया उद्योगको बन्द शीर्षकमा कोकिला ढकालले इलामबाट खबर लेख्नु भएको छ।

0: दैनिकमा सार्वजनिक जग्गामा भूलवश व्यक्तिको लालपूर्जा जारी हुँदैमा निजी हुँदैन शीर्षकमा शिल्पा कर्णले लेख्नु भएको खबर छापिएको छ। सर्वोच्च अदालतले दोहोरो लालपूर्जा जारी हुँदैमा राज्यको स्वामित्व सकिएर व्यक्तिको स्वामित्व खडा हुने अवस्था नहुने व्याख्या गरेको छ। बुढा नीलकण्ठ स्कूल र व्यक्ति बीचको दोहोरो स्वामित्वको जग्गा विवादको मुद्दामा संयुक्त इजलासले यस्तो फैसला गरेको हो। सरकारी वा सार्वजनिक भइसकेको जग्गामा सरकारी निकायको असावधानी, भूल वा प्राविधिक त्रुटिका कारण कुनै निजी व्यक्तिका नाममा श्रेष्ठता खड़ा हुन गएमा वा दोहोरो दर्ता कायम हुन पुगेमा त्यस्तो दर्ता स्वत शून्य हुन्छ फैसलामा भनिएको छ। राज्य वा सार्वजनिक संस्थाको स्वामित्वमा रहेको जग्गामा भूलवश व्यक्तिको नाममा लालपूर्जा जारी हुँदैमा राज्यको वैध स्वामित्व समाप्त हुने र निजी व्यक्तिको हक लाग्ने भन्ने नहुने उल्लेख गरिएको छ। डेढ़ महिनादेखि नेतृत्वविहीन छ स्वास्थ्य विज्ञान प्रतिष्ठान शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको छ। उपकुलपतिका लागि 76 दावेदार, शर्टलिस्टको प्रक्रियामै अझै 15 दिन लाग्न सक्ने भएको पनि उल्लेख गरिएको छ। स्थानीय तहमा बजेट पारित गर्ने रघु गंगा बन्यो देशकै पहिलो, शीर्षकमा कमल खत्रीले म्याग्दीबाट लेख्नु भएको खबर छ। म्याग्दीको रघु गंगा गाउँपालिका आगामी आर्थिक वर्षको बजेट पारित गर्ने पहिलो पालिका बनेको हो। पालिकाको हिजो बिहिबार सम्पन्न 21 गाउँसभा र 2083-84 लागि 56,04,20,700 रूपियाँको बजेट पारित भएको उल्लेख गरिएको छ। त्यसै गरी भित्री पन्नामा छापिएको अर्को खबर छ, राष्ट्रपामा अब 19 पदाधिकारी, 158 सदस्यीय केन्द्रीय समिति शीर्षकमा खबर छापिएको छ, कमल राज भट्टले लेख्नु भएको हो। समुदायको सहयोगमा उठ्यो नयाँ बानेश्वर प्रहरी वृत्त शीर्षकमा खबर छापिएको छ भने महराको आरोह अवरोह, 48 वर्षे सक्रिय राजनीति उत्तरार्धमा विवादित हुँदै विश्राम शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छापिएको छ। 10 जिल्लामा फैलियो बर्ड फ्लू शीर्षकमा अजित अधिकारीले लेख्नु भएको छ। उपत्यका तीनवटै जिल्ला सहित झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नौलप्रासीमा फैलिएको बर्ड फ्लू नियन्त्रण गर्न 5,00,000 भन्दा बढ़ी जिउँदा ब्रोइलर र करिब 7,00,000 गोटा अण्डा नष्ट गरिएको छ। औद्योगिक क्षेत्रमा भूत प्रभावी भाडा वृद्धि गर्न सर्वोच्चको रोक शीर्षकमा कृष्ण रिजालले लेख्नु भएको खबर छ। अब सरकारले असार 2079-80 पुरानै भाडा दर र त्यस यता मात्रै नयाँ भाडा लिन पाउने उल्लेख गरिएको छ। कान्तिपुर दैनिकमा ऋण तिर्नकै लागि ऋण लिँदै सरकार शीर्षकमा एके बन्जारेले लेख्नु भएको खबर छापिएको छ। 18 वर्ष 3 महिना भूटानी जेलमा बिताएपछि चतुरमान तामाङ 42 वर्ष र हस्तबहादुर राई 44 वर्षले सोचेका थिए अब घर फर्किने दिन आयो। उहाँहरूले सोचेको घर थियो नेपालको शरणार्थी शिविर। 18 जेठमा भूटानको छामगाङ केन्द्रीय जेलको ढोका खोलेसँगै उहाँहरूले लामो सास फेर्नुभयो। रिहापछि भूटानी सुरक्षाकर्मीले उहाँहरूलाई भारत भूटान सीमावर्ती जय गाउँमा पुर्यायो। उहाँहरूसँग साथमा थिए एक एक थान टीभी र केही थान झोला झ्याम्टा। बिदाईको बेला चेतावनीको शैलीमा भनियो, अब सोझै नेपाल जानु, फेरि यता फर्कियो भने जेलमै कोचिदिन्छौं। 18 वर्ष 3 महिना भूटानी जेलमा बिताएपछि चतुरमान तामाङ र हस्तबहादुर राई नेपाल प्रवेश गर्न भारतको पानी ट्याङ्की नाकामा आइपुग्नुभयो। दिनभरि सीमामा बस्नुभयो तर पहिचान खोल्ने कुनै कागजात नभएकाले प्रवेश गर्न पाउनु भएन। पर्वत पोर्टेलले विराटनगरबाट लेख्नु भएको छ। 5 वर्ष मुनिका 2,00,000 भन्दा बढ़ी बालबालिका गम्भीर कुपोषणबाट ग्रस्त भएको बारेमा अर्जुन पौडेलले लेख्नु भएको खबर छापिएको छ। निरन्तरको मूल्य वृद्धि, घट्दो आय र रोजगारीका सीमित अवसरले घर परिवारको बजेटमा प्रत्यक्ष असर पर्दा कुपोषणको वृद्धि भएको पनि उल्लेख गरिएको छ। त्यसै गरी छापिएको अर्को खबर आर्थिक कारोबार दैनिकमा छ। झापाका चिया उद्योग र बगानहरू बन्द भएका छन्। तुलसी प्रसाद निरौलाले लेख्नु भएको खबर हो। झापाका चिया उद्योग तथा बगानहरू बिहिबारदेखि बन्द भएका हुन्। भारतीय चिया बोर्डले नेपाली चिया निर्यातमा अवरोध गरेपछि उद्योग र बगान बन्द भएको खबरमा उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको खबर भने रहेको छ, रासोपाको नेतृत्व सहमतिमा नै चयन गर्ने तयारी शीर्षकमा यो खबर छापिएको हो।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकाले इरानमाथि लगाएको 9 सैनिक नाकाबन्दी हटाएको छ। अमेरिकी केन्द्रीय कमाण्डले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन अनुसार नाकाबन्दी अन्त्य गरिएको जनाएको हो। केही अमेरिकी युद्ध तोप भने क्षेत्रमै रहेको जानकारी गराइएको छ। मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्न अमेरिका र इरान बीच सम्झौता भएपछि 9 सैनिक हटाइएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छनृ। यसैबीच इरानका सर्वोच्च नेताले आफूले अमेरिकासँग भएको सम्झौतालाई अनुमोदन गरेको बताउनु भएको छ। यद्यपि सम्झौताप्रति आफ्नो धारणा फरक रहेको उल्लेख गर्दै उहाँले इरानका राष्ट्रपतिले जनताको अधिकारको रक्षा गर्ने आश्वासन दिएपछि सम्झौतालाई अघि बढ़ाउन अनुमति दिएको समेत बताएको बीबीसीमा उल्लेख छ। र युक्रेनले एक सातामा दोस्रो पटक मस्कोको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको छ। आक्रमणका लागि पठाइएका युक्रेनका 555 ड्रोन खसालेको रूसले दावी गरेको छ। आक्रमणका कारण मस्को स्थित एयरपोर्टहरू पनि व्यावसायिक रूपमा उडानहरू अवरूद्ध भएका थिए। चार वर्ष अघि रूसले युक्रेनमा आक्रमण गरिएता भएको यो सबैभन्दा ठूलो ड्रोन आक्रमण रहेको छ। मस्कोले केही ड्रोन आक्रमणले राजधानी मस्कोको तेल प्रशोधन केन्द्रलाई निशाना बनाएको समेत बताएको छ।
0: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत समूह बी को दोस्रो खेलमा क्यानाडाले कतारमाथि 6-0 ऐतिहासिक र फराकिलो जीत हात पारेको छ। आज बिहान सम्पन्न खेलमा क्यानाडाका स्ट्राइकर जोनाथ डेभिडले शानदार ह्याट्रिक गरेपछि कतार निरीह बनेको हो। जोनाथ डेभिडको यो ह्याट्रिक जारी विश्वकप 2026 दोस्रो ह्याट्रिक हो। यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अल्जेरिया विरूद्धको खेलमा प्रतियोगिताकै पहिलो ह्याट्रिक प्रहार गर्नुभएको थियो। खेलको 16 मिनट मा काइल लारिनको गोलबाट अग्रता लिएको क्यानाडाले खेलभरि कतारलाई दबावमा राख्यो। 29 मिनटमा जोनाथ डेभिडले टोलीका लागि दोस्रो गोल थप्नुभयो। खेलको 33 मिनटमा कतारका डिफेन्डर होमाम अहमदले रेड कार्ड खाँदै मैदान बाहिरिएपछि कतार 10 खेलाड़ीमा सीमित भएको थियो। यसको फाइदा उठाउँदै पहिलो हाफको इन्जुरी समयमा डेभिडले व्यक्तिगत दोस्रो गोल गर्नुभयो। स्विजरल्याण्डले फिफा विश्वकप 2026 पहिलो जीत निकालेको छ। बोस्निया एन्ड हर्ज गोविनालाई 4-1 पराजित गर्दै स्विजरल्याण्डले पहिलो जीत दर्ता गरेको हो। यो जीतसँगै स्विजरल्याण्ड 4 अंक जोडेर समूह बीको शीर्ष स्थानमा उक्लिएको छ। यसअघि पहिलो खेलमा स्विजरल्याण्ड कतारसँग 1-1 बराबरीमा रोकिएको थियो। यसअघि समूह चरणको दोस्रो राउण्डको पहिलो खेलमा चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरीमा रोकिएको छ। एटलान्ट स्टेडियममा भएको खेलमा अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक बराबरीमा रोकिनु परेको हो। भोलि 5 खेल हुँदैछन्। अमेरिका र अस्ट्रेलिया भिड्नेछन्, स्कटल्याण्ड र मोरक्को, त्यसै गरी ब्राजिल र हाइटी, अनि टर्की पारागोएको बीचमा खेल हुनेछ भने नेदरल्याण्ड्स र स्वीडेनको बीचमा पनि प्रतियोगिता हुनेछ।
1: पशु कल्याणका लागि आवश्यक कानून र भइरहेको ढिलासुस्ती, कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घामन एक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सब अस्त्र को शक्ति बोके 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागी 9800100447 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
4: साझा खबरमा अब पशु कल्याणका लागि आवश्यक कानूनका कुरा। नेपालमा हरेक वर्ष मौसमजन्य विपदका कारण औसत 8,000 पशु वस्तु मर्ने गरेका छन्, तर तिनको उद्धार र संरक्षण अझै सरकारी प्राथमिकतामा पर्न सकेको छैन। साथी सुशीला श्रेष्ठले पशु अधिकार कर्मी स्नेहा श्रेष्ठसँग कुराकानी गर्नुभएको छ।
5: पशु सेवा विभाग भनेपछि त पशुहरूको सेवा गर्नको लागि बनाएको हो नि त विभाग त, अनि कहाँ सेवा भइरहेछ त खै त? अहिलेसम्म पशु सेवा विभाग भइरहेछ पशु तथा कृषि मन्त्रालय मन्त्रालय विभाग छ भने चाहिँ उनीहरूको लागि चाहिँ उनीहरूकै लागि र उनीहरूलाई सेवा गर्नको लागि बनेको विभाग र मन्त्रालय के हेर्नु बसिरहेछ
6: सोद्धाखेरि त होइन यो विषय प्राथमिकतामा छ भनेर पनि सजिलै भन्नुहुन्छ होइन?
5: किन कानुन बन्दैन त अहिलेसम्म?
6: अब चाहिँ ऐन कस्तो खालको ऐनको चाहिँ अपेक्षा गर्नुहुन्छ तपाईँले?
5: मैले कुरा गरेँ भने त म त अधिकारकै कुराहरू त्यहाँ सबै चिज राख्नुपर्छ हुनुपर्छ भनेर भन्छु, तर अहिले बन्ने कानुनमा चाहिँ जुन हिसाबले चाहिँ जुन एउटा ड्राफ्ट रेडी भएको छ त्यसमा चाहिँ पशु कल्याणको कुराहरू छ कि त्यो एउटा जुन अहिले रेडी भएको जुन एउटा ड्राफ्ट छ त्यो त्यसलाई चाहिँ पास गर्दैदेखि हुन्थ्यो, तर उहाँहरूको अहिले जुन मर्ज गर्ने कुरा छ एकीकृत गर्ने कुरालाई लिएर चाहिँ म चाहिँ टोटली अगेन्स्टमा, म मात्रै होइन हामी पशु कल्याणको लागि काम गर्ने हामी सबै
6: छुट्टै चाहियो पशुको लागि भनिसकेपछि छुट्टै चाहियो,
5: त्यो पुरै एउटा खिचडी जस्तो गरेर एक ठाउँमा मिक्स गरेर त्यो पकाएर जुन खिचडी बन्छ नि त्यो टेस्टै त्यो थाहा हुँदैन कि त्यो खिचडी भनेर थाहा हुन्छ त्यसमा त्यसको त्यो दालको टेस्ट के हो चामलको टेस्ट के हो त्यहाँ छुट्याउनु पर्यो भने त्यहाँ महाभारत हुन्छ।
6: अहिले संविधानले पनि त कसैमाथि दुर्व्यवहार गर्न नपाउने सबैको अधिकारको हक हुने भनेर व्यवस्था गरेको छ, त्यो समग्र भएको कारणले पशुहरूको अधिकारको लागि आवाज उठाउनु अलिकति समस्या भइरहेको छ होइन, बुझ्न गाह्रो छ। यो ऐन पनि एकीकृत भएर आयो भनेदेखि त फेरि त्यस्तै हुने हो,
5: कुनै पनि देशमा चाहिँ कानुन चाहिँ यसरी एउटा मर्ज गरेर एउटा त्यो यस्तो एकीकृत कानुन बनेको छ, सबै ठाउँमा चाहिँ छुट्टा हरेक देशमा छुट्टा छुट्टै कानुन छ, अनि किन हाम्रो देशमा
6: त्यो ऐन बन्दै गर्दाखेरि अब सरकारवाला छलफल भएको छ तपाईँहरूसँग पटक पटक?
5: एकदमै धेरै एकदमै, यो जुन यो अहिले रेडी भएको जुन यो ड्राफ्ट छ यसमा त हाम्रो धेरै पटक नै एकदम धेरै पटक नै छलफल गरे हामीले पशु सेवा विभागसँग मन्त्रालय कृषि तथा पशुपन्छी मन्त्रालयसँग त्यहाँको सचिवज्यूहरूलाई बोलाएर विभागको त्यहाँको डिजीहरूलाई उहाँहरूलाई बोलाएर धेरै पटक छलफल गरिसकेको छ यो विषयमा चाहिँ धेरै पटक छलफल गरेर
6: त्यो मस्यौदामा चाहिँ परिमार्जन गर्नुपर्ने परिवर्तन गर्नुपर्ने अथवा त्यसलाई सच्याउनु पर्ने केही थियो र कानुन मन्त्रालयले फिर्ता गरेको तपाईँलाई लाग्ने?
5: मलाई लाग्ने चाहिँ कानुन मन्त्रालयले चाहिँ यतिकै नै चाहिँ सबै चिजलाई जोडेर चाहिँ सबै चिजलाई एक ठाउँमा मर्ज गरेर चाहिँ यसलाई चाहिँ एकीकृत बनाएर लिएर आऊ भनेर कानुन मन्त्रालयबाट आयो भनेर चाहिँ उहाँले भनिरहनु भएको छ नि, डेफिनेटली त कानुन मन्त्रालयबाटै गएको हो होइन। यो कुरामा चाहिँ कृषि मन्त्रालयले स्ट्यान्ड लिन सक्नु पर्यो नि त, होइन यस्तो हुनुपर्छ भने, किनकि उहाँहरूको जिम्मेवारी पनि त यो होइन र म भन्दाखेरि पनि उहाँहरूको जिम्मेवारी हो नि यो त।
6: 8 वर्षमा सायद 28,000 भन्दा बढी पशुहरूको मृत्यु भएको छ विपदमा परेर होइन, विपदको बेला विपदको समयमा पनि सरकारको प्राथमिकतामा विपदको बेलामा पशुहरूको उद्धार पर्दैन, यसलाई चाहिँ लिएर के भन्नुहुन्छ?
5: कहीँ बाढी आओस् फ्लड आओस् त्यहाँ कहिले पनि एनिमल प्रायोरिटीमा पर्दैन, फेरि किसान चाहिँ पर्छ है, किनभने ए बिचराको यदि यदि 100 गाई बगाइदिएछ 100 भैँसी बगाइदिएछ 50 बाख्रा बगाइदिएछ
6: अनुदान दिउँ राहत दिउँ
5: अनुदान दिउँ राहत दिउँ, तर त्यो त्यो जुन विपदमा परेर बगाएर लिएर आएको गाई बाछा भाँसीहरू बाँकी बसेको हुन्छ उनीहरूलाई उद्धार गर्ने उपचार गर्ने जुन त्यसमा परेको हुन्छ उनीहरूलाई निकाल्ने त्यसमा उहाँहरूको ध्यान जाँदैन कि?
6: विपदका बेलामा उद्धार गर्न मानिसको लागि छुट्टै टिम खटिएको हुन्छ, तर पशुहरूको लागि भनेर छुट्टै उद्धार टिम आजसम्म बनेको छैन।
5: यसमा चाहिँ मैले भनिहालेँ नि, अघि नै पनि मैले भने नि, यो पशु कल्याण एन नभएको कारणले पनि किन त्यसमा यो विषयहरू पनि सबै समावेश अहिलेको जुन छ त्यसमा समावेश भएको छ जस्तो लाग्छ मलाई होइन, जुन अहिले रेडी भएको जुन ड्राफ्ट छ त्यसमा चाहिँ कुनै पनि डिजास्टर हुँदाखेरि कहिले पनि यो राहतको कुरा गर्दाखेरि त त्यो पछि चाहिँ गएर किसानलाई कति राहत दिने भनेर चाहिँ आउँछ, तर त्यो उद्धार गर्ने यिनीहरूलाई उपचार गर्ने भने मान्छेको लागि इमिडिएटली जुन एउटा टिम बनेर गएर उद्धारमा लाग्छ नि त्यो चाहिँ जनावरको लागि चाहिँ मैले अहिलेसम्म मेरो 10 वर्षमा चाहिँ मैले देखाएको छुइनँ।
4: पशु अधिकार कर्मी स्नेहा श्रेष्ठसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
7: 5 वर्ष मुनिका 2 लाख भन्दा बढी बाल बालिकामा गम्भीर कुपोषण, आगामी आर्थिक वर्षको बजेट प्रतिनिधि सभाबाट पारित, सांसदको संख्या घटाउने निर्वाचन आयोगको सुझावमा प्रष्टीकरण माग,
4: राहदानी खरिद अनियमितता प्रकरणमा पूर्व परराष्ट्र मन्त्री राणामाथि पनि अनुसन्धान,
8: 80 उद्योगमा काटियो पानी र बिजुलीको लाइन, मनसुन जन्य विपद व्यवस्थापनमा जुट्न गृह मन्त्रीको निर्देशन।
7: झापाका किसान उद्योग, चिया उद्योग र बगान बन्द, नेपाल चिर्न लागेको मनसुनलाई पश्चिमी वायुले रोक्यो, कालीकोटमा धान रोपाईमा ढिलाइ, पशु अधिकार सम्बन्धी छुट्टै कानून बनाउन माग।
8: अमेरिकाले इरानमाथि लगाएको 9 सैनिक नाकाबन्दी हटायो, इरानका सर्वोच्च नेताद्वारा अमेरिकासँगको सम्झौता अनुमोदन, युक्रेनद्वारा मस्कोको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण।
7: र फिफा विश्वकपमा क्यानाडाद्वारा कतार 6 गोलले पराजित, स्विजरल्याण्डको पहिलो जित, चेक रिपब्लिकन पब्लिक दक्षिण अफ्रिकासँग बराबरीमा रोकियो।
8: ताजा खबरको अन्त्यमा कार्टुन हामीले ई हिमालय टाइम्समा महेश बस्ताकोटीले सशक्क शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, भौतिक पूर्वाधार मन्त्रीले केही दिन अगाडि एउटा सार्वजनिक कार्यक्रममा समयमा काम नगर्ने ठेकेदारहरूको खुट्टा भाँच्नु भनेर त्यो खालको अभिव्यक्ति दिनुभयो। यद्यपि हिजोको प्रतिनिधि सभा बैठकमा बोल्दै आफूले त्यस्तो आशयले नदिएको र ठेकेदारहरूकै सुरक्षाको हितमा बोलेको भनेर दावी पनि गर्नुभयो। यहाँ एउटा खुल्ला ठाउँ जस्तो देखाइएको छ, दुईजना व्यक्ति छन्, महिला र पुरूष। पुरूष अगाडि बढ्दै केही भन्न खोज्दै गर्दा नजिकै रहेका महिलाले केही भन्दैछन्। महिलाको हातमा त्यो क्रिकेट खेलाड़ीहरूले लगाउने लेगार्ड जस्तो देखिने दुईटा त्यहाँ छ र त्यो दिन खोज्दैछन्। ती महिला केही भन्दैछन्, माथि यस्तो लेखिएको छ, ठेकेदारको काम नगर्नु भन्दा मान्नु भन, बाहिर हिँड्दा यो लाएर हिँड्ने गर्नु, फेरि सरकार आएर कुन बेला खुट्टा भाँच्ला।
7: हस्त प्राविधिक साथी रवि धिताललाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।
9: रेडियो 89.8 मेगाहर्ज।

0: रेडियो साइनम 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 7 एएम
2: चैते धानमा नेक ब्लास्टको समस्या
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
3: खेतमा पानी जमाइ राख्ने
2: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
3: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
3: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
2: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
3: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ।
2: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
3: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
2: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
3: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
3: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्यजन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
3: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
2: चैते धानमा नेक ब्लास्टको समस्या
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
3: खेतमा पानी जमाइराख्ने:
2: वेभिस्टिन वा डेरो 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

गुरुस्त शुक्रस्त निराहु केतव सर्वे ग्रह शांतिकरा भवन्।

नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर श्रद्धाई आज पनि उपस्थित भइसकेको छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टा चितवनबाट, रेडियो साहिनो 89.8 MHz सनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz छेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz बिरगञ्ज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ तीन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग हुने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्न सक्नुहुन्छ। तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल असार महिनाको आज 5 गते, तदनुसार ईस्वी सन् 2026 जुन 19 तारिक, सक सम्वत्सर 1948 नेपाल सम्वत् 1146 तथा लाग्छ रुद्र नामक सम्वत्सर उत्तरायण गृह मृत्यु। आज शुक्रबार रहेको छ जेठ शुक्ल पक्ष, तिथि रहेको छ आज पञ्चमी। आज पञ्चमी तिथि रहेको छ, 43 घडी 7 पला रहेको छ। नक्षत्रमा रहेको छ अश्लेषा नक्षत्र 26 घडी 17 पला, युगमा रहेको छ हर्षण, युग रहेको छ 38 घडी 45 पला, यस्तै गरेर कर्णमा रहेको छ विशेष गरी बबह करण रहेको छ 15 घडी 8 पला रहेको छ। चन्द्रमा आज कर्कट राशिमा, श्री सूर्यनारायण चाहिँ मिथुन राशिमा, आनन्दादि योगमा आज मृत्यु योग रहेको छ। आज बिहान सूर्योदय 5:10 भयो भने साँझ सूर्यास्त ठिक 7 बजे हुनेछ। आजको दिनमा घडी 13 घडी 50 पला रहनेछ। आज दिन विशेष रहेको छ, आज विश्व स्वर्णार्थी दिवस भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउँछु। ग्रहकरण रहेको छ 15 घडी 8 पला रहेको छ। चन्द्रमा आज कर्कट राशिमा, श्री सूर्यनारायण चाहिँ मिथुन राशिमा, आनन्दादि योगमा आज मृत्यु योग रहेको छ। आज बिहान सूर्योदय 5:10 भयो भने साँझ सूर्यास्त

सबभन्दा पहिला आजको समय, यानि कि आजको काल समय, आजको शुभ समय, आजको लाभ समय। आज सर्वप्रथम लागौं आजको काल समय, यानि कि राहुकालको विषयमा। र आजको राहुकालको समय भनिरहेको छ बिहानको 10:56 दिउँसोको 12:05 9 सेकेन्डसम्म आज काल बेला रहेको छ। यस्तै गरेर लाभ बेला रहेको छ बिहानको 6:52 बिहानको 8:36 44 सेकेन्डसम्म लाभ बेला रहनेछ। शुभ बेला रहनेछ दिउँसोको 12:05 9 सेकेन्डदेखि शुरू भएको शुभ बेला, दिउँसोको 1:49 22 सेकेन्डसम्म शुभ बेला रहनेछ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा जानकारी गरौं। ग्रह गोचरमा सूर्य आज मिथुन राशिमा, चन्द्रमा कर्कट राशिमा, मंगल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि कर्कट राशि आउँछ। अश्लेषाद नक्षत्रको तेस्रो चरण, नाम आउँछ देवबाट डेलराज, अन्तरी राक्षस गण परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी हामीले तपाईँलाई गरायौं। र अब भने पालो रहेको छ आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि उनीहरूको लागि आजको दिन शुभ चिन्तकको सुझाव नमान्दा दुःख पाइन्छ। अप्ठ्यारो परिस्थिति अङ्गाल्दै अघि बढ्नु पर्ने समय रहेको छ। समस्या दर्शाउँदा साझेदार तथा आफन्तजन सहयोगका रूपमा देखा पर्दै जानेछन्। रोकिया काम दुहार पतन गर्नु पर्दा लाभ हुँदै जानेछन्। आजदेखि स्थितिमा सुधार आउनाले काम बन्दै जानेछ। विद्यार्थीको अध्ययनमा प्रगति हुनेछ। मेहनतले सम्मान स्थान समेत दिलाउने खालको योग भई राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन शुभ चिन्तकको साथ सहयोगले काम गर्न सकिनेछ। भौतिक साधन जुट्नले दिगो योजना प्रारम्भ होला। चिताएका काम सम्पादन हुँदै जानेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिन्छ। साँझदेखि पारिवारिक असमझदारीले काम पनि रोकिन सक्छ। बिना कारण आफन्तजन टाल्न सक्छन्। अरूका लागि श्रम तथा बुद्धि खर्च गर्नु पर्ला। साथीभाइहरूसँग सन्तुलित व्यवहार गर्नुपर्ने खालको योग भई राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन विचारले धेरैलाई आकर्षण गर्ने समय रहेको छ। भोलिको भरमा चिताको काम सम्पादन हुँदै जानेछन्। तारिफका कामले प्रशंसकहरू बढ्दै जानेछन्। मेहनतले राम्रो उपलब्धि दिलाउँदैछ र सानो प्रयत्नले फाइदा बढ्दै जानेछन्। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुँदै जानेछन् भने सानो प्रयत्नले ठूलो काम पनि बन्न सक्ने खालको योग हुने राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुको साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बढाउन सकिन्छ। यसै गर्नेहरूको मनोबल कमजोर हुँदै जानेछन्। सानो प्रयत्नले ठूलो फाइदा हुनेछ। दीर्घकालीनसम्म फाइदा हुने काम थालनी गर्न सकिन्छ। साँझतिर केही विवादास्पद काममा जुट्नु पर्ला। अध्ययनमा बाधा पुग्न सक्छ भने अरूका लागि धन र बुद्धि खर्च गर्नुपर्ने खालको योग भई राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन कामका लागि रकम जोड गर्न समय लाग्नेछ। आफन्त र परिवारबाट टाढिनुपर्ने दिन उपलब्धिमूलक रहनेछ। टाढाका साथीभाइहरूको निम्न प्राप्त हुनेछ तर अवसर खोजीमा केही दोधुप गर्नुपर्ला। साँझतिर रोकियो काम थाल्न सकिन्छ। भौतिक साधनले काममा सहजता ल्याउन सक्छ। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय रहने हुँदा सावधान रहेर अगाडि बढ्दा राशि सिंहलाई आजको दिन विशेष शुभ रहनेछ। कन्या राशि उनीहरूका लागि आजको दिन मेहनत गर्दा आमदानीको स्रोत फेला पर्दै जानेछन्। आवश्यक भौतिक साधन सजिलै जुटाउन सकिन्छ। आमदानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइन्छ। व्यापारमा राम्रो फलको मार्न सकिन्छ। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न कर्जा लिनुपर्ने हुन सक्छ। परिस्थितिले फजल खर्च बढाउनेछन्। आँटेको काममा बाधा हुन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा

0: गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
3: तुला राशि उनीहरूका लागि आजको दिन प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। विशेष भेटघाटले उत्साह जगाउनेछन्। भविष्यको लागि विशेष काममा जग बसाउने मौका मिल्नेछ। विभिन्न भौतिक साधन प्राप्ति हुँदै जानेछन्। पेसा व्यापार व्यवसायमा सानातिर मनग लाभ हुन सक्छ। आमदामीको नयाँ स्रोत फेला पर्दै जाँदैछन्। कर्मयोगले नामदाम इनाम समेत दिलाउन सक्छ। विशेष कुनै पनि विशेष अवसर पाइने खालको योग भने राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन सामाजिक काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिन्छ। शुभ चित्तको स्वाग जुट्टाले मनका फाइदा हुनेछ। आध्यात्मिक चेतनाले धर्म कर्म र सेवामूलक काम प्रवृत्त गराउनेछ। मेहनतले कार्यसिद्धि हुनेछ। सानोदेखि नयाँ अवसर प्राप्त हुँदै जानेछन्। पेसा व्यवसायमा पनि मनका फाइदा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै नामदाम इनाम प्रतिष्ठा कमाउने बेला पनि राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन स्वास्थ्य कमजोर रहनेछ। खर्च र चुनौतीको समय रहेको हुँदा अलि व्यवहारमा पनि सजग रहनु पर्ला। कामको चाप बढ्दै जानेछन्। तर सानोतिनो समस्याले अल्झाउन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नु पर्ला। आफ्नो श्रम परे पनि कामको प्रतिफलमाथि अरूले राज गर्दै जानेछन्। सानातिर स्थितिमा सुधार आउनेछ। उपलब्धको स्रोत प्राप्त हुँदै जानेछन् भने प्रत्याशित नतिजाले उत्साह समेत जगाउने खालको योग भने राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। पेसा व्यवसायमा मनका लाभ हुनेछ। नयाँ योजना थालिन हुन सक्छ। तर वाद विवादले साथीभाइहरू भने फाटो ल्याउन सक्छ। निम्त आए पनि आतिथ्य खर्चिलो बन्दै योग रहेको छ। भेटघाटले काममा अलमल हुन सक्छ। सानोदेखि अस्वस्थ शरीर लिएर काममा जुट्नु पर्ने अवस्था आउन सक्छ। बाध्यात्मक परिस्थितिले इच्छा शक्ति कुण्ठित हुने सम्भावना। राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा सजिलो लक्ष्यमा पुग्न सकिन्छ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्दै जानेछन्। दिगो फाइदा हुने काम शुरू हुन सक्छ। अधिकार प्रतिशत जोगाउन सफल सहयोग र सफल हुने खालको योग भनिरहेको छ। सानोतिर रमाइलो जमघटमा सहभागी भइनेछ। प्रियजनसँग भेटघाट हुने जानेछन् भने अतिथिको रूपमा मान सम्मान प्राप्त होला। पेसा व्यवसाय पनि मनका फाइदा उठाउन सकिने खालको योग भने राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। भविष्यको लागि विशेष काममा जग बसाउने मौका मिल्नेछ। अध्ययनमा राम्रो प्रगति गर्ने समय रहेको छ। विभिन्न अवसरले पछ्याउनेछन्। दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ। मेहनतले सामाजिक तथा स्थान दिलाउन सक्छ। सानोतिर प्रतिस्पर्धीलाई हराउन सकिन्छ। पेसा व्यापार व्यवसाय फाइदै फाइदा हुने खालको योग भने राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृदान,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845725223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: गुरु विचारपति पुनस्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने तपाईँहरूको लागि विशेष रूपमा जानकारी लिएर आइसकेका छौँ। आजका भूत वर्तमान भविष्य तपाईँको ग्रह र भाग्यको विषयमा चर्चा र परिचर्चा गर्ने बेला रहेको छ। तपाईँले राशिफल तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा जानकारी प्राप्त गरिसक्नु भएको छ र अब भने पारा रहेको छ तपाईँको भूत वर्तमान र भविष्यले के भन्छ, ग्रह र दशा र भाग्यले के भन्छ त भन्ने विषयमा जानकारी भने हामी तपाईँलाई गराउनेछौँ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क गर्नुहोला। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी भने हामी तपाईँलाई गराउनेछौँ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हेलो
1: हेलो।
0: हजुर हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: प्रेम बहादुर चेपाङ मकनपुरबाट।
0: मकनपुर जिल्लाबाट कार्यक्रम कतिको सुन्नुहुन्छ मकनपुरतिर?
1: सुन्छु गुरुबा।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: घरको बुढीको विषयमा। हजुर
0: हजुर भन्नुहोस्, जन्ममिति कति हो मिडमको?
1: 2057 साल।
0: 2057 साल,
1: 2 को महिना 28 गते।
0: 2 को महिना 28, समय भन्नु?
1: समय बिहानको 5 बजे।
0: बिहानको 5 बजे हो?
1: हजुर।
0: 2057 साल जेठ महिनाको 28 गते शनिबार बिहानको 5 बजे। जन्म कुन जिल्लामा भएको हो उहाँको?
1: धादिङ। हजुर धादिङ।
0: धादिङ जिल्लामा भएको हो?
1: हजुर गुरुबा।
0: ल सुन्नुहोस् है ध्यान दिएर। श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः, सर्वमङ्गल मङ्गल्ये, शिवे सर्वदा साधिके, शरणेत्र मुखे गौरी, नारायणी नमस्ते हे। 2057 साल जेठ महिनाको 28 गते, यानि कि 27 गतेको राति उजाला भएको 28 गते भन्छ, शुक्रबारको राति उजाला भएको शनिबार। राशि कन्या राशि आउँछ, नाम पवित्र आउँछ उहाँको है?
1: पवित्र नाम आउँछ।
0: हजुर पवित्र है, नाम आउँछ पवित्र। कन्या राशि पर्दछ, आदरणीय नरगण परेको छ, घातकमा तिथिहरू छ, पञ्चमी दशमी पूर्णिमा, शनिबार घातक, श्रवण नक्षत्र घातक, नम्बर 12 नम्बर राशिमा मकर भन्ने राशि घातक भनेर लेखिया छ। दशा राम्रो छ, भाग्य राम्रो छ, त्यति खासै नराम्रो छैन। शनिबारको दिन चोखो खानुपर्ने, शुद्ध भोजन गर्नुपर्ने छ। अलि छिटो रिसाउने मान्छे हो उहाँ, तपाईँको र उहाँको ग्रह त्यति धेरै मिल्छ मिल्दैन, मिल्छ नखाने नखाने ग्रह परेर रहेछ। अब अलिकति शनिबारको दिन चोखो नितो गर्न लगाउनुहोस्, नाग दोष परेको छ, धेरै समस्या पर्यो भने रत्न कवच धारण गर्नुपर्छ, नभए त्यो पनि परेन।
1: अब
0: हजुर शनिबारको दिन है?
1: हजुर हजुर
0: शनिबारको दिन सकिन्छ, अथवा तपाईँलाई थाहा हुन्छ भने पञ्चमीको दिन पनि होइन, जस्तै आज पहिला सुन्नुहोस् न, मैले बोलेको कुरा सुन्नुहोस् अनि तपाईँको कुरा राख्नु होला नि पछि फेरि।
1: हजुर हजुर
0: दुवैजना एकैचोटि बोल्यो भने मेरो खाँदैन नि फेरि, हो कि होइन? मैले भन्न खोजेको कुरा तपाईँले सुन्नुभयो भने तपाईँलाई चाहिँदो कुरो सबै मैले भनिदिइहाल्छु है, ध्यान दिएर सुन्नु।
1: हजुर हजुर
0: शनि आज पनि पञ्चमी तिथि हो, आजदेखि पञ्चमीको दिन चोखो खाने, शुद्ध भोजन गर्ने, सकिन्छ 2 साग भात नखाने, सकिँदैन भने बेलुका भात खाने, अहिले केही पनि नखाने है, यसरी बस्नु पर्दछ, राम्रो हुन्छ। त्यसपछि बल्ला समस्याहरू कम, बाधाहरू कम, रोकावटहरू कम आउँछ। अहिले ग्रह त्यति राम्रो ग्रह चलेको छैन, दशाको शान्ति चाहिँ गर्नुपर्छ, दशाको शान्ति गर्नुभयो भने राम्रो हुन्छ। विवाहमा दाम्पत्यमा उहाँको श्रीमान श्रीमती ग्रह अलि नमिल्ने, विचार नमिल्ने, उहाँको 2 विवाह पनि हुन सक्ने, अथवा श्रीमान श्रीमती ग्रह नमिलिकन झै झगडा परिराख्ने ग्रहहरू पनि हुन सक्छ, यसमा चाहिँ विशेष ख्याल गर्नुहोला। अरू त्यस्तो नराम्रो छैन, ठिकै छ। समस्या जिज्ञासा के छ भन्नुहोस् त?
1: यति नै हो गुरुबा, यस्तै हो।
0: अरू केही कुरा सोध्न मन लागेको छ तपाईँलाई?
1: अलिकता नमिल्ने, ग्रहहरू नमिल्ने भन्नु भइहाल्यो, अब यस्तै हो नमिल्ने खाएको भन्नुभयो गुरुबा, यसरी पनि भेटाउँदा फोन गराउँदा गुरुबा, धन्यवाद।
0: हुन्छ, उहाँले फोन गर्नुभएको थियो हामीलाई, न विशेष गरी मकनपुरबाट फोन गर्नुभएको थियो उहाँले आफ्नो श्रीमतीजीको विषयमा हेराउनको लागि। चाहिँ तपाईँहरू पनि आफ्नो र आफन्तको बारेमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। फोन गर्दा साल महिना गते र समय चाहिँ तपाईँले हामीलाई जानकारी गराउनुहोला। साल महिना गते र समयको आधारमा भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँ को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: नमस्कार गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: रोल्पादेखि पवित्र केसी।
0: रोल्पा जिल्लाबाट पवित्र केसी बोल्दै हुनुहुन्छ?
2: हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ पवित्रजीले?
2: आफ्नै विषयमा हो।
0: तपाईँको जन्ममिति भन्नुहोस् त कति हो?
2: 2067 साल।
0: 2067 साल।
2: चार महिना एक गते।
0: चारको महिना एक गते।
2: अनि साँझको 7:55 बजे।
0: साँझको 7:55 बजेमा।
2: हजुर।
0: 2067 साल साउन महिनाको एक गते साँझको 7:55 बजेमा जन्म। जन्म रोल्पामै भएको हो?
2: हजुर, रोल्पामै भएको
0: हो। रोल्पा कुन ठाउँमा हुनुहुन्छ यतिखेर तपाईँ?
2: रोल्पा
0: सुन्नुहोस् है, ध्यान दिएर श्री गणेशाय नमः श्रीमती रामानुजाय नमः। 2067 साल असार शुक्ल पक्षको शनिबारको दिन जन्म, सप्तमी तिथिमा जन्म, कन्या राशि, हस्तानक्षत्रको तेस्रो चरण नाम आउँदो रहेछ। तीन धरको अणाबाट नाम आउँदो रहेछ। अणा कुमारी आदिनाडी देवगण परेको छ, उहाँको फोन काटियो, उहाँले रेडियो सुनिरहनु भएको छ होला, सुन्नुहोस् है रेडियोबाट। तपाईँको घातक तिथि पञ्चमी, दशमी, पूर्णिमा घातक, शनिबार घातक, श्रवण नक्षत्र घातक, नम्बरमा 12 नम्बर, राशिमा मकर भन्ने राशि घातक छ। माङ्गलिक पर्नु भएको छ, माङ्गलिक दोषको शान्ति गर्नुपर्छ। मंगलबारको दिन चोखो खाने, शुद्ध भोजन गर्ने कामहरू गर्नुहोला। पेटमा समस्या हुन सक्छ, पेटको लागि चाहिँ अलिक पानीको मात्रा पनि धेरै पिउनुपर्छ पानीहरू। पढाइमा असाध्य राम्रो, तेजिलो दिमाग छ, अलि रुचि कम छ पढाइमा। तपाईँको लागि चाहिँ प्रेम विवाह गर्नुभन्दा माघी विवाह गरेको राम्रो हुन्छ। वैदेशिक यात्रा मध्यम खालको छ तपाईँको लागि चाहिँ। अब अहिले ग्रह तपाईँको लागि चलिराखेको ग्रह भनेको चाहिँ नि भ्रामरी र अर्को राहु हो। यसले पढाइ राम्रो गराउँदैन, यसले चाहिँ अलिकति विशेष ख्याल गर्नु। स्वास्थ्यमा समस्या आउने, परिवारमा आफ्नो आफन्तसँग मनमुटाव हुने, झैझगडा पर्ने ग्रहहरू पनि परेको चाहिँ देखाएको छ। तपाईँको लागि यति नै जानकारी गराए। तपाईँले पनि फोन गर्न चाहनुहुन्छ भने 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भने गर्नुहोला। भूत वर्तमान र भविष्यको विषयमा विशेष जानकारी पनि म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हेलो।
3: हजुर।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: म धादिङबाट गुरु।
0: धादिङ जिल्लाबाट बोल्दै हुनुहुन्छ, हजुरको शुभ नाम भन्नुहोस् त।
3: मेरो नाम जयराम, जयराम गुरु।
0: धादिङबाट जयराम बोल्नु भएको छ, धादिङ कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
3: नीलकण्ठ तेह्र गुरु।
0: नीलकण्ठ तेह्रबाट बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
3: मेरो छोराको विषयमा।
0: छोराको विषयमा जन्ममिति भन्नुहोस् त कति हो?
3: 2043 साल।
0: 2043
3: 8 दिन 15 गते।
0: असोज महिनाको 15 गते।
3: बिहानको 7:30 बजे।
0: के बार पर्छ?
3: 8 बजेसम्म। हजुर।
0: के बार पर्छ धन्यवाद?
3: बार चाहिँ मैले अलि कन्फ्युज हो गुरु।
0: नारायणको नाम के आउँछ?
3: मेरो नाम चाहिँ मेबाट आउँछ गुरु।
0: मेबाट आउँछ र सुन्नुहोस् है ध्यान दिएर।
3: हजुर।
0: 2043 साल असोज कृष्ण पक्षको त्रयोदशी तिथिमा जन्म, सिंह राशि, बुधबारको दिन जन्म है?
3: हजुर हो। हजुर हजुर
0: हजुर। बार सम्झिनु पर्यो अब छोराको बुधबार हो भन्ने कुरा। अनि सिंह राशि आउँछ, मघाको चौथो चरण नाम आउँछ मेघनाथ भन्ने नाम आउँछ। बाबुको अन्तिनाडी राक्षस गण पनि परेको छ है। घातकमा बाबुको तिथिहरू तृतीया, अष्टमी, त्रयोदशी घातक छ, शनिबार घातक, नम्बरमा 10 नम्बर, राशिमा कन्या राशि घातक भनेर लेखिया छ। दशा राम्रो छ, भाग्य राम्रो छ, त्यति खासै नराम्रो छैन। बाबुको लागि चाहिँ अलिकति सूर्य ग्रहणको योग बनेको छ, यसले काममा कार्यमा अलिकति बाधा आउँछ। यस्तै गरी पितासँग ग्रह मिल्दैन, बाबासँग आफ्नो पितासँग ग्रह नमिल्ने, विचार नमिल्ने भन्छ। यसले गर्दाखेरि अलिकति दशाको शान्तिहरू गर्नुपर्ने कुराहरू देखिन्छ। विदेश यात्राहरू राम्रो, सरकारी जागिर पनि राम्रै छ, माङ्गलिक पनि पर्नु भएको छ, विवाहमा दाम्पत्यमा अलिकति बाधा आउँछ बाबुको लागि चाहिँ। यो सूर्य ग्रहणको नाग दोषको रत्न कवच पाउँछ, यो रत्न कवच धारण गराइदिनुहोस्, यसले राम्रो गराउँछ बाबुको लागि चाहिँ। त्यस्तै गरी बाबुको ग्रह अहिले चलिराखेको ग्रह भद्रिका र अर्को ग्रह राहु चलिराखेको छ, ग्रह त्यति धेरै राम्रो देखिएन यहाँबाट हेर। दशाको शान्तिहरू गर्ने पहिला सुरुमा रत्न कवच लगाउने, आइतबारको दिन नुन नखाने, मंगलबारको दिन चोखो निदो शुद्ध भोजन गर्ने काम चाहिँ गर्नुपर्छ है। समस्या जिज्ञासा अरू केही कुरा सोध्नु छ?
3: अब तेरो गुरु अब विदेशै छ बाबु, अब तेरो जो हजुरले भन्नुभयो सबै कुरा मिलेकै हो नमिलेको होइन मिल्छ। मैले नातिहरूको विषयमा हेरा हो, उनीहरू पोहोर फागुनमा गएर शान्ति गरिदिनु भनेर सिन्धार गएर शान्ति पनि गरिदियो, सिन्धान ब्राह्मण बोक चाहेर, अनि त्यो अहिले उनीहरू धेरै नै राम्रो भएको छ। अहिले दुईवटा नातिहरू जम्ले नाति काँक्रो नाति अलि त्यसो अलि राम्रो व्यवहार त धेरै राम्रोमा आएको हो, तर ठुलै भन्दा सानो अलिक त्यसै अहिले 15-20 मिनट फरकमा जन्मेको थिएँ, त्यति फरकमा जन्मिँदैन त्यस्तो हुँदो रहेछ। यो अब बाबुको लागि त्यो रत्न कवच कपडा तपडा लिएर बाँधिँदा हुन्छ कि के गर्नु पर्दा त गुरु? अब अहिले विदेशमा छ, अब त्यसै त्यस्तै भइरहेछ, अब अलिकति अप्ठ्यारो अप्ठ्यारो गरेरै गरियो होला। अब कहिले सन्चो नहुने, कहिले के नहुने, कहिले कसै कस्तो अनि भगवान्ले जस्तो खालको पनि हुने त्यस्तो छ गुरु।
0: हजुर, रत्न कवच बाबु कपडा छ भने कपडामा बाँधेर राखिदिनुहोस् अहिलेको लागि, कोही जाने मान्छे भयो भने पठाइदिनुहोस्, नभए पछि बाबु आएर लगाउँछन्। अहिले कपडामा राखिदिनु भयो भने काम गर्दै गर्छ, राम्रो हुँदै जान्छ। विदेश राम्रै हुन्छ, नराम्रो हुँदैन। आइतबारको दिन नुन नखानु भन्नु, रत्न कवचको लागि चाहिँ तपाईँले दस बजेपछि अहिले बिहानको 10 बजेपछि फोन गर्नु, अनि 10 बजेपछि फोन गर्नुभयो भने अनि अर्डर गर्छु, म लेख्छु यहाँ, बनाइदिन्छु अनि पठाइ पनि दिउँला, अथवा तपाईँ लिनु पनि आउनु होला, के जे गरे पनि भइहाल्छ।
3: म आउनु पनि सक्छु गुरु, नआउने होइन, म पहिले पनि हरे कहाँ आएर बसेर भेटघाट गरेर सबै कुरो सोधपुछ गरेर नातिहरूलाई हेराएर आएको त्यहीँबाट आएर गएर शान्ति गरेको गुरु।
0: हजुर,
3: राम्रै भयो, राम्रो भएर नराम्रो भएर राम्रो भएर त्यहाँबाट अरूहरूलाई पनि यस्तो कुराहरू सुनाइदियो, कसैले युरी लिएर पनि किनेर पनि छुट्टी पनि गरेका छन्। राम्रो त्यो कार्यक्रम हामी धेरै यो कार्यक्रम नसुनिकन कामतिर पनि अगर निस्किन गयो त्यस्तो लाग्छ मलाई। अब म दिउँसो 10 बजे फोन गर्छु, आइतबार नुन नखाने अनि अर्को के भन्नुभयो सुन्नुहोस्,
0: मङ्गलबार चोखो खाने,
3: मङ्गलबार चोखो खाने, आइतबार नुन खाने, गएर चाहिँ के के शान्ति गराउनु पर्छ गुरु के भन्नु? मैले बिर्सिहालेँ,
0: अहिलेको लागि केही गर्नु परेन, त्यही रत्न कवच र नुन बार्न र चोखो नित गर्न लगाउनु।
3: हजुर,
0: अहिलेको लागि चाहिँ ग्रह शान्ति नगराउनुहोस्। अब ग्रह शान्ति गर्नलाई चाहिँ अब 18-19 महिनापछि ग्रह शान्ति गरौँला, अहिले गरेर काम छैन, 18-19 महिनापछि ठिक्क बेला हुन्छ ग्रह शान्ति गर्ने, त्यो बेलामा गरौँला। अहिलेको लागि चाहिँ रत्न कवच लगाइदिनुहोस्, यसले काम राम्रो गर्छ, स्वास्थ्य राम्रो हुन्छ, बिरामी हुँदैनन्, वैदेशिक यात्राहरू राम्रो हुन्छ, थाहै हुन्छ, समस्याहरू कम आउँछ, बाधाहरू कम आउँछ है।
3: हुन्छ गुरु, अनि उनको बुहारीसित उनको
0: मिल्दैन, ग्रह नमिल्ने ग्रह छ क्या, त्यही भएर मैले माङ्गलिक हुनुहुन्छ नि त तपाईँको छोरा, बुहारी पनि माङ्गलिक नै हुनुहुन्छ भने त, मेल खाला नभए मेल खाँदैन हो, त्यसकै लागि रत्न कवच लगाउनुहोस् भन्न खोजेँ मैले है।
3: हुन्छ गुरु, बुहारीको छ चाहिँ मैले अहिले तिरिन्छु बेसी, नभए अहिले सोधिहाल्नु हुन्थ्यो, अब कदरा अब त्यो अहिले हेर्न भएको म कुरो 10 बजे पछाडि गुरुलाई सम्पर्क गर्छु।
0: हुन्छ,
3: अनि के कस्तो पर्ने कहिले पर्ने सबै कुरा बुझेर कुरा गरौँ न गुरु। ल अहिले श्रीमन गुरुलाई मैले नारायण नारायण गुरु भने,
0: हस् नारायण, उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी धादिङ जिल्लाबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ, उहाँ चाहिँ हाम्रो अफिसमा पनि आउनु भएको रहेछ, नातिहरूको ग्रह शान्तिको पनि गर्नु भएको रहेछ, राम्रो भयो, कान्छाको अलि राम्रो भएन भन्नुभएको छ उहाँले चाहिँ। 3 जना पण्डितजी राख्नु भएछ, ठिकै छ, 5 जनासम्म राख्नु भएको भए राम्रो हुने थियो। अब पण्डितजी पाउनु पनि पर्यो, फेरि पण्डित पाएर मात्रै पनि भएन, राम्रो योग्य ब्राह्मण पाउनुपर्छ, पाउन गाह्रो छ फेरि है। तपाईँहरूको पनि कुनै समस्याहरू छन्, जिज्ञासाहरू छन्, समस्याको समाधान गर्न चाहनुहुन्छ भने सम्पर्क तपाईँले गर्नुहोला है। घरै बसिराखेर ओहो मेरो ग्रह बिग्रियो, मेरो छोराको ग्रह बिग्रियो भन्ने मात्रै भनेर पनि हुँदैन, तपाईँले कोसिस भने गर्नुपर्दछ। तपाईँले हामीलाई हामीसँग सम्पर्क गर्न कोसिस गर्नुहोस्, कार्यक्रममा फोन गर्नुहोस्। कार्यक्रममा फोन गरेर आफ्नो साल महिना गते समय कसको बारेमा हेर्न मन लाग्छ उसको साल महिना गते र समयको विषयमा जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। घरै बसी बसी हेर्न सक्नुहुन्छ, कुनै शुल्क लाग्दैन। निशुल्क रूपमा हामीले तपाईँलाई सेवा गरिराखेका छौँ। हरेक दिन बिहान 7 बजीदेखि 8 बजेसम्म हामी तपाईँहरूसँग उपस्थित हुने गरेका छौँ। 9845175223 र 9806575223 नम्बर तपाईँको लागि खुल्ला पनि छ। फोन गर्दाखेरि बेलुका 5 बजेभित्र फोन गरिसक्नुहोला। तपाईँले फोन गर्दाखेरि बेलुकाको 5 बजेभित्र फोन गर्नुहोला है। अब अहिले कार्यक्रमको समय फोन गर्नुहोस्, कार्यक्रमभन्दा पछि तपाईँले 10 बजे 9 बजेपछि पनि फोन गर्न सक्नुहुन्छ। 10 बजेदेखि तपाईँले मसँग सल्लाह परामर्शहरू पनि लिन सक्नुहुन्छ। यस्तै गरेर बेलुकाको 5 बजेसम्म हाम्रो फोन अन हुन्छ, त्यसपछि अफ हुन सक्छ अथवा फोन नउठ्न पनि सक्छ है। यसमा चाहिँ तपाईँले नरिसाउनुहोला। बेलुका 5 बजेपछि हाम्रो अफिस पनि बन्द हुन्छ, अनि त्यसपछि बेलुकाको फेरि जप तप गर्नु पर्यो, पूजापाठहरू गर्नु पर्यो, समय लाग्छ होइन। त्यही भएर विशेष तपाईँले ख्याल गरिदिनु होला। यतिलाई चाहिँ दिनभरि फोन गर्नुहोस्, दिनभरि फोन गरेर तपाईँले ग्रह दशा र भाग्यको बारेमा पनि हेर्न सक्नुहुन्छ। टिकट काटेर पालमा बस्नुपर्छ, धेरैजनाले फोन गर्नुहुन्छ दिउँसो। अहिलेको लागि चाहिँ कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
4: नमस्ते गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: म यता गोर्खाबाट मोनिका।
0: गोर्खाबाट मोनिकाजी बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
4: म मेरो श्रीमानको।
0: श्रीमानको विषयमा। गोर्खा कुन ठाउँबाट फोन गर्दै हुनुहुन्छ यतिखेर बोल्दै हुनुहुन्छ? हजुर श्रीमानजीको जन्ममिति भन्नुहोस् त कति हो?
4: 2049 पुस 14 गते।
0: पुस महिनाको 14 गते
4: रातिको 11:27
0: पुस महिनाको 14 गते रातिको 11:27 जन्म कुन जिल्ला भएको? गोर्खामै भएको उहाँको?
4: हजुर।
0: मङ्गलबार हो? ल सुन्नुहोस् है ध्यान दिएर, श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। उहाँको चाहिँ 2049 साल पौष शुक्ल पक्षको मङ्गलबार षष्ठी तिथिमा जन्म, कुम्भ राशि। ध्यान दिएर सुन्नुहोस् है, कुम्भ राशि आउँछ। नाम आउँछ उहाँको सतविशाको चौथो चरण नाम आउँछ, सुबाट आउँछ, सुदेव भन्ने नाम आउँछ। सुदेव हजुर,
4: शान्त
0: नारायण आउँदैन, सुदेव नाम आउँछ, सुबाट नाम आउँछ, पातलो सको सुबाट है। एउटै कुरा हो तर ओरिजिनल नाम सुदेव नाम आउँछ उहाँको। आठ दिनले राक्षसी गर्न परेको छ। घातकमा तिथिहरू उहाँको चाहिँ तृतीया अष्टमी त्रयोदशी बिहिबार घातक हुन्छ। नम्बरमा 3 नम्बर राशिमा कुम्भ राशि घातक उहाँको लागि चाहिँ विशेष गरी कुण्डली राम्रो छ, भाग्य राम्रो छ, त्यति खासै नराम्रो ग्रहहरू छैन। सरकारले जागिर खाने ग्रह छ, जीवन अलि सङ्घर्ष गर्नुपर्ने कुण्डली छ उहाँलाई। अलिकति पितृदोष परेको छ, परिवारमा पितृदोष परेर जे काम गर्न थाले त्यो काममा रोकआउट र बाधा आइदिन्छ उहाँको लागि चाहिँ, यसमा विशेष ख्याल गर्नुहोला। उहाँको ग्रह चाहिँ शीतल स्वभावको ग्रह भए पनि रिसाउन अलिक छिटो रिसाउने स्वभावको गराउँछ ग्रहले गर्दाखेरि। अहिले फेरि परिवारमा पारिवारिक समस्या, पारिवारिक झमेला आइलाग्ने, झुटो आरोपहरू आइलाग्ने, नगरेका नभएका कुराहरूको लागि चाहिँ दोष खेप्नुपर्ने कुराहरू पनि देखिन्छ यहाँबाट हेर्दाखेरि चाहिँ। उहाँले अहिले ग्रह उहाँको लागि चलिराखेको ग्रह पिङ्गला भन्ने ग्रह चलेको छ, एउटा ग्रह चलेको छ उहाँको लागि अहिले, शनि भन्ने ग्रह चलेको छ। पिङ्गलाको र शनिको शान्ति पनि गर्नुपर्छ। राशिमा पनि साँढे साथी छ, ग्रहमा पनि शनि छ, यस कारणले गर्दाखेरि अलिकति दुःख पाउँछ कि ग्रहले भन्ने हो। अरू त्यस्तो नराम्रो छैन, ठिकै छ, ग्रहहरू राम्रै छ। समस्या के छ भन्नुहोस् त? अहिले राम्रो छैन, पछि राम्रो हुन्छ, अहिले पछि टिक्दै जानुभयो भने राम्रो हुन्छ। अहिले चाहिँ एकदम दुईजनाको कुरा नबुझ्ने नबुझाउने होइन, अलिकति तपाईँको चाहिँ हुँदै नभएको कुराले गर्दाखेरि मनमुटाव हुने ग्रहहरू पर्छ, अहिलेको लागि यो समय चाहिँ अब यो बेलामा तपाईँहरू दिन सम्हालिन सक्नुभयो धान्न सक्नुभयो भने सम्बन्ध पछिको झन् मिठो हुन्छ राम्रो हुन्छ, नभए यो बेलामा चाहिँ कसै कसैको सम्बन्ध विच्छेदै हुन्छ, कसै कसै सम्बन्ध विच्छेद नभएर छुटेर बस्नुपर्ने कुराहरू पनि हुन्छ होइन, यस्तो कुराहरू छ। अहिले भनेको रुएर बस्नुपर्ने रुनुपर्ने अनावश्यक रूपमा रुनुपर्ने ग्रहहरू परेको छ यो बेलामा चाहिँ, अलिक सावधान हुनुपर्छ। साढे साथी चलिरहेको छ अन्त साढे साथी, उहाँको लागि चाहिँ विशेष ख्याल गर्नु होला है। हुन्छ, फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो हामीलाई गोर्खा जिल्लाबाट फोन गर्नुभएको थियो, उहाँले चाहिँ तपाईँले पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805625223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको बारेमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउनेछौँ। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौँ। कहाँबाट बोल्दै हुनुहुन्छ? नमस्ते।
5: नमस्ते।
0: सुनौलबाट कुन्ताजी, छोरीको बारेमा हेराउनको लागि
5: हजुर
0: भन्नुहोस् त, छोरीको जन्ममिति कति हो? 2061 साल पुष महिनाको 27 गते भन्नुभएको हो?
5: हजुर।
0: पुष महिनाको 27 गते के बार पर्छ?
5: मङ्गलबार बिहान 10 बजे पार जन्मे थियौँ।
0: 10 बजे र कति मिनटमा?
5: मिनट त्यति हेर्दैन, 10 बजे पार 11 बजे भित्र जन्मे थियौँ।
0: हजुर हो।
5: हजुर
0: भएको हो, नवलपरासीमा भएको
5: हो?
0: अरखाँची भएको हो।
5: हजुर
0: ल सुन्नुहोस् है ध्यान दिएर,
5: हजुर
0: 2061 साल पौष शुक्ल पक्षको मङ्गलबारको दिन जन्म परेवा तिथिमा जन्म भएर छ, मकर राशि आउँदो रहेछ, उत्तर साढा नक्षत्रको तेस्रो चरण नाम आउँदो रहेछ, जाबाट जागृति भन्ने नाम आउँदो रहेछ अथवा जमुना भन्ने नाम आउँदो रहेछ, हजुर जानकी पनि हुन्छ, अन्त्यनडी नरगण परेको छ, घातकमा तिथि परेको छ, चौथी नवमी चतुर्दशी मङ्गलबार घातक छ, रोहिणी नक्षत्र घातक, नम्बरमा 11 नम्बर राशिमा वृश्चिक राशि घातक छ, कुण्डली त असाध्यै राम्रो छ तपाईँको छोरीको, नराम्रो कुण्डली छैन, ज्वाइँ एकदम राम्रो मिठो माया गर्ने ज्वाइँ पाउनुहुन्छ, छोरा ससुराको ज्वाइँ पाउनुहुन्छ, विवाह गर्दा प्रेम विवाह गर्नु भएन, नानीको फेरि प्रेम विवाह हुन सक्ने सम्भावना पनि हुन्छ, यदि प्रेम
5: विवाह
0: हजुर प्रेम विवाह गरिन् भने त्यति राम्रो हुँदैन, फेरि समस्या आउँछ है नानीको चाहिँ। अहिलेलाई ग्रह दशाहरू चलिराखेको छ नानीको, विशेष गरी भद्रिका एउटा ग्रह चलेको छ, एउटा राहु चलेको छ, अहिले ग्रह त्यति राम्रो छैन, दशाको शान्तिहरू गर्नुपर्ने बेला भएको छ, ग्रह शान्ति गराइदिनु भयो भने नानीको लागि राम्रो हुन्छ, समस्या आउँदैन है।
5: हजुर
0: अरू केही छ समस्या जिज्ञासा तपाईँसँग मात्र होइन, जोसँग पनि छिटो रिसाउँछिन्, श्रीमानसँग पनि छिटो रिसाउँछिन्, तपाईँले हामीले भनेको कुरा उसलाई राम्रो लाग्दैन, ठिक लाग्दैन, कुरा बुझ्नु भयो नि? यो भएर एकदम ख्याल गर्नुपर्छ नानीले, विवाहमा दोषहरू परेको छ, अब माघे विवाह हेराएर जुराएर विवाह गर्नुभएको थियो भने राम्रो हुन्थ्यो, अब यसो लाग्छ अलिकति विशेष सावधान हुनुपर्छ, ख्याल गर्नुपर्छ भन्नु, अरू त्यस्तो नराम्रो छैन, ग्रह दशाहरू ठिकै छ, राम्रो देखिन्छ है त, दशाको शान्ति गर्नुपर्छ भन्नु है,
5: डिप्रेसनमा जानु गर त छैन,
0: हजुर
5: त्यस्तो डिप्रेसनमा जानु गर त छैन,
0: हो त अब झैझडा परिराख्यो मनमुटा भइराख्यो भने त डिप्रेसनमा जाने, औषधि खानुपर्ने होइन, श्रीमान श्रीमतीको मनमुटा हुने, झैझडा पर्ने, यस्तो खालको ग्रह चल्या छ अहिले, त्यही भएर भनेको मैले ग्रह शान्ति गर्नुपर्छ भनेर, ग्रह शान्ति गर्न लगाउनुहोस् राम्रो हुन्छ नि त है। हुन्छ, उहाँले फोन गर्नुभएको थियो हामीलाई, सुनौलबाट फोन गर्नुभएको थियो, तपाईँ पनि फोन गर्न सक्नुहुन्छ 9845175223 र 9805625223 नम्बरमा फोन गर्न सक्नुहुन्छ। तपाईँ पनि मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर तपाईँले भेट्न सक्नुहुन्छ हामीलाई, भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर तपाईँले भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
6: हेलो।
0: हजुर हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
6: गोर्खाबाट। हजुर।
0: गोर्खा कुन ठाउँबाट बोल्दै हुनुहुन्छ यतिखेर?
6: गोर्खा आपिपल।
0: आपिपलबाट बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
6: छोरीको।
0: छोरीको जन्ममिति भन्नुहोस् त कति हो?
6: 2070 साल।
0: 2070।
6: असार।
0: हजुर।
6: असार 31 गते।
0: असार महिनाको 31 गते। समय भन्नु?
6: समय राशि 11:10-11:12 मिनट पर्छ।
0: हजुर, 11:10-12 मिनट। छोरीको भन्नुभयो होइन? के बार पर्छ थाहा छ?
6: सोमबार पर्छ।
0: हजुर, ल सुन्नुहोस् है त ध्यान दिएर। श्री गणेश आय नमः, श्रीमती रामानुज आय नमः। नानीको चाहिँ 2070 साल असार शुक्ल पक्षको अष्टमी तिथिमा जन्म, कन्या राशि, नाम आउँदो रहेछ पेबाट प्रेम कुमारी नाम आउँदो रहेछ नानीको, है? कन्या राशि प्रेम कुमारी। सुन्नु भएको छ म बोलेको? खै त म त बोलिरहेको छु राम्रैसँग। तपाईँ कता हुनुहुन्छ? घरभित्र हुनुहुन्छ नि बाहिरपट्टि आउनु? हजुर, रेडियो खोल्नु भएको छ? खोल्नु भएको छैन? रेडियो परिवारलाई सुन्न लगाउनुहोस्, रेडियोमा प्रष्ट सुनिन्छ है। मध्यनाडी राक्षस गुण परेको छ, छिट्टो रिसाउने स्वभावको छिन् छोरी। घातक तिथिहरू परेको छ, पञ्चमी दशमी पूर्णिमा शनिबार घातक, हस्ता श्रवण नक्षत्र घातक, नम्बरमा 12 नम्बर राशिमा मकर राशि घातक छ। नानीलाई काल सर्पयोग परेको भएर पढाइमा राम्रो हुँदैन, रुचि हुँदैन, छिटो रिसाउने, घमण्डी हुने, पेटमा समस्या, स्वास्थ्यमा समस्या आउने दशाहरू परेको छ नानीको, क्या हो कि होइन?
6: हजुर,
0: अहिले ग्रह चलिराखेको छ नानीको, भद्रिका र राहु चल्या छ अहिले। तपाईँले पढ नानी भन्नुभयो भने तपाईँसँग रिसाउने, मैले पढ भने पनि मसँग पनि रिसाउने, त्यही भएर नानीको लागि चाहिँ कालो सर्पयोग परेको छ। कालो सर्पयोगको रत्न कवच पाउँछ हामीसँग, यो रत्न कवच लिन आउनु। यो रत्न कवच लगाएपछि राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधाहरू आउँदैन, पढिराख्न मन लाग्छ, विवाहबारी राम्रो हुन्छ, स्वास्थ्य राम्रो हुन्छ है, पढाइमा रुचि राम्रो हुन्छ। अब अहिले पढाइ राम्रो भएन भने ठुलो क्लासमा कसरी पढ्ने हो कि होइन? त्यो भएर गाह्रो हुन्छ, पढाइको लागि चाहिँ विशेष ख्याल गर्नु। रिसाउने स्वभावकी छिन्, रिसलाई पनि कन्ट्रोल गर्ने गर्नुपर्छ, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ। रत्न कवच लाउनुपर्छ कालो सर्पयोगको है। कालो सर्पयोगको रत्न कवच लाएपछि सबै थोक राम्रो हुन्छ। रत्न कवच लाए चाहिँ तपाईँले मलाई फोन गर्नु, दिउँसो 10 बजेपछि फोन गर्नु, अथवा तपाईँ भरतपुर चितवनमा हाम्रो अफिस छ, चितवनमा आउन पनि सक्नुहुन्छ लिनको लागि। म दिउँला तपाईँलाई एउटा है नानीको लागि, फोन गरेर आउनु होला है। उहाँले फोन गर्नुभएको थियो हामीलाई गोर्खा जिल्लाबाट, आपिपलबाट फोन गर्नुभएको उहाँले चाहिँ। तपाईँ पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 छ, 9805-75-223 नम्बरमा सम्पर्क भने गर्न सक्नुहुन्छ। मसँग तपाईँहरू प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर तपाईँले भेट्न सक्नुहुन्छ। समस्या लिएर आउनु, समाधान म तपाईँलाई गराउनेछु भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इशारा भएको छ। भोलि बिहान ठिक 7 बजेमा कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ट्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो इट्स 8 AM
2: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना
3: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656493495
4: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
5: वन्य जन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं
4: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट होहल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं
5: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो
4: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराऊ यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ
5: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ
4: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन इमेल info@chitawannationalpark.gov.np चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश
5: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं
4: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ
5: नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ व्यवसायको सम्मान बढाऊ
4: समयमै कर तिरौ सभ्य नागरिकको परिचय दिऊ
5: गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश चैते धानमा नेक ब्लास्टको समस्या
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
5: रोगको लागि अनुकूल मौसम
4: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
5: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
4: खेतमा पानी जमाइराख्ने
5: वेबिस्टिन वा डेरो सार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
4: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: रेडियो साइनम 89.8 MHz
4: सहकारीको आवाज, समुदायको विश्वास। सहकारी दर, सहकारीको आवाज, समुदायको विश्वास। सहकारी दर्पण हरेक आइतबार, मंगलबार र शुक्रबार।
9: सबै सबैलाई नमस्कार। म विश्वनिधि अर्याल अहिले यतिखेर भरतपुर महानगरपालिका वडा नम्बर 17 को यो श्री जनकल्याण दूध उत्पादक सहकारी संस्था परिसरमा आइपुगेको छु। यहाँ यो सहकारीको ले विभिन्न किसिमका सहकारीहरूले के कसरी काम गरिरहेका छन् भन्ने विषयमा हामी एउटा यो फिल्ड रिपोर्ट तयार गर्दै हिँडिरहेका छौँ। यो कार्यक्रमलाई सृजना सञ्चार केन्द्रले तयार गरेको कार्यक्रम हो। यो सुन्नुपर्ने कार्यक्रम, सबैले हेर्नुपर्ने कार्यक्रम हो। आजको सन्दर्भ सहकारी अभियान भन्ने कार्यक्रम लिएर आएका छौँ हामी र यो कार्यक्रमलाई विभिन्न किसिमका रेडियोहरूबाट पनि प्रसारण गर्दै आइरहेका छौँ र यो कार्यक्रम रेडियो साइनोले आफ्नो वालबाट प्रसारण गर्दै गर्दा र इन्टरनेट अनलाइनको हाम्रो पात्रो नेपाली पात्रो रातो पार्टी र साइनो.com पनि संसारको जुनसुकै कुनाबाट तपाईँ चाहेको बेलामा सुन्न सक्नुहुन्छ। यो कार्यक्रम भने फेसबुकमा गएर रेडियो साइनो लगन गरेर पनि तपाईँ सुन्न सक्नुहुने कार्यक्रम हो। कार्यक्रम आजको सन्दर्भ सहकारी अभियान। यो कार्यक्रमलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रायोजन गरेको कार्यक्रम हो। यो कार्यक्रम आजको सन्दर्भ सहकारी अभियान। विभिन्न किसिमका सहकारीहरू कसरी चलेका छन् त, सहकारीहरूले यहाँको उपभोक्ताहरूलाई कसरी सहयोग गरेका छन्, सहकारीबाट उपभोक्ताहरू कतिको खुसी छन्, यी विषयमा हामीले बुझ्दै आइरहेका छौँ। सहकारी हुँदै गर्दा सहकारीको उतार चढावहरू पनि विभिन्न किसिमका उतार चढाव भइरहेका छन्। विभिन्न किसिमका सहकारीहरूको यो अवस्था छ। यो अवस्थामा यो सहकारी कसरी चलेको छ त, अहिले भरतपुर 17 को यस श्री जनकल्याण दूध उत्पादक सहकारी संस्थामा हामी आइपुगेका छौँ। यो कसरी चलेको छ, यसले के काम गर्दैछ भन्ने विषयमा पनि हामी बुझ्दैछौँ। यसले उत्पाद यसले गरिगरेको कामहरू धेरै छन्। धेरै सेक्टरमा यसले यो सहकारीले काम गरेको छ। लामो समय भइसक्यो यहाँ यो काम गरेको। जनकल्याण दूध उत्पादक सहकारी संस्थाले अहिले दूधको कारोबार राम्रो गरेको छ। यहाँ धेरै किसानहरूले दूध लिएर आउनुहुन्छ। यहाँ कति दूध यहाँ कलेक्सन हुन्छ, के गर्छ, यहाँ के सेवाहरू यहाँ दिइरहेको छ भन्ने किसिमको कुराहरू पनि म यहाँ व्यवस्थापक हुनुहुन्छ अर्जुन ढकाल, उहाँसँग नै सोध्न गइरहेको छु। यो सहकारी सञ्चालन गर्दा यहाँका उतार चढाव अर्थात् तपाईँको यो सहकारी सञ्चालन गर्दाको अवस्थाहरूमा, यो सहकारी चलाइरहेको तपाईँ व्यवस्थापक हुँदै गर्दाको अवस्थामा यहाँ भएका अप्ठ्याराहरू के छन्, के कुराहरू अप्ठ्यारा भए र कसरी सहज गर्नु भएको छ र किसानहरूलाई कसरी सहजीकरण गर्नुभएको छ, किसानहरूलाई कसरी खुसी पार्नु भएको छ सर?
10: यो संस्था 2048 माघ 16 गते स्थापना भएको र विभिन्न आरोह अवरोह पार गर्दै आइरहेको छ र हाल यो संस्थाले दैनिक 1500-1600 लिटर दुध उत्पादन गरिरहेको छ भने हामीले 3 संस्थाहरूलाई दुध बिक्री गरेका छौँ। जेजिस डेरी अर्थात् पञ्चमी ब्रान्डलाई र अल्पाइन डेरी र दुग्ध विकास संस्थानको काठमाडौँ दुध वितरण आयोजना अन्तर्गतको सिलिङ सेन्टरहरू वितरण गर्दै आएको अवस्था छ र दुग्ध वितरण आयोजनाको भुक्तानीको कारणले गर्दा किसानहरूलाई केही असल अवस्था सिर्जना भइरहेको अवस्था छ। त्यसको बावजुद पनि हामीले दाना चोकर पशुलाई पशुजन्य उपचारका औषधिहरूदेखि पशु स्वास्थ्य शिविर कार्यक्रमहरू गरे जस्ता कार्यक्रमहरू गरिरहेका छौँ र बिउ बिजन रासायनिक मल जस्ता चिजहरू बिक्री वितरण गरिरहेको अवस्था छ। यिनै कुराहरू गर्दै किसानहरूलाई असल अवस्था भनेको भुक्तानीले केही असल अवस्था भइरहेको अवस्था छ। साथै दाना चोकरमा अहिले मूल्य वृद्धिले गर्दा किसानलाई उत्पादन दुध उत्पादनको आधारमा लागत बढिरहेको अवस्था भएको छ र किसानहरूलाई घाँसै खेतीतर्फ उन्मुख गर्नुपर्ने अवस्था सिर्जना भइरहेको अवस्थालाई जानकारी गराउँदैन सर।
8: अब किसानहरू कतिको तपाईँ अहिले कति भन्छ कतिको किसानहरू पशुपालन व्यवसायबाट चाहिँ नसक्ने अवस्था भयो, हामी दुध टाइममा पैसा नआउने कारणले व्यवसाय छोड्नु पर्ने भन्ने अवस्थाहरू पनि पाइएको छ कतै यहाँ पनि
10: यथार्थतामा त्यो सत्यता कुरा हो सर। किसानहरूलाई दुधको भुक्तानी कठिनाई अवस्था सिर्जना हो सर। त्यसको बावजुद पनि हामीले के सजीकरण गर्दै गरेका छौँ र दुग्ध विकास संस्थाले अहिलेसम्म कुसम्मको भुक्तानी दिएको छ नि हामीले चैतको भुक्तानीसम्म बाँध्ने अवस्था अलिकति अगाडि बढिरहेको अवस्था छ, यसले केही प्रेरित गर्दै रहेको अवस्था पनि सिर्जना गरिरहेका छौँ सर।
8: अहिले कति लिटर दुध कलेक्सन गर्नु भएको छ?
10: अहिले दैनिक हाम्रो 1500-1600 लिटर दैनिक उत्पादन छ, कलेक्सन छ।
8: धन्यवाद यहाँलाई, फेरि आउन सक्छु। हजुर नमस्कार।
11: नमस्ते,
8: यहाँको शुभ नाम?
11: मेरो नाम सुनिल
8: भट्टराई। यो संस्थामा दुध लिएर आउनुहुन्छ, कति वर्षदेखि यहाँ दुध लिएर आउनु भएको छ?
11: हामी यो 2018 सालदेखि सञ्चालनको रूपमा छौँ र हाम्रो यहाँ चाहिँ अधिकांश किसानहरूको मुख्य पेसा नै कृषि उत्पादन दुध उत्पादन हो। यहाँ चाहिँ प्रायः जसो मान्छेहरू चाहिँ मेन रोजगारीको नै कृषि हो होइन, यसमा पनि दुध उत्पादन चाहिँ यहाँको मुख्य कृषि हो।
8: यहाँले कति दुध लिएर आउनुहुन्छ यहाँको?
11: मेरो दैनिक तपाईँको 30-50 लिटर हो आउँछ
8: दैनिक।
11: दैनिक
8: के छ त्यो अहिलेसम्म तपाईँ व्यवसाय गर्नुभयो, दुध यहाँ ल्याउनु भएको छ, बेच्नु भएको छ होइन, दिनुभएको छ, बिक्री कतिको सन्तुष्ट हुनुहुन्छ?
11: अब सन्तुष्टि त यस्तो बेलामा दुग्ध विकास संस्थानले चाहिँ भुक्तानी गर्न सकेको छैन होइन, यसमा पनि यो नि धाराशाही बनिसकेको अवस्था छ। अब समयमा पैसा नआउने अनि किसानहरूमा चाहिँ आफ्नो आवश्यक पूर्ति गर्नको लागि चाहिँ कृषि हो।
8: यहाँले कति दुध लिएर आउनुहुन्छ यहाँको?
11: मेरो दैनिक तपाईँको 30-50 लिटर हो आउँछ
8: दैनिक।
11: दैनिक
8: के छ त्यो अहिलेसम्म तपाईँ व्यवसाय गर्नुभयो, दुध यहाँ ल्याउनु

0: सरकारले चाहिँ यसलाई चाहिँ अन्य व्यवस्थित रूपबाट पशुपालन कृषकहरूलाई केही सहुलियत दियो होइन, यिनी अनुदानहरू र टाइम टेबलमा चाहिँ भुक्तानी गरिदियो भने यो अझै राम्रो हुने थियो भन्ने।
1: धन्यवाद यहाँलाई। यहाँ किसानहरूले अब कतिपय किसानहरू भन्नुभएको छ सरकारले टाइममा भुक्तानी दिए हामीले अझै सहज हुन्थ्यो भन्ने कुरा गर्नुभएको छ। यहाँ संस्थाको व्यवस्थापकले पनि भन्नुहुन्छ सरकारले दिनुपर्ने भुक्तानी टाइममा दिएको छैन, तर किसानहरूलाई हामीले केही छिटो अलिक राहत दिएका छौँ, हामीले पैसाबाट पनि दिएका छौँ भन्ने कुरा गर्नुभएको छ। र यहाँ दुध मात्रै होइन, यहाँ दुध मात्र होइन, दुधको अलावा गाई भैँसीलाई चाहिने दाना र औषधिजन्य पदार्थहरू पनि यहाँले यहाँबाट चाहिँ उपलब्ध हुने गरेको छ भनेर भन्नुभएको छ। यस सहकार संस्थाले विभिन्न किसिमका औषधिजन्य पदार्थहरू पनि आफ्ना ग्राहकहरूलाई सुविधा होस् भनेर औषधजन्य पदार्थ चाहिने किसिमका औषधिहरू पनि यहाँबाट सप्लाई हुने गरेको छ। व्यवस्थापकज्यू हुनुहुन्छ यहाँ, अर्जुन ढकालजी, अर्जुनजी के के कस्ता खालका औषधिहरू तपाईँले यहाँबाट दिने गर्नु भएको छ?
2: मिनरलहरू, क्याल्सियमहरू र क्याल्सियम जेलहरू मात्रै हो, तर अरू चाहिँ औषधिहरू छ नि, एन्टिबायोटिक औषधिहरू चाहिँ हामी वितरण गर्दैनौँ। त्यो डाक्टरसँग एकदम चाहिने
1: कसलाई
2: नहुने औषधिहरू मात्रै वितरण गरिन्छ,
1: साधारण खालका औषधिहरू र पौष्टिक तत्त्वहरू होइन। यहाँ भन्नु लाउँदैछ नि साधारण खालका जस्तै एन्टिबायोटिक जस्ता औषधि, बिरामी भएर उपचार गर्नुपर्ने औषधि, डक्टरहरूको प्रेसक्रिप्सन दिँदा दिन नपाइने औषधि यहाँ उपलब्ध छैन भन्नुभएको छ। यहाँ साधारण गाईहरूलाई चाहिने भिटामिनहरू र साधारण जनरल औषधिहरू यहाँबाट चाहिँ आफ्ना ग्राहकहरूलाई उपलब्ध गराउनु भएको छ। यो यो स्टोर हो, यो औषधिको स्टोर जनकल्याण दुध उत्पादक सहकारी संस्थाको। अनि यसको अलावा अरू के छ? यहाँ दाना चोकरहरू पनि सप्लाई छ, सिजनेबल बिउ बिजन पनि यहाँबाट सबै दिनुहुन्छ किसानहरूले, आफ्ना किसानहरूले। यो जनकल्याण दुध उत्पादक सहकारी संस्थाको यो जुन यो बिल्डिङ यो भवन देखाएर यो आफ्नै भवन छ, संस्थाले आफैले बनाएको भवन हो यो। यो भवन 69/4/63 उद्घाटन भएको पनि छ, यो यतापट्टिको यो बिल्डिङको 3 गते यसको उद्घाटन पनि भएको छ। यो तर यहाँ काठमाडौँ दुध उत्पादक काठमाडौँ दुध वितरण आयोजना बालाजुको दुध चिसाउने केन्द्र पनि रहेको छ, यसै स्थान चिलिङ सेन्टर पनि भनेर भन्छौँ हामी। दुध चिसो बनाउने काठमाडौँ दुध वितरण आयोजनाको चिलिङ सेन्टर यो दुध चिसाउने केन्द्र हो, यो पनि यही नै रहेको छ। यसले दुधलाई कति टेम्परेचर चाहिने हो त्यति मात्रामा दुध चिसो गराउँछ र त्यसपछि दुधलाई यहाँबाट काठमाडौँ पठाउने गरेको छ। यो सहकारी संस्थामा विभिन्न किसिमका धेरै किसानहरू आउनु छ, लगभग 1200-1300 दैनिक 1200-1300 दुध उत्पादन हुन्छ यस संस्थामा। त्यति दुध यहाँबाट सप्लाई हुने त्यति दुध लिएर आउनुहुन्छ किसानहरू, किसानहरूको धेरै खुसी हुनुहुन्छ भन्ने कुराहरू यहाँका किसानहरूले पनि बताउनु भएको छ।
3: त्यही अब 60-65 दुध बेच्छ नि मार्केटमा, 120 रुपियाँ छ मार्केटको रेट। अब चाहिँ कमसेकम बिचमा मार्जिन धेरै भयो क्या बिचको बिचौलियालाई, दुध व्यवसायीहरूलाई, किसानलाई।
1: संस्थाले मार्जिन धेरै राखेको होइन,
3: संस्थाले होइन, तपाईँको चाहिँ अब मार्केटमा हामी दुध किन्न जाँदा त 130 रुपियाँ लिटर पर्यो, 65 आधा लिटर पाइयो। हामीले त यहाँ लगभग 60-65 बेच्नु पर्दछ, मेरो मात्रै समस्या होइन, सबै किसानको समस्या हो होइन। बस्ती नपाल्ने मान्छेले बिचमा बसेर 65 खाइदिया होइन, त्यो त कमसेकम किसानले 85-90 रुपियाँसम्म पाएदेखि 10-15% बिचकोले गरेर खानु पनि त ठिकै कुरा हो। त्यो पनि त्यो चाहिँ अलिक अत्याधिक भएको 100% भयो कि भन्ने लाग्छ कि मलाई चाहिँ, मेरो आफ्नो विचारमा।
1: अनि कतिको सहज छ गाई पाल्नलाई, अहिले गाई पालिरहनु भएको छ, अनि यसलाई केही
3: हजुर जाँगर हुने मान्छेलाई सहज छ, जाँगर नभए गएर खान्छु भन्ने मान्छेलाई छैन, सिधा कुरो त्यही हो होइन। तपाईँ जाँगर चलाएर गरेर खानुपर्छ भन्ने तपाईँको मान्यता छ भने गाह्रो कुरो होइन, प्लेन चढा जस्तो होइन है, सजिलो छ, घरमा बसेर हुन्छ आनन्द है मजाले, त्यसमा तपाईँ रमाउनु पर्यो, तपाईँ पशु बस्तीसित रमाउनु छ भने तपाईँबाट यो काम हुन्छ, नत्र हुँदैन।
1: गाई पाल्दाखेरि एउटा भन्छ नि घाँसमा आधारित हुनुपर्छ, दाना चोकरलाई

0: गर्नुपर्छ भन्ने भनाइ पनि छ नि, सत्य हो
1: त्यो कुरा त। अब यस्तो भन्दा हातमा आधारित भएपछि अलिकति चाहिँ दाना चोकर महँगो छ, अलिकति आफ्नै बारीमा चाहिँ उम्रेको घाँस काटेर खुवाइयो भने अलिकति बचत नै राम्रै हुन्छ र पशुहरूको लागि चाहिँ हरियो घाँस खुवाए चाहिँ अलिकति दुध उत्पादनमा पनि वृद्धि हुन्छ, स्वास्थ्य पनि रहन्छ। त्यसो भन्दैमा फेरि हरियो घाँसले मात्रै पनि हुँदैन, सुक्खा चिज पनि खुवाउनुपर्छ, त्यो पनि राम्रै कुरो हो, हरियो घाँस खुवाउनुपर्छ। त्यो भयो भने अलिकति खर्च कम हुन्छ,
2: मिसा बनाएर खुवाउनुपर्छ। हेर्नु अहिले 25 वर्ष अहिले गाईले पहिला सुरु गरेको हामीले।
0: के नाम बाबु? हजुरको नाम भन्नुहोस् त। लक्ष्मण खरेल।
2: हजुर।
0: कति वर्ष भयो यहाँ दुध ल्याउनु थाल्नु भएको?
2: जन्माएकै हामीले।
0: जन्माएकै तपाईँहरू जन्म?
2: यहाँ पहिला वहाँ तल भरिम, त्यहाँ भरिम, त्यहाँबाट यहाँ ल्याएर यति जग्गा किनेर यहाँ ल्याएर। पहिला त अलिक उमेर पनि थियो, 4-5 वटा 3 वटा बोट चाहिँ गाई ज्यान 2 बोकेर ल्यायौँ। अहिले त हेर्नु यस्तो भइयो, अब चाहिँ अहिले पनि जस्तो आउँछ कि अनि घर कोही छैन, एक्लै पानी यसो बस्यो त
0: कति आनन्द है।
2: आनन्द त के हो, मनको आनन्द छैन कि हो? मनको त आनन्द हुन्न, मनको आनन्द कल छ र अहिले बालेन्द्र त छैन,
0: राज्यको प्रधानमन्त्री
2: प्रधानमन्त्री भएर क्यारे क्यारे जस्तो हाम्रो बाउले आनन्द छ उसलाई भन्दा त त्यस्तो हो नि त। प्रधानमन्त्री देशको भार थाम्नु परेन, हाम्रो एउटा घरको भार थाम्न त कस्तो छ। त्यसो भएर यो एउटा के छ नि, किसानलाई अरू उपति नभए पनि यसो नुन तेल आयो भने यहाँ केही आउँछ, काम गर्छन्, बसेर रोगिएर मर्न भन्दा एउटा गाई दुईवटा गाई पालेर भए पनि स्वास्थ्य त ठिक हुन्छ क्या। त्यो कुरो हो। धन्यवाद तपाईँलाई।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज
1: पीडा बुझ्ने आँट छ भने जो आए पनि कुर्सीमा उस्तै खेल खेल्छ गरिब जनताको आँसु कसैले देख्दैन।

समय हामी माझ कहिले भन या त्यसैले त विपत्तिले हार मान्छ यहाँ मेरो देश नेपाल छ जहाँ मेरो देश नेपाल छ जहाँ।

0: बैंकिङ संस्था प्रस्तुत गर्ने कार्यसूची छन्। त्यस्तै नीता घतानीले सम्पत्ति शुद्धिकरण निवारण संशोधन अध्यादेश 2083 अस्वीकार गर्न राखेको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ। त्यस्तै आजै संघीय संसदका तीन समितिको बैठक बस्दैछ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति र उद्योग वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि बस्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद भोजराज पाण्डेले पार्टी सभापतिमा रवि लामिछानेको कुनै विकल्प नभएको दावी गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेमबमसँग कुराकानी गर्दै सांसद पाण्डेले नेतृत्वको आलोचना गर्नु नेपालीहरूको पुरानी बानी भएको टिप्पणी पनि गर्नुभयो। संवादका क्रममा उहाँले पूर्वाधार मन्त्री सुनिल लम्सालले विकास निर्माणका काममा ढिलाजस्ती गर्ने ठेकेदारहरूको खुट्टा भाँचिदिन्छु भनी दिएको अभिव्यक्तिलाई अतिरञ्जित गरिएको प्रश्न पार्नुभयो। एउटा सानो पुल सार्न पनि वर्षौं लगाउने ठेकेदार दारहरूलाई मन्त्रीले चेतावनी र खबरदारी मात्र गरेको उहाँको भनाइ छ। यस अभिव्यक्तिलाई गलत तरिकाले नलिने आग्रह गर्दै पाण्डेले फास्ट डेलिभरी नै वर्तमान सरकारको मुख्य एजेण्डा रहेको उल्लेख गर्नुभयो। समन्वयमा केही कमजोरी देखिए पनि अन्तिम नतिजा जनताकै पक्षमा आउने उहाँको दावी थियो। यसैबीच सांसद पाण्डेले राष्ट्रपाको आगामी केन्द्रीय सदस्य पदमा आफूले उम्मेद्वारी दिएको जानकारी गराउनु भएको छ। कार्यकर्ताको साथ पाएमा राष्ट्रपाको वास्तविक सिद्धान्त र एजेण्डाबारे प्रशिक्षण दिने पनि उहाँले बताउनु भएको छ। सबै कार्यकर्तालाई देशको हितका लागि तयार पार्दै पार्टीभित्र रहेका सनातिना कमजोरीहरूलाई तत्काल समाधान गर्न आफू प्रतिबद्ध रहेको पनि उहाँले स्पष्ट पार्नुभयो। सरकारले होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासी हटाउने तयारी गरेको छ। वास्तविक सुकुम्बासी पहिचानपछि वैशाख 12 गतेदेखि किर्तिपुरका राधा स्वामी सत्संग व्यास केन्द्र नेपालमा बस्दै आएका र अन्य सुकुम्बासीलाई हटाउने तयारी गरेको छ। सुकुम्बासीलाई हटाउने विषयमा आज शहरी विकास मन्त्रालयमा आकस्मिक बैठक बस्दैछ। बैठक लगत्तै सूचना जारी गरेर सुकुम्बासी हटाइने जनाइएको छ। सुकुम्बासीलाई हटाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौँ महानगर प्रहरी बलको टोली परिचालन गर्ने तयारी सरकारले गरेको सरकारले त्यहाँका सबै नागरिकलाई एकमुष्ट हटाउन लागेको नभई वास्तविक सुकुम्बासी पहिचान स्क्रीनिङको प्रक्रिया पूरा गरेर मात्रै गैर सुकुम्बासीहरूलाई निष्कासन गर्न लागेको हो। सुकुम्बासी बस्तीहरूमा वास्तविक भूमिहीन मात्र नभई काठमाडौँ बाहिर घर सक्का भएका र शहरमा भाड़ा कमाउने उद्देश्यले सरकारी सक्का कब्जा गर्ने नक्कली सुकुम्बासीको संख्या ठूलो रहेको सरकारी दावी छ। सरकारले वास्तविक सुकुम्बासीहरूका लागि मात्रै दीर्घकालीन पुनर्स्थापना बीमा र मुआब्जाको प्याकेज ल्याउने तयारी गरिरहेको छानबिनका क्रममा आफ्नै नाममा घर जग्गा फेला परेको वा नक्कली विवरण पेश गरेका व्यक्तिहरूलाई पहिचान गरी होल्डिङ सेन्टरबाट हटाउन लागि हो। वास्तविक सुकुम्बासीको व्यवस्थापन गर्नु अघि नै सुकुम्बासी बसेका सबै होल्डिङ सेन्टर खाली गराइनेछ। सरकारले पहिलो चरणमा किर्तिपुरको होल्डिङ सेन्टरका सुकुम्बासी हटाउने भएको छ। किर्तिपुरको होल्डिङ सेन्टरमा थापाथली स्थित बागमती किनाराको सुकुम्बासी राखिएको छ। पहिलो दिन 203 परिवार थिए, त्यसपछि 179 हुँदै हिजो बिहिबारसम्म 64 परिवार का 157 जना सुकुम्बासी बसिरहेका छन्। दिउँसो काममा जाने र बेलुकी होल्डिङ सेन्टरमा बस्ने गरेका सुकुम्बासीहरूलाई पनि हटाइने भएको छ। सरकारले वास्तविक सुकुम्बासीलाई व्यवस्थापन खर्च बापत पहिलो पटक एकमुष्ट 25,000 र मासिक 15,000 दिने गरी व्यवस्थापन गर्न लागेको हो। किर्तिपुर होल्डिङ सेन्टरमा आश्रित सुकुम्बासीको व्यवस्थापन गर्ने जिम्मा काठमाडौँ महानगरपालिकाले लिएको छ। सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू व्यवस्थापनको जिम्मा पाएको काठमाडौँ महानगरपालिका बन्दोबस्त गरिदिने आशामा बसेका सुकुम्बासीको विचल्य भएको छ। सुकुम्बासीले आफूहरूले खाना नपाएको गुनासो गरेका छन्, तर काठमाडौँ महानगरपालिकाले भने चार पटक खाना र खाजा खुवाउने व्यवस्था गरेको जनाएको छ। उता सुकुम्बासीले सरकारले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा डोजर चलाएर विस्थापित गराएका परिवारको उचित प्रबन्धका लागि सरकारलाई एक साताको अल्टिमेटम दिएका छन्। उनीहरूले एक साताभित्र सम्मानजनक भूमि भूस्वामित्व सहित पुनर्वास र उचित क्षतिपूर्ति नदिए आफ्ना घर टहरा फर्काइएका पुरानै ठाउँहरूमा फर्किने चेतावनी समेत दिएका छन्।
1: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो! आजकल त किन्ने कुरामा पनि पैसा असुल नहुने।
2: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
1: हो र?
2: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल?
1: गजब रहेछ, अब म पनि पैसा असुल गर्छु।
2: आजै *123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल, नेपालकै लागि।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी

विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: World Cup 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% इएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेलसँगै भरोसासँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आजदेखि काठमाडौँमा शुरू हुँदैछ। थुम्बराई स्थित सूर्य क्याटरिङमा बिहान 11:30 बजेदेखि बैठक शुरू हुन लागेको हो, तर बैठकका विषयमा पार्टीभित्रै विवाद देखिएको छ। अध्यक्ष राजेन्द्र लिङदेनले विधान विपरीत अनधिकृत व्यक्तिहरूलाई बैठकमा आमन्त्रण गरेको भन्दै पार्टीभित्रको एउटा समूहले बैठक बहिष्कार गर्ने तयारी गरेको छ। बैठकमा गत फागुन 21 गते सम्पूर्ण निर्वाचनमा उम्मेद्वार बनेका सबै व्यक्तिहरूलाई सहभागी गराउन लागिएपछि विवाद उत्पन्न भएको हो। त्यस्तै एकता प्रक्रियाबाट आएका कमल थापा पक्षका 65 जनालाई लागिएको छ। केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य बाहेकका अन्यलाई सहभागी गराउनु सर्वमान्य सिद्धान्त र पद्धति विपरीत रहेको असन्तुष्ट पक्षको भनाइ छ। म्यानपावर व्यवसायीहरूले अबदेखि वैदेशिक रोजगारीमा पठाएका श्रमिकहरूको नियमित अनुगमन गर्नुपर्ने भएको छ। आफूले पठाएका श्रमिकहरूको नियमित अनुगमन गर्नुपर्ने तथा रोजगारी सम्झौता अनुसार सेवा सुविधा प्राप्त भए नभएको सुनिश्चित गर्नुपर्ने भएको हो। वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै विदेशमा कार्यरत नेपाली श्रमिकको अवस्था नियमित अनुगमन गर्न भनेको छ। विभागले विदेशमा कार्यरत नेपाली श्रमिकबाट तलब, सेवा सुविधा, सुरक्षित आवास तथा श्रम अधिकार सम्बन्धी विभिन्न गुनासो प्राप्त भइरहेका कारण श्रमिकको हकित र सुरक्षाको प्रभावकारी संरक्षणका लागि नयाँ व्यवस्था लागू गरिएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त निर्देशनका आधारमा इजाजत प्राप्त म्यान पावर कम्पनीहरूले पठाएका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्न विभागले भनेको छ। सरकारले राष्ट्रिय परिचय पत्र सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्न मिल्ने सेवा शुरू गरेको छ। राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागले बिहिबारदेखि परीक्षणका रूपमा उक्त सेवा शुरू गरेको हो। विभागको राष्ट्रिय परिचय पत्र सम्बन्धी वेबसाइट मार्फत व्यक्तिको फोटो र अनलाइन भेरिफिकेशन क्यूआर कोड सहितको परिचय पत्र कार्ड डाउनलोड गर्न सकिनेछ। सरकारको शासकीय सुधार सम्बन्धी सहयोग कार्यसूची अन्तर्गत बुदा नम्बर 3 विभागको प्रणालीबाट व्यक्तिको फोटो र क्यूआर कोड सहितको राष्ट्रिय परिचय पत्र कार्ड सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्ने प्रणाली निर्माण गर्ने उल्लेख थियो। औद्योगिक क्षेत्रका उद्योगहरूसँग जथाभावी सर्वोच्च अदालतले अंकुश लगाइदिएको छ। यसअघि सर्वोच्च अदालतले नै दिएको आदेश समेतलाई नमानेर सरकारी स्वामित्वको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले भूत प्रभावी रूपमा बढ़ाएको भाड़ा असुल्न खोजेको थियो। त्यस्तो कार्य गर्न नमिल्ने फैसला सर्वोच्चले यसअघि नै गरिसकेकोमा कम्पनीले पुनः अवलोकन गरी पाऊ भन्दै सर्वोच्चमा पुनः निवेदन दिएको थियो। सर्वोच्चले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले दायर गरेको पुनः अवलोकनको खारेज गरेसँगै अब विवाद टुंगिएको हो। अब औद्योगिक क्षेत्रका उद्योगीहरूले 2079 सालदेखिको मात्रै बढ़ेको भाड़ा तिर्नुपर्ने भएको छ। त्यसअघिको हकमा पनि पुरानै भाड़ा दर अनुसारको भाड़ा तिर्नुपर्ने भएको छ। रेखा स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी प्रदेशमा तथा बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। अन्य तराई भूभागमा मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, कडाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभाग, लुम्बिनी प्रदेशको हिमाली भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ। पूर्णस्तरीय युद्ध शुरू भए यता युक्रेनले रूसमाथि अहिलेसम्मको ठूलो आक्रमण गरेको छ। युक्रेनले रूसी राजधानी मस्को र परका लक्ष्यहरूमा झण्डै 200 ड्रोन आक्रमण गरेको बीबीसीले जनाएको छ। मस्कोका गवर्नर आन्द्रेई भोरोभ्योभका अनुसार आक्रमणमा 17 घाइते भएका छन्। रूसी रक्षा मन्त्रालयले पछिल्लो 24 घण्टामा युक्रेनले प्रहार गरेका झण्डै 1,000 ड्रोन र क्रूज मिसाइल खसालेको बताएको छ। यही समयमा दक्षिणी रेस्तोक क्षेत्रमा रहेको तेल भण्डारण केन्द्रमा भएको आक्रमणमा 1 जनाको ज्यान गएको छ भने युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अब युद्ध अन्त्य गर्ने

0: टाल्नु पर्ने बताएका छन्। फिफा विश्वकप 2026 अन्तर्गत समूह ए को खेलमा सह आयोजक मेक्सिकोले दक्षिण कोरियालाई 1-0 पराजित गर्दै नकआउट चरणमा पुग्ने पहिलो राष्ट्र बनेको छ। मेक्सिकोको यो लगातार दोस्रो जीत रहेको छ। ग्वालाजारामा 50 मिनटमा निस्केको गोल नै खेलको निर्णायक बनेको छ। दक्षिण कोरियाले खेलमा फर्किने प्रयास गरे पनि 87 मिनटमा चुएसुङको नजिकबाट गरिएको हेरर मेक्सिकोका गोलकिपर राहुल रांगेले उत्कृष्ट रूपमा बचाएका थिए। पहिलो हाफमै कप्तान सोनो ह्युज मिलले गोलकिपर रांगेलाई चिप गरेर गोल गरे जस्तो देखे पनि एर्सन अल्भ्राजले लाइनबाट बल क्लियर गरेका थिए, तर त्यो अवसर अफसाइड घोषित भएको छ। त्यस्तै यो जितसँगै मेक्सिकोको लगातार दोस्रो जितसहित समूह एमा शीर्ष स्थानमा पुगेको छ। नकआउट चरण सुरक्षित गरेको छ। प्रशिक्षक हाबियर अगिरेको टोलीले अन्तिम समूह खेलमा चेक गणतन्त्रसँग नहारे शीर्ष स्थान पक्का गर्नेछन्। दक्षिण कोरिया भने पहिलो खेलमा चेक गणतन्त्रलाई हराएको कारण अझै पनि नकआउटमा पुग्ने सम्भावनामा मजबूत अवस्थामा छ। उनीहरूले अब दक्षिण अफ्रिकासँग आफ्नो अन्तिम समूह खेल खेल्नेछन्। हौसो काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
4: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको
5: नेपाली बहस।
6: यस नेपाली बहस का साथ में प्रीति तैयारी चौचाओ
7: डिसोम फाइबर नेट।
8: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। तपाईँहरू सुनिराख्नु भएको छ डिजिटल प्लेटफर्ममा हाम्रो पात्र .com र नेपाली नेटवर्क .com नेपाली बहस यतिखेर प्रसारण भइरहेको छ। विश्वभर छरिएर रहेका नेपालीहरूले यी अनलाइन माध्यमहरूबाट हामीलाई सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि नेपाली बहस यतिखेर एकैसाथ प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहस हामी विभिन्न क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौ र विशेष गरी बहसको केन्द्रबिन्दुमा अहिले नेपालको राजनीति कूटनीति नेपालको सामाजिक अवस्था सांस्कृतिक अवस्थाका विषय र पेरिफेरीमा हामी चर्चा परिचर्चा गरिरहेका छौं। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन सभापतिले मनोनयन गर्ने पदाधिकारी र केन्द्रीय सदस्य बढ़ाइदैछ। पदाधिकारी संख्या बढ़ाएर 19 पुर्याइदैछ, जसमा सभापतिले 11 बहुमत संख्या मनोनयन गर्न पाउने, केन्द्रीय सदस्य पनि बढ़ाएर 158 पुर्याइदैछ, जसमा सभापतिले 51 मनोनयन गर्न पाउने व्यवस्था राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनबाट गरिँदैछ। यतिखेर हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पूर्व बीएसपी अधिवक्ता भोजदास पाण्डे हामीसँग जोडिनु भएको छ। पाण्डेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
9: धन्यवाद।
8: राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो ऐतिहासिक महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। महाधिवेशनमा देशभरका हजारौं नेता कार्यकर्ताहरू जमा हुँदैछन्। अहिले फेरि रवि लामिछानेजीलाई वैधानिक रूपमा सुपर हिरो बनाउने लाइनमा हुनुहुन्छ तपाईँहरू, होइन?
9: होइन, अब यो सुपर हिरो भन्दा पनि अब यो त महाधिवेशनबाट कोही

0: कोही न कोही त होइन नि त भोजराजी, उहाँको निर्विकल्प हो नि त, विकल्प कोही रहेन नि त होइन सभापतिमा यतिखेर।
1: होइन, पार्टीको स्थापना कालदेखि नै निरन्तर सङ्घर्ष योगदान गरेको हिसाबले र अहिले अब उहाँको विकल्पमा अरू साथीहरू पनि अब हामी अगाडि बढ्छौँ भन्ने साथीहरू अब कोही पनि अब देखिनु भएको अवस्था नभएको हुँदा रवि लामिछानेजी नै अब यसपालिको वैधानिक अधिवेशन, फेरि यो त पहिलो पटक हुँदैछ नि त, अब यो यो यसपछि त बल्ल यसको काउन्ट हुने हो नि त, काउन्ट हुने हिसाबमा यसलाई
0: पहिलो पटक मान्नुपर्छ यसलाई चाहिँ होइन, दुई पटक कार्यकाल छ होइन राष्ट्रिय स्वतन्त्र पार्टीको विधानमा, दुई पटक हुन पाउने,
1: दुई पटक भन्दा हुन नपाउने भन्ने छ, अब यो विधान वैधानिक रूपमा महाधिवेशन भएपछि लागू हुने हो त्यो।
0: अब कस्तो छ तयारी, नेता कार्यकर्ताहरूमा उत्साह छ होइन देशभरिका यति बेला?
1: एकदमै सबै साथीहरू एकदमै उत्सुकताका साथ अब चितवनमा कोही साथीहरू त हिँडिसक्नु भएको छ, धेरै साथीहरू हिँड्ने तयारीमा हुनुहुन्छ, अब विशेष गरी जिल्ला अधिवेशनहरू प्रदेश अधिवेशनहरू पनि सबै ठाउँमा सकिएका छन्, सबै साथीहरू चितवन जाने तयारीमा हुनुहुन्छ र उहाँहरू पहिलो वैधानिक महाधिवेशनबाट अनि वैधानिक रूपमै अनि अगाडि बढ्ने हिसाबले चाहिँ सबै काम तयारी भएर चितवनमा आउँदै हुनुहुन्छ सबै।
0: कस्तो छ तयारी यतिखेर, धेरैलाई त्यहाँ नजान भनिएको छ, व्यवस्थापनका निम्ति पनि सहजीकरण गर्नका निम्ति स्वयंसेवकहरू पनि खटाइएका छन्, देशभरका कति 3,000-4,000 प्रतिनिधिहरू आउने कुरा छ होइन त्यहाँ चाहिँ स्थित हुन्न?
1: 3,000 त प्रतिनिधि हुनुहुन्छ, पर्यवेक्षक सबै साथीहरू, अब
0: कति जतिको उपस्थिति रहन सक्छ त्यहाँ?
1: अब एरेन्ज त एराउन्ड 7,000 एरेन्ज गर्ने तरिकाले व्यवस्थापन हुँदैछ, अब 5,000-7,000 भन्दा त माथि नै हुन्छ, अब साथीहरू अब एउटा उत्सुकता कौशलताको सबै अब पहिलो महाधिवेशन भन्ने अब देशैभरका प्रतिनिधिभन्दा बाहिरका साथीहरू पनि त्यहाँ जमघट हुनुहुने भएको हुनाले पहिलो दिनको जुन खुला सत्रको कार्यक्रममा त ठुलै उपस्थिति हुन्छ त्यहाँ।
0: अब देशभर राष्ट्रिय स्वतन्त्र पार्टीको जुन लहर आयो, राष्ट्रिय स्वतन्त्र पार्टीले जुन ढंगले नेता कार्यकर्ताहरूले जनताको मन जित्न सफल भएका छन्, तपाईँहरू सहीको बाटोमा, सत्यको बाटोमा, देश बनाउने बाटोमा, सत्मार्गमा अगाडि बढ़ेको जस्तो लागिरहेको छ, तर कता कता हेर्दाखेरि सरकारका क्रियाकलापहरूको त व्यापक आलोचना भइरहेको छ नि त भोजराजी।
1: यस्तो हामीले त पहिलेदेखि नै सिकेको त आलोचना गर्न हो नि त, काम गर्यो भने पनि त यस्तो यो किन गर्यो भनेर आलोचना गर्ने, गरेन भने पनि किन गरेन भनेर आलोचना गर्ने, हामीले त खालि अर्काको विषयमा टिका टिप्पणी गरेर समय गुजार्ने हाम्रो त बानी परेको कारणले गर्दा त्यस्तो भएको हो। अब तपाईँले अहिले हेरिराख्नु भएको छ, मीडियाका साथीहरूले पनि ती सबै कुराहरू बाहिर ल्याइराख्नु भएको छ, काम गर्ने क्रममा अब त्यो व्यतिथिहरू, सबै ठाउँमा भएका व्यतिथिहरू एकैचोटि त्यसलाई चाहिँ त्यसलाई नियमको दायरामा ल्याउँदाखेरि अब त्यो त्यस्तो देखिएको, तर सबै सबै सेक्टरहरूबाट जुन काम भइरहेको छ त्यो त अद्वितीय काम भएको छ नि त, अब नियम कानुन पालना गराउनेदेखि लिएर सबै कुराहरूमा अनि विकासका आयोजनाहरूको निर्माण लगायतका कुराहरूमा त राष्ट्रिय क्रियान्वयन भइरहेको अवस्था छ।
0: तर विकास निर्माणका कामहरूमा खुट्टा भाँचेर त विकास निर्माण हुँदैन नि त होइन, खुट्टै भाँचिदिन्छु तँलाई देखाइदिन्छु होइन, अर्कोले भन्छ होइन खुट्टा भाँच्ने भने होइन, ना कम्मर भाँचेर नाच्ने भने आऊ होइन, यस्ता यस्ता क्रियाकलापहरूले गर्दाखेरि त सरकारले आलोचना खिपिरहेछ क्या अहिले।
1: अब यस्तो छ, तपाईँ हामी पनि त्यो बाटो हिँडौँ न, त्यो बाटो हिँड्दाखेरि कहिले तपाईँ सर काठमाडौँदेखि मुगलिङ हुँदै पुटुल पोखरासम्म जाँदाखेरि कहीँ कतै नअल्झिकन, कहीँ कतै धुलो नखाइकन, कहीँ कतै ठक्कर नखाइकन, कुनै पनि नेपाली चाहे नेपाली हो चाहे विदेशी, त बाटो हिँड्ने सबैले निरन्तर दुःख पाइरहेको अवस्था हो नि त, एउटा बाटो बन्न कति वर्ष लाग्छ, वर्षौँ त लाग्दैन नि त, त्यसको त निश्चित आइमान हुन्छ, दायरा
0: अराजकता छ होइन, ठेक्का लिने, अलपत्र छोड्ने, पेस्की लिने, फरार हुने, सिटिङमा चाहिँ ठेक्काको पट्टा मिलाउने, भ्रष्टाचार, कमिसन खोर, यो एकदमै चाहिँ व्यतिथि त छ होइन, त्यो हुँदैमा पनि कानुनसम्म जानु पर्यो नि त, खुट्टा भाँचेर समाधान हुन्छ
1: त्यहाँ? यस्तो त्यो अभिव्यक्तिलाई त्यसलाई अतिरञ्जित गर्ने भन्दा जसरी अर्थ लाए पनि हुन्छ, अब अलिकति प्रेसर गर्ने हिसाबमा अब यसलाई तपाईँले जसरी पनि गर्नै पर्छ, अब एउटा पोल सार्न कति दिन लाग्छ, त्यो वर्षौँ त लाग्दैन नि त, सम्बन्धित निकायहरूसित सरकार राखेर जो जो त्यसका स्टेक होल्डर हो तिनीहरूलाई राखेर अब तिनीहरूसित चाहिँ समन्वयमा गर्दाखेरि त त्यो त ठुलो विषय नै छैन नि, अब एउटा पोल ओखलेर सार्ने कुरालाई त त्यो पनि वर्षौँ लाग्छ भनेपछि विकास अरू आयोजनाहरू कसरी अगाडि बढ्छन्, एउटा रुख काट्नु वर्षौँ लाग्ने, एउटा पोल काट्नु वर्षौँ लाग्ने, एउटा अलिकति त्यो पहिरोको फाल्नलाई चाहिँ महिनौ लाग्ने, यो परिपाटी त होइन नि त, जहाँ जे बिग्रिएको छ त्यो त तत्काल हुनु पर्यो नि त, तत्काल हुँदाखेरि त्यो काम थोरै पैसाले अथवा थोरै लगानीले हुन्छ, त्यो भत्ता भुङ्ग भइसकेपछि त्यो गर्दाखेरि जगैबाट बनाउनु पर्ने, फाउन्डेसनै राखेर बनाउनु पर्ने हुँदा त्यो त लामो समय दिन्छ नि त, त्यो भएर मन्त्रीज्यूको हाम्रो आशय, त्यो सबै सरकारको आशय के हो भने हुनुपर्ने काम इमिडिएट हुनु पर्यो, या हुन्छ भने हुन्छ। पर्यो, हुन्न भने नागरिकले दुःख पाइरहनु भएन कि त्यो हुन्न भन्ने थाहा भयो भने त उसले त त्यसमा अल्झिन आउँदैन, अर्को विकल्पमा जान्छ नि त। त्यो हिसाबले मात्रै त्यसलाई भन्न खोजेको, अरू हिसाबले चाहिँ हो जस्तो लाग्छ।
0: होइन, अब सरकारका गतिविधिहरूका विषयलाई तपाईँहरूले हेरिरहनु भएको छ, होइन, प्रधानमन्त्री जुन ढंगले अगाडि बढ़िरहनु भएको छ, सुदन गुरूङजी गृहमन्त्री उहाँमाथि सम्पत्ति शुद्धिकरणकै आरोप लाग्यो, त्यो अकुत सम्पत्तिहरू चाहिँ व्यापक रूपमा चाहिँ कमाएको पनि भन्ने विषयहरू पनि आए, कतिपय सुनका कुराहरू आए, होइन, हदबन्दी भन्दा बढ़ी जग्गाका विषयहरू आए, समिति बन्यो, समितिले चाहिँ दैवकाली गरेर फेरि फर्कायो, यही हो सुशासन सरकारको?
1: होइन, यस्तो हो, त्यो समिति बनेर उसले रिपोर्ट त सरकारलाई पेश गरिसकेको छ, सरकारले आवश्यक थानेमा र अब समयमा त्यो बसाएर जाने पनि होला, सरकारले त्यसमा कुनै कुनै किसिमको चाहिँ इन्भल्भमेन्ट नदेखिसकेपछि फेरि उहाँलाई ल्याउने कुरा त सरकारको कुरा भयो नि त, दुईटा करिब दुईटा मेजोरिटीको सरकारले गर्ने कुरा भयो त्यो, फेरि अन्य कुराहरू हजुरको विधि निर्माण कानुन निर्माणकै कुराहरू यहाँहरूले देखिरहनु भएको छ, सरकारले जुन किसिमले स्टेटमा काम गर्न खोजिरहेको छ त्यो किसिमको अब पनि पाइरहेको छ,
0: अख्तियारको टिमलाई बोलाएर प्रधानमन्त्री कार्यालयमा 9 घण्टासम्म थुनेर राखेर तथानाम भनेर, होइन, यो विषय पनि आलोचनात्मक ढंगले आइरहेछ फेरि।
1: अब त्यस कुरामा त मिडियामा आएको कुरामा त सबै कुरा चाहिँ 100% हुन्छ भन्ने पनि छैन, कुनै सुनेको फर्ममा पनि आउँछ, त्यहाँ उद्धृत गरेको जस्तो पनि लागेको छैन मलाई, त्यो हेर्दाखेरि समाचार त मैले पनि हेरेँ, अब अन्य कुनै हिसाबले
0: होइन, अख्तियारभित्रका एकजना आयुक्तले हामीलाई पनि भन्नुभएको छ क्या, मलाई पनि भन्नुभएको छ उहाँले, अब नाम किन लिने अहिले, होइन, सरकारले चाहिँ अब दमनकारी नीतिमा जान थाल्यो, अधिनायकवादताको बाटोमा जान थाल्यो, होइन, विकास गर्नुपर्छ, गलत गर्नेहरूलाई चाहिँ कानुनी कडकडामा भ्याउनुपर्छ, तर दण्डहीनताले होइन, सुशासनले, लोकतन्त्रले, लोकतान्त्रिक मूल्य मान्यताबाट चाहिँ यसको समाधान हुनुपर्छ भन्ने खालको
1: स्वाभाविक हुन्छ। कानुनको 100% पालना हुनुपर्छ, रूल अफ ल, विधिको शासन नै देशमा लागू हुनुपर्छ र तदनुसारको विधि निर्माण कानुनको पालनामा कार्यान्वयनमा सबै समान हुनुपर्छ, समानताको हक, स्वतन्त्रको हक, यी लगायतका कुराहरू चाहिँ इन्डिभिजुअलले भन्दा पनि सबैले समान रूपले जानुपर्छ भन्ने किसिमले नै सरकार अगाडि बढेको छ। त्योदेखि बाहेक अन्य हिसाबले जस्तै डेलिभरी, फास्ट डेलिभरी हामीलाई चाहिएको हो नि त, फास्ट डेलिभरी गर्ने क्रममा कतिपय कुरा फास्ट ट्र्याकबाट गर्दै गर्दाखेरि समन्वयकारी भूमिकामा जानुपर्ने कुरा त छँदैछ, त्यसदेखि बाहेक अरू हो जस्तो त लाग्दैन है मलाई।
0: अब यो महाधिवेशनले एक किसिमको नेतृत्वलाई चयन गर्छ, होइन, अब महाधिवेशनका धेरै आकांक्षाहरू पनि होलान्, त्यहाँ मिलाउनु पर्ने विषयहरू पनि होलान्, तपाईँको पनि उम्मेद्वारी रहन्छ त्यहाँ?
1: रहन्छ, म त अब निवर्तमान जिल्ला सभापति पनि हो, पूर्वीको निवर्तमान जिल्ला सभापति, सरसम्मत हुँदाहुँदै पनि म केन्द्र समितिमा जान्छु भनेर मैले त्यहाँ फेरि इन्गेज नभएर, अनि म चाहिँ केन्द्र समितिको लागि अब लुम्बिनी प्रदेशबाट सदस्यको उम्मेदवारी दिँदैछु, अब एउटा चाहिँ राजनीति
0: केन्द्रीय सदस्यको उम्मेद्वार हो तपाईँ?
1: हजुर, केन्द्रीय सदस्यको उम्मेद्वार।
0: तपाईँले पत्याउँछन् कार्यकर्ताहरूले, प्रतिनिधिहरूले?
1: होइन, पत्याउने भन्दा पनि के हो, नेसेसिटी के हो, त्यसको एक्सपिरियन्स के हो, त्यसको डेलिभरी पावर कति छ, त्यसको योग्यता कति छ, शैक्षिक योग्यता कति छ, त्यसको चाहिँ अनुभव कति छ, यी सबै कुराहरू हेर्ने हो नि त, अनुहारले त हेर्ने होइन नि त, मसुक्कको हाँसो
0: होइन, तपाईँलाई अनुभव छ होइन, तपाईँ सक्नुहुन्छ होइन केन्द्रीय सदस्यमा
1: मजाले, अब एक
0: कार्यकालमा चल्न सक्नुहुन्छ,
1: एक कार्यकाल जिल्ला सभापति निर्विकल्प तरिकाले, विवादरहित तरिकाले र विधि विधानको अधीनमा रहेर सफलतापूर्वक सम्पन्न गरेर, फेरि गुल्मी जस्तो जिल्लामा जहाँ कम्युनिस्ट काङ्ग्रेसको निरन्तर उहाँहरूकै दबदबा भएको ठाउँमा, चन्द्र भण्डारी, गोकर्ण विष्ट जस्ता जो दिग्गज राजनीतिक नेतृत्वहरूलाई चाहिँ उहाँहरूलाई विस्थापित गरेर जुन दुवैजना उम्मेद्वारहरूलाई विजय गराएर हामीले पठाएका छौँ, त्यो कुनै सानोतिनो प्रयासले त भएको होइन, एउटा कुशल संगठन, कुशल चाहिँ नेतृत्व भएकै कारणले ती सबै सकेको, सबै साथीहरूलाई समेटेर लगेर मतदातालाई आश्वस्त पारेकै कारणले हामीले त्यहाँ दुइटै उम्मेद्वारहरूलाई विजय गराउन सफल भएका, त्यो एउटा फिडब्याक त हो नि त, त्यसकारण त्यसरी हामीले गर्दै गर्दा भोलि संगठनमा गएर संगठनको विधि पालना गराउनेदेखि लिएर कार्यकर्तालाई यसमा किन राष्ट्रपालमा चाहिँ हामी जोडिने भन्ने कुराहरू त हामी नेतृदेखि महाकालीसम्म अझै बनाउनु पर्ने छ नि त, हामीलाई त अहिले हामीले के बिर्सिनुहुन्न भने अहिलेको चुनावमा हामीलाई मत मात्रै आएको छ, हामीले अब जनमत बनाउनु पर्ने छ, जनमत बनाउनलाई हामी ग्रास रुटदेखि नै कार्यकर्ताहरूलाई प्रशिक्षित गर्नेदेखि लिएर, हाम्रा साथीहरूलाई प्रशिक्षित गर्नेदेखि लिएर, राष्ट्रपालको विधान, राष्ट्रपालको चाहिँ नीति, निर्देशक सिद्धान्त लगायतको कुराहरू त हामीले भन्नुपर्ने छ, त्यसको लागि पनि मैले चाहिँ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु, र त्यो यदि कार्यकर्ता तहबाट म चाहिँ अनुमोदित भयो भने कार्यकर्ताहरूलाई राष्ट्रपा के हो भन्ने विषयमा चाहिँ जरैदेखि नै हामीले चाहिँ त्यो त्यो जनमानसमा चाहिँ राष्ट्रवादको बारेमा बनाउन सक्ने एउटा चाहिँ हाम्रो आधार तयार हुन्छ भन्ने हिसाबले नै मैले मुद्दा
0: राखेको छु। राष्ट्रिय स्वतन्त्र पार्टीले छोटो अवधिमा जनताको मन जित्न त सफल भएको छ, जनताहरूले अहिलेसम्म साथ पनि दिइरहेका छन्। कता कता केन्द्रीय नेतृत्वमा चाहिँ मतभेदका श्रृंखलाहरू, केन्द्रीय नेतृत्वमा चाहिँ केही विषयहरू चाहिँ होइन त्यो नमिल्ने कारणले गर्दाखेरि यो फेरि गलत बाटोमा त जाँदैन, कतै चाहिँ अप्ठ्यारो स्थितिमा त पुग्दैन भन्ने खालको शंकाहरू संशयहरू त कायम छन् नि त अहिले।
1: यस्तो छ, विगतको हाम्रो राजनीतिको अवस्था हेर्दाखेरि जो पार्टीको नेतृत्वमा रहेको साथीहरूले नै प्राय जसो राजनीतिक नेतृत्वले सरकारको ह्यान्डल गरेको कारणले गर्दा त्यो विगतमा त्यस्तो त्यो त्यस्तो देखिन्थ्यो। अहिले अब पार्टी सभापतिज्यूले पार्टी चलाइरहनु भएको छ, वरिष्ठ नेता पारायण शाहज्यूले सरकारको नेतृत्व गरिरहनु भएको छ। हामीलाई त पहिलेदेखिको त्यो संस्कार देख्दाखेरि कता कता नमिल्यो कि भन्ने प्रश्न उठ्ने स्वाभाविक हो, तर कहीँ कतै तपाईँले देख्नुभएको छैन नि त, कहीँ कतै त्यस्तो विवादहरू आएको छैन, सबै साथीहरू मिलेर एक ठिक्का भएर राष्ट्रिय स्वतन्त्र पार्टीको झण्डा मुनि निलो क्रान्तिको चाहिँ त्यो एउटा सन्देशको रूपमा सबै साथीहरूले मरिमेटेर लाग्नु भएको छ। त्यो विवाद भन्ने कुरा कहीँ कतै केही एक इन्च पनि विवाद सुनेन,
0: देश बनाउने टिम भनेर तीनजनाको आउँछ होइन, एचएम पीएम आईएम अरू छैनन् देश बनाउने मुलुक बनाउने।
1: यस्तो छ, देश बनाउने टिम भनेर अब एउटा कुनै न कुनै खाका त बनाउनु पर्यो नि त, एउटा खाका साँच्चीकै भन्ने हो भने सरकारको नेतृत्व प्रधानमन्त्रीले गर्ने हो, त्यसपछिको चाहिँ भौतिक पूर्वाधार लगायतको जुन विकास निर्माणका कुराहरू भौतिक मन्त्रालयको अन्तर्गत पर्ने भयो, त्यसमा सुशासन कायम गर्ने कुरा गृह मन्त्रालयको अन्तर्गत पर्ने भयो, मुख्यतया हेर्ने हो भने त मुख्य मन्त्रालय त यही तीनवटा हो नि त, त्यो हिसाबले चाहिँ उहाँहरूले भन्न खोज्नु भएको। यो बाहेक अरू चाहिँ अरूको भूमिका होइन भनेर किन नहुने, सामान्य प्रशासन मन्त्री उहाँको आफ्नै भूमिका छ, ऊर्जा तथा जलस्रोत मन्त्रीज्यूको आफ्नै भूमिका छ, सबैको समान भूमिका हुने, तर अब एउटा टिममा चाहिँ अगाडि बढ्दै गर्दा अब त्यसको चाहिँ मेन डेलिभरी कसले गर्ने हो भन्ने सन्दर्भमा मात्रै आज
0: होइन, नेपालले भारतको सीमा मिसेको भन्ने अभिव्यक्ति दिने संसदमा गएर नेपाललाई नै अतिक्रमणकारीको संज्ञा दिलाउने, यस्ता कुराहरूले गर्दाखेरि त हामी कमजोर बन्छौँ त कूटनीतिक हिसाबले, परराष्ट्रको हिसाबले।
1: अब हाम्रो चाहिँ बोर्डर लाइन हेर्नु न, जुन भारत सीमासित सिमाना जोडिएको बोर्डर लाइन छ त्यो त सबै खुल्ला छ नि त, त्यो कहाँ तपाईँको कति इन्च भनेर कहीँ कतै वाल त लगाएको छैन, पर्खाल लगाएको छैन, सबै तपाईँको वारी पनि सम्म छ, पारी पनि सम्म छ, यता पनि समतर भूभाग छ, उता पनि समतर भूभाग छ, समतर भूभाग भएको हिसाबले तपाईँले कहाँनिर के हो भनेको तपाईँ आफै जानुभयो भने पनि त्यहाँ छुट्टाउन सक्नुहुन्छ, त्यो सन्दर्भमा मात्रै आएको छ, मिसेको भनेर हामीले त्यो हिसाबले चाहिँ भन्न खोजेको होइन, समतर भूभाग
0: होइन, नेपालले त मिसेको छैन नि त, नेपालले त त्यो हस्तक्षेप गर्न सक्दैन नि त, होइन
1: होइन, अब त्यो समतर भूभाग भएको कारणले गर्दा अब त मानिसले के भन्छ भने त्यहाँ कुनै बााउन्ड्री नभएको कारणले गर्दा अलिकति कन्फ्युजन हुनसक्छ, त्यो कन्फ्युजन हुनसक्छ भन्ने हिसाबमा मात्रै आएको, त्यो अरू हिसाबले
0: अन्दाजी त भन्नुभयो नि भएन नि त, होइन त्यो धमिलो पानी माछा त मार्नु भएन,
1: त्यो त कन्फ्युजन हुन सक्छ, त्यो त अब दुई तहको बीचमा यो त कूटनीतिक विषय हो नि त, यो त सामान्य एक दुईजना व्यक्ति बसेर सल्भ गर्ने विषय, त्यो साँच सीमामा कायम गर्ने विषय त होइन, यो त संसदमा प्रवेश गर्ने विषय हो, सरकारको विषय मात्रै होइन नि त, यो त संसदले पनि त्यो त पास नगरिकन त त्यो त हुन सक्दैन, त्यो त विषय त्यस कारण त्यो अरू हिसाबले चाहिँ आएको जस्तो लाग्दैन मलाई।
0: अब साथै सरकार सुशासनको बाटोमा चाहिँ सुकुम्बासीहरूका समस्याहरू यहाँले हेर्नु भएको छ होइन, सुकुम्बासीलाई व्यवस्थापन त गरियो, होल्डिङ सेन्टरमा राख्ने त भनियो, तर अस्ति पैसा उठाएर चिउरा किनेर खाएको दृश्य भावुक थियो, के कारणै थियो, सरकारको यस्तो कुराहरूमा किन ध्यान जान सकेका छैन?
1: होइन, ध्यान त गइरहेको छ, अब त्यो व्यवस्थित गर्ने अब यहाँहरूले सुन्नुभएको छ होइन, अब जति मन्त्रीले पनि भन्नुभएको छ, अब लालपुर छिट्टै नै त्यो लालपुर नै वितरण गर्ने गरी सरकार।
0: स्वतन्त्र पार्टीका नेता भोजराज पाण्डे हुनुहुन्थ्यो। आदरणीय श्रोता, हामी देशको विषयमा, राष्ट्रको विषयमा, समग्र राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनका विषयमा पनि हामी चर्चा र परिचर्चा यतिखेर गरिरहेका छौं र अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो महाधिवेशनलाई एउटा भव्यताका साथ, सभ्यताका साथ चितवनमा सम्पन्न गर्ने भरपूर तयारी गरिरहेको छ। आदरणीय श्रोता, छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: ਸਮਾਂ ਤੂੰ ਅਕਾਊਂਟ ਓਪਨ ਐਕਟੀਵੇਟ ਅਰਨੀ ਕਾਰੋਬਾਰ ਸਚੀਲੇ ਸੰਗ ਬਿਜ਼ੀ ਲਾਈਫ ਈਜ਼ੀ ਬਣਾਉਂਦੇ ਹਰੇਕ ਦਿਨ ਗਲੋਬਲ ਸਮਾਰਟ ਪਲੱਸ ਲਾਈਫ ਕੋ ਪੇਸ਼ਮਾ ਬੈਂਕਿੰਗ
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
0: चार वर्षको साथ चार वर्षकै वारेन्टी सिजीको विश्वास हरेक गोल हरेक गुच्छा सिजीटिभीले बनाऊ घर अचक्का। वर्ल्ड कप 2026 अवसरमा सिजीटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआईको सुविधा नागरिकता भइपुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजीटिभी खेलसँगै भरोसासँगै।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो। बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि?

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: यो नेपाली रेडियो
3: हरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ ग्लोबल आर्मी बैंक सबैका लागि बैंक डिसोम फाइबर नेट
4: यतिको हाम्रो बहसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद उत्तम प्रसाद पौडेल हुनुहुन्छ उत्तमजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
5: हजुर नमस्ते गुड मर्निङ
4: अब राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनको तयारी हुँदैछ चितवनमा कस्तो छ तयारी तपाईँहरू हर्षित हुनुहुन्छ होइन प्रफुल्लित हुनुहुन्छ यतिखेर
5: एकदमै हामी एउटा राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक प्रथम महाधिवेशनको तयारीमा छौं यही 7, 8 र 9 गते चितवनमा हुन गइरहेको प्रथम महाधिवेशनका लागि देशैभरबाट सम्पूर्ण राष्ट्रपा प्रेमी साथीहरू एकदमै महाधिवेशनलाई सफल बनाउनको लागि भव्य रूपमा सफल बनाउनको लागि लागि परिरहेको भएको छ हामी सबैजना अहिले यति बेला महाधिवेशन केन्द्रित भइरहेका छौँ
4: होइन अहिलेको अवस्थामा चाहिँ महाधिवेशनबाट रवि लामे छानेको विकल्प नेतृत्व अगाडि आउँदैछ पदाधिकारीहरूमा पनि सहमति जुटाउने प्रयत्न हुँदैछ सभापतिको अर्को आकांक्षी हुने सम्भावना छैन सुपर हिरो रवि लामे छाने होइन
5: अहिले यस्तो छ अब यो के छ भन्दाखेरि अहिलेको पालि सबभन्दा पहिलो महाधिवेशन भएको कारणले गर्दाखेरि निर्विकल्प रवि लामिछाने नै पार्टी सभापति हुनुपर्छ भन्ने सम्पूर्ण नेता कार्यकर्ताहरूको माग अथवा सबैजनाको विश्वास रहेको छ त्यसैले गर्दाखेरि चाहिँ त पार्टी सभापतिमा रवि लामिछाने पहिलो र निर्विकल्प व्यक्ति रहनुहुन्छ
4: अरूको चाहिँ त्यहाँ दावेदारी रहँदैन सभापतिमा
5: अब यसो छ दावेदारी हाल्न नमिल्ने कसरी दावा गर्नै नमिल्ने भन्ने त छैन
4: होइन अहिलेसम्म त कतै केही त्यस्तो गाइने सुनिया छैन नि त होइन
5: त्यस्तो केही चर्चा छैन अहिलेसम्म होइन यद्यपि लोकतान्त्रिक प्रक्रियामा चाहिँ निर्वाचनको बेलामा अथवा महाधिवेशनको बेलामा चाहिँ कसैले दावी गर्दाखेरि उहाँहरूलाई चाहिँ त दावी नगर्न अथवा चाहिँ त्यसलाई निस्तेज गर्न अथवा हुन्छ नि नगर्नुहोस् भनेर कहीँ कतैबाट त्यस्ता खाले कुहरू चाहिँ आएका छन् यद्यपि अहिलेसम्म पार्टी सभापति रवि लामिछाने बाहेकको अरू कसैको पनि विकल्प देखिएको छैन
4: वरिष्ठ नेतामा बालेन्द्र शाह
5: अब के छ भन्दाखेरि को रहनुहुन्छ भन्ने विषयहरू है पार्टी सभापतिको विषयमा चाहिँ सबैजनाले त्यो गरिराख्नु भएको छ सायद मलाई लाग्छ वरिष्ठ नेतामा पनि बालेन्द्र शाह जो प्रधानमन्त्री हुनुहुन्छ उहाँ बाहेकको विकल्प रहन्छ जस्तो मलाई लाग्दैन
4: अब भनेपछि चितवनमा कति जति मानिसहरू चाहिँ जम्मा हुन्छन् कार्यकर्ताहरू होइन त्यहाँको व्यवस्थापन के छ तपाईँ त नजिक पनि हुनुहुन्छ त्यहाँबाट होइन चितवन गइसक्नुभयो उत्तमजी
5: होइन आज बल्ल म चितवन जाँदैछु अहिलेसम्म कास्की गण्डकी प्रदेशको निर्वाचनहरू महाधिवेशनहरू सम्पन्न गरिसकेर यहीँका स्थानीयहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको थियो त्यसैले गर्दा म अहिले कास्कीमै छु आज मात्रै म चितवन जाने तर्करमा छु करिब 2500 देखि 3000 संख्यामा चाहिँ प्रतिनिधिहरू त्यहाँ जम्मा हुने हुनुहुन्छ र यो निर्वाचनलाई महाधिवेशनलाई चाहिँ एकदमै सौहार्दपूर्ण वातावरणमा सञ्चालन गर्नको लागि सम्पन्न गर्नको लागि हामी सबैजना प्रतिबद्ध छौँ प्रतिबद्ध छौँ
4: तपाईँको उम्मेद्वार केमा चाहिँ यस पाला केन्द्रीय सदस्य वा के पदाधिकारीमा आउँदै हुनुहुन्छ
5: अब म चाहिँ मेरो कुरा गर्नुहुन्छ भने व्यक्तिगत रूपमा चाहिँ म पहिला चाहिँ तपाईँको पार्टीको विभागमा बसेर काम गरेको हुनाले केन्द्रीय विभागमा काम गरेको हुनाले अवश्य पनि राजनीतिमा चाहिँ सम्भावना खोज्ने कुरा रहँदैछ त्यसैले गर्दाखेरि त्यति बेला चाहिँ पहिलो चरणको हामी चाहिँ के हुन्छ भन्दा पार्टीको विधान अनुसार चाहिँ पहिला केन्द्रीय सदस्यमा चाहिँ हामीले चाहिँ निर्वाचित हुनुपर्ने हुन्छ केन्द्रीय सदस्यका लागि चाहिँ मेरो पहल रहन्छ मेरो उम्मेदवारी रहन्छ
4: भनेपछि अब राष्ट्रिय स्वतन्त्र पार्टीलाई सगौरव भव्यताका साथ सम्पन्न गर्दैछ चितवनमा होइन यो पार्टीले चितवनै महाधिवेशन गर्नका निम्ति रोज्नुको कारण के पार्टीको उत्पत्ति व्युत्पत्ति नै चितवनबाट भएर हो अन्य कुनै कारण
5: हो एकदमै अब यो पार्टीको सबभन्दा पहिलो कुरा भनेको पार्टी सभापति रवि लामिछानेज्यूले जुन हिसाबले चितवनबाट जुन एउटा अभियान शुरू गर्नुभयो पार्टीको, र त्यो अभियान स्वरूप नै पार्टीको स्थापनाको शुभ अवसर पारेर हामीले चितवनमा चाहिँ गर्न लागेका छौँ। चितवन हाम्रो लागि सबभन्दा राम्रो ठाउँ पनि हो, चितवनले हामीलाई सबै माया गरिरहेको परिचय, यद्यपि अहिले चाहिँ देशैभरिबाट हामीलाई माया बर्सिरहेको छ। यद्यपि पहिलो महाधिवेशन चाहिँ चितवनबाटै शुरू गरौं भन्ने हिसाबले यसपालिको महाधिवेशन चाहिँ चितवनमा हुँदैछ।
4: अब राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनको पूर्व सन्ध्यामा धेरै तयारीहरू पनि गरिरहेको छ होइन, तपाईँहरूको नेतृत्वमा सरकार छ, दुई तिहाई नजिकको सरकार छ, अहिले संसद हेर्दै गर्दाखेरि, सरकार हेर्दै गर्दा, प्रधानमन्त्री अभिव्यक्तिहरू हेर्दै गर्दाखेरि आलोचना पनि त शुरू भइरहेछ नि त सरकारप्रतिको। अधिनायकताको बाटोमा चाहिँ सरकार कतै अगाडि जान खोजिरहेको हो, कसैका खुट्टा माझिदिने होइन, सीमाका विषयमा चाहिँ विभिन्न विषयहरू टिका टिप्पणीहरू गर्ने, बोलिदिने होइन, नागरिकहरू सुकुम्बासी समस्या व्यवस्थापनमा पनि त्यति धेरै दिगो रूपमा चाहिँ व्यवस्थापनको साटो उल्टो चिउरा खानुपर्ने स्थिति आउने, यी यावत कुराहरूले तपाईँहरू माने प्रश्न उठ्दैछ क्या उत्तम जयले?
5: होइन, स्वभाव त के हो भन्दाखेरि जुन चिज ठुलो हुन्छ, जुन रूखमा चाहिँ फल लाग्छ, त्यो फलमा चाहिँ फल लागेको रूखमा चाहिँ ढुङ्गा कसैले हान्नु स्वाभाविक हो, सरकार हान्नु स्वाभाविक हो। अहिले राष्ट्रिय स्वतन्त्र पार्टी देशको सबभन्दा ठूलो पार्टी भएको कारणले गर्दाखेरि सबैको चाहना अनुरूप चल्नु पर्ने हुन्छ। त्यसैले गर्दाखेरि कहीँ कतैबाट त्यस्ता झटाराहरू, कहीँ कतैबाट त्यस्ता खाले आलोचनाहरू हुनु स्वाभाविक पनि हो। त्यो आलोचनालाई चाहिँ हामी ग्रहण गर्छौं र अबका दिनहरूमा हिजो जति परिपक्व भएर हामी अगाडि बढिरहेका थियौँ, हरेक दिन परिपक्वताको एउटा तपाईँको मापन बढाएर हामी चाहिँ अगाडि बढ्ने हो होइन। अब यसमा चाहिँ के छ भन्दाखेरि आलोचनै नहुने, सबैजनाले सर्वस्वीकार्य हुनुपर्ने भन्ने त केही पनि छैन हेर्नुहोस्। त्यसै कारणले गर्दाखेरि हरेक दिन चाहिँ हामी यी आलोचनाहरूलाई ग्रहण गरेर त्यसलाई कसरी हुन्छ आम नेपाली नागरिकको पक्षमा रहने गरी काम गर्ने हो। सरकार दुई तिहाईको सरकार बनेको छ, बलियो सरकार बनेको छ, अवश्य पनि यो जनमुखी सरकार हो र यो जनमुखी सरकारले जनतामुखी रहेर जनतालाई केन्द्रमा राखेर कसरी हुन्छ जनतालाई न्याय दिने, कसरी हुन्छ जनतालाई सेवा सुविधा दिने, कसरी हुन्छ जनतालाई चाहिँ सरकार छ है भन्ने अनुभूति हुने गरेर काम गर्यो, त्यही अनुरूप नै सरकार अगाडि बढिरहेको छ। यदि कहिले काहीँ आलोचना आउनु त्यो स्वाभाविक हो।
4: होइन, यो देश बनाउने चाहिँ पीएम एसएम र आईएम मात्रै हो, अरूले देश बनाउनु पर्दैन। देश त के बनाउनु पर्यो, हाम्रो देश त बनेकै छ नि, यसलाई ड्युटी भर्ने हो नि त यसमा त होइन। पूर्वाधारका क्षेत्रमा काम गर्ने हो, शिक्षाका क्षेत्रमा, स्वास्थ्यका क्षेत्रमा, आज बजेटमा हेर्नुहोस् त करका दर हेरफेरदेखि लिएर चाहिँ शिक्षा स्वास्थ्यमा लगाएका करको विषयमा पनि त सरकारको आलोचना हुँदैछ नि त।
5: होइन, यस्तो छ, तपाईँले के बुझ्नु पर्यो भन्दा पीएम आइएम अथवा केएम भनेर तपाईँले जुन त्यो फोटोको इङ्गित गर्नुभयो, पहिलो कुरा त त्यो के छ भन्दाखेरि एउटा चिया दोकानमा सम्माननीय प्रधानमन्त्रीज्यू त्यसै गरी क्याबिनेटका दुईजना मन्त्रीहरू बसेर खाइरहेको चिया खाइरहेको बिचलाई होइन, त्यहाँ जम्मा तीनजना हुनुहुन्थ्यो होइन क्याबिनेटको मन्त्रीहरू, उहाँहरू तीनजना बसेर फोटो खिचेर हाल्नुभयो। यद्यपि त्यो ठाउँमा अर्को पाँचजना भएको भए पाँचजनाको पनि फोटो चाहिँ त्यो फ्रेममा अट्थ्यो होला होइन। त्यसै कारणले गर्दाखेरि देश बनाउने भन्ने विषय त हो नि त, उहाँहरूले देश बनाउन जानुभएको छ, अहिले सरकारमा उहाँहरू हुनुहुन्छ होइन, क्याबिनेटमा मन्त्रीहरू उहाँहरू हुनुहुन्छ। त्यसै कारणले गर्दा हामी देश बनाउँछौँ भन्नु त गलत होइन होला नि त, हामी देश बिगार्छौँ भन्नु पो गलत होला होइन। हामी देश बनाउँदैछ, देश बनाउने टिम अथवा चाहिँ देश बनाउने हामीले हो भन्नु भनेको त त्यो त जनतालाई चाहिँ काम गर्दैछौँ है हामी होइन, जनतामुखी काम गर्दैछौँ, नागरिकमुखी काम गर्दैछौँ भनेर दिइएको मेसेज भनेर यसरी अलिकति पोजिटिभ सोच्न पनि सकिन्छ।
4: अब उता चिया खाँदै गर्दाखेरि यता 83 चिया उद्योगहरू बन्द छन् नि त, अहिले भारतले चिया खरिद नगरिदिँदाखेरि यो पनि त विडम्बना छ नि त होइन।
5: यो विषयमा सरकार संवेदनशील छ, सरकारले चाहिँ यसमा गृह कार्य गरिरहेको छ, यसलाई सकेसम्म छिटो चाहिँ निराकरण गर्छ।
4: होइन, सुकुम्बासी समस्या व्यवस्थापन राम्रोसँग सरकारले किन गर्नु नसक्यो? यो गरिबको सरकार होइन, यो मध्यमवर्गीय सरकार हो, यो धनीहरूको मात्र सरकार हो, सुनपतिहरूको मात्र सरकार हो यो उत्तमजी?
5: सेमजी, यस्तो छ, तपाईँको सुकुम्बासी समस्याको विषयमा सरकार संवेदनशील छ होइन। अब केही दिनमा चाहिँ सरकारले देशका विभिन्न ठाउँहरूमा लाल पुरस्कार दिने भनेर घोषणा पनि गरिसकेको छ। त्यसका लागि आफ्नो हिसाबले 35-36 वर्ष अगाडिबाट गाँजिएको सुकुम्बासी समस्या थियो, त्यो समस्यालाई चाहिँ अहिले चाहिँ तपाईँको सरकारको 100 दिन नहुँदै बिस्तारै काम सुरु गरेर 100 दिन भित्रै लाल पुर्जा वितरण गर्ने कार्य सुरु गरिरहेको छ भने अब सुकुम्बासी समस्यालाई चाहिँ त सरकारले त्यसलाई चाहिँ निराकरण गर्छ अथवा चाहिँ यसलाई चाहिँ तपाईँको गिजोलेर राख्छ, तपाईँ आफै विचार गर्नुहोस्। किनकि हामी सुकुम्बासी समस्यालाई भोट बैङ्कका रूपमा स्थापित गर्न चाहँदैनौ, त्यो भोट बैङ्कलाई चाहिँ विस्थापित गर्न चाहन्छौ, जुन हो सुकुम्बासी समस्यालाई चाहिँ स्थापित गर्ने हो, यसलाई चाहिँ समाधान गर्ने हो होइन, तर त्यसलाई चाहिँ बारम्बार वर्षौं वर्षसम्म चाहिँ त लै भनेर चाहिँ उहाँहरूलाई चाहिँ जहिले पनि भोट ब्याङ्कका रूपमा प्रयोग गरेर चाहिँ हाम्रो नैतिकता दिँदैन कम्तीमा पनि।
4: तपाईँका पार्टी सभापतिको भारत भ्रमण भयो होइन, एकदमै राम्रो स्वागत पनि भयो, सिंगारियो पनि, तर भारतसँगको कूटनीतिक सम्बन्ध र भारतसँगको आत्मीयता परस्पर कूटनीतिक हिसाबले चाहिँ भारतले गर्नुपर्ने व्यवहार त परिवर्तन देखिएन नि त अहिले।
5: यस्तो छ, सरकारको तर्फबाट भन्दा पनि पार्टी सभापतिज्यू यहाँको एउटा पार्टीको एउटा निमन्त्रणाले होइन, भारतीय जनता पार्टीको निमन्त्रणाले जानुभएको होइन। कूटनीतिक पहल भन्ने कुरा के हुन्छ भन्दा आजको भोलि नै छुमन्तर हुँदैन, कहिले काहीँ के हुन्छ भन्दा भौतिक चिजहरू दिइयो भने चाहिँ त्यो आजको भोलि नै देखिन्छ होइन। कूटनीतिक कुराहरू चाहिँ के हुन्छ भन्दाखेरि अहिले लामो समयमा त्यसको रिजल्ट देखिन्छ के। हामीले के बुझ्नुपर्छ भन्दाखेरि कसैले चाहिँ हिजो देशका कुनै प्रधानमन्त्री हाम्रै देशका प्रधानमन्त्रीहरू जाँदाखेरि के ल्याउनु भयो के ल्याउनु भयो भन्ने विषय थियो नि, ती भौतिक कुराहरू ती चाहिँ आजको भोलि नै देखिन्थे आउने बित्तिकै होइन। तर यो त कूटनीतिक पहलको विषय हो, यसलाई त समय लाग्छ नि सेनजी। आजको भोलि नै चाहिँ तपाईँको परिवर्तन भइहाल्छ, छुमन्तर भइहाल्छ अथवा देखिनै पर्छ भन्ने छैन के। कतिपय कुराहरू नदेखि पनि ती सम्बन्धहरू होइन, कूटनीतिक सम्बन्धहरू एकदमै हुन्छ नि, त्यसको चाहिँ दीर्घकालीन चाहिँ एउटा फाइदा हुन सक्छ, लाभ हुन सक्छ, ती कुराहरू त बिस्तारै हेर्दै जाने होला।
4: अब अहिलेको अवस्थामा चाहिँ जनताले सुशासन पाउँछन् होइन, शिक्षा स्वास्थ्य रोजगारी यसै देशमा हुन्छ, यहीँ चाहिँ जनताहरू अब बस्नु पाउने वातावरण बन्छ, गरीब किसानहरू समयमा मल पाउँछन् बिउ पाउँछन्, तर अहिलेसम्म मल पाएको छैन फेरि, आज कुरो त आइहाल्छ उत्तमजी होइन, मलको आकार छ नि त यो देशमा अहिले।
5: यस्तो छ हजुर, सुन्नु न हजुर, हामीले के बुझ्नुपर्छ भन्दाखेरि सरकारले 100 दिन आफ्नो हनिमुन पिरियड भन्छ नि, त्यो पिरियडमा काम गर्न पाइसकेको छैन। पहिला 100 दिन त पर्खौँ न, कहिले काहीँ के हुन्छ भन्दाखेरि हामी एकदम हतार गर्छौँ के, बुझ्नु भने हामीलाई छुमन्तर चाहिन्छ क्या, छुमन्तरले काम कहाँ हुन्छ, यत्रो देश हुन्छ नि तपाईँको, देशको सबै तह तब्कालाई समेटेर अगाडि बढ्नु पर्नेछ। त्यसै कारणले गर्दाखेरि सुशासनदेखि लिएर अहिले हेर्नुभयो भने तपाईँले सुशासनको केही अनुभूति त गर्नुभएको छ। हिजोका दिनहरूमा हुने सरकारी अड्डामा हुने जुन तपाईँको कार्यालयहरूमा हुने व्यवहार र त्यहाँ हुने तपाईँले सेवाग्राहीले पाउनु सेवा र आज त्यसमा भइरहेको चुस्तताको एउटा मापन कति बढ़िरहेको छ। त्यसै कारणले गर्दा यति बेला सुशासन, शिक्षा, स्वास्थ्य र रोजगार लगायतका विषयहरूमा सरकारले काम गरिरहेको छ। सरकारलाई काम गर्न दिउँ केही समय होइन, गरेन त भने आलोचना हामी पनि गरौँला बरू, तर सरकारले काम गर्दै गर्दाखेरि शंकाको सुविधा लिएर सधैँभरि शंका गरेर यिनीहरूले के गर्लान् र के गर्लान् र के गर्लान् र भनेर सधैँभरि शंकै शंकामा राखेर उहाँलाई डिमोरलाइज हुने काम चाहिँ नगरौँ न यति बेला। यति बेला कम्तीमा पनि पोजिटिभ हिसाबले
4: दुईटिएको बहुमत छ होइन, जनताको साथ पनि छ, जनताको अपेक्षा पनि छ, अब सरकार फेल हुने छुट छैन, मन्त्रीहरू फेल हुने छुट छैन, किनभने स्टेट फेल हुने स्थितिमा पुगिसकेका छ, अब कालो सूची ग्रे लिस्टबाट देशलाई उम्काउनु पर्ने स्थिति छ, जताततै भ्रष्टाचार खिलखिलो थियो, तर लोकतान्त्रिक प्रक्रिया कतै मिलेन कि होइन, एउटा व्यक्ति हाबी हुन थाल्यो कि अख्तियारकालाई ल्याएर 8 घण्टासम्म चाहिँ बन्धक बनाएर ल यसमा पत्र काट, यसलाई चाहिँ कारवाही गर, यसलाई चाहिँ पक्राउ गर लगाएर यी यावत कुराहरू कतै सिस्टम मिस्ने काम त भइरहेको छैन भन्ने कुराको आलोचना त स्वाभाविक हो नि त अहिले होइन।
5: अहिले यस्तो चाहिँ हेर्नुहोस् न, हामीले गरिरहेको प्र्याक्टिस, हिजोसम्म गरिरहेको प्र्याक्टिस के थियो भन्दाखेरि एकदमै लोकतान्त्रिक पद्धति भनेर चाहिँ हामी भन्थ्यौँ होइन, तर हामी व्यवहारमा के गरिरहेका हुन्थ्यौँ भन्दा लथालिङ्ग तरिकाले हिँडिरहेका थियौँ के, बुझ्नुभयो नि। तर आज कहिले काहीँ के हुन्छ भन्दाखेरि त्यो नियमन गर्दाखेरि मान्छेलाई चाहिँ संकुचनको फिल हुन्छ के, बुझ्नुभयो नि। त्यो प्र्याक्टिस नभएको कारणले गर्दा हामी नियममा बाँधिएर काम गर्न सुरु गर्यौँ भने कहिले काहीँ चाहिँ अलिकति अप्ठ्यारो चाहिँ होला, तर त्यसले चाहिँ दीर्घकालीन रूपमा चाहिँ सबैलाई फाइदा गर्छ। अहिले चाहिँ तपाईँले कसले के गर्यो भन्ने कुरा भन्दा पनि राज्य बिस्तारै सुशासनको तयारीमा छ, सुशासनको लागि चाहिँ एउटा बाटो लिइरहेको छ, र त्यो सुशासनको बाटोमा जानका लागि कहिले काहीँ चाहिँ अप्ठ्यारो पर्छ। यो समय भनेको अलिकति समस्या हुने, किन भन्दा हामी हिजो जुन हिसाबले चलिरहेका थियौँ राज्यमा विभिन्न निकायहरू थिए, ती निकायहरूमा भइरहेको व्यथिति, ती ठाउँहरूमा भएका जुन हिसाबले मनपरितन्त्र थिए, ती मनपरितन्त्रलाई चाहिँ यति बेला कहीँ कतैबाट चाहिँ नियमन गर्ने काम भइरहेको छ, र त्यो नियमन गर्दाखेरि अवश्य पनि के लाग्छ भन्दाखेरि होइन अलिकति तानासा भएको हो कि, अथवा होइन अलिकति व्यक्ति आगि भएको हो कि, अथवा होइन यो भएको हो कि भनेर शङ्का गर्नु चाहिँ त्यो सुविधा छ। तर राज्य चाहिँ लोकतान्त्रिक हिसाबले अहिलेको सरकारले लोकतन्त्रको लोकतन्त्रलाई बीचमा राखेर केन्द्रमा राखेर होइन अगाडि बढ़िरहेको छ। कुनै पनि नागरिकलाई चाहिँ अलोकतान्त्रिक हिसाबले अनैतिक हिसाबले सरकार कहीँ कतै पनि कुनै पनि कुरामा अप्ठ्यारो पर्दैन पार्दैन, तर यति मात्रै हो कि नियममा बाँधिनुपर्छ, सुशासनको नीति लिएर अगाडि बढ्नुपर्छ, राज्यको कानूनमा चाहिँ सबै बाँधिनुपर्छ।
4: अब अहिलेको अवस्थामा चाहिँ अब देश चाहिँ सुशासनतर्फ जान्छ होइन, मुलुक चाहिँ सुशासनतर्फ जान्छ, त्यसो दुई मात्र होइन नि होइन, तपाईँहरू चाहिँ बाटो भ्याउनु होइन, कर्का दरबार फेरदेखि लिएर चाहिँ यी व्यापक कुराहरू जति पनि आएका छन् यसबाट चाहिँ सुध्रिनुपर्छ क्या मन्त्रीहरू पनि।
5: यस्तो छ तपाईँको, सुन्नुहोस् न, सरकारले प्रधानमन्त्रीज्यूले सरकारले चाहेर कसैलाई हेरफेर गर्नु त्यो उहाँहरूले जान्ने विषय हो, हामीले जान्ने विषय होइन है, तर हो चाहिँ के भन्दाखेरि सरकार प्रतिबद्ध छ, नागरिकमुखी सरकार छ र सरकारले सुशासन दिन्छ भन्ने कुरामा चाहिँ विश्वस्त रहनु पर्नेछ आजको आवश्यकता। त्यसैले गर्दा यो दुई तिहाईको सरकार हामीलाई त फेल हुने छुटै छैन, त्यसै कारणले गर्दाखेरि नागरिकले चाहिँ यो सरकार छ भन्ने अनुभूति हुने गरी हामी काम गर्दैछौ, सरकारले काम गर्दैछ होइन, त्यसै कारणले गर्दा कहीँ कतै पनि शंकामा पर्नु पर्दैन। हामी अबको पाँच वर्ष पहिलो पाँच वर्षमा कम्तीमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार आइसके पछाडि बालनजीको प्रधानमन्त्रीत्व कालमा होइन तपाईँको यो सरकारले राम्रो डेलिभरी गर्यो र हामीलाई चाहिँ जनतालाई चाहिँ सबै तह र तबकालाई चाहिँ समेटेर उहाँहरूको सबैजनालाई चाहिँ त एक हिसाबले राज्य छ भन्ने अनुभूति दिलाउने गरी काम गर्यो, त्यसमा हामी प्रतिबद्ध छौँ।
4: हस् यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद तपाईँलाई, महाधिवेशनको पनि शुभकामना, तपाईँको उम्मेद्वारी लगायतका आगामी दिनहरू तपाईँका राम्रा बन्दै जाउन्। उत्तमजी म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
5: थ्याङ्क यू सो मच सर।
4: उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद उत्तम प्रसाद पौडेल आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
3: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामसहापथ काठमाडौँ।
6: नेपाल अब पालो हाम्रा चेलीहरूको सात महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
3: हरो विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ। ग्लोबल फाइनेंस बैंक, सबैका लागि बैंक, डिसोम फाइबर नेट।
4: यतिखेर नेपाली बहसमा नेकपा एमालेकी नेत्री, राष्ट्रिय सभा सदस्य एवं पूर्व मन्त्री रामकुमारी झाग्री हुनुहुन्छ। रामकुमारी झाग्रीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: गुड मर्निङ, नमस्कार, धन्यवाद।
4: होइन, अहिलेको अवस्थामा सरकारले, अब सरकारका मन्त्रीले भ्रष्टाचार गर्ने, अनियमितता गर्ने, बेथिती गर्ने व्यक्तिहरूलाई छुट्टै भाँचेर भए पनि अब काबुमा ल्याउँछौ, अब भ्रष्टाचार हुँदैन, ठेकेदारले टाइममा काम गर्नुपर्छ, निर्माणका कामहरू टाइममा हुनुपर्छ भनेर चाहिँ जुन तरिकाले एग्रेसिभ भएर काम अगाडि बढाउनु भएको छ, हिजो त पोषण मात्र गर्न थालिएको रहेछन्, त अहिले त काम त बग्रेल्ती कामहरू छुटेका रहेछन्, कामै गर्न नसक्ने स्थिति भएको रहेछ, जताततै भ्रष्टाचारको गन्ध रहेछ, के भन्नुहुन्छ?
7: पहिलो कुरा त अब यो सरकार एउटा प्रचण्ड जनादेशका साथ आएको छ, उहाँहरूले देशलाई, देश बर्बाद भयो, देश खतम भयो, देशमा बसी खान सक्ने अवस्था भएन भनेर जुन न्यारेटिभ खडा गरेर उहाँहरू आउनुभएको, नागरिकलाई उद्वेलित पारेर, उत्तेजित पारेर, युवाहरूलाई देश सहित सड़कमा उतारेर आत्महत्या गर्नको लागि, आत्मदाह गर्नको लागि तयारी पारेर अहिले भएको थियो, यस्तो यस्तो घटना घटाउनु भएको थियो। त्यो हिसाबले त उहाँहरूलाई केही न केही गर्ने कुराको त बाध्यतै छ, केही न केही कुरा देखाएर जनताको ध्यान डाइभर्ट गर्न पर्ने आवश्यकतै छ। त्यसकारण सरकार अहिले उहाँहरूले चाहिँ राजनीतिमा आउनुभन्दा अगाडि मूलत धेरै मान्छेहरूले गुण्डागर्दीकै काम गर्नुहुन्थ्यो जस्तो लाग्न लाग्यो मलाई। पहिला चाहिँ गुण्डागर्दी गर्नुहुन्थ्यो होला, तर अब सरकारमा आइसकेपछि अब कानुनै हातमा लिएर गुण्डागर्दीको शैलीमा उत्रेको जस्तो देखिन्छ, अब त्यो नहोला। त्यसकारण यो त अब नेपालीहरू अब सबै छन् किनकि को थिए के थिए त म जान्दिनँ, तर जो मान्छेलाई अलिकति समाजको सिभिलाइजेसनको रुल अफ ल डेमोक्रेसी जवाबदेता भन्ने कुराको मिनिमम ज्ञान हुने मान्छेले फिल्डमा गएर आफ्नो उमेर भन्दा उहाँहरू त प्रकारान्तरले जिम्मेवारीमा पो प्रधानमन्त्री मन्त्री हुन पाउनुभयो त, ब्युरोक्रेसीमा त उहाँहरूको उमेर जत्तिकै जत्तिकै अभ्यास गरेका प्रहरी कर्मचारीहरू साथी उहाँहरू हुनुहुन्छ नि त, उहाँहरूलाई सडकमा दिने त्यो निर्लज्ज टाइपको त्यो निर्देशन त मेरो विचारमा नगर्नु भएको भए हुन्थ्यो, किनभने मन्त्रीले नै कानुन हातमा ल्याउने हो भने त के हो त, अब के चाहिँ यो अब यो दण्डहीनताको अवस्था सिर्जना भएको हो, जसले जे गरे पनि हुने हो, हुन त उहाँहरू जसले जे गरे पनि हुने हो बाढै आउनु भएको, अर्काका व्यक्तिका घर लुटेर घर जलाएर सिंह दरबार राष्ट्रपति कार्यालय अदालत प्रहरी चौकी जेल सबै ठाउँ लुटपाट जलाउने तोडफोड गरेर आउनु भएको, अब यस्तो मान्छे नै जनताले अब अनुमोदन गरेको हाम्रो दुर्भाग्य हो, हामी ठिक छौँ भने जनताले हामीलाई हाम्रा घर चलाउनेहरूलाई अनुमोदन गरे भने त अब हामी यसरी नै पाठमा अभिशप्त हुने त होला नि।
4: अनि यसको मतलब चाहिँ दण्डहीनताको त प्रत्यय भएको रहेछ देशमा, भ्रष्टाचारीहरू व्यापक रहेछन्, अहिले चाहिँ 27 अर्बको बिगो छ, कसैसँग 26 अर्बको बिगो छ, होइन विभिन्न घरानाका नाममा चाहिँ देश लुटेर अनि राजनीतिलाई पनि गुमराहमा पारेर काम गर्ने क्रम त बढेको रहेछ नि त अहिलेको स्थिति हेर्दाखेरि, होइन यो कुरा त स्वीकार्नुहुन्छ?
7: अहिले होइन कि अब चाहिँ गुण्डागर्दी लुटपाट अझै हुँदैछ, किनकि अब मेरो घर मेरा छोराका जुत्ता लुटेर लानेहरूले देशको चाबी हातमा राखिसकेपछि चाहिँ मेरो छोराका कापी किताब लानेहरूले, मेरो सामान्य एउटा नाकमा लाउने चुली लुटेर लानेहरूले, मेरो घरको एउटा सामान्य ल्यापटप कम्प्युटर लाने, मेरा किचनका जुठा भाडा लानेहरूले चाहिँ अब यो चाहिँ प्रमोसन गरेको सरकार भए भएर अब हेर्दै जाउँला के हुन्छ। अब यो त उहाँहरूले जे गर्ने भनेर भन्नुभएको छ, अब एफटिआर दुरुपयोग अनुसन्धान छ, कारवाही गर्ने अब निकाय छ, अब यो छ भन्ने पनि भएन, यी नाम मात्रैका निकाय हुन्, उहाँहरूले जसरी लुटपाट गरेर अब एउटा फरक जन्डरबाट राजनीतिमा आउनुभएको थियो, उहाँहरूले आफूलाई टिकाउनको लागि जनताको ध्यान डाइभर्ट गर्नको लागि केही गर्नुपर्ने बाध्यता छ, त्यस कारण उहाँहरूले गरिरहनु भएको छ, यस बारेमा केही टिप्पणी गर्नु छैन।
4: सरकार चाहिँ सुशासनको लाइनमा सकि छैन, तपाईँ त लामो समय नेपालको राजनीतिमा हुनुहुन्छ, पोलिटिक्समा हुनुहुन्छ, सरकार सुशासन केन्द्रित ढङ्गले अगाडि बढाएको छ,
7: सुशासन भनेको मन्त्रीले गएर सडकमा खुट्टा भाँच्दै भन्ने सुशासन हो,
4: होइन उहाँले त मैले त्यो भन्न खोजे होइन भन्नुभएको छ नि त आज, होइन संसदमा
7: होइन, सुशासन भने के हो त, सुशासन भने त सुशासन भनेको त कानुन होला सबभन्दा पहिले, त्यसको परिपालना त हर व्यक्ति हर इन्स्टिट्युसन हर संगठन र हर त्यो सम्बन्धित निकायका पदाधिकारीहरूले पालना गर्ने कुरा होला नि, जब यो परिकाको उत्रेर सडकमा आउने कुरा हुन्छ होइन, अनि एउटै एकै रातमा मान्छेहरूले चाहिँ तपाईँको अब भनौँ न अहिले त्यो सीताराम बरालको अडियोलाई भिडियोलाई चाहिँ यदि अब त्यहाँ केही न केही भएको हो भन्ने मान्ने हो भने होला छानबिन, अब अख्तियारका प्रमुखहरूलाई प्रधानमन्त्रीको कार्यालयमा बोलाएर प्रधानमन्त्री संविधानले नचिन्ने मान्छेहरूले उहाँहरूलाई धोका थुनेर गाली गलोज गरेर
4: पक्राउ गर्नु नमान्दाखेरि प्रधानमन्त्रीको ठाडो निर्देश आयो भन्ने आइरहेको छ नि अहिले,
7: अनि त्यसपछि पक्राउ पूर्जी जारी गरेर जो मान्छेहरूलाई गरिरहनु भएको छ खोजेको नेपालीले यही होला नि त, यदि नेपालीले यही खोज्या हो भने के भयो त, हामी त भोगौँला नि, तयारै भएको हिजो पञ्चायत भोगेको राणा शासन भोगेको होइन, माओवादी दमनका बेला विद्रोहका बेला हामीलाई दमन भएको भोगेको सबै भोगेर आएको हामीलाई के छ र, तर नेपाल हामी मात्रै होइन सबै नेपाली जनता यही साथी यस्तै शासन व्यवस्थाबाट साथी पुनः अभिशप्त छन् भन्ने कुरा चाहिँ देखियो, त्यसकारण उहाँहरूले अहिले जे गरिरहनु भएको छ हात हातमा पक्राउ पुर्जी, पहिला सुन्ने अनि थुन्ने होइन, पहिला मान्छेलाई आतंकित गरेर नभएर सुन्ने, त्यसपछि सुन्ने गर्नुभएको छ, उहाँहरूले मुद्दा चलाएका मान्छे अब आजसम्म त अदालतमा करियर जजहरू थिए, उनीहरूले कम्तीमा न्यायको चाहिँ तराजुमा कम्तीमा प्रमाणको परीक्षण गरेको जस्तो चाहिँ हुन्छ, अब त उनीहरूले त यस्तै अब विदेशमा हल्लेर आएका के गरेका होइन कानुनको फिल्डमा प्र्याक्टिस नगरेका यस्तै मान्छे अब अदालतमा भर्ती हुनेछन्, यस्तै मान्छे जानेछन् सिंहदरबारमा, यस्तै हुनेछन्, अब अहिलेसम्म सुनिँदैछ कि कर्मचारीलाई चाहिँ 30 वर्ष र 55 वर्ष हुने समूह ल्याएर हटाउने र उहाँहरूका मान्छे फास्ट ट्र्याकमा सिधै सचिव सचिवजी नियुक्ति गर्ने
4: सचिवभन्दा माथि त मन्त्रीहरूका स्वकीय सचिवहरू बस्ने व्यवस्था आउँदैछ नि त. सचिवभन्दा माथि मन्त्रीका स्वकीयहरू सहजकर्ताहरू
7: हो. अब यसो हुने हो भने त अब अब चाहिँ अब त रामराज्य होला होइन. अब ती मान्छे हिजो के पृष्ठभूमिमा थिए, कस्तो थियो तिमीलाई राज्यको. एकजना बहिनीको भर्खर तपाईँको फोन आउनुभन्दा अगाडि एउटा प्रकाश सुन्दै थिएँ. एकजना बहिनीले एकजना नेताको नामै ल्याएर फलाना त बेसी होइन र उसैले हो एउटा विज्ञप्ति निकालेर हामीलाई भनेको कि गृह मन्त्रालय चाहिँ फलानु फलानु ठाउँमा फलानु फलानु फाइल छ. आज मेरो हातमा हस्तरी छ, केही गर्न सकिनँ. दिलीप जेन्जी भाइ बहिनीहरू गृह मन्त्रालय

नेपाली रेडियो नेटवर्क बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को नतिजा सार्वजनिक गरेको छ। आज बिहान बसेको परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो। बोर्डका सदस्य सचिव शंकर बहादुर अरियालले बिहान 8 बजे बैठक बसेर कक्षा 12 को नतिजा सार्वजनिक गरिएको जानकारी दिनुभयो। यसपटक नियमित तर्फ 69.75% उत्तीर्ण भएका छन्। नतिजाको थप विवरण आउन बाँकी छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न औद्योगिक क्षेत्रभित्र संचालित उद्योगबाट जमीन भवन पानी बिजुली लगायतको बकेटा रकम नतिर्ने उद्योगहरूमा पानी तथा बिजुलीको लाइन काट्न शुरू गरेको छ। लिमिटेडले दुई दिन बुधबार र बिहिबारमा 10 औद्योगिक क्षेत्रभित्र रहेका 167 उद्योगको पानी तथा बिजुलीको लाइन कटौती गरेको हो। त्यसमध्ये बकेटा तिरेका 87 उद्योगमा बिहिबार पुनः लाइन चढ़ान गरिएको जनाइएको छ। लिमिटेडले सम्बन्धित औद्योगिक क्षेत्रभित्र संचालित उद्योगलाई 7 दिनभित्र बकेटा रकम बुझाउन 25 चेकमै सूचना जारी गरेको थियो। दिएको म्याद सकिएपछि बुधबारदेखि लाइन काट्न शुरू गरिएको हो। बिहिबार साँझसम्म 80 उद्योगको पानी तथा बिजुलीको लाइन कटौती अवस्थामै रहेको लिमिटेडले जनाएको छ। बकेटा नतिरेका थप 74 उद्योगमा पनि लाइन काट्न बाँकी रहेको र 62 उद्योगले औद्योगिक क्षेत्र छाडिसकेको लिमिटेडको भनाइ छ। बकेटा नतिरे बाँकी उद्योगको भोलि पनि लाइन काट्ने क्रम जारी रहने जनाइएको छ। भाडा वृद्धिको बकेटा नतिर्नेको हकमा बिजुलीको लाइन र पानीको समेत महसुल नबुझाएमा उद्योगमा दुवैको लाइन काटिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढ़ेको छ। चितवनमा हुने महाधिवेशनका लागि व्यवस्थापन, प्रतिनिधि समन्वय र सभा हल निर्माणको काम शुरू गरिएको छ। राष्ट्रपाको महाधिवेशन यही 7-9 गतेसम्म भरतपुर चितवनमा हुँदैछ। महाधिवेशनको उद्घाटन कार्यक्रम भरतपुरको गेस्ट हाउस चौरमा हुनेछ भने बन्द 17 चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ। पार्टीले यस महाधिवेशन मार्फत नेतृत्व चयन र आगामी राजनैतिक दिशा तय गर्ने जनाएको छ। राष्ट्रपामा 3 हजार हाराहारीमा प्रतिनिधि चयन भएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। करिब 1600 वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा भोलि राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ। ललितपुर महानगरपालिका चारका वडाध्यक्ष सन्तोष खड्काले जावलाखेरी स्थित ललित मण्डलमा भोटो देखाउने तयारी गरिएको बताउँदै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। उहाँका अनुसार प्रत्येक वर्ष झैं यस वर्ष पनि भोटो सर्वसाधारण तथा विशिष्ट अतिथिहरूलाई प्रदर्शन गरिनेछ। पश्चिम एसियामा जारी युद्ध अन्त्यका लागि दुई देशबीच सम्झौता भएसँगै अमेरिकाले इरान विरूद्ध लगाएको समुद्री नाकाबन्दी हटाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डले राष्ट्रपतिको निर्देशन बमोजिम नाकाबन्दी अन्त्य गरिएको सामाजिक सञ्जाल एक्स मार्फत पुष्टि गरेको छ। यद्यपि केही अमेरिकी सैन्य जहाजहरू भने अझै पनि त्यस क्षेत्र आसपास रहने कमाण्डले जनाएको छ। नाकाबन्दी हटेको केही समयपछि इरानका सर्वोच्च नेता मोज्ताबा खामेनीले ओहदा सम्हाले यता पहिलो पटक आफ्नो प्रतिक्रिया दिएका छन्। उनले अमेरिकासँगको सम्झौतामा आफ्नो फरक मत भए पनि देशको हित रक्षा गर्ने राष्ट्रपतिको आश्वासनपछि यसलाई अनुमोदन गरेको बताएका छन्। हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिनै 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।

वेब सर्फर अब घर घरमा फास्ट इन्टरनेट। नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 मेगाहर्ज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
4: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
3: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0564-93-495।
5: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
6: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
5: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
6: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
5: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। चैते धानमा नेक ब्लास्टको समस्या।
6: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण न्यौ।
5: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। चैते धानमा नेक ब्लास्टको

0: यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
0: खेतमा पानी जमाइराख्ने:
1: वेभिस्टिन वा डेरो 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
0: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।

0: ए कान्छु यहाँ आइज त।
1: के भयो दाई?
0: भोलि तल त्यो गजुरी बिहेमा बिहे नभएका दिदी बहिनी पनि आउँदैछन् रे।
1: ए हो र दाई, जानुपर्छ। तर दाई कसरी थाहा पनि भयो कुरा
0: गोपी सूत्रबाट?
1: ए दाई।

0: आमा
1: आमा
2: ओहो ल मेरा छोराहरूले त बुहारी बोलिएर आएछन् त लौ भित्रै आऊ

0: वाओ
1: मिस तामाङ निरे नि सबै तामाङहरू
0: हो र उसलाई त भरे म पटाउँछु
1: पट्टा
0: पट्टै हो तपाईँ हेल्प गर्न।

0: सभामुख महोदय, प्रतिपक्ष बोलिरहने सत्ता पक्ष नसुनिकन अगाडि बढिरहने गर्नु हुँदैन भन्ने मलाई लाग्छ। हामीले प्रधानमन्त्रीज्यूको माग यहाँ गरेको थुप्रै करिब एक महिना धेरै भइसक्यो। यो प्रधानमन्त्रीज्यूको वक्तव्य सच्चाउनुपर्छ भनेर आन्दोलन गरेको पनि 16 दिन भएछ यो प्लेकार्ड बनाएर उभिएको पनि, र सभामुखज्यूलाई पनि हामीले त्यति नै लामो समयदेखि त्यो उहाँले बोल्नुभएको राष्ट्रघाती जुन एउटा शब्द छ, वाक्यांश, त्यसलाई चाहिँ डिलिट गरियोस् भनेर भनेको पनि त्यति नै दिन भयो। अब तपाईँले पनि नसुन्ने, उहाँले पनि नसुन्ने, अब कसैले कसैको केही पनि नसुन्ने, ढुङ्गाहरूको देश हो या मान्छेको देश हो, अचम्म लागेको छ। हामी जिम्मेवार बन्नुपर्छ, जिम्मेवारीले मात्रै मान्छेले मान्छे बनाउँछ। हामी मान्छे बन्न हाम्रो नैतिकता हुनु जरुरी छ, जवाबदेहता हुनु जरुरी छ। प्रधानमन्त्रीज्यूले त्यस सच्याउनुपर्छ भन्ने म राख्न चाहन्छु। अर्को कुरा, अर्थमन्त्रीज्यूले हिजो उहाँले आफैले पनि स्वीकार्नुभयो, रोस्ट्रमबाटै भन्नुभएको छ, यो रक्षा मन्त्रालयको रेड बुक अथवा बजेट बुक हामीलाई किन वितरण गरिएन, छलफल हिजै सकिसक्यो, अचम्म लाग्यो, यसपालि के खालको म्यानेजमेन्ट भइराखेको छ, होइन, वी हेभ टु लर्न फ्रम आवर मिस्टेक्स। है, सरकारले चाहिँ वास्तवमा मिस्टेक गर्नु हुँदैन भन्ने मान्यता म चाहिँ राख्छु। हामीले गर्दाखेरि हुन्छ, किनभने सरकारले मिस्टेक गर्ने बित्तिकै राज्यमा ठुलो उलटपलट हुन सक्छ। त्यसले गर्दाखेरि त्यो रक्षा मन्त्रालय अन्तर्गतको बजेट बुक हामीले कहिले पाउने हो कि नपाउने हो कि, होइन, म हाम्रो अर्थमन्त्रीज्यू यहीँ हुनुहुन्छ, मलाई प्रश्न गर्न चाहन्छु। त्यसै गरी सूचना तथा सञ्चार मन्त्रीज्यूले अस्ति भन्नुभयो, हामीले सबै तपाईँको चाहिँ नि पाएको 5 अर्ब प्लसको चाहिँ नि सबै हामीले ब्रेकडाउन गऱ्यौँ भनेर भन्नुभयो। मैले फेरि यहाँनिर दुईचोटि तपाईँको चाहिँ नि के अरे होइन यो प्लस माइनस गरेर हेरेँ, अङ्क गणित जोडेर हेर्दाखेरि 1,61,20,79,000 को मात्रै ब्रेकडाउन देखिन्छ, बाँकीको तपाईँको 4,32,39,21,000 को तपाईँको चाहिँ के अरे ब्रेकडाउन देखिँदैन। अब त्यो चाहिँ उता प्रदेश र स्थानीयलाई पठाइदिने भनेर तल लेखेको चाहिँ रहेछ, अब हो कि होइन, अब कति चाहिँ प्रदेशलाई पठाइदिने या कति चाहिँ स्थानीयलाई पठाइदिने, यो पनि अस्पष्टता भएको छ। यो खालको चाहिँ अङ्क गणितीय मिस्टेक्स हामीलाई गर्न छुट छैन भन्ने म चाहिँ के अरे ध्यानाकर्षण गराउन चाहन्छु। र अन्त्यमा भारतको पटना भन्ने ठाउँमा चाहिँ यो नेटवर्किङ कि के जति भन्ने कुरामा मान्छे नेपाली जनतालाई फसाएर, दाजुभाइ दिदीबहिनीलाई फसाएर 900 जनाको संख्यामा बन्दी बनाएर राखिएको छ। त्यहाँनिर चाहिँ फोनहरू पनि सबै जफत गरिएको छ, कुट्दै त्यहाँनिर राखिएको छ भन्ने कुरा चाहिँ तपाईँको आएको छ। र यही कसुरमा एकजना व्यक्तिलाई, इटहरी निवासी ईश्वर ढकाल नामको व्यक्तिलाई चाहिँ सोल्टी होटेलबाट पक्राउ गरेको भन्ने कुरा आएको छ। म सम्बन्धित मन्त्रालयलाई है तपाईँको चाहिँ के अरे ध्यानाकर्षण गराउन चाहन्छु, ती मानिसहरूलाई, ती नेपाली नागरिकहरूलाई तुरन्त उद्धार गरेर ल्याइयोस्। र यसरी नेपाली नागरिक सधैँ सधैँ तपाईँको चाहिँ विदेशिनुपर्ने, यो रोजगारीकै कारणले विदेशिनुपर्ने, मैले चाहिँ एउटा माग पनि गरेको थिएँ, तर अब सुनवाई होला नहोला एउटा ठाउँमा छ। हामीले 1 खर्ब पैसा छुट्याउन रोजगारीको नाममा, 1 खर्ब पैसाले तपाईँको चाहिँ छुट्याएर 50,000 मासिक तलब दिउँ भने पनि हामीले 20,000 युवालाई काम लगाउन सक्छौँ, र त्यो 20,000 युवालाई हामीले उत्पादनमूलक काममा लगायौँ भने तपाईँको चाहिँ 10 खर्बको आमदानी गर्न सक्छौँ 1 खर्बको लगानी गरेर। त्यसतर्फ ध्यान जानुपर्छ सरकारको भन्न चाहन्छु। धन्यवाद।
1: मान्य सदस्य खुशबु ओली, छोटकरीमा आफ्नो भनाइ राख्नुहोस्।
2: माननीय सभामुख महोदय, प्रधानमन्त्रीज्यूको अभिव्यक्तिले यस सदन मात्र होइन मुलुकको संवैधानिक मर्यादा, सार्वभौमिकता र संस्थागत स्थायित्व, इन्स्टिट्युसनल स्टेबिलिटीमाथि नै गम्भीर प्रश्न खडा गरेको आज धेरै हप्ता बितिसकेको छ। हामी निरन्तर प्रधानमन्त्रीबाट जिम्मेवार जवाफको अपेक्षा गरिरहेका छौं, तर प्रधान

0: प्रदेशका पदाधिकारी तथा अधिकारीहरूलाई निर्देशन मात्र दिएनन्, झण्डै 9 घण्टासम्म नियन्त्रण राखे जस्तै अवस्था सृजना गरी आफूहरूले चाहे अनुसार कदम चाल्न दबाव दिएको आरोप सार्वजनिक भएको छ। यदि यो समाचार असत्य हो भने सरकारले त्यसको खण्डन तत्काल गर्नुपर्छ। यदि सत्य हो भने यो एउटा संवैधानिक निकायको स्वतन्त्रतामाथि गरिएको प्रत्यक्ष हस्तक्षेप भएको छ। नयाँको नजिर के यही हो त? यति मात्र होइन, नेपालको दशकौं प्रयासबाट निर्माण भएको कूटनीतिक प्रतिष्ठामाथि समेत आघात पुगेका समाचारहरू आएका छन्। कूटनीतिक नियोगका प्रतिनिधिको मर्यादामाथि प्रश्न उठ्ने गरी व्यवहार भएको भनिएको छ। यस्तो व्यवहारले अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि र विश्वसनीयतालाई कहाँ पुर्याउँछ? आज हाम्रो विदेश नीति र कूटनीतिक संस्कारलाई कुन दिशातर्फ धकेलिँदैछ? प्रधानमन्त्री र म तथा मन्त्री परिषदको कार्यालयदेखि विभिन्न मन्त्रालयसम्म निजी सचिवालयको प्रभाव र हस्तक्षेप अस्वाभाविक रूपमा बढ्दै गएको भन्ने व्यापक चिन्ता व्यक्त भइरहेको छ। स्थायी प्रशासनिक संयन्त्रको भूमिकामाथि अनौपचारिक शक्ति केन्द्र हारी हुँदै गएको अनुभूति बढेको भन्दै व्यापक सार्वजनिक गुनासाहरू आइरहेका छन्। यसले संस्थागत स्मृति, इन्स्टिट्युसनल मेमोरी, प्रशासनिक निरन्तरता र संस्थागत स्थायित्वमाथि नै प्रश्न खड़ा गरेको छ। राज्यका संस्थाहरूमाथि राजनीतिक कब्जा स्थापित गर्ने प्रवृत्ति यहाँ प्रत्यक्ष देखिरहेको छ। यहाँ विधि, प्रक्रिया र संस्थागत उत्तरदायित्व भन्दा व्यक्तिनिष्ठ प्रभावलाई प्राथमिकता दिने कस्तो प्रशासनिक संस्कृतिको निर्माण गर्न खोजिँदैछ? स्थायी संयन्त्रलाई कमजोर पार्दै औपचारिक शक्ति केन्द्रहरूलाई बलियो बनाउने क्रम देखिरहेको छ। हाम्रो राज्य व्यवस्था कुन दिशातर्फ अग्रसर हुँदैछ? सभामुख महोदय, हामी संस्थागत शासनतर्फ जाँदैछौ कि व्यक्ति केन्द्रित र अनौपचारिक नियन्त्रणको अभ्यासतर्फ? आज मूल प्रश्न एउटा व्यक्तिको होइन, संस्थाको हो। सरकारको कहाँ जाँदैछ? सरकारको संस्कार कस्तो बस्दैछ? के राज्य सञ्चालन विधि र प्रक्रियाबाट चल्ने हो कि केही व्यक्तिहरूको इच्छा र बुझाइ अनुसार चल्ने हो? हामी संवैधानिक संस्थाहरूको स्वतन्त्रता कमजोर पार्ने, प्रशासनिक संयन्त्रलाई भएर दबावमा राख्ने र कूटनीतिक मर्यादालाई हल्का रूपमा लिने नयाँ संस्कृतिलाई सामान्य बनाइदिएछ त? यसमा सरकार गम्भीर छैन, हामी संसदहरू नै गम्भीर हुनुपर्ने स्थिति सृजना भएको छ। संवैधानिक निकायहरूको स्वतन्त्रता र निष्पक्षता सुनिश्चित गर्ने सरकारको स्पष्ट प्रतिबद्धता के हो? नेपालले वर्षौं लगाएर कमाएको कूटनीतिक प्रतिष्ठामाथि प्रश्न उठ्ने अवस्थाहरू किन सृजना भइरहेका छन्? त्यसको जिम्मेवारी कसले लिने? प्रधानमन्त्री कार्यालय राज्यका संस्थाहरूलाई सुदृढ बनाउन अस्तित्वमा रहेको हो कि संस्थाहरूलाई निर्देशित, नियन्त्रण र प्रभावित गर्न सुशासनको नाममा राज्यका निकायहरूको कार्यक्षेत्र र अधिकारमाथि अतिक्रमण गर्ने प्रवृत्तिलाई सरकारले कहाँसम्म उचित ठानेको? र अन्त्यमा, देशका संस्थाहरूलाई बलिया भए लोकतन्त्र बलियो हुन्छ, संस्थाहरू कमजोर भए लोकतन्त्र पनि कमजोर हुन्छ। अन्तर्राष्ट्रिय प्रतिष्ठा खस्कियो भने त्यसको मूल्य एक व्यक्तिले होइन, हामी सम्पूर्ण राष्ट्रवासीले चुकाउनुपर्छ। र हिजो म परराष्ट्र मन्त्रीज्यूले कुवेतमा भएका घटनाक्रममा सफर जेलमा केवल 7 जना महिलाहरू रहेको यहाँ अभिव्यक्ति दिनुभयो। म उहाँलाई प्रश्न गर्न चाहन्छु के उहाँले त्यो सफर जेलमा 24 घण्टा अघि मात्रै बसेर फर्केकी चेलीलाई बोलाएर उहाँले सोध्नुभयो कतिजना त्यो जेलमा छन् भनेर? आज उहाँले हामीलाई प्रमाण दिनुभएको छ कैयौं महिलाहरू जेलमा छन्, तर फेरि पनि परराष्ट्र मन्त्रीले आफ्नो राजदूतावासलाई मात्र विश्वास गरेर यहाँ 7 जना मात्रै छन् भनेर जुन जिकिर गर्नुभयो, र कुवेतमा हामीले भनिरहेका जस्ता कुवेतमा संघर्ष गरिरहेका युवाहरूले हजुर म सक्दैछु, कुवेतमा संघर्ष गरिरहेका युवाहरूको संघर्षलाई उहाँले त्यति साह्रो होइन भनेर जुन हल्का रूपमा प्रस्तुत गर्नुभयो त्यसको म खण्डन गर्न चाहन्छु। सत्य अति नै तितो, कठिन र गम्भीर छ। त्यसले परराष्ट्र मन्त्रीज्यूले हामीलाई बोलाउनु भयो मन्त्रालयमा भने हामी सबै प्रमाण उहाँलाई पेश गर्छौ। धन्यवाद।
1: माननीय सदस्यहरू, सबै मन्त्रालयसँग सम्बन्धित मन्त्रालयगत रेड बुकहरू सबै माननीय सदस्यको पिजन होलमा राखिएको सूचना सचिवालयले पठाइसकेको छ, र यदि कोही मान्य सदस्यको पिजन होलमा कुनै मन्त्रालयगत बुकहरू उपलब्ध नभएको भए, त्यहाँबाट काहीँ मिसप्लेस भएको भए संसद सचिवालयमा सम्पर्क गर्न म मान्य सदस्यहरूलाई जानकारी गराउँछु। के भयो मान्य सदस्य?

0: मान्य सदस्य आज बसौँ, मैले बुझेँ, मान्य सदस्यले भन्न खोजेको कुरा मैले बुझेँ, आज बसौँ, हुन्छ मान्य सदस्य आज बसौँ, बसौँ मान्य सदस्य बसौँ, म मान्य सदस्यलाई अनुरोध गर्दैछु बसौँ आज, बसौँ मान्य सदस्य बसौँ, अरू हाम्रो आजको अरू कार्यक्रममा यहाँले दिन मिल्ने विषय भए दिनुहोला, बसौँ आज के विषय के हो मान्य सदस्यको? मान्य सदस्य राजेन्द्र कुमार राई किन उठ्नु भयो? मान्य सदस्य राजेन्द्र कुमार राई बस्नुहोस्, मान्य सदस्य एक मिनटभित्र आफ्नो भनाइराख्नुहोस्,
1: सम्माननीय सभामुख महोदय, मैले हजुरसँग जिद्दी गरेर टाइम मागे सरी भने, यहाँ केही विषय जानकारी गराउनु छ। संसदको अभिमुखीकरण कार्यक्रम यही संसद हलभित्र गराउने कुराको जानकारी मिल्छ या मिल्दैन, हाम्रो नियमावलीले त्यो दिन्छ कि दिँदैन? मैले अर्को झनै महत्वपूर्ण कुरा, संसद बैठक शुरू हुनुभन्दा अगाडि मा संविधानको मर्म अनुसार तपाईँहरूलाई ध्यानाकर्षण गराउन चाहन्छु, यो धेरै मान्य सदस्यहरूलाई चित्त नबुझ्न सक्छ। पिजन हलमा भगवद् गीता राखिनु, त्यसपछि गएर संसदको बैठक शुरू हुनुभन्दा अगाडि भजन को ध्वनि शुरू गरिनु, यो कतै धर्मनिरपेक्षताको विरुद्धमा त छैन? के ट्रायल गर्न खोजिएको हो? म चाहिँ यो संसदलाई मैले जानकारी गराउँछु। यदि यो राष्ट्रप्रति राष्ट्रभक्तिका गीत रचना गर्ने कलाकारहरूको स्वर यहाँ छ कि छैन, बरु तिनी ध्वनहरू राखिएको भए हामीलाई सांसदहरूलाई यो राष्ट्रप्रेमी भावना चाहिँ जाग्थ्यो कि? धन्यवाद।
0: मान्य सदस्य राजेन्द्र कुमार राई एक मिनटभित्र आफ्नो भनाइराख्नुहोस्।
2: सम्माननीय सभामुख महोदय, हिजो बेलुका 10 बजे कोशी प्रदेशको आन्तरिक कानुन मन्त्री इन्द्रमणि पराजुलीको कोठामा क्वार्टरमा उहाँ नहुँदा उहाँ संघसभा जानुभएछ। राति चाहिँ पुलिसहरूले एकदम घर खन्तलसीका कोठा खन्तलसी गर्ने, त्यस्तो किन हुँदैछ यो नयाँ सरकारबाट? अलिक म बुझ्न सक्दिनँ किन त्यस्तो भयो, कसरी त्यहाँ के भयो, त्यसको निम्ति छानबिन गर्न पनि म माग गर्न चाहन्छु। धन्यवाद।
0: किन उठ्नु भयो मान्य सदस्यहरू? मान्य सदस्यहरू, आज हामीले शून्य समय विशेष समय राखेका छैनौँ, आकस्मिक समय पनि हामीले आज तय गरेका छैनौँ, त्यस कारणले हामी आज कार्यसूचीमा अगाडि बढौँ, त्यसपछि हामीले आगामी दिनको बैठकहरूमा फेरि हामी कार्यव्यवस्था बसौँ, छलफल गरेर त्यसपछि समयहरू निर्धारण गरेर अगाडि बढौँला। मान्य सदस्य, हिजोको हाम्रो बैठक सकिएपछि आजको बैठक शुरू हुनुभन्दा अगाडि घटेको घटना हो। मान्य सदस्यले अहिले जानकारी गराउँदै गर्दा यो सभाले त्यही अनुसार त्यो जानकारी बुझ्न सकोस्। म मान्य सदस्यलाई 2 मिनटभित्र आफ्नो भनाइराख्न समय दिन्छु।

0: सम्मानीय सभामुख महोदय, मैले मेरो क्षेत्रमा एक सुर्खेतको एउटा पुरानो बाटोको विषयमा मैले कुरा उठाउन लागिरहेको छु। बजेटको किताब हामीले ढिला प्राप्त गर्यौं। सुर्खेतको क्षेत्रमा पर्ने जहरे, शिवनगर, गुमीचुली, चोल्पा हुँदै राकम जोड्ने सड़क लगभग 16-17 वर्ष अगाडि त्यो बनेर 79-80 बजेटमा 40 करोड रुपियाँ विनियोजित भएर ठेक्का भएर 41.679 किलोमिटर मध्ये 11 किलोमिटर बाटो पक्की पिच भइसकेको अवस्था चाहिँ छ। अहिलेको सरकारको नीति अनुसार निर्माणाधीन क्रमागत योजनाहरूमा बजेट हाल्ने पहिलो प्राथमिकता छ भनेर कुरा यो सदनमा उठे, नीति कार्यक्रममा पनि कुरा उठे, तर त्यो बाटोमा अहिले 1 रुपियाँ पनि रकम विनियोजन नभइसकेपछि अवस्थामा त्यो क्षेत्रका जनताहरू अहिले आन्दोलित भएको अवस्था छ। त्यसैले अर्थ मन्त्रालय लगायत पूर्वाधार मन्त्रालयमा राखिएको डल्लो बजेटलाई पुनः त्यो सड़कलाई हेरेर मध्यनजर गरेर बजेट व्यवस्थापन होस् भन्ने म कुरा राख्न चाहन्छु। धन्यवाद। जय नेपाल।
1: मान्य सदस्य सोम शर्मा के को लागि उठ्नु भएको छ? नियमावलीको कुन नियमापत्ति हो? एक मिनट भित्र आफ्नो कुरा राख्नुहोस्।
2: सभामुख महोदय धन्यवाद। सबैभन्दा पहिला त मलाई दुःख लाग्यो सभामुख महोदयले जानकारी गराउँदा गराउँदै पनि एकजना मान्यज्यूले आकस्मिक समय हो भनेर तपाईँलाई समेत सम्माननीय सभालाई समेत ढाँटेर सम्माननीय सभामुखलाई समेत ढाँटेर यसरी आकस्मिक समयको दुरुपयोग गरेको देख्दा हामी सबै साँच्चीकै लज्जित भएका छौँ। यो विषय फेरि पनि मैले विशेष गरी अनुरोध गर्न चाहन्छु सम्माननीय सभामुख महोदयबाट, खास आकस्मिक समयको व्याख्या तपाईँबाट एकचोटि भइदिनु पर्यो। आकस्मिक समय भनेको के हो? कुन विषयलाई आकस्मिक समयको विषयमा उठाउनु पर्ने हो? यसरी उठाइरहँदा हामी सधैँभरि कुन कुन विषय उठाउनलाई धेरै समय शून्य समय उठाउन पाइएको छैन, विशेष समय उठाउन पाइएको छैन, तर त्यही आवाजहरू त्यही विषयहरू उहाँहरूले आकस्मिक समयको माध्यमबाट उठाउनुहुन्छ। हामी यत्तिकै चुपचाप लगाएर बस्न बाध्य छौँ? एकपटक म सम्माननीय सभामुख महोदय मार्फत आकस्मिक समयको विषयमा एकपटक सबै माननीयज्यूहरूलाई स्पष्ट धारणा राखेर अनुरोध गर्न चाहन्छु। धन्यवाद।
1: मान्य सदस्य आर्यन राई के का लागि उठ्नु भएको छ? मान्य सदस्य आर्यन राईलाई एक मिनट समय दिन्छु, एक मिनट भित्र आफ्नो भनाइ राख्नुहोस्।
3: हेलो सभामुख महोदय, सबभन्दा पहिला तपाईँलाई धन्यवाद दिन चाहन्छु। अहिले भर्खरै पनि म सो आन्दोलनमा सहभागी भएर आएको छु। पीडितहरू सड़कमा छन्। जेएनजी आन्दोलनको बेला बानेश्वरबाट 18 केजी सुन चाहिँ ब्याङ्कबाट हरायो भन्ने छ। आज 226 जना पीडितहरू छन् जसले तपाईँको चाहिँ त्यहाँ सुन धितो राखेका थिए। कसैले छोराछोरी विदेश पठाउन, कसैले स्वास्थ्य उपचार गर्न, कसैले सानोतिनो घरेलु उद्योग धन्दा सञ्चालन गर्न सुन त्यहाँ धितो राखेर चाहिँ लोन लिए। अनि त्यस पछाडि सुन हरायो भनेर तपाईँको चाहिँ उनीहरूलाई भदौ 23-24 सुन हरायो तपाईँको चाहिँ 10 महिना अथवा तपाईँको माघमा चाहिँ त्यो ब्याङ्कको एकतर्फी त्यहाँ चाहिँ निर्णय भयो। र निर्णय के भयो भन्दाखेरि त्यति बेलाको सुनको भाव अनुसार पैसा दिने, त्यसमा पनि चाहिँ खातपट्टिमा 5 तोला सुन छ भने 2 तोलाको मात्र पैसा दिने भनेर
1: मान्य सदस्यहरू प्रतिनिधि सभा नियमावली 2083 नियम 15 मान्य सदस्यहरूलाई ध्यानाकर्षण गराउन चाहन्छु। यसै नियमको 1 सदस्यले आवश्यक महसुस गरेका समसामयिक विषय प्रस्तुत गर्नका लागि सभामुखले सुन्ने र विशेष समय तोक्न सक्नेछ। तर अघिल्लो बैठक र प्रारम्भ हुन लागेको बैठक बीचको अवधिको कुनै गम्भीर प्रकृतिको घटना वा विषयको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउन सदस्यले ट्याप ट्याप गरी समय माग गरेमा सभामुखले आकस्मिक समय उपलब्ध गराउन सक्नेछ। यो विषयमा सबै मान्य सदस्यहरूलाई पुनः ध्यानाकर्षण गराउँछु। मान्य सदस्य के को लागि उठ्नुभयो? विषय के हो मान्य सदस्य? किसानहरूको विषय अत्यन्तै महत्वपूर्ण विषय हो मान्य सदस्य, तर आकस्मिक समय भनेको के हो भनेर भर्खरै मैले सभालाई जानकारी गराएको हुनाले मान्य सदस्यलाई बसेर सदन चलाउनलाई सहयोग गर्न अनुरोध गर्छु। बसौं मान्य सदस्यहरू, बसौं। सभालाई मर्यादित बनाउन मान्य सदस्यहरूलाई म अनुरोध गर्छु। मान्य सदस्यहरू, आज शून्य र विशेष समयको कार्यक्रम नरहेको बेहोरा जानकारी गराउँछु। मान्य सदस्यहरू, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता माननीय ज्ञानबहादुर शाहीले बोल्नको लागि समय माग गर्नुभएको छ। अब म उहाँलाई समय दिन्छु। माननीय सदस्यले रोस्टमको प्रयोग गर्न सक्नुहुनेछ। समय 10 मिनट।

सम्माननीय सभामुख महोदय र माननीय सांसदीयहरू, सम्माननीय सभामुख महोदय, देशको सम्माननीय प्रधानमन्त्रीमाथि अरू जेसुकै कुरा भए पनि हाम्रो देशको प्रधानमन्त्री सुशासनको पक्षमा भ्रष्टाचारका विरुद्ध कडा कदम चाल्नुहुन्छ भन्ने भरोसा र आशा अझै जीवित छ। हामी सरकारको सुशासनको पक्षमा खुलेर साथ दिइरहेका छौं र दिन्छौं पनि। हामी विरोधका लागि विरोध गर्दैनौ, तर विधुतिका विरूद्ध संसदमा आवाज उठाउँछौ र उठाइरहन्छौं पनि, किनकि संसद भनेको जवाबदेता खोज्ने, जनताका मुद्दाहरू उठाउने, ऐन नियम बनाउने थलो हो। सत्ता पक्ष र प्रतिपक्षको बीचको चर्काचर्की हुनु, बहस हुनु संसदको मर्यादा र संसदीय अभ्यास हो। त्यो भएको हुनाले सम्माननीय सभामुख महोदय, सरकार गठन भएको भर्खरै भएको छ, सरकारले अहिले नै यो काम गरेन, यो काम गर्न सकेन भन्ने कुरामा हामी अहिले छैनौं। तर सरकारले वर्तमान अवस्थामा बजेट ल्याउँदा र सरकारले आफ्ना धारणा सार्वजनिक गर्दै गर्दा र विभिन्न किसिमका ऐन नियम र विधेयक ल्याउँदै गर्दा हाम्रो फरक धारणा छ। सम्माननीय सभामुख महोदय, सरकारले विद्युतीय सवारी साधनमा करसली र बजेटका सूचना सुहाट प्रकरण जस्ता ठूला काण्डमा महालेखाको प्रतिवेदनलाई लत्याउँदै छुट्याउने काम गर्यो, हामीले विरोध गर्यौं। नेपालको प्रधानमन्त्रीले संसदको रोस्टममा उभिएर नेपालले भारतको सिमाना मिचेको छ भनेर अभिव्यक्ति दिनुभयो, प्रधानमन्त्रीको यो कुरालाई सही हो भन्दै हामीले थपडी बजाउन सकेनौं। सम्माननीय सभामुख महोदय, गरीब दुखी नागरिकले पाउँदै आएको स्वास्थ्य बीमा सरकारले कटौती गर्यो, हामीले गरीबलाई स्वास्थ्य बीमा उपलब्ध गराउ भन्यो कि हामीले गल्ती गर्यौं? सम्माननीय सभामुख महोदय, सरकारले 2 करोड रुपियाँसम्म मात्र लगानी भएका किसानहरूलाई अनुदान दिने भन्यो, हामीले गरीब दुखी किसानलाई अनुदान दिए भन्यो कि हामीले गलत गर्यौं? सम्माननीय सभामुख महोदय, सरकारले हुकुमवासीलाई विस्थापित गर्यो, हामीले खुलेर सरकारको प्रशंसा गर्यौं र भन्यौं आम नागरिकलाई दुःख दिने काम नगर, सरकारले नीति र विधि पुर्याएर मात्र ती नागरिकलाई त्यहाँबाट ओसार भन्यौं कि हामीले गलत गर्यौं? सम्माननीय सभामुख महोदय, सरकारले अस्पतालमा तर्किँदै गरेका नागरिकको बिरामीमाथि कर लगाउँछु भने हामीले यो लगाउनु हुँदैन भने कि हामीले गलत गर्यौं? सरकारले बिजुलीमा भ्याट लगाएर नागरिकलाई शास्ति दिन्छु भने हामीले यो हुँदैन भने कि हामीले गलत गर्यौं? सम्माननीय सभामुख महोदय, सम्माननीय सभामुख महोदय, सरकारले राम्रा काम गर्यो, सही काम गर्यो भने हामी साथ र समर्थन दिन्छौं र दिइ पनि रहेका छौं, तर सरकारले गलत काम गर्यो भने हामी खबरदारी गर्छौं र एक्लै भए पनि हामी उभिन्छौं। त्यो भावनाले सम्माननीय सभामुख महोदय, सरकारलाई हामीले यति मात्र भनेका हौं, काम गर्नुहोस्, काम गर्दै गर्दा जनमुखी सुशासनयुक्त विधि सरमत गर्नुहोस् मात्र भनेका हौं। सम्माननीय सभामुख महोदय, हामीले अर्थमन्त्रीज्यूको विश्वविद्यालयको सर्टिफिकेटमाथि प्रश्न गरेका होइनौं, हामीले भन्सारका दर हेरफेर भयो कि भएन, बजेटको सूचना चुहाट भयो कि भएन, राज्यलाई राजस्व नोक्सानी पुर्याइयो कि पुर्याइएन भन्ने विषयमा प्रश्न उठाएका हौ। सम्माननीय सभामुख महोदय, यदि केही पनि भएको थिएन भने विद्युतीय सवारी साधनमा 2 हप्तासम्म प्रधानमन्त्रीको कार्यालयले भन्सारबाट आएका गाडीहरू नियन्त्रणमा राख्न किन आवश्यक ठान्यो? यो प्रश्न सत्ता पक्षका माननीय सांसदहरूलाई, मलाई होइन सोध्ने, सम्माननीय प्रधानमन्त्रीलाई सोध्न अपिल गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, सत्तापक्षका सांसदले भन्नुभयो संसदमा चाट ल्याएर आऊ, प्रमाण ल्याएर आऊ, चाट र प्रमाण व्यक्तिले बोकेर ल्याउने चलन संसदमा छैन, यो संसदीय अभ्यासमा छैन। संसदमा चाट र प्रमाण बोकेर ल्याउनका लागि संसदीय छानबिन समिति आवश्यक हुन्छ, त्यो संसदीय छानबिन समितिले संसदमा ल्याउने हो। हामी त्यही भएर संसदीय छानबिन समिति चाहिन्छ भनेर माग गरिरहेका छौँ। सम्माननीय सभामुख महोदय, हिजो राज्य सत्ताका विरुद्धमा बोलेकै भरमा कुटाई खायौं, आक्रमण भोग्यौं, हिरासत बस्यौं र जनताको बीचमा गएर जनताको माया विश्वास र प्रेमका साथ यहाँसम्म आइपुग्यौं। तर एउटा कुरा गर्वका साथ भन्न सक्छौं, सम्माननीय सभामुख, हामीले कहिल्यै पनि राष्ट्रसँग गद्दारी गरेका छैनौं। राष्ट्रको उच्च तहमा बसेर राष्ट्रहित विपरीत एमसीसी जस्ता राष्ट्रघाती सम्झौताको मस्यौदा तयार गरेका छैनौं हामीले। सम्माननीय सभामुख, राज्यलाई अरबौं रुपियाँ नोक्सानी पुर्याउनेहरूसँग साटघाट गरेका छैनौं। एमसेल प्रकरणमा राज्य ठगिँदा सड़कमा उत्रियौं, कुटाई खायौं, अदालतमा मुद्दा आयौं, फाइल बोकी गल्ली गल्ली तपाईँको चार्यौं, कार्यालय कार्यालय धायौं, तर सुकिल्ला मुकिल्ला कपड़ा लगाएर 5 तारे होटलमा बसेर विज्ञ र विज्ञताको सर्टिफिकेट देखाउँदै राज्यलाई अरबौं रुपियाँ करछली गराउनेहरूसँग डिनर गर्न गएका छैनौं। सम्माननीय सभामुख महोदय, सम्माननीय सभामुख महोदय, हामीलाई भोको पेटको पीड़ा थाहा छ, गरीबको चोट कस्तो त्यो थाहा छ, ठूला मानिसहरूको हेपाई र चेपाई कस्तो हुन्छ त्यो पनि थाहा छ, सुकिल्ला र मुकिल्लाहरूले हामीमाथि गर्ने व्यवहार पनि थाहा छ। हामी गरीब हुन सक्छौ तर बेइमान हुन सक्दैनौ। सम्माननीय सभामुख महोदय,
हामी गरिब हुन सक्छौ तर बेइमान हुन सक्दैनौ, बरु भोकै बस्न सक्छौ तर इमान बेच्दैनौ, सत्यको पक्षमा उभिन डराउँदैनौ। आज पनि हामी कुनै व्यक्ति विशेषका विरुद्ध होइन, हामी सत्यको पक्षमा छौँ, राज्यको राजस्व जोगाउनु पर्छ भन्ने पक्षमा छौँ, जनताको सम्पत्तिको रक्षा गर्नुपर्छ भन्ने पक्षमा छौँ। त्यसैले फेरि एकपटक यो संसद मार्फत आग्रह गर्न चाहन्छु, निष्पक्ष संसदीय छानबिन समिति गठन गरियोस्, सत्य बाहिर ल्याइयोस्, जोसी जोसुकै भए पनि कानुनी दायरामा ल्याइयोस्। म सरकारलाई यो माग गर्न चाहन्छु। हामी सत्यको पक्षमा एक्लै भए पनि लडिरहन्छौँ, डटिरहन्छौँ, राष्ट्र र जनताको हितमा आवश्यक परे ज्यान बलिदान दिन तयार छौँ र भएका पनि हौ, पछि हट्नेवाला छैनौँ। त्यो भएर सम्माननीय सभामुख कसैलाई लाग्न सक्छ पढे लेखेका मानिसहरूले अपराध गर्दैनन्, तर इतिहासले त्यस्तो देखाएको छैन। सम्माननीय सभामुख अर्थशास्त्रमा उच्च शिक्षा हासिल गरेका विश्वका प्रतिष्ठित विश्वविद्यालयबाट विद्यावारिधि गरेका डाक्टर रामशरण महत, डाक्टर प्रकाश चन्द्र महत, डाक्टर युवराज खतिवडा यो देशको अर्थमन्त्री भएकै समयमा देशका ठूल्ठूला भ्रष्टाचार र अनियमितताका घटनाहरू सार्वजनिक भएका छन्। त्यसैले केवल शैक्षिक योग्यता नै इमानदारी र सुशासनको ग्यारेन्टी होइन। म बारम्बार भन्छु सम्माननीय सभामुख महोदय, यो देश गाउँका गरिब किसानहरूले सर्वारा वर्गले बिगारेका होइनन्, यो देश दलबललाई पुर्याउने ती व्यक्तिहरू हुन् जो पढे लेखेका छन्, बुद्धि र क्षमता राख्छन्, सत्ता र शक्तिको पहुँचमा राख्छन्, तर देश र जनताप्रति इमान्दार छैनन्। त्यसैले समस्या ज्ञानको अभाव होइन, समस्या नैतिकताको अभाव। त्यो भएर सम्माननीय सभामुख महोदय, हामी जनताका जनप्रतिनिधि हौ, कसैको दया र निगाहमा यहाँ आएका होइनौ। हाम्रो कर्तव्य सत्य कुरा बोल्ने हो। कसैले कसैलाई कति समर्थन गर्छ, कसको पक्षमा कति सांसद छन्, कसको सरकार छ, कसको जनमत छ, कसले कति साइबर बुलिङ गर्न सक्छ, त्यो विषयवस्तु हामीलाई कुनै महत्त्व छैन। तर स्पष्टका धारणाका साथ हामी सत्य एक्लै भए पनि खडा हुन्छौँ, असत्यको फैसला भेट्दै होइन, प्रमाणले गर्छ सत्यको फैसला। सम्माननीय सभामुख महोदय, सत्तापक्षका सांसदहरूको अभिव्यक्ति मैले सुनेको छु, तपाईँ पाँच सिटे, तपाईँ एक सिटे, तपाईँ दुई सिटे भन्दै सार्वम संसदको अपान गर्ने काम भइरहेको छ। याद रहोस्, यो संसदीय व्यवस्था हो, यो संसदीय व्यवस्था हो, यो संसदीय व्यवस्थामा एकजना सांसदको महत्व पनि त्यति नै हुन्छ, बाँकी जति 274 सांसद छन्। त्यो भावनाले संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, संसद नीतिले चल्ने हो। संसदको संख्या महत्वपूर्ण केवल सरकार बनाउन, सरकार टिकाइराख्न, सत्ताको गोटी भन्न मात्र काम लाग्छ। त्यो भएर सम्माननीय सभामुख, यो सर्वभौम संसदलाई अपमान गर्ने, पटक पटक इतिहास पल्टाएर हेर्नुहोस्। हाम्रो इतिहास के थियो एकछिन पल्टाएर हेरौँ त, छातीमा हात राखेर जम्मा 3 वर्ष अगाडिको इतिहास हेर्नु। कोही सडकमा कराइरहेका थियौँ, कसैले सडकमा कुटाई खाइरहेका थियौँ, आक्रमण भोगिरहेका थियौँ, कसैले शरीरभरि साङ्लो बाँधेर माइतीकर मण्डलमा उभिरहेका थियौँ, कोही हिरासतमा हत्कडी लगाएर थुनिएका थियौँ। तर आज सत्ताको हुर्मत दिने केही मन्त्रीहरू हिजो त्यही सत्ता राज्य सत्ताको छत्रछायामा हुर्किँदै राष्ट्रघाती एमसिसी पास गराउन सघाउँदै हामीमाथि आक्रमण गर्न आक्रमणकारीको सहभागी थिए। र सम्माननीय सभामुख, हिजो संसदमा झण्डै त्यतिखेर सरकारको पनि दुई तिहाई थियो, बहुमत थियो, त्यो सरकारले हाम्रो कुरा सुनेन, प्रतिपक्षलाई अपमान गर्यो, सांसदलाई अपमान गर्यो। त्यसको परिणामस्वरूप भदौ 24-23 आन्दोलन भयो, त्यो सरकारको संसदको बहुमत केही काम लागेन, हेलिकप्टर चढेर भाग्नुपर्ने दिन आयो। सम्माननीय सभामुख महोदय, अनि अर्को कुरा, 35 वर्षदेखि लुटे, हामीले पनि लुट्न पाउनुपर्छ भन्ने बास्ती अहिले निर्माण भइरहेको छ। 35 वर्षदेखि तिनीहरूले लुटेकै कारणले गर्दा अहिले जनताले जनमत परिवर्तन गरेका हुन्, फेरि लुट भनेर जनताले जनमत दिएका होइनन्। यो कुरा हेक्का होस्। सम्माननीय सभामुख महोदय, म सम्मानपूर्वक भन्न चाहन्छु, संघर्षको कुरा गर्दा यो देश बनाउनका लागि तपाईँहरूको जति संघर्ष छ हाम्रो पनि त्यति नै संघर्ष छ। फरक यति मात्रै थियो, तपाईँहरू सायद सुगम र सुविधा सम्पन्न परिवेशबाट आउनुभएको होला, हामी दुखी गरिब र किसान सबारा वर्गका सन्तान थियौँ, त्यही परिवेशबाट आयौँ। तपाईँहरू टेलिभिजनभित्र चिल्ला स्टुडियोभित्र बसेर एसी रुमभित्र बसेर आफ्ना विचार राख्नुहुन्थ्यो होला, हामी सडकमा उभिएर आफ्नो आवाज उठाउँथ्यौँ। तपाईँहरू सामाजिक सञ्जालमा स्टाटसबाट देश बदल्ने सपना देख्नुहुन्थ्यो होला, हामी लाठी भाला र साङ्गीतिक आक्रमण भोग्दै गिरफ्तारी र दमन सहदै परिवर्तनको आवाज उठाउँथ्यौँ। तर हाम्रो आवाज एउटै थियो, सुशासन सुशासन भ्रष्टाचार मुक्त नेपाल। सम्माननीय सभामुख महोदय, हिजो 35 वर्ष सरकार चलाउनेहरू र आज सत्ता चलाउनेहरू बीचमा केही फरक देखिएन। सम्माननीय सभामुख महोदय, हिजो उनीहरूको दुई तिहाई र बहुमत थियो 33 किलो सुन काण्डको निष्पक्ष छानबिन गरौं भनेर भन्दा उनीहरू तयार भएनन्। आज करछली र इबी गाडीको भन्सार दर रेटको चुहारको मुद्दामा निष्पक्ष छानबिन गरौं भन्दा तपाईँहरू तयार हुनुहुन्न। हिजो उनीहरूको सरकार थियो, अदालतमा दर्ता भएका मुद्दा आफै फिर्ता लिन्थे, आज तपाईँहरूको सरकार छ, तपाईँहरू अदालतको मुद्दा आफै फिर्ता लिनुहुन्छ। हिजो उनीहरूको विपक्षमा बोल्दा झुटा मुद्दा लगाइन्थ्यो र अदालत देखाएर तर्साइन्थ्यो, आज तपाईँहरूको विपक्षमा बोल्दा अनुसन्धान निकाय र विभिन्न राज्य संयन्त्रको नाम लिएर दबाब सिर्जना गरिन्छ। हिजो उनीहरूको मन्त्री खुलम खुला धम्की दिन्थे, आज तपाईँहरूका मन्त्री संसदको रोस्टरमा बसेर धम्कीमा भाषण प्रयोग गरिरहेका छन्। हिजो उनीहरूका विरुद्धमा बोल्दा कार्यकर्ताले सडकमा आक्रमण गर्थे, आज तपाईँहरूका विरुद्ध बोल्दा तपाईँहरूका कार्यकर्ता सामाजिक सञ्जालमा संगठित रूपमा चरित्र हत्या गर्छन्। फरक यति मात्र हो, आक्रमण हिजो सडकमा हुन्थ्यो, आज डिजिटल माध्यमबाट। हिजो आक्रमण भौतिक रूपमा हुन्थ्यो, आज मानसिक रूपमा। हिजो पनि राज्य शक्तिको प्रयोग गरेर असहमतिको आवाज उठाउनेलाई दबाउने प्रयास गरिन्थ्यो, आज पनि गरिँदैछ। हिजो पनि आलोचनालाई आलोचकलाई शत्रु ठानिन्थ्यो, आज आलोचनालाई विकास विरोधी ठानिन्छ। फरक के रह्यो तपाईँ र उनीहरू बीच?
फरक यति मात्र छ कि चुनाव चिन्ह फरक छ, अनुहार फरक छ, तर व्यवहार उही छ, प्रवृत्ति उही छ, सत्ता जोगाउने शैली उही छ। जनताले अनुहार परिवर्तन, शासन शैली र संस्कार परिवर्तन खोजेका हुन्। दुःखको कुरा, अनुहार फेरिए पनि व्यवहार फेरिएको देखिएन। त्यसैले प्रश्न सत्ता परिवर्तनको होइन, प्रश्न शासनको चरित्र परिवर्तनको हो। अनुहार फेरिएर मात्र पुग्दैन, व्यवहार फेरिनुपर्छ, दल फेरिएर।

मान्य सदस्यहरू, अब माननीय अर्थमन्त्री डाक्टर सोनिम वाग्लेलाई आर्थिक विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।

0: सम्माननीय सभामुख महोदय, सभामुख महोदयको अनुमतिले आर्थिक विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: मान्य सदस्यहरू, अब आर्थिक विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावमाथि अर्थात विधेयकमाथिको सामान्य छलफल प्रारम्भ हुन्छ। यस छलफलमा विधेयकको सैद्धान्तिक पक्षमा मात्र छलफल हुने बेहोरा अनुरोध गर्दछु। मान्य सदस्यहरू, उक्त छलफलमा भाग लिन चाहनुहुने मान्य सदस्यहरूले आफ्नो नाम सभामुखको डायसँगै बसेका कर्मचारीहरूलाई 3 मिनट भित्र लिखित रूपमा वा प्रविधिको प्रयोग गरी टेक्स्ट मार्फत उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु। छलफलमा भाग लिन चाहनुहुने प्रत्येक मान्य सदस्यलाई 3 मिनटको समय निर्धारण गरिएको छ। सर्वप्रथम मान्य सदस्य खुशबु ओली।

0: सम्माननीय सभामुख महोदय,
1: नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक 2083 कर तथा राजस्व संकलन सम्बन्धी प्राविधिक दस्तावेजको रूपमा मात्र नबुझी यसलाई यो सरकारको अर्थतन्त्रलाई कुन दिशामा लैजान चाहेको छ भन्ने राजनीतिक आर्थिक दर्शनको प्रतिविम्बको रूपमा पनि मैले बुझेको छु। विधेयकका सकारात्मक पक्षहरू जस्तै डिजिटल अर्थतन्त्रलाई करको दायरामा ल्याउने प्रयास, प्रदूषण नियन्त्रण, कर प्रशासनमा सहजीकरण जस्ता विषयहरू छन्। यस विधेयकमा गम्भीर प्रश्नहरू पनि प्रशस्तै छन्। विधेयकमा नयाँ शुल्क र करहरू थपिएका छन्। शिक्षा सेवा शुल्क, शिक्षा समता शुल्क, स्वास्थ्य समता शुल्क, स्वच्छ पूर्वाधार लगानी शुल्क आदि। शिक्षा शुल्क ठिक पनि हुन सक्छ, तर शिक्षा समता शुल्कबाट वास्तवमै सरकारी विद्यालयको गुणस्तर बढ्ने सुनिश्चितता के छ? त्यसै गरी स्वास्थ्य समता शुल्कबाट ग्रामीण स्वास्थ्य प्रणाली बलियो हुने कानूनी व्यवस्था कहाँ छ? त्यसैले स्पष्ट रूपमा के देखिन्छ भने कर उठाउने संयन्त्र त बनाइएको छ, तर परिणाम सुनिश्चित गर्ने संयन्त्र देखिएको छैन। वास्तविक प्रश्न भनेको सार्वजनिक विद्यालय किन कमजोर छ, सरकारी अस्पताल किन प्रभावकारी हुन सकेनन् भन्ने जस्ता प्रश्नहरू हुन्। समाधान शुल्कमा मात्र छैन होला, समाधान शुल्कमा मात्र त छैन होला, त्यसैले हाम्रो समस्या संरचनागत स्ट्रक्चरल नै हो। विधेयकको दफा 18 सरकारलाई कर घटाउन, बढाउन वा छुट दिन सक्ने व्यापक अधिकार दिएको छ। मलाई संसदीय प्रश्न आयो, यसको अधिकार सीमा के हो? पारदर्शिता कसरी सुनिश्चित हुन्छ? संसदको नियन्त्रण कहाँ छ? मन्त्रालयको कर नीतिमा अत्याधिक विवेकाधिकारले केही नीतिगत अस्थिरता र स्वार्थ समूहको प्रभाव बढ्न सक्ने सम्भावना देखिन्छ। यस्ता विषयलाई ध्यान दिँदा मलाई लाग्छ अर्थ मन्त्रालय विवादमा आउँदै आउँदैन। विधेयकले राजस्व बढ़ाउने विषयमा धेरै नै जोड़ दिएको छ, तर कृषि उत्पादकत्व वृद्धि, औद्योगिकरण, निर्यात प्रवर्धन, रोजगारी सृजना, उत्पादक क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता जस्ता संरचनात्मक विषयहरूमा पर्याप्त दृष्टि देखिँदैन। यो नै सरकारको गम्भीर कमजोरी हो भन्ने लाग्दछ। हाम्रो चिन्ता अर्थमन्त्रीज्यूको बजेटसँग मात्र सीमित छैन। अर्थमन्त्रीज्यूको आत्मविश्वासलाई हामी कसरी पढौं, कसरी मापन गरौं? त्यो उहाँको वास्तवमै आत्मविश्वास हो कि यथार्थवाद टाढिएको भ्रमजन्य आत्मविश्वास हो भने स्वाभाविक प्रश्न मनमा उब्जिएको छ। किनभने बजेट वक्तव्य सार्वजनिक हुनासाथ शेयर बजारमा तीव्र गिरावट देखियो, जुन आजका दिनसम्म कायम नै छ। बजार थप घट्दैछ। सामान्यतया बजेटले बजारलाई केही न केही सकारात्मक संकेत दिनुपर्दथ्यो। बजेटको प्रभाव प्रत्यक्ष रूपमा पूँजी बजारमा देखिन्छ, तर यस्तो देखिएन। आज उद्योग क्षेत्र उत्साहित देखिँदैन, शेयर बजार उत्साहित देखिँदैन, निजी क्षेत्र उत्साहित देखिँदैन, लगानीकर्तामा आत्मविश्वास देखिँदैन। यस्तो अवस्थामा मेरो सरकारसँग, विशेष गरी अर्थमन्त्रीज्यू र मन्त्री परिषदको नेतृत्व गरिराख्नुभएका प्रधानमन्त्रीज्यूसँग प्रत्यक्ष प्रश्न छ, आखिर यो बजेटबाट उत्साहित भएको चाहिँ को हो? यसलाई कृपया अन्यथा नलियोस् मन्त्रीज्यू। यो एकदम स्वाभाविक प्रश्न हो मेरो। यो प्रश्नको स्पष्ट
2: मान्य सदस्य गणेश पराजुली,

0: सम्माननीय सभामुख महोदय, गत फागुनमा भएको प्रतिनिधि सभाको निर्वाचनपछि सरकारको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टी लिँदै गर्दा चैतको मध्यतिर आएर हामीले जिम्मेवारी लिएका थियौँ। अर्थ मन्त्रालय सम्हाल्दै गर्दा अर्थमन्त्रीज्यूले बारम्बार भन्नुभएको छ, हामीले बनाएको यो बजेटले सबै कुरा 100% समेटेको छ भन्ने कुरामा हामी पनि विश्वस्त छैनौँ। तर साँच्चै जनपक्ष र देश निर्माण गर्ने प्रक्रियामा र सबै राजनीतिक दलले बोकेका सकारात्मक कुराहरूलाई सम्बोधन गर्ने गरी सशक्त प्रयास गरेका छौँ र त्यो बजेटमा प्रतिबिम्बित भएको छ भनेर बारम्बार भन्नुभएको छ। र प्रतिपक्षले उठाएका महत्वपूर्ण मुद्दाहरूमध्ये एउटा मुद्दा जुन राष्ट्र स्वतन्त्र पार्टीले पनि बारम्बार उठाइरहेको थियो, विशेष गरी मिडिल क्लास सेगमेन्टलाई बढाउनुपर्छ र त्यसपछि करको दायरा, विशेष गरी तलबमा र सेवामा दिने करको दायरा, त्यो स्ल्याबलाई बढाएर हामीले 6 लाखबाट 10 लाख पुर्याउने र 39% कर तिर्नुपर्छ भनेर जुन भाष्य निर्माण भइराखेको थियो, त्यो एक किसिमको डर पैदा गरिराखेको थियो 39% करले, त्यसलाई घटाएर 10% घटाउने गरी यो घोषणा गर्दै गर्दाखेरि सिर्फ यो राष्ट्रिय स्वतन्त्र पार्टीले बोकेको मात्र मुद्दा थिएन, प्रतिपक्षका सशक्त मान्यजीवहरूले पनि यो मुद्दा बोकिराख्नु भएको थियो। तर ती कुराहरू सम्बोधन हुँदै गर्दाखेरि पनि प्रतिपक्षबाट त्यसको रचनात्मक स्वागत भएको देखेन, अझ विरोध कसरी गर्न सकिन्छ भनेर गरेको देखियो। म यसलाई सकारात्मक रूपमै लिन्छु र प्रतिपक्षको धर्म निर्वाह गरेको भनेर बुझ्छु। यद्यपि यो विधेयकले, आर्थिक विधेयकले कच्चा पदार्थ र औद्योगिकरण गर्नको लागि थुप्रै कुरामा सम्बोधन गरेको छ, तर छोटो समयमा काम गर्दै गर्दा केही कुराहरू यहाँ छुटेको कुरा महसुस भएको छ र त्यो क्षेत्रमा काम गर्ने व्यवसायी उद्यमीहरूले आफ्नो चासो राख्दै गर्दाखेरि हामीले सम्भव भएसम्म यसलाई पनि सुन्ने प्रयास गर्नुपर्छ भनेर माननीय अर्थमन्त्रीज्यूलाई म केही कुराहरू सम्बोधन गर्नको लागि अनुरोध गर्न चाहन्छु। हाम्रो देशबाट निर्यात, वस्तु निर्यात गर्दै गर्दाखेरि लजिस्टिक साँच्चै महँगो छ, हवाई भाडा र सामुद्रिक भाडामा लाग्ने शुल्कमा अझ त्यसमाथि 2.5% CDS, यो मिस्टेकनली कुनै समय 2076 सालमा सम्भवतः लागू भएको होला, त्यसलाई हटाउने प्रक्रिया अहिलेसम्म नगर्दै गर्दाखेरि त्यसले निर्यातको भाडा दर महँगो भएको छ, यसलाई सम्बोधन गरिदिनको लागि म अनुरोध गर्न चाहन्छु। त्यस्तै प्लाइवुड नेपालबाट निर्यात हुने अर्को एउटा महत्वपूर्ण उत्पादन हो, अघिल्लो वर्ष यो 8 अर्बको निर्यात थियो, तर गत वर्ष यसको कच्चा पदार्थ नै निर्यात गर्ने वातावरण बनेको कारणले गर्दाखेरि 4 अर्बमा घटेको छ। यति धेरै सम्भावना बोकेको र आफ्नै देशको 100% कच्चा पदार्थ उपयोग गरेर निर्यात हुने यो वस्तु निर्यातमा हामीले विशेष पहल कदमी गरिनुपर्छ र यो भन्सा दरमा कायम गरिएको 6 रुपियाँ प्रति केजीलाई बढाएर 12 रुपियाँसम्म माग गर्दै गर्दाखेरि हामीले त्यो कच्चा पदार्थ नेपालमै उत्पादन गरेर तयारी सामग्री निर्यात गर्न सकिने भएको हुँदा र 4 अर्बको बजारलाई 12 अर्बसम्म निर्यात गर्न सक्ने भएको हुँदा यसलाई सकारात्मक रूपमा हेर्न म अनुरोध गर्न चाहन्छु व्यवसायको तर्फबाट। त्यसपछि हामीले अघिल्लो वर्षसम्म घोषणा गरेको वस्तु निर्यात गर्दै गर्दाखेरि व्यवसायहरूलाई दिने निर्यातमा त्यो इन्सेन्टिभको घोषणा गरिएको थियो, जसलाई निर्यात व्यवसायहरूले आफ्नो वासलतमा जोडेर त्यसको कर तिरिसकेको अवस्थामा सरकारले
1: मान्य सदस्य पुष्पराज कणेल त्यसपछि मान्य सदस्य गणेश बहादुर विश्वकर्मा।

0: सम्मानीय सभामुख महोदय, म आज संविधानको धारा 115 अन्तर्गतको कानून बमोजिम बाहेक कर लगाउन पाइने छैन भन्ने जुन प्रावधान छ, त्यो प्रावधान अन्तर्गत आएको आर्थिक विधेयकका सन्दर्भमा केही कुराहरू राख्न जाँदैछु। मेरो मूलत कर प्रणाली निर्माणसँग सम्बन्धित भएर म यो 3 मिनटको समयलाई प्रयोग गर्न चाहन्छु। यो कर प्रणाली अहिले जुन हाम्रो अर्थमन्त्रीले आर्थिक विधेयक मार्फत ल्याउनु भएको छ त्यो चाहिँ प्रतिगामी खालको छ भन्ने कुरो मैले पहिला पनि भनेको थिएँ, फेरि पनि भन्छु। यो दुईटा कारणले, एउटा यसले प्रत्यक्ष करलाई कम जोड दियो, प्रत्यक्ष करलाई उन्मुक्ति दियो, अप्रत्यक्ष करमा लगेर जोड दियो राजस्वको संकलन गर्ने। दोस्रो, प्रत्यक्ष कर मध्ये पनि माथिल्लो वर्गकाले पाउनेलाई छुट, तल्लो वर्गकालाई चाहिँ राहत हुने खालको त्यस्तो कुनै प्रोग्राम चाहिँ आएको देखिएन, त्यसकारणले मेरो यो दावी रह्यो। दोस्रो, यसले प्रणाली बिगार्ने कुरा गरेको छ। हामीले लगभग 30 वर्ष लगाएर कर प्रणाली चाहिँ एउटा एउटा एउटा एउटा सिस्टममा लिएर आएका थियौं, त्यो सिस्टमलाई यसले चाहिँ क्रमशः बिगार्नेतिर गएको भन्ने मेरो चाहिँ आफ्नो व्यक्तिगत ठहर छ। यो राजस्व अनुसन्धान विभाग किन खारेज गरेको, मैले अहिलेसम्म कुनै अनुसन्धानबाट कतैबाट केही आयो कि मैले त्यो पढ्न पाएको छैन। लगेर त्यो अधिकार लगेर आफूमा लगेर अर्थ मन्त्रालयमा लगेर केन्द्रित गर्नुभएको छ, अब यो चिज गलत हो भन्ने म ठान्दछु। त्यस्तै यदि करदाता सेवा केन्द्रहरू पनि खारेज भए धेरै नै भन्ने सुनेको छु मैले, अब यसको बारेमा मसँग तथ्याङ्क छैन, मैले सुनेको कुरा हो यो। यो करदाता सेवा केन्द्र पनि आवश्यक छ र राजस्व अनुसन्धान त्यसलाई व्यवस्थापन अर्को हिसाबले हामीले गर्न सक्छौँ, तर त्यो चाहिन्छ भन्ने चाहिँ मेरो ठहर हो। यसले नतिर्नेलाई प्रोत्साहन गरेको छ, मैले यो बारम्बार भनेको छु, तिर्नेलाई दण्डित गर्ने, नतिर्नेलाई प्रोत्साहन गर्ने, किनभने 1% थप दिएर चाहिँ कर बुझाउन पाउने, हिजोको सबै उन्मुक्ति पाउने जुन व्यवस्था गरेको छ यसले नतिर्नेलाई चाहिँ प्रोत्साहन गर्छ भन्ने मेरो भनाइ हो। छुटको संख्या बढाइएको छ, यो छुटको संख्या बढाएर कहिल्यै पनि कर प्रणाली बलियो हुँदैन, म यो कुरो यहाँ राख्न चाहन्छु। झण्डै 2 दर्जन जति कर लगाइएको छ, एउटै नामका उस्तै खालका पनि 3-4 वटा करहरू रहेको यहाँ देखिन्छ। अब यो सकेसम्म त्यसलाई गाभेर सरलीकरणतिर जानु पर्थ्यो। प्रदूषण शुल्क भनेको छ, हरित शुल्क भनेको छ, अब यस्ता खालका उस्तै खालकाहरू पनि छन् हजुर, ती कुराहरूमा म चाहिँ
1: मान्य सदस्य गणेश बहादुर विश्वकर्मा, त्यसपछि मान्य सदस्य हर्कराज राई।

सम्माननीय सभामुख महोदय, आर्थिक विधेयक राज्यको कर नीति, राजस्व संकलन, उत्पादन सम्बन्ध, लगानीको दिशा तथा वर्गीय हितको अभिव्यक्ति मानिन्छ। यो केवल यो जुन प्रस्तुत भएको आर्थिक विधेयक 2083 छ, यसका विषयमा टिप्पणी, यो केवल प्राविधिक दस्तावेज मात्र होइन, यो कुनै दलको घोषणा पत्रको कार्यान्वयनको दस्तावेज पनि होइन, यो राज्यको प्रगतिशील राजनीतिक तथा आर्थिक प्राथमिकताको दस्तावेजका रूपमा प्रस्तुत गर्नुपर्दछ र त्यही प्रचलन छ भन्ने मलाई लाग्दछ। र यसका केही सैद्धान्तिक पक्षहरू हेर्दाखेरि, पहिलो नम्बरमा सामाजिक न्याय र समावेशीकरणको मुखबाट हेर्दा, अब हुन त अर्थमन्त्रीज्यूले चाहिँ नै घोषित रूपमा यो मध्यम वर्ग केन्द्रित छ भनिसक्नु भएको छ, तर मैले बुझेको उहाँसँग निकै लामो समयदेखिको चिन्जान सुनेको आधारमा उहाँको सिद्धान्त, उहाँको विचार र पछिल्ला युवाहरूमा उहाँ जति प्रगतिशील मान्छे चाहिने मैले कमै देख्छु, तर चाहिँ उहाँले यो बजेट चाहिने जसरी ल्याउनुभयो त्यो कताबाट प्रभावित हुनुभयो थाहा भएन। र विशेष गरिकन श्रमिक, किसान, दलित, महिला, मधेसी, अपाङ्गता भएका व्यक्ति, गरीब र सुकुम्बासीहरूको हरूलाई व्यवस्थापन गर्ने सन्दर्भमा यसले चाहिने वित्तीय पुँजीपति र ठूला व्यापारी र दलाल पुँजीपति वर्गको हितमा हुने कुरा चाहिँ यसले निश्चित गर्दछ। र यसबाट के भन्न सकिन्छ त भन्दाखेरि, 2048 सालमा शुरूआत भएको नव उदारवादको चाहिने भाग भएको विचार र पछिल्ला युवाहरूमा उहाँ जति प्रगतिशील मान्छे चाहिने मैले कमै देख्छु, तर चाहिने उहाँले यो बजेट चाहिने जसरी ल्याउनुभयो त्यो कताबाट प्रभावित हुनुभयो थाहा भएन। र विशेष गरिकन श्रमिक, किसान, दलित

0: सकिन्छ जस्तो मलाई लाग्दछ। र उत्पादनमुखी हो कि अथवा चाहिँ यो उपभोगमुखी हो भन्ने हिसाबले हेर्दाखेरि मैले यो नागरिकमा अघि अस्ति पनि भनेको थिएँ, यो दलित विकास समिति, बाजी विकास बोर्ड, ओबीसी समिति भन्ने जुन थिए त्यो हटाएर त्यसलाई विघटन गरेर र विभिन्न प्राधिकरण, न्यायाधिकरण अथवा कोष के बनाउने कुरा ल्याएको छ, जसबाट एउटा पनि ठाउँमा दलितको प्रतिनिधित्व हुने स्थिति देखिँदैन। कम्तीमा क्या हुन्थ्यो त्यो चाहिँ अन्त हुने कुरा भयो। र अब उत्पादनमुखीका हिसाबले पनि यो चाहिने कृषि उद्योग श्रममा आधारित उत्पादनहरू देखिँदैनन्, निर्यातमुखी र चाहिने निर्यातमुखी हुनुको सट्टा आयातमुखी बढी छन्। अब कर प्रणालीको हिसाबले भन्दाखेरि नाम त समता कर भनेर लगाइएको छ, भनिएको छ, तर त्यसले चाहिने अन्तत गत्वा अब अहिलेका चाहिने बोर्डिङ स्कूलहरूदेखि लिएर सबैहरू चाहिने जुन शिक्षाको चाहिँ हिसाबले गुणस्तरीय शिक्षाको लिने हिसाबले चाहिने ऋण तिरेर पनि ऋण गाडेर पनि चाहिँ मान्छेहरू त्यहाँ पढाउँछन् र त्यहाँ चाहिँ लगाउने करले चाहिँ अन्तत गत्वा तिनै गरिब मान्छेहरूलाई बढी मारमा पर्छ। अब हामीले चाहिने आजभन्दा 25 वर्ष अगाडि मुक्त कमैयाको मुक्ति गर्यौं, हलियाको मुक्ति गरेको 15 वर्ष भयो, हरुवा चरुवाको मुक्ति घोषणा भएको 5 वर्ष भयो, उनीहरूको प्रस्तावना गर्ने कुनै प्रोग्राम यसमा देखिँदैन। र यसमा चाहिँ धारा 40 धारा 5 र 6 अनुसारको भूमिहीन दलितलाई व्यवस्थापन गर्ने र भूमिहीन दलितको लागि आवासको व्यवस्था गर्ने भन्ने कुराको चाहिने लाई यो दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी भन्ने शब्दावलीले सम्बोधन गर्दैन, यसले आम मिसाउने काम गर्छ। त्यसमा त्यहाँ दलितको लागि मात्र छ धारा,
1: मान्य सदस्य हर्कराज राई, त्यसपछि मान्य सदस्य गंगा लक्ष्मी अवाल।

माननीय सभापक महोदय, यो आर्थिक विधेयक अन्तर्गत छलफल भइराखेको छ। बुझ्नुपर्ने कुरा चाहिँ मलाई जहाँसम्म लाग्छ, यो आर्थिक विधेयक भन्ने बित्तिकै चाहिँ आमदानीको विषय हो, विनियोजन विधेयक भनेको चाहिँ खर्चको विषय हो। यो विषयमा हामी स्पष्ट हुनुपर्छ जस्तो मलाई सुरुमा चाहिँ लाग्छ। अब आमदानी गर्दाखेरि कता कताबाट गर्ने, के गर्ने भन्ने बारेमा त अब विशेष गरी हाम्रो विद्वान अर्थमन्त्रीज्यूले थुप्रै बाटोहरू हेर्नुभएको छ। यसमा मैले मेरो धारणा राख्छु, हाम्रो देशमा साँच्चै नै आर्थिक आमदानी गर्ने हो भने हामीले हाम्रो देशको प्रकृति र संस्कृति, यी दुईटा कुरालाई प्रमोट गर्नुपर्छ। किनभने प्रविधि चाहिँ जुनै देशमा पनि हामी इनोभेट गर्न सक्दो रहेछौँ, होइन? तर प्रकृति चाहिँ जस्तै सगरमाथा हाम्रो देशमा मात्रै छ, लुम्बिनी हाम्रो देशमा मात्रै छ, होइन? बौद्ध हाम्रो देशमा मात्रै छ, पशुपतिनाथ हाम्रो देशमा मात्रै छ, यहाँका संस्कृति हाम्रो देशमा मात्रै छ। त्यो अरू देशमा त्यसको अनुकरण गर्न मिल्दैन, सक्दैनन्, जान्दैनन्, हुँदैन। त्यसले गर्दाखेरि जे कुरा हामीसँग छ, होइन, के एसेट हामीसँग चाहिँ युनिक छ त, होइन, त्यो अनुपम एसेटलाई चाहिँ पहिचान गरेर त्यसैलाई चाहिँ आर्थिक रूपान्तरण गरिनुपर्छ र इन्कम जेनेरेट गर्ने नीति लिनुपर्छ भन्ने म सुझाव दिन चाहन्छु। हामीले प्राकृतिक सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्न सकेनौँ। मेरो जहिले पनि मेरो एक खालको वैचारिक आन्दोलन, विद्रोह भनौँ या असन्तुष्टि के रहन्छ भने, हामीले श्रम र श्रमिक, श्रम भन्ने विषयदेखि हामी यति टाढा गयौँ, शिक्षाले नै हामीले त्यस्तो बनायौँ। काम गर्ने मान्छे भनिसकेपछि हामी घिनाउँछौँ, पसिना बगाउने भनेपछि हामी अल्छी मान्छौँ, काम र काम गर्ने मान्छेलाई वर्षौं वर्षदेखि विभेद गरेको छ हाम्रो समाजले। काम गर्ने मान्छेलाई कामी भनेर घरभित्र हुल्न नदिने समाज अझै चेन्ज भएको छैन। त्यसो भएको कारणले गर्दाखेरि म सम्मानित सदनबाट आज एउटा सन्देश पनि दिन चाहन्छु, कामलाई माया गरौं। श्रम मात्रै त्यस्तो एउटा शक्ति हो जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ। हामी कसलाई कति ट्याक्स लाउने, एक रुपियाँ कहाँबाट उठाउने, दुई रुपियाँ कहाँबाट उठाउने भन्ने रन्कोमा छौँ, तर हामीले हाम्रो सम्पदालाई सम्पत्तिमा परिणत गर्नका लागि श्रमको अभियान, श्रम गर्नुपर्छ भन्ने शिक्षा, श्रमप्रतिको चाहिँ एउटा सकारात्मक धारणा हामीले कहिले पनि धारण गरेनौँ। फलत हामी सधैँभरि गरिब छौँ र हामी विदेश जान्छौँ। विदेश चाहिँ किन जान्छौँ त भन्दाखेरि श्रममै गर्नलाई जान्छौँ। फेरि विदेशमा श्रम गर्नलाई हामीले लाज लाग्दैन? विदेश

जाने बित्तिकै हामी चाहिँ विदेशीको टोइलेट पनि सफा गर्छौँ, अहिले शौचालयमा काम गर्छौँ, किचनमा काम गर्छौँ, होइन गार्डनमा काम गर्छौँ, बगैँचामा काम गर्छौँ, जे पनि गर्छौँ, उनीहरूको सुँगुर

0: सम्माननीय सभामा महोदय धन्यवाद समयको लागि. मैले अघि आकस्मिक समय पनि भन्न लागेको, बर्ड फ्लू आएर भक्तपुरको चाङदारा नगरपालिका वडा नम्बर 5 कुखुराहरू दिनदिनै दिनको 300-400 कुखुरा मरेको हुनाले त्यो पनि मैले सरकारको ध्यान आकर्षण गर्न पाए अघि गरे अघि भन्न नपाएकोले अहिले सैद्धान्तिक विषयमा छलफल गर्नुपर्दा यो जुन शिक्षामा कर लगाएको यो एन 15 16 17 15 चाहिँ विदेशमा पढ्न जाने विद्यार्थीहरूलाई सथाई बापत 3% दिने भनेको त्यो पनि गैर वैज्ञानिक भयो. मिनिमम 1% गर्नुपर्छ र 16 होइन 15 कम घटाउनु पर्यो र 16 चाहिँ के भनिएको छ भने यो शिक्षामा निजीमा गएपछि चाहिँ थप समता शुल्क त्यो पनि हटाउनुपर्छ. किनभने शिक्षा भनेको पक्षपातको शत्रु हो भनेर नेल्सन मण्डेलाको किताबमा मैले पढेको. यहाँ त शिक्षा लिने पद्धतिलाई नै पक्षपात गरियो. किन आखिर किन यो गैर संवैधानिक भयो? यो विरोधको लागि विरोध होइन, माननीय सदस्य साथीहरू म भन्न चाहन्छु, विरोधको लागि विरोध होइन, यो नेपालको संविधानको हक मौलिक हक अधिकारको मर्म विपरीत भयो त्यसैले विरोध भएको. यो है विरोधको लागि विरुद्ध होइन, यो मौलिक हकको अधिकारको विरुद्धमा भयो. मौलिक हकमा के भनेको छ भने शिक्षा र स्वास्थ्य निशुल्क हुनेछ भनेको छ. निशुल्क ठाउँमा त यहाँ त के भन्यो भने सरकारले कि त जबरजस्ती सरकारीमा पढ्न जाऊ कि चाहिँ गरिबाना किल भने जस्तो भयो क्या. उपचार पनि कि चाहिँ जबरजस्ती सरकारी हस्पिटलमा जाऊ कि चाहिँ महँगो तिरेर निजीमा जाऊ भनेको जस्तो. यो एक किसिमको अन्यायपूर्ण, यो एकदमै आपत्तिजनक छ. म एउटा क्वेसन पनि सोध्न चाहन्छु, के अर्थमन्त्रीजी हो सरकारी हस्पिटलमा सेवा लिन जानु भएको छ कहिले? के स्वास्थ्य मन्त्रीजी सरकारी हस्पिटलमा सेवा लिन जानु भएको छ कहिले? छैन भने सुन्नुहोस् म भन्छु, म गएको छु सरकारी हस्पिटलमा के हुन्छ. अधिकांश सरकारी हस्पिटलमा बिहान 3 बजेदेखि 4 बजेदेखि लाइन राख्नुपर्छ. आफ्नो पुर्जी राखेर त्यहाँ ढुङ्गाले थिचेर बोतलले थिचेर लाइन राख्नुपर्छ र टिकट काउन्टर खोल्छ 7:30 बजे. 7:30 बजे टिकट बल्ल बल्ल लियो, त्यसपछि 10 बजे डाक्टर आउनुहुन्छ, डाक्टर देखायो, त्यसपछि रगत जाँच अनेक किसिमको जाँच गर्नलाई त्यहाँ लाइन बस्नुपर्ने र एमआरआई गर्नु पर्यो. त्यो हस्पिटलमा छैन, निजीमा जाऊ, त्यसमा पनि डाक्टरले रेकमेन्ड गरेको निजीमा जानुपर्छ. औषधि पनि साधारण औषधि बाहेक औषधि छैन सरकारी हस्पिटलमा. के यस्तो अवस्थामा बाध्य भएर सरकार निजीमा पठाउने अनि निजीमा गएर फेरि ट्याक्स लगाउने? त्यो भनेको त गरिब जनतालाई उपचार नभएर मर भनेको भयो क्या. यसरी सुध्रिएको नयाँ सरकारले हाउ क्यान यु थिङ्क अफ लाइक दिस, कि गरिब मान्छे यो बस्नु पर्दैन, कि गरिब जनताले उपचार गर्न पाउँदैन. अझ बिमाको बिरामी छ भने, स्वास्थ्य बिमाको बिरामी छ भने 2-3 महिना लाग्छ त्यो बिमाको रकम पाउन, त्यहाँ कतिको भिड हुन्छ. तसर्थ यो वास्तविक धरातललाई नबुझेर
1: मान्य सदस्य इन्दिरा राणा मगर, त्यसपछि मान्य सदस्य कृष्ण हरि बुढाथोकी.
2: सम्मान्य सभामुखज्यू, वास्तवमा यसपालिको जुन बजेटहरू हेर्दाखेरि जुन एउटा जिल्लाबाट अर्को जिल्ला जोड्ने, एउटा गाविसबाट अर्को, एउटा पालिकाबाट अर्को पालिका जोड्ने, एकदमै यो एउटा एकदमै सृजनात्मक तरिकाले चाहिँ निर्णय गर्नुभएको छ. त्यो हेर्दा म एकदमै समर्थन गर्न चाहन्छु, किनभने पहिला त्यस्तो थिएन कि. आज एउटा पालिकाबाट अर्को पालिकामा जोड्ने एउटा पुल बन्नु भनेको विकास हो, त्यो पनि एउटा समृद्धि हो, त्यसरी हेर्नुपर्छ. र म केही कुरामा त्यो बजेटको उसलाई चाहिँ स्वागत गर्दै र म केही कुराहरू चाहिँ भन्न चाहन्छु. हामी ठुल्ठुला भवनको लागि हामी लगानी गर्छौँ, तर लगानी बालबालिकालाई गर्नुपर्छ, यो 100 वर्षको लागि हुन्छ. हरेक स्कुलमा आज एउटा दरबन्दी छ अनि करारमा बसेकाहरू 15,000-20,000 खाएर बसेका छन् कति कर्मचारीहरू, र एकैचोटि हामीले त्यहाँ संरचना खडा नगरी ती संरचनालाई भत्काउनु हुँदैन. 5 जना विद्यार्थी भएको ठाउँमा 2-3 जना दरबन्दी छ भने हामीले कसरी 5 जना बच्चालाई क्वालिटी एजुकेसन दिन सक्छौँ? त्यसले गर्दा विद्यालयमा हामीले लगानी गर्नुपर्छ. र बाल परिषद, यो बाल परिषद तपाईँको 2004 हामीले नै ल्याएको थियो, किनभने बालबालिकाको लागि किरासरी नै एनजिओहरू के अरे मसरुम जस्तै उम्रियो, तर बालबालिकाको चाहिँ सुपरभिजन भएन भनेर चाहिँ ठुलो एकदमै उभा थियो. त्यतिखेर नेटवर्कबाट म आफै अध्यक्ष थिएँ र हामीले चाहिँ होइन हामीले नेटवर्क क्रिएट गरेर यो बाल परिषद पनि क्रिएट गर्नुपर्छ भनेर मन्त्रालयमा गएर हामीले क्रिएट गरे हो. बाल परिषदमा प्रहरी भन्दा बाल अधिकृतहरू धेरै चाहिँ हामीले लगानी गर्नुपर्छ, र काउन्सिलर जो चाहिँ बाल विशेषज्ञ हुन्छ तिनीहरूलाई चिल्ड्रन होममा मात्र होइन घर घरमा पनि चेक गर्न पठाउनुपर्छ, किनभने आफ्नै आफन्तले पनि उनीहरूलाई चाहिँ एभ्युज गरेका छन्। अनि मात्रै हामी बाल बालिकालाई चाहिँ हामीले सुरक्षा दिन सक्छौँ। र त्यस कारण अनि अर्को कुरा, अहिले चाहिँ अब विभिन्न विकट यो जलवायु परिवर्तनले गर्दा देश नै विश्व नै आक्रान्त छ, त्यसले गर्दाखेरि जस्तो हामीले उदाहरण हेर्छौँ ठानेमा लेक भाँसिएर प्रमा फ्रस्टले गर्दाखेरि कैयौँ गाउँहरू बगाएर लगाएको छ। अहिले तिनीहरूलाई चाहिँ ठानेमा उनीहरू आफ्नो जमिन छोड्न सकेको छैन, बिचाराहरू आफ्ना पुर्खादेखि बसेको, उनीहरूलाई 50,000 दिएको छ, पुग्ने त दिनु पर्यो नि 50,000 त होइन, 1,00,000, 2,00,000, 3,00,000 त उसको त गाई बस्तु बगेर गएको छ, घर बगेर गएको छ, जिन्दगी सारा बगेर गएको छ। त्यसले गर्दा यसमा पनि सरकारले ध्यान दिन पर्छ भन्ने कुरा ध्यान आकर्षण गर्दै म बिदा हुन चाहन्छु, धन्यवाद।
1: मान्य सदस्य कृष्ण हरि बुढा छ कि, त्यसपछि मान्य सदस्य गोपाल शर्मा।

0: सम्माननीय सभामुख महोदय, माननीय अर्थमन्त्रीज्यूले पेश गर्नुभएको आर्थिक विधेयक 2083 माथिको सैद्धान्तिक छलफलमा आफ्नो विचार प्रस्तुत गर्न उपस्थित भएको छु। यस विधेयकले आत्मसात गरेका आर्थिक सिद्धान्तले सामाजिक न्याय सहितको समुन्नत नेपाल निर्माणमा ठोस योगदान पुर्याउन सक्ने देखिन्छ। कुनै पनि राष्ट्रको आर्थिक समृद्धि उच्च आर्थिक वृद्धिदर सहित उत्पादन वृद्धि, रोजगारी सृजना, सामाजिक न्यायको सुनिश्चितता, वातावरणीय सन्तुलन, आधुनिक प्रविधिको विकास तथा विकासको प्रतिफलमा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्नु नै हो। यही उद्देश्य प्राप्तिका लागि आर्थिक नीति, राजस्व व्यवस्था तथा कर प्रणालीलाई समयानुकूल, न्यायपूर्ण र प्रभावकारी बनाउन आवश्यक हुन्छ। प्रस्तुत आर्थिक विधेयकले यिनै राष्ट्रिय आकांक्षा प्राप्त गर्ने दिशातर्फ उन्मुख रहेको देखिन्छ। सम्माननीय सभामुख महोदय, राज्य सञ्चालन, विकास निर्माण, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, सामाजिक सुरक्षा तथा पूर्वाधार विकासका लागि पर्याप्त वित्तीय स्रोतको आवश्यकता पर्दछ। यस सन्दर्भमा विधेयकले राजस्व पहिचानलाई सुदृढ गर्दै राज्यको आर्थिक आधारलाई बलियो बनाउने प्रयास गरेको छ। कर प्रणालीलाई व्यापक, सरल, पारदर्शी र न्यायपूर्ण बनाउँदै विकासका लागि आवश्यक स्रोत व्यवस्थापन गर्नु यस विधेयकको मूल उद्देश्य रहेको देखिन्छ। सम्माननीय सभामुख महोदय, यस विधेयकले आर्थिक विकाससँगै वातावरणीय संरक्षणको पक्षलाई पनि उच्च प्राथमिकता दिएको छ। आर्थिक विधेयकले स्वदेशी उत्पादनको संरक्षण तथा प्रवर्धन गर्ने नीति, आन्तरिक उद्योगको विकास, उत्पादन वृद्धि, रोजगारी सृजना तथा आयात निर्भरता न्यूनीकरण गर्ने लक्ष्य लिएको छ। यो आर्थिक विधेयकले आत्मनिर्भर र सबल अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय उत्पादन क्षमता अभिवृद्धि, उद्यमशीलताको विकास र उद्योग व्यवसायको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने भूमिका खेलेको देखिन्छ। सम्माननीय सभामुख महोदय, कर प्रणालीमा कर न्यायको सिद्धान्तलाई आत्मसात गर्दै बढ़ी उपभोग क्षमता भएका वर्गबाट राज्य विकासका लागि थप योगदान लिने तथा प्राप्त स्रोतलाई सार्वजनिक सेवामा परिचालन गर्ने अवधारणामा सामाजिक पुनर्वितरणको सिद्धान्तमा आधारित हुन्छ। परम्परागत सिप, कला, साना तथा घरेलु व्यवसायको संरक्षण र विकासका लागि गरिएको व्यवस्थाले स्थानीय उत्पादन, स्वरोजगार सृजना तथा सांस्कृतिक सम्पदाको संरक्षणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गर्न सकिन्छ। सम्माननीय सभामुख महोदय, हाम्रो राष्ट्रिय संकल्प सामाजिक न्याय सहितको समुन्नत नेपालको लक्ष्य हासिल गर्नु हो। यसका लागि निजी क्षेत्र, श्रमिक, किसान, उद्यमी, युवा तथा सम्पूर्ण नागरिकको सक्रिय सहभागिता आवश्यकता पर्दछ। आर्थिक विधेयकबाट परिचालित राजस्वलाई उत्पादनशील क्षेत्र, मानव पूँजी विकास, गुणस्तरीय पूर्वाधार, नवप्रवर्तन तथा सामाजिक सुरक्षामा प्रभावकारी रूपमा लगानी गर्न निर्देशन गर्ने यस विधेयकले समृद्ध, समावेशी र आत्मनिर्भर नेपालको आधार निर्माण गर्ने देखिन्छ। धन्यवाद।
1: मान्य सदस्य गोपाल शर्मा, त्यसपछि मान्य सदस्य गुरूप्रसाद बराल।

0: सम्माननीय सभा महोदय, सरकारको अर्थ सम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न एवं कर तथा राजस्व प्रशासनलाई व्यवस्थित गर्ने विधिसँग सम्बन्धित यो विधेयक छ। अर्थमन्त्रीज्यूले पेश गरेको आर्थिक विधेयक सम्बन्धी मैले केही धारणा यहाँ राख्न चाहन्छु। सभामुख महोदय, विधेयकमा विद्यमान कर नीतिका प्रावधानहरूले धनी वर्गलाई पोस्ने र गरीबलाई मास्ने नीति लिएको छ। ओल्ड इनइक्वालिटी ल्याबको पछिल्लो रिपोर्टले बताउँछ कि नेपालमा टप 1%सँग 25% सम्पत्तिको हिस्सा छ, टप 10%सँग 59% सम्पत्तिको हिस्सा छ र बटम 50%सँग 4.7% मात्रै सम्पत्तिको हिस्सा छ। वर्गीय खाडलको यो भयावह अवस्थालाई समाधान गर्ने गरी करका प्रावधानहरू र बजेटको व्यवस्था गर्नुपर्नेमा हाम्रा विद्वान अर्थमन्त्रीज्यूले यसलाई नबुझेको म भन्दैन, तर यसप्रति अनदेखा किन गर्नुभयो भन्ने कुरा मैले चाहिँ म चाहिँ आश्चर्यमा परेको छु। सभामुख महोदय, अर्थ विधेयकमा केही यस्ता प्रावधानहरू छन्, करको संख्या बढाउने गरी आएको छ। करको संख्या एउटै प्रकृतिमा पनि 3-4 छन्, त्यसलाई हामीले संकुचन गर्न सक्छौँ। जस्तो केन्द्रले पनि त्यहीमा, प्रदेशले पनि त्योमा, स्थानीयले पनि एउटै विषयवस्तुमा कर लिइराखेको छ, त्यसलाई एउटा प्रावधानमा ल्याउन सकिन्थ्यो। 18 बाट 22 पुर्याइएको छ, तर एउटै प्रावधानमा, जस्तो भन्न सक्छु घर जग्गा सम्बन्धी प्रावधानमा संघले आयकर लिन्छ, प्रदेशले रजिस्ट्रेसन शुल्क लिन्छ र स्थानीय तहले फेरि सम्पत्ति कर लिन्छ। यो प्रावधान एउटै बिन्दुमा ल्याउन सकिन्छ। यस्ता केही विषयहरू छन्, मैले यतापट्टि अर्थमन्त्रीज्यूको ध्यान आकर्षण गराउन चाहन्छु। प्रगतिशील करनीतिमा आधारित प्रावधानहरू यहाँ हुनुपर्थ्यो। प्रगतिशील करनीति खास गरी धनीबाट कर लिएर गरीबलाई सहयोग गर्ने, सपोर्ट गर्ने नीतिमा आधारित हुनुपर्थ्यो र बढ्दै कर आमदानी बढ्दै जाँदा कर पनि बढ्दै जाने प्रावधानसँग यो हुनुपर्थ्यो। तर यसको विपरीत 39%सम्म तिर्नेलाई 29%सम्म ल्याएर धनी वर्गलाई सपोर्ट गर्ने नीति उहाँले ल्याउनुभयो। यसबाट मलाई के लाग्छ भन्दा, मैले केही अलि यहाँ अलिकति टाइमको अभाव भयो, मैले केही तथ्यहरू पेश गर्न चाहन्थेँ सभामुखमा है, तर मैले खास गरी के भन्न चाहन्छु भने अहिले मुद्दामा छुट दिएर र करमा छुट दिएर अर्थमन्त्रीज्यू खास गरी सरकारले के फाइदा लिन खोजेको छ, तर मैले देशलाई खरबौंको हिसाबले घाटा देखेको छु। त्यस अर्थबाट मैले यहाँ चाहिँ अलिकति धनी वर्गलाई विशेष छुट दिएको र गरीबहरूलाई मैले एउटा तथ्यमा पनि, बिजुलीमा कर लगाउने, शिक्षामा कर लगाउने, स्वास्थ्यमा कर लगाउने, बिरामीको टाउकोमा कर लगाउने, जो गर
1: मान्य सदस्य गुरु प्रसाद बराल।

0: सामान्य सभामुखदय, सभामुख महोदयको आज्ञाले वर्तमान अर्थमन्त्रीज्यूले आर्थिक विधेयकको सन्दर्भमा प्रस्तुत गर्नुभएका विचार र त्योसँग सम्बन्धित रहेर आफ्ना केही धारणा राख्न चाहन्छु। सर्वप्रथम यो नीति नव उदारवादलाई यसले प्रश्रय दिन खोजेको छ र बजार अर्थतन्त्रको बाटो हिँड्न खोजेको छ।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
4: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
3: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
5: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
6: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर,
7: गोरख र काली बराबर गरेर गोरखाली हुन्छ। गोरक्षनाथ र महाकाली देवीको संयुक्त नाम नै गोरखकाली हो। त्यसै कारणले उहाँले हाम्रो देश गोर्खा भनेर लेख्नु। हाम्रो देश हिमालका हृदयमा जेठो र अग्लो सदा मेची काली हिमाल माल भरिमा फैली बसेको छदा माई कौशकी गण्डकी हिम नदी भेरी र कर्णालीले मुक्ताहार सरी गरी वरिपरी

0: गोर्खा गौरव भावना गाउँ गति
1: अहिले
0: गम्भीर भई
1: नेपाल
0: राष्ट्रिय भावना
1: र अहिले पनि उद्घोष गरेर नेपाल राष्ट्रको एकीकरण छिन्न भिन्न गर्ने जुन बानी छ त्यसलाई एकीकरण गरिदिने जुन उद्घोष गर्नुभएको छ 29 वर्ष 23 वर्ष पनि वर्षपछि पनि त्यो भावना यथावत छ।
0: गोरखा राज्य भयो प्रसिद्ध जगमा गोरख छेले कालीले गोरखालीहरूले स्वधर्म बलले राष्ट्रिय एकत्वले गोरखा जाति जगत भरि छरी बस्यौ जातीयताले सबै एकै भूमि मातृभूमि महिमा राखौ न फाटौ कवै हाम्रो मौलिक यो भरि योबाट लिएको हो उहाँको फुटकर कविता हो र यो कवितामा यी माथिका कविताहरू त्यति हाम्रो परशुरामजीले गाउनुभयो भने सायद यो प्रसिद्ध होला यी माथिका कविताहरू पनि यो तलको कविता भने प्रसिद्ध भएको छ र म हाम्रो आदरणीय वेदव्यास स्वरूप परशुराम पाण्डेज्यूलाई पनि अनुरोध गर्दछु यी माथिका कविताहरू पनि राष्ट्र रूपमा प्रचार गर्नको लागि अनुरोध गर्दछु र यो कविता हाम्रो निकै प्रसिद्ध पनि भएको छ। हाम्रो मौलिकता कतातिर गयो मूलस्थली हो कता भाषा भूषण भेष संस्कृति कला आदर्श शैली कता कसमा छन्।

0: यहाँको जन्मभूमि जगत वरबली देश हाम्रो हिमाली काली कैलाश मेची जनकपुर भरी योजनाले सुताली विद्याले वीरताले सरल हृदयले सत्यताले कलाले गोर्खाली कीर्तिशाली त्रिभुवन भरिमा भई बसौ एकताले हिमाली हाम्रो अर्को गीत छ राष्ट्र गीत हिमाली हाम्रो जगतमा जेठो मानव विकास कैलाश टोपी मुलुक देवल शिवको निवास यो नीलकण्ठ यो धौलागिरी यो नलङ्कङ्कर कैलाश कुट मुटुको धारी विराट पुरुष विश्वको मूल विश्वको बालक पोषक हजारो शिरको पुरुष हिमाल हिउ चुलीले भरिएछ हजार पाउको पुरुष हिमाल डाँडा काँडाले हजार आँखे पुरुष हिमाल सरोवर दहैले हजार हाते पुरुषको हिमाल नदी प्रवाहैले यो टिस्टा मेची कनका कोका कावेली वरुणले चाखौला इवा रङ्गित मेवा पिलुवा अरुण यो फोटे कोशी यो तामा कोशी यो सुनकोशी यो दुधकोशी यो इन्द्रावती यो पुण्यवती कमला यो रोशी यो मणिवती यो विष्णुमती यो बागमती यो लिखु यो तादी बेत्रा त्रिशुली केरुङ खोला र यो आँखु यो बुढी गण्डकी दरौदी चेपे मर्साङ्गी यो मादी विद्या शुक्ला गण्डकी कृष्ण रेवा र यो मोदी रापती बबै शारदा सुली भेरा र काइगढी तिला र जबायो हिमा नदी लोती र सुनगाडी भैरवी नाभी लोहरे छादम यो मुगु कर्णाली यो खार्पु गौरव कैल गौरी कैलाश गंगा यो मुलु कर्णाली गल्फा गुण्डा फुगढ सान्नी रूपसा रमालिका कैलाश खोला यो बुढी गंगा यो सेती कालिका मोतीका हार दुधका धारा हिउँ पानी छहरा होइलाएकी यो भूमिको जीवन रत्नका पहरा झरझर झरझर गर्दै खलखल खलखल बग्दै छलछल छल्कँदै सज्जनका चित्त जत्तिको निर्मल टलटल टल्कँदै प्राणीको प्यास मिटाउन भनी अविरल धाराले सिङ्गारी कि यो रत्न गर्वा जननी धराले मणिका पद्म कैलाश दलका प्रकृति देवीले वैदिक कालमा निर्माण गरी अलौकिक छविले राखेको हाम्रो राष्ट्रिय ध्वजा हाम्रा अटलमा हे कर्मवीर खोलेर हेर हृदय पटल डेढ कोटी बन्धु मिलेर बसौ यसैको छायामा धमिलोपना आउन नदिऊ धमिलोपना आउन नदिऊ राष्ट्रिय मायामा पुण्यले पृथ्वी मण्डल भरि छरी बसेका जननी जन्मभूमिको भक्ति भरि बसेका आर्यको जन्म आर्यको वास आर्यको विकास हिमाल हाम्रो विश्वमा जेठो जीवनको निकास हिमालमा छन् थरका थल मङ्ग्रा देवल भूगोल इतिहासको गरौ सङ्ग्रह केवल कतै छन्द भङ्ग छ कतै छन्द छ उहाँ प्रवाह कवितामा के हुन्छ यो कति कविताहरू छन्दमा प्रवाह आइरहेको हुन्छ सत्रौडा लहरमा पनि महाकवि लक्ष्मीप्रसाद देवकोटाले कविता लेख्नुभएको छ र महाकवि लक्ष्मीप्रसाद देवकोटाको नि संगति गर्नुभएको हुनुहुन्छ महाकविज्यूले पनि योगी नरेन्द्रनाथज्यूले पनि महाकवि लक्ष्मीप्रसाद देवकोटाजीसित निकै संगति थियो उहाँको त्यस कारण यो कवितामा पनि धारा प्रवाह उहाँको काव्य प्रवाह बगिरहेको छ सुनका पङ्क पत्र तामाका पत्र कागत हजारौं आमा र बुबा जीवनका शिव पार्वती बसेको कैलाश हाम्रो राष्ट्रिय टोपी शिरमा बसेको भोटो र चोलो पटुकाहरू कैलाश प्रतीक राष्ट्रिय भेष राष्ट्रिय भोषा स्वतन्त्र नैतिक दाङ र बाङ लौ दाङको पनि आउनु भएको छ कुरा सुन कविता सुनिरहनु भएको छैन दाङको प्रसङ्ग आइरहेछ दाङको मे मसिनाको हुनुहुन्छ ध्यान दिएर सुन्ने उहाँले मस्त हुनुहुन्छ राष्ट्रिय दाङ र बाङ घलेर हाङ वीरका सन्तान मेची र काली मिलेर राखौ राष्ट्रिय सम्मान यसरी उहाँले यो राष्ट्रगीत भनेर लामो कविता छ, सुन्नु ध्यान दिएर, र यलङहाङकी मानदेवहरू मुढीले हिमालयबाट उज्यालो दिए बलेर उहिले, अपराध पृथ्वी मल्ल देशका उज्याला, गोरखनाथ पृथ्वीनारायण देशका उज्याला, मुकुट टोपी राष्ट्रिय ध्वजा घण्टा र पटुका, भोटो र चोलो देवन चैत्य कैलाश कुटका, शीत र उष्ण सम शीतोष्ण प्रकृति देवीका, भूभागहरू ऋतुका बाछ यी भव्य छविका, हिउँ र पानी अन्न र वस्त्र रविका किरण, कन्द र मूल फल र फूल रुख र तिरण, यसरी आदर छ हाम्रो ओइलायो भने पुर्खाको सराप, समरनाश गर्ने छ हामी पर्नेछौ खराप, यो भूमि आमा हिउँ छुरी दुध दुधका छहरा, पिएर हामी काखमा खेलौ बसेका पहरा, यसैमा जन्म्यो, यो महत्वपूर्ण छ, यो हाम्रो उसमा पनि लेखिएको छ, ढोकामा यो लेखिएको जस्तो लाग्छ, यसैमा जन्म्यो यसैमा हुर्क्यौ यसैमा बिलाऊ, फुटेका भाइ जुटेर सबै छुटेको मिलाऊ भनेर योगी नरनाथजीले यो कविता लेख्नुभयो। हामीले पनि सक्दो यो कोटियमको माध्यमबाट लिपिबद्ध गरेर आज हामीले यथामति यथागति यो ज्ञान मञ्चबाट ब्रह्मलीन गुरुदेवलाई यो कमल पुष्प यो पत्र पुष्प अर्पण गरेर आफ्ना विचारहरूलाई विराम दिन्छु र श्रीमद् देवी भागवतको अब उहाँ वेदव्यासज्यूले आफ्नो यात्रा सुरु गर्नुहुन्छ। ओम ओम ओम ओम
1: हरि ओम श्री शिव गोरक्षनाथको सिद्ध नवनाथहरूको सिद्ध चौरासीनाथको बागेश्वरी धामको आदि प्रयाग देवघाट धामको सुकृत सत्याल रनपा चारबाट 1115 प्रदान गर्नुभएको छ।

सुकृत सत्याल रनपा चारबाट 1115 प्रदान गर्नुभएको छ। मञ्चमा आएर रुद्राक्ष ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। डिलाराम

0: हरि ओम ओम ओम ओम डिलाराम भूषाल दाङ घोराही 18 1505 प्रदान गर्नुभएको छ। आदरणीय दानवीर डिलाराम भूषालजीलाई रुद्राक्ष लिनुभयो, त्यसलाई रसिद लिनुहोला। सुकृत सत्यालजी हुनुहुन्छ, अनि हजुरहरूको हातमा रस दान अर्पण गर्नुभएको, रुद्राक्ष नलिनु भएको रसिद छ भने कृपया लिएर आउनुहोला। हामीले एउटा अन्य सम्मानका केही प्रपञ्चहरू छैनन्, मात्र एउटा रुद्राक्ष। यो कोटियमको महा प्रसाद हो, यसलाई लिनको लागि कोही पनि पछि नपरिदिनुहोला। र यहाँ एउटा सूचना सचिवालयको, गो अर्क तयार भएको छ। यहाँ गो अर्क गौ भनेर हामीले जुन तत्त्वलाई भन्छौ, त्यो गौ चाहिँ सोझै गौमाताले जलको रूपमा विसर्जन गरेको वस्तु भयो भने, यो वनस्पति चरेका, अस्ति मलाई जानकारी गराउनु भयो यहाँ सिर्जना अर्यालजीले, वनस्पति चरेका बिहान रातभरि विश्राम गरेपछि बिहानको पहिलो गौत भैँमा नपर्दै भाँडोमा थापेर संकलन गरेर त्यसको गौत ल्याएर एउटा ठूलो ड्रममा, यहीँ कता बनाउनुहुन्छ गएर हेर्न सक्नुहुन्छ तपाईँले। गो अर्को बनाउने, मैले यहाँको हेरेको छैन, मैले उहाँ के राम्रो सोमराजजीको गौशालामा गएर हेरेको छु। अनि त्यो ड्रममा राखिन्छ के तल त्यो गौत, अनि तलबाट मन्द आगो दिइन्छ, आगो लगाइन्छ, तलबाट बिस्तारै आगो लगाइ राखेपछि त माथि पछिना बाफ बनेर माथि त्यो ढक्कनी, ठुलो ढक्कनीमा त्यो बाफ गरेर पर्छ र त्यो थोपा बढी भइसकेपछि अनि बाहिर जाने वातावरण मिलाएको हुन्छ। त्यहाँ थोपामा गइसकेको पछिना तल खस्दैन, बाहिर अर्को भाँडो राखिएको हुन्छ, अनि त्यो थोपा तप तप तप उता अर्को भाँडोमा जम्मा हुन्छ। हो त्यो अर्को अर्क हो, त्यो अर्क सर्व औषधि हो। सर्व औषधि क्यान्सरदेखि युरिक एसिडसम्म जति पनि समस्याहरू छन् त्यो गो अर्क मिलाएर पियो भने, कति उमेरकोले कस्तो रोगलाई, कति पुरानो रोगलाई कति मात्रामा खाने, गो अर्क मात्रै खाने कि त्यसमा थोरै पानी मिसाउने हो कि के गर्ने हो, तपाईँहरूले जहाँ लिनुहुन्छ त्यही सल्लाह गर्नुहोला। यहीँबाट बुझाएर सबै कुरा बुझिँदैन। जम्मा 200 रुपियाँ मात्रै छ त्यसको मूल्य, 10 ml, 12 ml, 15 ml, 20 ml, त्यहाँभन्दा बढी एक दिनमा एक छाकमा खाने अधिकार हुँदैन। लगभग एक महिना, डेढ महिना, दुई महिनालाई एक बोतल ल्याउँछ। र अहिले जुन हामीले हरेक कुरामा विषादित, चामल ल्याउ बजारको छ, सब्जी खाऊ बजारको छ, हरेक चिज बजारको, जुन विषादी युक्त वस्तुहरू खाएका छौँ त्यो विषलाई पनि नियमित हामीले एक दुई थोपा त्यो गो अर्क सेवन गर्यौँ, बालबालिकालाई पनि सेवन गरायौँ भने उनीहरूको बुद्धि पनि तीक्ष्ण हुन्छ, अनि प्रतिरोधात्मक क्षमता एकदम वृद्धि भएर आउँछ, र त्यो विषबाट हुने हानि जुन हो त्यो चाहिँ एकदम निर्मूल पार्छ। त्यसकारण हजुरहरूले गो अर्क लानको लागि नबिर्सिनु होला। अर्को कुरा, त्यहाँ त्यो गो अर्क बनाउँदाखेरि बाफ बन्ने कुरा त बनेर गयो उता अर्कको रूपमा, जुन बन्दैन तल गएर लेदो बन्छ, तल गएर लेदो बस्छ, मह जस्तो पकाएको बाक्लो खुदो जस्तो, त्यहीँ चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ। सानो सिसा छ, 50 रुपियाँमा त्यो सिसा पाइन्छ। छालाका असाध्य रोगहरू, छालाका दाँत भयो, दुबी भयो, एकदम त्यो के भन्छ, उकुज भन्छ नि हाम्रो हाम्रो लोकल यसको नाम अलग अलग हुँदो रहेछ. हामी कहाँतिर गाउँले नाममा उकुज भन्थे, छालाको रोगहरू हजुरहरूले अलग भन्न सक्छ. त्यस्तै जुन छालाका जुन पुराना भन्दा पुराना रोगहरू त्यो नियमित लगायो भने त्यो त्यही लेदोले ठिक गर्छ. यस्ता समस्याहरू छन् भने यसलाई लगेर सेवन गर्नुहोला. अब भए भइहाल्यो, नभए त्यही 50 रुपियाँ गयो, अरू केही गएन. छालाको रोग त्यही 50 रुपियाँ खेर गयो, अरू केही गएन. त्यो 50 रुपियाँको फेरि यता गाईलाई नुन आयो, पराल आयो, गाईलाई दाना आयो, त्यो पैसा कसैको गोजीमा जाँदैन. यसरी यो गौशालालाई सहयोग हुने यी कामहरू पनि हजुरहरूले गर्नुहोला. भोलि कन्या पूजन 1008 कन्या पूजन छ, त्यसमा हजुरहरू पनि कर्ता. एउटा कन्याको पूजन गर्ने कर्ता म हो नि, मैले पुज्छु एउटा कन्या भन्ने हजुरहरूको जिज्ञासा छ भने भोलि 7 बजे नै आउनुहोला. कर्ताहरू प्रशस्त चाहिन्छ 1008 कन्याहरूलाई. एक कन्या एक कर्ता हामीले यहाँ उपस्थित गराउने संकल्प छ. हेरौँ कति सफल हुन्छौ, यज्ञ पुरुष भगवानको कृपा कति वर्षिन्छ. र यो कर्ता बन्नको लागि तपाईँहरूले थाहा पाएसम्म, तपाईँले जानेसम्म, हजुरहरूको सञ्जालबाट फोनबाट भ्याएसम्म अरूलाई पनि प्रचार प्रसार गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दै सचिवालयका यहाँ विशेष सूचनाहरू आयो भने र विशिष्ट पाहुनाहरू आउनुभयो भने उहाँहरूलाई स्वागत गर्ने बाचा सहित अब म केही समय अलि एउटा विशिष्ट कथा अनि भजनको धारमा प्रवेश गर्छौं. एउटा दिव्य भजनमा पहिला भक्तहरूलाई नाच्न चाहनुभएका भक्तहरूलाई एक ठाउँको नचाइदिन अनि त्यसपछि हामी कथामा प्रवेश गर्नेछौँ. अझै पनि सचिवालय नदेख्नुभएका आदरणीय श्रद्धालु सज्जनवृन्द, यहाँ यो यतापट्टिको घरमा कार्यालय रहेको छ, त्यो कार्यालयबाट यहीँ आउनु भएको छ. ल हाम्रो सङ्गीता लोहनीजी यहीँ आउनुभएको छ, सचिवालय यहीँ राखिएको छ. हजुरहरूलाई यहाँ केही मिसाउनु छ भने प्रसाद यहाँ सचिवालयमा सम्पर्क गरिदिनुहोला. यो कार्यक्रमलाई अब 14 गते समापन हुन्छ. त्यसपछि यस्ता यति दिव्य र यति भव्य वैदिक अनुष्ठान, विशुद्ध वैदिक अनुष्ठान कम हुन्छन्. एक एकको नाममा परपञ्च झ्याउरे गाउने, अन्य नौटङ्की देखाउने धेरै हुन्छ. हामी त्यस्तैमा रम्छौ, हाम्रो स्वभाव त्यस्तैमा परिणत भइसकेको छ. तर वास्तविक यज्ञ यो हो. फेरि यस्तो यज्ञ होला, हामी रहौला नरहौला, नेपालको कुनै कुनामा होला, हामी जान पाउला नपाउला, यो यही भरतपुर वासीहरूको लागि, गैडाकोट वासीको लागि, चितवनवासी र नवलपरासीवासी र अनि तनहुँवासीको लागि त यो त अहोभाग्यको कुरा हो. कोही पनि श्रद्धालुहरू छुट्नु भएको छ भने 14 गते त समापन मात्रै हो, अब त्यति किसिमलो अरू केही गर्न नपाइएला. 13 गतेसम्म हजुरहरूले जुन शीर्षकमा जसरी गर्ने हो, कसरी यस यज्ञको आयोजकको रूपमा, स्वयंसेवकको रूपमा, यथाशक्य दाताको रूपमा, माथि पितृहरूले पनि अहिले यतिखेर यस्तो महायज्ञ घरको नजिक तिम्रो आँगनमा हुँदाखेरि तिमीले कति चढायो मेरो छोराछोरीहरू भनेर पितृले पनि अप्रत्यक्ष रूपमा हाम्रो मूल्याङ्कन गरिराखेका छन्। कसैलाई पछि पछुतो नहोस् भन्दै हाम्रो बीचमा वरिष्ठ समाजसेवी आदरणीय योग गुरु श्री माधव बास्तोलाजीको आगमन भएको छ. म मञ्चमा आएर आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दै एक दुईवटा भजनमा नाचौं. एकदम शीतलो भएको छ, भगवानको कृपा. अनि त्यसपछि हामी कथा देवी भागवतका दिव्य कथाहरू प्रवेश गर्नेछौँ.
1: सबैजना उठेर नाचौँ है त.

0: भरत पुरस्कार 1005 प्रदान गर्नुभएको छ अस्मिता ढकालजी। मञ्चमा आइदिनु होला, व्यासजीको हातबाट रुद्राक्ष र उता गुरुको हातबाट विभूति पनि लिने इच्छा हजुरहरूको छ, एकदम पाइन्छ। हजुरहरू सबै जो जसको हातमा रसिद छ कृपया ल्याउनु होला। अब म कथाको लागि माइक्रोफोन प्रदान गर्दैछु। हाम्रो बीचमा बागेश्वरी प्राकृतिक चिकित्सालयमा सेवारत हाम्रा बहिनीहरू पनि आउनुभएको छ, ताली बजाएर स्वागत गरौं। जोरदार ताली हाम्रो प्राकृतिक चिकित्सालय परिवारलाई पनि। एउटा भजनमा नाचिदिनुहोस् त बहिनीहरूले अगाडि आएर, हजुरहरू पनि रोग निवारण गर्नुहोस् ल, अरूलाई त सेवा गर्नुहुन्छ। एउटा भजन हाम्रा प्राकृतिक चिकित्सालयबाट आउनुभएका बहिनीहरूको स्वागतको लागि ल, छिटो लिएर आउनु होला। रक्षित
1: हरि ओम जय होस्। श्री मको कुडिकिरी जय कुण्डल किरी जय कुण्डल हीरा मोती कलैना सुन्दर है दुर्गे भवानी।

0: राधा सर्वेश्वर भगवान को
1: जय जय हो,
0: यज्ञ पुरुष भगवान को
1: जय हो।
0: कृपया अब हामी कथामा प्रवेश गर्छौं। सिटहरू छन् भने हामी एकैछिन रोकिनेछौ है, फेरि बीचमा चाहिँ बोलाएन भनेर गुनासो नगरिदिनु होला। कथाको विश्राम पछि नै मैले सचिवालयको सूचनाहरू प्रवाहित गर्नेछु भन्दै अहिलेलाई भने माइक्रोफोन व्यासजीका श्रीमुखतर्फ अर्पण गरे। जोरदार ताली बजाएर स्वागत गरौं।

अत्यन्तै पावन अत्यन्तै पवित्र यो धरा आज यो देवघाट क्षेत्रमा नारायणी गंगाको पवित्र तटमा माता बागेश्वरीको जो पवित्र प्राङ्गण कोटिहोम स्थल जहाँ विभिन्न सन्तहरूले विभिन्न कालखण्डमा तपस्या गर्नुभएको तपस्थली साधना स्थली नारायणी गंगाको पावन तटमा बसेर गौमाताहरूको पाउबाट अत्यन्तै पावन भनेको यो धरामा आज हामी कोटिहोम ज्ञान महायज्ञको दर्शन गर्दै सन्तहरूको दर्शन गर्दै विभिन्न पुराणहरू र विभिन्न शास्त्रहरूमा चिन्तन गर्दै चर्चा गर्दै भगवानका चरित्रहरू श्रवण गर्दै गुणानुवाद गर्दै भजन कीर्तनहरूमा गाउँदै नाच्दै बडा भक्तिमय वातावरणमा आज हामी धेरै दिन व्यतीत गरिसक्यौं। लगभग 50 दिन भइसक्यो होला। बाउन्नौ दिन भइसक्यो र समय यति छिटो बित्यो पत्तै भएन। पुरुषोत्तम मासको बेलामा त झन् थाहै भएन समय गएको। र भगवानको कृपा पनि यस्तो रह्यो, यस्तो गर्मीमा पनि हेर्नुहोस् एक दुई दिन मात्र गर्मी हुने फेरि कोही पानी परिहाल्ने त्यस्तो भइराखेको थियो। अहिले असाध्यै गर्मी छ। यो गर्मीको मौसममा धन्न हजुरहरू यतिको भए पनि यहाँ आउनु भएको छ, यो नै अत्यन्त महत्वपूर्ण कुरा हो। र यो अत्यन्तै तीव्र गर्मीको बेलामा आज यो त्यसै यस क्षेत्रमा कोटिहोम ज्ञान महायज्ञ आयोजना भएको छैन। पूज्य राष्ट्रगुरु योगी नरेन्द्रनाथ गुरुले यसै समयमा यो कोटिहोम ज्ञान महायज्ञ गर्ने संकल्प गर्नुभएको थियो। तदनुरूप यो कोटिहोम ज्ञान महायज्ञ यहाँ आयोजना भएको छ। अब यो कोटिहोमलाई सफल पार्नको निमित्त विभिन्न क्षेत्रबाट आज बागेश्वरी आश्रममा अनेकौं भूभागबाट नेपाल भारत लगायत विभिन्न क्षेत्रहरू हिमालय क्षेत्र पर्वतीय क्षेत्र गंगाका तटहरू तराईका क्षेत्रहरूबाट तपस्यामा अनवरत लागिरहनु भएका साधनामा लागिरहनु भएका सन्त मण्डलीहरू आएर यहाँ अड्डा जमाउनु भएको छ। विशिष्ट विद्वानहरू आएर वरण हुनुभएको छ। आज यस्तै 8 जनाबाट ब्राह्मणहरूले हवन गर्नुभएको छ। यस्तो गर्मीमा हेर्नुहोस् त यस्तो यो अत्यन्तै पवित्र ठाउँ छ। र यहाँ मञ्चमा उपस्थित हुनुभएका श्रद्धेय गुरु डाक्टर प्रज्ञानाथ गुरुको चरणमा वन्दना गर्दछु। जो गुरु यहाँ बसेर यस मञ्चको शोभा बढाउनु भएको छ, नाथ परम्परामा दीक्षित हुनुभएका, हामीले सरल भाषामा बुझ्नु पर्दाखेरि कान तिरेको जोगी भन्छौँ क्या, कान तिरेको जोगीको परम्परा, नाथ परम्परा भन्दा नबुझ्नु होला फेरि। अब बुझाउनु पर्छ, बुझाउने जिम्मेवारी छ। कान फट्टा जोगी कानीलाई दिनुपर्छ भन्छन् हो, त्यही यहाँ यो बागेश्वरी आश्रम योगी गुरु नरहरि नाथको परम्परामा कान तिरेका जोगी भन्छन्। र आज त्यही परम्परामा हाम्रो अगाडि पूज्य गुरुदेव यहाँ बसेर शोभा बढाउनु भएको छ। पूज्य गुरुदेव उहाँ सिद्धनाथ गुरुदेव हुनुहुन्छ, हाम्रो हामीलाई आशीर्वाद दिनको लागि यहाँ बस्नु भएको छ। योगी नरहरिनाथ गुरुका गुरु भाइ हुनुहुन्छ। ल्याउनुहोस्, यस्तो सिद्ध सन्तहरू यहाँ हामीले पाएका छौँ, जसको सन्तहरूको स्वरूपको दर्शन गर्नाले मात्र पुण्य जागृत हुन्छ, पापको नाश हुन्छ। हेर्नुहोस् यो धरामा साक्षात भगवानको स्वरूप भनेको सूर्यनारायण र सन्तलाई मान्दछन्। जसले साधनामा आफ्नो जीवनलाई घुमेका छन् त्यस्ता सन्तहरूको आज हामी सामिप्यमा छौं। र पूज्य हाम्रो योग गुरु माधव बास्तोला गुरु बस्नुभएको छ, हार्दिक सम्मान। र मेरो आदरणीय मामा लीलाराम भूषाल उहाँ घोराईमा नागेश्वर शिव मन्दिरमा भव्य कार्यक्रम उहाँले आर्थिक संयोजक बनेर अत्यन्तै भव्य कार्यक्रम भएको थियो, म त्यहाँ गएको थिएँ। र आज उहाँबाट दाङबाट आउनुभएको छ र माइजू पनि आउनुभएको छ, हजुरआमा पनि आउनुभएको छ, सबैलाई सम्मान। र उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू सम्पूर्णलाई हार्दिक अभिनन्दन। मञ्चको अत्यन्तै शोभायमान गराउनुहुने र यो मञ्चलाई

अत्यन्तै आकर्षक तरिकाबाट सञ्चालन गर्नुभएको छ। हामीलाई यहाँ यो मञ्चमा आएका सम्पूर्ण अतिथिहरूलाई गाली सहँदै एकदम तनाव सहँदै कहिले छुट्छन्, मेरो नाम छुट्यो भनेर अवदस खाने, तर पनि हतोत्साहित नभइकन हामीलाई पनि उत्साहित गर्दै, यस्तै हो होलमलमा कहिलेकाहीँ यस्तै हुन्छ, चिन्ता लिन हुँदैन भनेर हाम्रो समक्षमा बस्नुभएको छ आदरणीय महाकाव्यकार हुनुहुन्छ। हेर्नुहोस्, भजन मान गराउनु हुने र यो मञ्चलाई अत्यन्तै आकर्षक तरिकाबाट सञ्चालन गर्नुभएको छ। हामीलाई यहाँ यो मञ्चमा आएका सम्पूर्ण अतिथिहरूलाई गाली सहँदै एकदम

का लेखक रचनाकार हुनुहुन्छ, कवि कवि हुनुहुन्छ श्रद्धेय हिरालाल कणेल, सबैले नाम सुन्नुभएकै छ, मेरो दाहिनेतिर बस्नुभएको छ, हार्दिक सम्मान, मेरो आध्यात्मिक अभिभावक पनि हुनुहुन्छ, हरेक पलमा मलाई उत्साहित गर्नुहुन्छ, यस्तै हो के गर्ने, अगाडि बढ्नुपर्छ, आत्तिनुहुन्न भन्नुहुन्छ। आज यस्ता व्यक्तित्वहरूको समक्षमा बसेर हामीहरू यहाँ देवी भागवत चर्चा गर्न जुटेका छौँ। कलाकारहरू पनि अत्यन्तै वरिष्ठ, गोविन्द घिमिरे गुञ्जन अत्यन्तै वरिष्ठ कलाकार हुनुहुन्छ, धेरै पुरानो समयदेखि नै गायन क्षेत्रमा हुनुहुन्छ र धेरै ठाउँमा पुग्नुभएको छ, आदरणीय गोविन्दजी। र सुनिल थापा दाई हुनुहुन्छ, तबला बजाउनुको निमित्त अत्यन्तै धेरै ठाउँमा जानुभएको छ, हामीसँग पनि धेरै ठाउँमा गइसक्नु भएको छ। मनोज भाइ तिमिल सेना प्याडमा हुनुहुन्छ। यस्ता वरिष्ठ व्यक्तिहरू आज यहाँ हामी जम्मा भएका छौँ ज्ञानमन्त्रलाई आज सभ्य बनाउनुको निमित्त, र भक्तिमय वातावरणमा समय आएका आगन्तुकहरू भक्तजनहरूले यज्ञको दर्शन गर्नुहुन्छ, हवनकुण्डको दर्शन गर्नुहुन्छ र त्यहाँ माता बागेश्वरीको दर्शन गरिसकेपछि केही समय यो ज्ञान मन्त्रमा आएर सत्सङ्ग श्रवण गरेर मनलाई पवित्र पार्नको निमित्त, चित्त शुद्ध गर्नको निमित्त, भक्तिमय वातावरणमा आनन्दित हुनको निमित्त आज यहाँबाट ज्ञान मन्त्र सञ्चालन भएको छ। विभिन्न अतिथिहरूलाई स्वागत सम्मान गर्ने र गुरूहरूको आशीर्वाद आशीर्वचनहरू श्रवण गर्ने इत्यादि क्रियाकलापहरू हामीले यहाँबाट गरिरहेका छौँ। अहिले हाम्रो समक्षमा श्रद्धेय गुरु हरिभक्त उपाध्याय गुरु आउनुभएको छ, हार्दिक स्वागत र सम्मान, माथि आएर बस्नुहोला। आदरणीय हाम्रो अत्यन्तै वरिष्ठ समाजसेवी दाजु टङ्क पौडेल दाजु पनि यहाँ आज आउनुभएको छ, हाम्रो सौभाग्यले आज बडा रमाइलो लागिरहेको छ। टङ्क दाजु नभइकन त रमाइलो नहुने, विदेश गएर बस्नु भएको रहेछ, कहाँ जानुभयो भनेर हामीले खोजिरहेको थियौँ। आज बडा आनन्द आइरहेको छ र आदरणीय हाम्रो महासचिव दाजु रामप्रसाद पोखरेल दाजु पनि आउनुभएको छ। र हाम्रो सिर्जना अर्याल दिज्यू जो पत्रकार महासंघको केन्द्रीय सदस्य सचिव पनि हुनुभएको थियो, सिर्जना अर्याल दिज्यू हुनुहुन्छ, जो निरन्तर कोडियमको यो हाम्रो महायज्ञलाई सफल पार्नको निमित्त खट्नु भएको छ, आज हामीले यहाँ देखिरहेका छौँ।

0: पूज्य यस कोटिहोम ज्ञान महायज्ञका आचार्य नारायण प्रसाद पोखरेल गुरुज्यू आज यहाँ हाम्रो समक्षमा आउनुभएको छ। सम्मान गरौँ गुरुदेवलाई, माथि आएर बस्नुको निमित्त म अनुरोध गर्दछु। र अब हामी केही समय सचिवालयको हामी फेरि सूचना सानो सुनेर फेरि कथामा प्रवेश गर्नेछौँ।
1: हरि ओम, हरि ओम। हजुरहरूको हातमा रसिद लिनुभएको छ, रुद्राक्षमा छुट्नु भएको छ भने यो कोटियोगको रुद्राक्ष लिनबाट कोही नछुट्नु होला है। 1000 भन्दा माथिको रसिद हामीले यहाँबाट उद्घोष गरेका छौँ। तल एकदम अव्यवस्था हुने हुँदाखेरि तलको त्योभन्दा तलको रकम हामीले उद्घोष गरेका छैनौँ। अहिलेलाई भने हामी सबैका सामाजिक एवं आध्यात्मिक अग्रज मार्ग निर्देशक श्रद्धेय टङ्कनाथ पौडेलजीलाई आफ्ना सारगर्भित उद्बोधनहरू राखिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। र यहाँ कालिका एचडी, कालिका फेसबुक पेज, रेडियो साइनो लाइभ, रेडियो लाइभ देवघाट आदि लगायत विभिन्न च्यानलबाट यो कार्यक्रम विश्वभरि धेरै संख्यामा, हजारौंको संख्यामा यो कार्यक्रम प्रत्यक्ष पनि हेर्नु भएको छ र धेरै ठाउँबाट फिडब्याक पनि आएको छ। त्यसकारण अगाडिको मात्रै माहौल नहेरेर हाम्रो विश्वभरिबाट हाम्रो कार्यक्रमलाई हेर्नुभएका हजारौं श्रद्धालुहरूलाई सम्बोधन गरिदिनुको लागि हामी सबैका अत्यन्तै आदरणीय मार्ग निर्देशक श्रद्धेय श्री टङ्कनाथ पौडेलजी।
2: धन्यवाद उद्घोषक मित्र। आज

0: नेपालको पवित्र तीर्थ स्थल नेपालको मध्य भागमा अवस्थित श्री बागेश्वरी आध्यात्मिक परिषद योगी नरेन्द्रनाथ आश्रमको प्राङ्गणमा आयोजित कोटियम महायज्ञका समारोहका अध्यक्षज्यू, यसै संस्थाका संरक्षक श्रीनाथ गुरुज्यू, बलभद्र गुरुज्यू, संरक्षक शान्त प्रसाद पोखरेलज्यू, यसका अध्यक्षज्यू र यो महायज्ञ सफल बनाउनको लागि अहोरात्र खट्नुहुने सम्पूर्ण आदरणीय गुरूजनहरू, मेरा मित्रहरू, विभिन्न संघ संस्थाबाट पाल्नुहुने सम्पूर्ण भक्तजनहरू एवं उपस्थित महानुभावहरूमा म ओमको नमन गर्न चाहन्छु। सबैमा ओम। आदरणीय सन्त महात्माहरू, विद्वान धर्मप्रेमी महानुभावहरू, श्रद्धालु भक्तजनहरू तथा उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा म प्रणाम गर्न चाहन्छु। आज बागेश्वरी आध्यात्मिक परिषद योगी नरेन्द्रनाथ आश्रमको पावन प्राङ्गणमा सञ्चालन भइरहेको यस ऐतिहासिक कोटिहोम महायज्ञको अवसरमा केही शब्द व्यक्त गर्न पाउँदा आफूलाई गौरवान्वित महसुस गरेको छु। यो क्षेत्र केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई आध्यात्मिक, धार्मिक एवं पुरातात्विक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण पुण्यभूमि हो। ऋषि मुनिहरूले तपस्या, साधना र सनातन धर्मको गौरवशाली इतिहास बोकेको यस भूमिले समाजलाई सदियौंदेखि धर्म, संस्कार र आध्यात्मिक चेतनाको सन्देश दिँदै आएको छ। परम पूज्य राष्ट्र ऋषि योगी नरनाथ गुरूजीको प्रेरणा, आदर्श र परिकल्पनालाई आत्मसात गर्दै बागेश्वरी आध्यात्मिक परिषदले यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्ने कार्य निरन्तर अगाडि बढ़ाइरहेको छ। विशेष गरी यस पुण्यभूमिलाई धार्मिक पर्यटक क्षेत्रका रूपमा विकास गर्न मन्दिर संरक्षण, आध्यात्मिक धार्मिक अनुष्ठान, सांस्कृतिक संरक्षण तथा तीर्थयात्रीहरूलाई आकर्षण गर्ने विभिन्न कार्यहरू सञ्चालन गर्दै आइरहेको छ। कोटियम महायज्ञ जस्तो विशाल वैदिक अनुष्ठानले केवल धार्मिक पुण्य प्राप्त गराउने मात्र होइन, समाजमा सद्भाव, नैतिकता, मानवता र आध्यात्मिक जागरणको सन्देश पनि फैलाउँछ। यज्ञबाट उत्पन्न हुने सकारात्मक ऊर्जा वैदिक मन्त्रको दिव्य ध्वनि र भक्तजनहरूको आस्था तथा समर्पणले सम्पूर्ण वातावरणमा पवित्र ऊर्जा बनाउँदछ। आजको समयमा हाम्रो धर्म, संस्कृति र सभ्यताको संरक्षण गर्नु प्रत्येक सचेत नागरिकको दायित्व हो। त्यसैले यस्ता महायज्ञ, सत्सङ्ग तथा धार्मिक कार्यक्रमहरू केवल परम्परा जोगाउने माध्यम मात्र होइन, भावी पुस्तालाई आफ्नो मौलिक पहिचान हस्तान्तरण गर्ने महत्वपूर्ण पहिचान पनि हो। अन्त्यमा यस कोटिहोम महायज्ञको सफल आयोजनाका लागि बागेश्वरी आध्यात्मिक परिषद योगी नरेन्द्रनाथ आश्रम परिवार सम्पूर्ण आयोजक प्रति म हार्दिक नमन गर्न चाहन्छु र यसको संकल्प गर्दा मेरा एकदम अनन्य मित्र आध्यात्मिक क्षेत्रमा अगाडि बढ्नुभएका र गंगा आरतीको कन्सेप्टलाई अगाडि बढाइ नारायणी किनारमा गंगा आरती गराउनु हुने, त्यति मात्र नभई भारत क्षेत्रमा पनि उहाँले समन्वय गरेर दिल्लीमा गंगा आरतीको कार्य पनि अगाडि बढाउनु भयो र नेपालको धेरै तीर्थस्थलहरूमा गंगा आरतीलाई अगाडि बढाउनु भन्दा अगाडि बढ्नुभएका यसका सम्पादककर्ता प्रेमनिधि भारद्वाजीलाई पनि म आजको पवन अवसरमा म हार्दिक धन्यवाद दिन चाहन्छु। उहाँले संकल्प गर्नुभयो, यसलाई अगाडि बढाउनलाई लागि पर्नु भएको छ। यो टिम सबै प्रति म नमन गर्न चाहन्छु। हामी यो धार्मिक क्षेत्रमा प्रवेश गर्दा मात्रै पनि हाम्रो आफ्नो मनोकामना पूरा हुन्छ। धार्मिक क्षेत्र देवघाट पवित्र तीर्थभूमिको प्राङ्गणमा अवस्थित यो तीर्थभूमिमा हामी आउँदा मात्रै पनि हामी मोक्ष प्राप्त गर्छौं हाम्रो शास्त्रले भन्छ, र यहाँ हामीले यो यज्ञ गरेको हाम्रो वैदिक सभ्यतालाई जोगाउनको लागि यस्तो अनुष्ठान योग्य कहीँ पनि हुँदैन। अरू ठाउँमा बाजा गाजा अन्य धेरै मनोरञ्जनकारी हुन्छ होला, तर यहाँ एकदम हाम्रो वैदिककालीन सभ्यताले के दिएको छ, के सिकाएको छ, त्यो अनुसारको यज्ञ यहाँ सञ्चालन भएको छ, कोटिहोम हवन भएको छ। यसमा हामी धर्मावलम्बीहरू सबै मिलेर हातमा हात, साथमा साथ दिएर अगाडि बढाउँ। यो कोटिहोमलाई सबै मिलेर सफलता बनाऊ म यो अनुरोध गर्न चाहन्छु। म यसको पूर्व अध्यक्ष पनि भएको नाताले मैले सबै प्रति विनम्र अनुरोध गर्न चाहन्छु।
1: र यसै अवसरमा भोलि करिब करिब 1008 कन्या पूजनको कार्यक्रम पनि आयोजक समितिले राख्नु भएको छ। एउटा भर्खरका नानी छोरी नातिनीहरूलाई जो रजस्वरा हुनुभएको छैन त्यस्ता कन्या पूजा गर्ने भोलिको कार्यक्रम भएको हुनाले भक्तजनहरूलाई पनि म निवेदन गर्न चाहन्छु, तपाईँहरूको घरमा पनि नातिहरू हुनुहुन्छ भने भोलिको कन्या पूजामा ल्याउनुहोस्, सहभागी बनाऊ र कन्या पूजन गर्नको लागि पनि आयोजक समितिले कर्ताको लागि आह्वान गर्नुभएको छ। यो पुण्य भूमिमा कन्या पूजनमा कर्ता बन्न चाहनुहुने महानुभावहरूले पनि नाम लेख्नुहोला र मैले यहाँ उठेर भन्दै गर्दा म पनि एउटा कर्ता बन्नको लागि मेरो नाम पनि लेखिदिनु हुन म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु। म पनि एउटा कर्ता बन्छु भोलिको कन्या पूजामा। र यिनै कुराहरू राख्दै यो प्राङ्गणमा आयोजित एउटा यस्तो किसिमको कोटियमलाई सफल बनाउन हामी सबै आउँ, दर्शन गरौं र सफल बनाऊ। आज जो आउनुभयो आउनुभयो, जो आउनु भएको छैन जान्छु, यो अवधिमा जान्छु भनेर जो जो बस्नु भएको छ कृपया कुनै संचार माध्यमले सुन्नुभयो भने, श्रवण गर्नुभयो भने अथवा टिभीमा देख्नुभयो भने एकचोटि अवश्यमेव यो पुण्य भूमिमा आएर दर्शन गर्न आइदिनुहोस्। यिनै शुभभाव राख्दै मेरा भनाई यहाँ अन्त्य गर्न चाहन्छु। सबैमा ओमको नमन गर्न चाहन्छु। सबैमा ओम।
2: सूत्रात्मक रूपमा अत्यन्तै गहन विचारहरू राखेर माइक्रोफोनबाट विदा हुनुभएको छ। उहाँको बारेमा के भनौ, कसले चिनेको छैन र राष्ट्रिय व्यक्तित्व बनिसक्नु भएको छ शङ्कनाथ पौडेलजी, एकपटक जोरदार ताली बजाएर स्वागत गरौं। र यहाँ एउटा स्कुटरको चाबी हराएको छ एकजना भक्तको, कहीँ कसैको हातमा परेको छ भने कृपया यहाँ ल्याएर दिनुहोला, मैले उद्घोष गरिहाल्नेछु, नत्र सचिवालयमा हाम्रो सचिवालयमा छ ल सचिवालयमा छ अरे कहाँ ल हाम्रो थानेश्वर दादा को वहाँ सचिवालयमा पठाइदिनुहोस्, हाम्रो ध्रुव मिश्रजी को साथमा पठाइदिनुहोस् त उहाँले चाबी पाइहाल्नुहुन्छ। र मलाई हरिभक्त गुरुदेवले एउटा सानो जिम्मेवारी दिनुभएको छ सचिवालयको, म त्यसलाई पूरा गरेँ अनि त्यसपछि मैले व्यासजीलाई माइक्रोफोन प्रदान गर्नेछु। हाम्रा यहाँ वर्णीय ब्राह्मण देवहरूको अहिलेसम्म एक पटक पनि नाम उद्घोष गरिएको छैन, किनकि मैले प्राप्त गरेको थिइनँ, त्यसकारण यहाँबाट पढिएको थिएन। र अहिले गुरुदेवले मलाई ल्याएर एउटा लिस्ट दिनुभएको छ, नाम तलमाथि परेको भए मलाई भन्नुहोला, चित्त नदुखाइकन यहाँनिर फरक पर्यो भन्नुहोला, त्यसलाई सच्याएर सम्मानको साथमा उद्घोष गरिनेछ। अहिले म फटाफट नाम पढ्ने अनुमति मागे। सबैभन्दा माथिबाट आए, अरू मैले समय विलम्ब गरिन, नारायण प्रसाद पोखरेल काठमाडौँ, हरिभक्त उपाध्याय अधिकारी चितवन, परशुराम पाण्डे चितवन, हिरालाल कणेल चितवन, गणेश प्रसाद पोखरेल तनहुँ, विवेक रेग्मी बाँके, सनत अधिकारी प्युठान, हेमराज उपाध्याय मुगु, राजेन्द्र प्रसाद अधिकारी कास्की, रामजी ओझा कास्की, सोमनाथ सुवेदी हरिओम कास्की, पवन आचार्य कास्की, सूर्यप्रसाद तिमिलसेना कास्की, सक्षम घिमिरे तनहुँ, रामहरि भण्डारी काठमाडौँ, उज्जवल ओझा कास्की, चण्डिका सुवेदी बारा, सुदीप अधिकारी रौतहट, सुजन गर्तौला मकवानपुर, रामप्रसाद पौडेल कास्की, संयोग न्यौपाने मकवानपुर, गणेश अधिकारी सिन्धुली, डम्बर भण्डारी झापा, निरकुमार पोखरेल काठमाडौँ, श्री नारायण खतिवडा झापा, रामचन्द्र दाहाल दोलखा, रामप्रसाद सापकोटा ललितपुर, रुद्रप्रसाद गौतम नवलपरासी, छायादत्त पौडेल बागलुङ, विष्णुप्रसाद लामिछाने चितवन, विष्णु नेउपाने पर्वत, अर्जुन ढकाल गुल्मी। संकल्प गौतम ओखलढुङ्गा, उज्जवल ओझा पोखरा, कुशल भट्टराई ओखलढुङ्गा, शिव प्रसाद अधिकारी भोजपुर, दिवस पण्डित धादिङ, सन्दीप पौडेल मोरङ, शिवराज सिग्देल पाल्पा, भास्कर प्रसाद भेटवाल काठमाडौँ, नारायण प्रसाद ओस्ती पाल्पा, रेशम भट्टराई इलाम, मुकेश अर्याल भक्तपुर, अर्जुन प्रसाद नेउपाने चितवन, तुलसीराम कणेल चितवन, तीर्थराज पोखरेल नवलपुर, कावसती नवलपुर, हरिप्रसाद ढुङ्गाना साबरी नवलपुर साँवरी, विवेक रेग्मी बाँके, कुलचन्द्र निरौला सुनसरी सुनसरी, पेशल पराल सिन्धुली, निश्चल घिमिरे सुनसरी, उदय प्रसाद अधिकारी बर्दिया, लोकराज सापकोटा बर्दिया, कृष्ण आचार्य चितवन, रमेश भट्टराई झापा, कृष्ण प्रसाद धिताल नवलपरासी सुनवल, सुमन नेपाल झापा, गोविन्द बडाल काभ्रे, गणेश पराजुली म्याग्दी। यसरी सारा नेपाल यहाँ छ। एकपटक ताली बजाइदिनुहोस् त हाम्रा वरिणी ब्राह्मण देवहरू सबै हातमाथि लगेर। यो प्रचण्ड गर्मीमा हामी पङ्खामा बस्दा पनि, चिसो पानी खाइरहँदा पनि, यता र उता गइरहँदा पनि यहाँ दिन बिताउन गाह्रो भएको छ भने, बाहिर यस्तो प्रचण्ड गर्मी छ त होम कुण्डभित्र गएर बस्दाखेरि त लगभग 60 डिग्री भन्दा माथिको तापक्रममा बस्नुपर्छ। यसमा पनि बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म होम गर्ने ती हाम्रा दिव्य पुरुषहरू, यज्ञ पुरुषहरू भन्दा भन्दा केही फरक पर्दैन। ताली बजाएर स्वागत गर्नु यस्ता परम पुरुषहरूका अत्यन्तै कठिन अनुष्ठानले यो कार्यक्रम सुसम्पन्न भएको छ। सबै सबैलाई मैले एकमुष्ट रूपमा त प्रत्येक दिन सम्झेको छु। यो कार्यक्रमको मूल मुख्य केन्द्र नै होम हो। होममा खट्ने गुरुहरूको वैदिक अत्यन्तै निष्ठापूर्ण अनुष्ठानले नै यो कार्यक्रममा सकारात्मक ऊर्जा प्रवाहित भएको छ। हाम्रो मूल कार्यक्रम त्यही नै हो। यो कार्यक्रम पूरा गरिदिनु हुने हाम्रा श्रद्धेय पूजनीय यज्ञ आचार्य गुरुवर श्री पण्डित नारायण प्रसाद पोखरेल गुरुदेवलाई केही सुभाषिस राखिदिनुको लागि यो माइक्रोफोन प्रदान गरे। जोरदार ताली बजाएर स्वागत गरौं।

तेहनाकम महिमानम शचंतः जग्रह पूर्वे। सृष्टि काल आदि काल भगवान विष्णु को काल यसमा जन्यमय यज्ञमय हुनुपर्छ भनेर भगवानले सोध्नुभयो र यज्ञको सृजना गर्न लाग्नुभयो। त्यसैले यज्ञमय जता जतै यज्ञ के यज्ञ फल वृक्ष फल फलाउनु फल लाग्नु वृक्ष हुनु जलले शीतलता प्रदान दिनु अन्न बल अन्न जल सबै परिपाक्य भएर त्यसले भगवानलाई अग्निमा होमन गरेर भगवानलाई पुरोडास माध्यमबाट दिनु भनेर पहिल्यै सृष्टि भएको छ। धर्म पनि तानि धर्माणि प्रथमानि धर्महरू पनि यज्ञमय विष्णुबाटै उत्पन्न भएको हुनाले यज्ञमय छन् धर्महरू पनि। नाकम स्वर्गम देह नाकम नाकम स्वर्ग पनि भगवानले बनाउनु भएको छ र पृथ्वी पाताल यो भूमण्डल सबै भगवान विष्णुबाट यज्ञमय भएको छ। ती यज्ञ पुरुष भगवानलाई वन्दना। आचार्य देव व्यासाचार्य गुरुमा वन्दना। यस्तै हाम्रो यस नाथ सम्प्रदाय मण्डलका गुरुदेवमा वन्दना र हामी यज्ञमा यजन पूजन कसैले यजन गराउने यज्ञ गराउने कसैले पूजा गराउने दुइटैको बराबर यहाँ छोटो भाषामा भन्दा पुरोहित र यजमान यी दुईटाले नै मात्रै यज्ञ हुन्छ। यज्ञ एक्लै यज्ञ हुँदैन। त्यसैले यज्ञको लागि हामी ब्राह्मणहरू यो भगवानको दैवको लीला नै होला पूर्व मेचीदेखि पश्चिमसम्म हिमालदेखि तराईसम्म सबै ब्राह्मणहरू ठाउँ ठाउँबाट आएका छन् र प्रतिनिधित्व गरेका छन् सबै लोकहरूको टोहरू भर्खरै सुन्नुभयो र यो यज्ञ हाम्रो ब्राह्मणको हिसाबबाट सगरमाथाको शिखरको जाने झण्डा गाड्नै गाड्नै गाड्नै लागेको छ अन्तिममा पुगिसकेको छ। अब तर यहाँ एउटा के भनिएको छ भन्दा यज्ञपूर्ति दक्षिणा यद्दत्तम यद्दत्तम यत् परादानम यत्पूर्तम ज्येष्ठ दक्षिणा। जबसम्म दान आउँदैन ब्राह्मणको दक्षिणा पुग्दैन अनि यज्ञ पनि पूर्ति हुँदैन किनभने यज्ञको धर्मपत्नी शक्ति भनेकै दक्षिणा। यज्ञ दक्षिणा यज्ञ पुरुषको भगवानको दक्षिणा। यसैले हिजो अस्ति योभन्दा पहिला यसको शब्द त्यति भनिएन किनभने हामी यज्ञमा थियौँ ब्राह्मण हौ यज्ञ पुरा नहुँदासम्म बोल्नु हुँदैन। त्यसैले अब दक्षिणाको लागि पनि आफू एउटा सहभागी सबैको जड पनि आफू आचार्य भएर पण्डितबाट पनि आचार्यको रूपमा भएको हुनाले दुवैलाई मिलाउनु र मिल्नुपर्ने हुनाले दक्षिणा सबैलाई सूचना जाओस् यज्ञपूर्ति हुनलाई अब दक्षिणाले मात्रै बाँकेको भएको छ। यसलाई सबैको कण कण कण एकबाट अर्कोमा गएर दान कण पनि आओस् यो एउटा। अर्को अति ठुलो यज्ञ सहस्र चण्डी भएको थियो भएको छ। त्यो सहस्र चण्डीमा नौ कन्याले गर्ने कि सय कन्या पूजा गर्ने कि भन्दै जाँदा होइन हजार चण्डी भएपछि हजार नै कन्या पूजन गर्ने भनेर एक हजार आठ कन्याको यहाँ समावेश गरियो र यसमा एकजना एक रूपले नौजना गरेर पनि नौ कन्यालाई पूजा गर्दा हजारलाई कतिजना यजमान चाहिने हुनाले अब यजमान नपुगेको हुनाले आफै गुरु पनि
पण्डितै हुनु पनि जेजमान हुनुपर्ने हुनाले मेरो धर्मपत्नीलाई म बोलाएर पनि भोलि एउटा यज्ञको एउटा कन्या पूजनको अभिभारा एउटा जेजमानको मैले पनि लिएको कुरा यहाँहरूलाई अर्पण गर्दछु। र हामी अब यो दस दिनमा नौ दिन भनौँ यसमा सबै आएर केवल अरू सबै पुगेको छ, हामीलाई केही कमी भएको छैन र यज्ञ पुरुषले यहाँ यो वृष्टि गराए जस्तै पानीको घर वर्षा बनाए जस्तै सबैको घर घरबाट कर्ण कर्ण एक दस रुपियाँ सय रुपियाँ जसरी आएको छ त्यसरी आएर ठिक जति दक्षिणा पुग्छ त्यति मात्र आइदियोस्। त्यहाँभन्दा धेरै सङ्ग्रह गर्नु पनि परेको छैन, सङ्ग्रह हो नरक, धेरै सङ्ग्रह गर्यो भने पनि नरक जानुपर्छ यसले लेखिएको छ। अनि कुरा यहाँ पुराणमा आउँछ, चराले एउटा कुरारी पंक्षीले आमिष वस्तु एउटा आमिष भनेको मासुको टुक्रा हुन्छ, आमिष वस्तुलाई चक्कर टुपेर उडाउँदै थियो, त्यो पछाडिको अर्को बाघले देख्यो अनि जहाँ पनि भाग्छ त्यो बाघले छोड्दैन, तर त्यो चोचको चाहिँ जुन आमिष छोडिदिएपछि बाघले छोड्यो। त्यस कारणले धेरै सङ्ग्रह गर्यो भने सोच्नु लाग्यो, त्यसैले यो पनि चाहिएन, तर ब्राह्मणको दक्षिणा यथेष्ट पुगोस् भन्ने यो मेरो हजुरहरूमा राखेको अनुरोध भनौँ यज्ञतर्फ बाबा। र यो यज्ञ पुरुष भगवानसितै मागेको, किनभने हजुरहरू माता पिता हुनुहुन्छ, यो माता पिता नै यजमानको मूर्ति भगवान पशुपतिनाथको मूर्ति हुन्छ, त्यसैले उहाँसँग मैले निवेदन राखे र अरू कुरा सबै कुरा भइराखेको छ, केही कमी छैन, एकदम सुचरित्रवान अनि निष्ठावान आचार्यबाट तपाईँले अमृत पान गर्नुभएको छ, कुनै विचलित छैन, अमृत मात्रै भएको छ, संगीतमा प्रवरबाट संगीत भएको छ, घोषणा उद्घोषकबाट अति राम्रो समयले यो यो मञ्च चलाएको हुनाले उहाँलाई मुरी मुरी मुरी साधुवाद अलिकति नै छ, त्यही पनि साधुवाद यही भन्दै अमृत ममतामय हजुरहरूमा शुभ होस्, वृष्टि होस्, उन्नतो हुँदै जाओस्, प्रगति होस्। र हाम्रो मन्त्रले बाह्रवटा शान्तिका नामहरू छन्, ती शान्तिका नामहरू म यहाँ पढ्छु, ओम हजुरलाई यसैबाट शान्तिको अभ्युत्थान गर्छु।

गुरुदेवका दिव्य वाणीहरूलाई एकपटक फेरि पनि हातमाथि लगेर कृतज्ञता स्वरूप करतल ध्वनिद्वारा सम्मान गरौं। यति सरल, यति विनम्र, यस्तो मार्ग निर्देशकको छत्र छायामा बस्न पाउनु हाम्रो अहोभाग्य हो र उहाँका 5% मात्रै गुणहरू हामीमा आइदिए भने पनि हाम्रो जीवन सफल हुने मलाई चाहिँ त्यस्तो अनुभूति भएको छ। एकपटक हाम्रा हरिभक्त गुरुदेव लगायत हाम्रो सम्पूर्ण हाम्रा नारायण प्रसाद गुरुदेव सबै गुरुहरूको चरण कमलमा कोटि कोटि नमन गर्दै जोरदार तालीले करतल ध्वनिले सम्मान गरौं। भोलिको कन्या पूजनमा 1008 कन्या पूजनमा कर्ता हजुरहरू त मलाई लाग्छ आज आउनुभएको सबै कर्ता बनाउनको लागि नै ल्याएको परमात्माले। भोलि बिहान 7 बजे हजुरहरू उपस्थित हुनुहोला। अरू के छ कर्ता बन्ने प्रावधानहरू म पनि अनुभिज्ञ नै छु, यद्यपि म सञ्चालकको नाताले मैले सबै थाहा पाउनु पर्थ्यो, त्यो मेरो नै कमजोरी मैले ठान्छु, म कसैलाई दोष दिन्न। भोलि कर्ता बढी भन्दा बढी कर्ता बन्नको लागि यस्तो मौका आउँदैन, कर्ता बनेर पुण्य आर्जन गरौं। अहिलेलाई मैले धेरै अवस्थामा अतिक्रमण नगरिकन व्यासजीलाई आफ्नो कथाको श्रृङ्खला जोडिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। सचिवालय हजुरहरूको स्वागतमा सचिवालय बसेको छ, जे सक्नुहुन्छ, जसरी सक्नुहुन्छ, जुन शीर्षकमा सक्नुहुन्छ, जुन मनोरथ लिएर तपाईँले यहाँ अर्पण गर्न चाहनुहुन्छ त्यही अनुसार कर छैन तर नछुट्नुहोला, कर कसैलाई छैन तर कोही नछुट्नुहोला, पछि पछुतो हुन्छ, पछि पछुतो हुन्छ। 14 गते त समापन हो, हामी केही विशिष्ट पाहुनाहरूलाई राख्छौँ, केही कुरा सुनाउँछौँ, केही कुरा सुन्छौँ, विदाई गर्छौँ अनि पठाउँछौँ। 13 गतेसम्म हामीले यहाँ सेवा गर्न पाउनेछौँ। हरिहर भगवानको यज्ञ पुरुष भगवानको गौ माताको बागेश्वरी माताको उपस्थित समस्त श्रद्धालु भक्त सज्जनवृन्दको

माता भगवतीको अत्यन्तै अनुपम। आज हामी यो सारा जगतलाई धारण गर्नेवाला जुन शक्ति परम्परा माता भगवती हुनुहुन्छ, सारा जगतकै आधार हुनुहुन्छ, त्यस्तै माता जगदम्बिकाको आज चरित्रहरूबाट उठभएको श्री देवी भागवत महापुराणको हामी चर्चामा जुटेका छौँ। र यहाँ हिजोको प्रसङ्गमा हामीले महात्म्य कथालाई हामीले श्रवण गरेका थियौँ। रेवती नक्षत्रको कसरी पतन भएको थियो र रेवती कि रेवती नक्षत्रबाट पैदा भएकी रेवती नामकी कन्याको दुर्दम राजासँग विवाह भएको प्रसङ्ग हिजो हामीले सुन्यौं, र तिनी रेवती नाम गरेकी कन्याबाट र दुर्दम नाम गरेका राजाबाट रैवत नाम गरेका राजा मनुको जन्म भएको प्रसङ्ग पनि हामीले हिजो सुन्यौं। अब यहाँ ऋषिहरूले नैमिषारण्यको क्षेत्रमा गुरुदेव लोमहर्षण सुतजीलाई विभिन्न प्रश्नहरू गर्दछन् र भन्दछन्।

हे गुरुदेव, हामीहरूले श्रीमद् देवी भागवत महापुराणको महात्म्य त सुन्यौं। अब यस पुराणलाई श्रवण गर्नको निमित्त, देवी भागवत लगाउनको निमित्त कस्ता कस्ता कर्म गर्नुपर्दछ, कस्ता कस्ता नियमहरू छन्, कसरी लगाउने, के खाने, के नखाने, कहाँ बस्ने, कहाँ सुत्ने, यस्तो प्रकारका कुराहरू हामीलाई बताइबस्छ सुनेर आज यहाँ उनीहरूले भन्न थाले र उनीहरूले सोध्न थालेका छन्। हे गुरुदेव, अब यो पुराणलाई नवाहा महायज्ञ, देवी भागवत महायज्ञ लाउनको निमित्त विधिहरूले बताइबस्छ भनेर आज सुखजी महाराजले भन्न थाल्नुभयो। हेर्नुहोस्, सोनका ऋषिमुनिहरू हो, हजुरहरूले अत्यन्तै उत्तम प्रश्न सोध्नुभयो। देवी भागवत नवाह महायज्ञ लगाउनुको निमित्त गर्नुपर्ने कर्महरूको विषयमा मैले यहाँ संक्षेपमा बताउँछु भनेर आज यहाँ बताउन प्रयत्न गर्नुहुन्छ। आदौ दैवज्ञमा हो या मुहूर्तम कल्पयेत् सुदी आरभ्य सुचिमासम तो मास शतकम सुवावहम हस्ता अश्विनी मूल पुष्य रोहिणी अनुराधा मृग शिरा श्रवण नक्षत्र पुण्यतिथि र शुभ दिनमा श्रीमद् भागवत श्रीमद् देवी भागवत महापुराणको आयोजना गर्नुपर्दछ। सबैभन्दा पहिला ज्योतिषी कहाँ गएर दिन हेराउँदा राम्रो हुन्छ, उत्तम मुहूर्त हेरेर दिन तोक्नुपर्दछ भनेर बताउनुहुन्छ। जुन नक्षत्रमा बृहस्पति छन् त्यसैबाट प्रारम्भ गर्नुपर्दछ, त्यही बृहस्पति भएको नक्षत्रबाट गणना गर्दा चन्द्रमासम्म पुग्दाखेरि जुन नक्षत्र हुन्छ त्यही अनुसारको फलहरू त्यहाँ बताइएको छ महाराज। र देवीको प्रसन्नताको लागि चार नवरात्रहरू अत्यन्तै उत्तम छन्। कुन कुन चारवटा नवरात्र? एउटा त अश्वको बडा दशैंको बेलामा जुन नवरात्र छ त्यो अत्यन्तै उत्तम छ, र अर्को नवरात्र चैते दशैं त्यो पनि अत्यन्तै उत्तम छ, र यहाँ भन्नुहुन्छ अर्को कुन नवरात्र होला त, माघ शुक्ल पक्ष, माघको शुक्ल पक्ष प्रतिपदादेखि नवमीसम्म यो अत्यन्तै महत्वपूर्ण छ। असारको शुक्ल पक्षको प्रतिपदादेखि नवमीसम्म र चैतको भइहाल्यो, असोजको भइहाल्यो, यसरी यी चारवटा नवरात्रहरू छन्। यी नवरात्रहरूमा देवी भागवत सुन्न अत्यन्तै उत्तम हुन्छ। यी चारवटा नवरात्रहरूमा केही जुर्न पनि पर्दैन, अरू बेला गर्नु पर्यो भने राम्रो दिन जुराएर गर्दाखेरि अत्यन्तै उत्तम हुन्छ भनेर बताउनु भएको छ। र यहाँ बताउनुहुन्छ विभिन्न प्रकारले यो देवी भागवत गर्दाखेरि सबैभन्दा पहिला सूर्यको उपासना गर्नु, गणेशको उपासना गर्नु, शिवजीको उपासना गर्नु, विष्णुको उपासना गर्नु, भगवतीको उपासना गर्नु, सबै मानिसहरूलाई कथा सुन्नको निमित्त बोलाउनु पर्दछ, र सम्पूर्ण देवी देवताहरूलाई पूजा गर्नु, किनभने ती देवीका शक्ति बिना ती देवताहरू पनि आफ्नो कर्म गर्न सक्षम छैनन्, यी देवीकै अङ्ग हो भनेर बुझ्नु पर्दछ। र सम्पूर्णलाई कथामा निमन्त्रणा गरेर बडा दिव्य प्रकारले अमृत पान गर्नको निमित्त आज हरेक वर्ग र हरेक क्षेत्रबाट आज आउनुहोला भनेर सबैलाई भन्नु पर्दछ। जसलाई नौ दिनसम्म कथा सुन्न अवसर मिल्दैन त्यस्ता व्यक्तिले एक दिन भए पनि कथा सुन्न आओस्। यो नवा महायज्ञमा एक दिन सुन्नाले पनि बडा ठुलो फल प्राप्त हुन्छ महाराज भनेर बताउनु भयो। र कथा गर्नको निमित्त पवित्र ठाउँमा अलि ठुलो मैदानमा यस्तै चौर जस्तो अथवा आँगनमा केराका खम्बाहरू गाडेर ध्वजाका पताकाहरूबाट अलंकृत गरेर एकदम सजाएर रमणीय मण्डप तयार गर्नु, मण्डपमाथि सुन्दर चौधुवा टाक्नु पर्दछ, र कथावाचक बस्नको निमित्त दिव्य आनन्दको एउटा आसन बनाउनु, उच्च आसन, र त्यहाँ वस्त्रहरूले ढाकिएको हुनुपर्दछ, कथावाचक पूर्वतिर फर्केको अथवा उत्तरतिर फर्केको गराउनु, कथा सुन्नको लागि अलग अलग आसनको व्यवस्था गर्नु, कथा राम्ररी चित्त बुझाएर भन्न सक्ने प्रवचन गर्न जान्ने व्यक्तिलाई बोलाउनु, एकदम संयमी शास्त्र ज्ञाता देवीको आराधना गर्न तत्पर हरेक
अब हाम्रो समाजमा अहिले विकृति भएको छ, हामीले बुझ्दैनौ जसलाई पनि, अब जसले पनि जुन पुराण पनि गर्दैन। अब कसैले हामीले शिवलाई मान्दैन भन्नुहुन्छ शिव पुराण गर्न जान्दैन, कसैले विष्णुलाई मान्दैन भन्छ विष्णु पुराण गर्न जान्दैन। अब जसले आफैले मान्दैन त्यसले गएर पुराण गरेर के फाइदा भएन? जसले अब गणेशै मान्दैन भन्ने व्यक्तिले गणेश पुराण गरेको पनि देखेको छ। त्यस कारणले यस्ता व्यक्तिहरूबाट पुराण गराउनु हुँदैन। जसले देवी भागवत गराउनु छ भने देवीलाई श्रद्धा गर्ने आराधना गर्ने ब्राह्मण ल्याउनु पर्छ, दयालु लोभ नभएको चतुर धैर्य भएको कथावाचकलाई व्यासको आसनमा राख्नु पर्दछ। र श्रोताहरू पनि अत्यन्तै ब्राह्मण सेवक गुरुको आदेशलाई मान्नेवाला, कथाको मर्यादालाई जान्नेवाला, देवताका भक्त, कथा रचना गर्न अत्यन्तै रसिक, रसिक भनेको एकदम भावुक श्रद्धाको साथमा कथा सुन्ने र बुझ्न खोज्ने यस्तो खाले श्रोताहरू हुनुपर्दछ। उदार भएका, लोभ नभएका, नम्र, हिंसा नगर्ने सज्जन हुनुपर्दछ। पाखण्डी लोभीहरू अत्यन्तै कामी, धर्मलाई देखाएर भित्रबाट पाप गर्ने निष्ठुर क्रोधी यस्ता व्यक्तिहरूले कथा भन्न पनि हुन्न, कथा सुन्न पनि हुन्न देवी भागवतको भनेर यहाँ बताउनु भयो महाराज। श्रोताहरूको शंका निवारण गर्ने खालको कथावाचक हुनु पर्यो। कसैले प्रश्न गर्यो भने त्यसको उत्तर दिन सक्ने खाले कथावाचक ल्याउनु पर्दछ। संशय छेदनायैकः पण्डितश्च तथा गुण श्रोतृबोध कृत व्यग्र कार्यो वक्तु सहायकृत। श्रोताहरूको शंका निवारण गर्ने खाले कथावाचक राख्नु पर्दछ र गुणी शान्त श्रोताहरूलाई सम्झाउन सिपालु हुनुपर्दछ। आफ्नो मात्रै कुरो राख्ने, कसैले सोध्यो भने जनक्क रिसाउने खालको पण्डित ल्याउनु हुँदैन, त्यस्तो खाले ल्याउन पनि भएन र सोधेको कुरा जान्न पनि पर्यो बताउनलाई, यस्तो खाले कथावाचक हुनु पर्यो। कथा प्रारम्भ हुनुभन्दा एक दिन पहिले नै कथावाचक र यजमानले के गर्ने? मुण्डन गर्ने। अरे अरे हाम्रो घरमा लाग्यो भने कथावाचक र नवाह यज्ञ लगाउने कर्ताले मुण्डन गरेर बस्नु पर्दछ महाराज। शास्त्रोक्त विधिद्वारा विभिन्न प्रकारले कर्महरू गर्नुपर्दछ भनेर बताउनु भएको छ। कथा श्रवण गर्नुको निमित्त अधिकारी बन्नलाई गोदान आदि कर्महरू गर्नु, विघ्नलाई निवारण गर्नको निमित्त गणेशजीको पूजन कर्महरू गर्नु, कलशको स्थापना गरेर त्यहाँ दश दिक्पाल, बटुक क्षेत्रपाल, योगिनी मातृकाहरूको पूजा गर्नु, तुलसी, नवग्रह, विष्णु, शिवको पूजा गर्नु, नौ अक्षरबाट युक्त भएको नवारण मन्त्रले भगवती जगदम्बाको पूजन गर्नु, यस्तो प्रकारले नवाह महायज्ञ प्रारम्भ गर्ने विषयमा बताउनु भयो। र यहाँ श्रीमद् देवी भागवत महापुराण गर्नको निमित्त देवीलाई बीचमा राखेर अन्य देवताहरूलाई विभिन्न प्रकारले स्थापना गरेर आसनमा बसाएर आह्वान गरेर मन्त्र विभिन्न मन्त्रहरूद्वारा पूजन गर्नु, यजमानले सावधान भएर धर्म अर्थ काम मोक्ष रूपी फल प्राप्त गर्नको निमित्त छोरा छोरी पत्नी धन सम्पत्ति र घरको सारा चिन्ताहरू छोडेर केवल कथा सुन्नुपर्दछ। त्यो नौ दिन त छोड्नै पर्यो क्या, नौ दिन सारा व्यवहारहरू पनि गर्छु, यता फोनमा यता कथा चलिरहन्छ, उता फोनमा यसो गरौँ उसो गरौँ भनेर कथा हुँदैन। त्यो नौ दिनको लागि सम्पूर्ण व्यवहारहरू छोड्नु पर्दछ, तब मात्र कथा बुझ्न सकिन्छ। विद्वान वक्ताले पनि सूर्योदयमा कथा आरम्भ गर्नुपर्दछ र मध्याह्नमा विश्राम गर्नुपर्दछ भन्नुहुन्छ, तर अहिले त त्यस्तो सम्भव हुँदैन। अहिले त एकैचोटि मध्याह्नबाट बस्यो, चार पाँच बजेसम्म त्यस्तो चलन आइसक्यो, अहिले त्यस्तो अवस्था आयो। र यहाँ दुई टाइम कथा गर्ने कुरा बताउनु, र यहाँ अब भोजन के गर्ने त, देवी भागवत सुन्नलाई के खाने, कस्तो खाने कस्तो नखाने भनेर प्रश्न गर्नुभयो, र त्यो प्रश्नको उत्तरमा

0: नित्यान्नम् वरम् भोज्यम् स्वकृतेव कथार्थिनः। श्रोताले कथा श्रवण गर्ने बेलामा मलमूत्रले हैरान बनायो भने कथा भङ्ग भयो कि भएन, कथा सुन्न पाइएन। दगरेको दगरै टोयलेटतिर गर्न पर्यो भने त गाह्रो भयो नि, उता पेट काट्ने, यस्ता प्रकारका समस्या नआओस् भन्नको निमित्त केवल हविष्यान्नको भोजन गर्नु पर्यो। अब सकेसम्म केही पनि नखाइकन बस्यो अझ राम्रो, र सकिएन भने फलाहार गरेर बस्नु, फलाहार गरेर पनि सकिएन भने दुध मात्रै पिएर पनि बस्न कथा सुन्न सकिन्छ। अब त्यतिले पनि हुँदैन, हामी त अब सकिँदैन भन्नुहुन्छ भने त्यस्ता व्यक्तिले एक टाइम खाना भोजन लिनु शुद्ध, र कथामा कुनै प्रकारको बाधा नहोस् र एक टाइमले पनि भएन भने बरु दुवै टाइम खानु, तर कथा सुन्नु भन्नुहुन्छ, खानाको त्यस्तो केही समस्या छैन। सकेसम्म शुद्ध सात्विक भोजन गर्नु र सकेसम्म निराहार बसेर कथा श्रवण गर्नु। कथा श्रवण निष्ठानम् वच्छामि यमम् द्विजा ब्रह्म विष्णु महेशानाम् मध्यमे धीरदर्शिनः। अब कथा श्रवण गर्नको निमित्त श्रद्धा राख्ने मानिसहरूका जो नियमहरू छन् त्यो विषयमा सुन भन्नुहुन्छ। ब्रह्मा विष्णु र शिवमा जसले भेद देख्छन् के भन्नुभएको छ? ब्रह्मा विष्णु महेशानाम् मध्ये भेद दर्शिना। ब्रह्मा विष्णु र शिवमा भेद दृष्टि राख्नेवाला देवी भागवत को कथा सुन्नको निमित्त योग्य हुँदैन, त्यस्ताले सुनेर काम छैन। देवी भागवत कथा जसले ब्रह्मा र विष्णु महेश्वरमा भेद गर्दछ त्यस्ताले देवीको भक्तिबाट रहित हुन पर्दछ। जुन मानिस हिंसक हुन्छ, दुष्ट र ब्राह्मण शास्त्रहरूसँग द्वेष गर्नेवाला नास्तिक, त्यस्ता व्यक्तिले पनि देवी भागवतको कथा सुन्ने अधिकार छैन महाराज। र जुन व्यक्तिले परस्त्रीमा नराम्रो दृष्टिले हेर्दछ, अर्काको धन हरण गर्ने कोसिस गर्दछ, ब्राह्मणको धन लगायत अरूको धनमा आँखा गाड्छ, त्यस्ता व्यक्तिहरू पनि कथा श्रवणका लागि अधिकारी हुँदैन। कथा वक्ता र श्रोता दुवैजनाले के गर्नु त भन्दा ब्रह्मचर्यको पालन गर्नु, 9 दिन भुइँमा सुत्नु, साँचो बोल्नु, इन्द्रियहरूमा काबु राख्नु र कथा समाप्तिपछि सम्यक पूर्वक टपरीमा भोजन गर्नु। के गर्ने? ब्रह्मचारी रहने, भुइँमा सुत्ने, साँचो बोल्ने, सम्पूर्ण इन्द्रियहरूलाई संयम गर्ने, कथा समाप्त भएपछि टपरीमा भोजन गर्ने, यति कार्य कर्ताहरूले र वाचकले पनि गर्नु। व्रत गर्ने मानिसले के नखाने त भन्दा यहाँ बताउनुहुन्छ महाराज, वृत्ता कञ्च कलिन्दञ्च पैलञ्च दीदलं मधु दग्धमन्नं पर्युषितं भावदुष्टं त्यजेत् प्रति। व्रत गर्ने मानिसले घेन्टा नखाने, कुविन्डो नखाने, तेल नखाने, दाल नखाने, मह डढेको अन्न, बासी अन्न र अरूले गाली गर्दै दिएका हुन्छ नि नराम्रो भावले के नखाने, जसले पाए त्यसरी छोएको नखाने, यस्तो गर्न हुँदैन। किनभने भाव दोष हुन्छ, शरीर दोष हुन्छ, शरीरमा पनि विभिन्न प्रकारको समस्याहरू आउँछ। अब यता कथा सुन्न लाग्छ, घरि यता चिलाछ, घरि यता चिलाछ, कथामा ध्यान जान्छ जान्न नि, त्यही भएर चिलाउने चिजहरू पनि खान भएन, ग्यास्ट्रिक हुने चिज पनि खान भएन। कथा सुन्ने बेलामा अब पेट फुल्यो भने त कथामा कहाँ बुझिन्छ? त्यसकारणले कथा सुन्नको निमित्त अत्यन्तै शुद्ध चिज खान भएन। कथा सुन्ने मानिसले मांस मदिरा मसुराको दाल खान हुँदैन, यस्तो प्रकारले यहाँ बताउनुहुन्छ। रोसो न मूलकम हिङ्गुम पलाण्डुम गृञ्जनम तथा आमिष मसुरान्न मुदक्या दृष्टमेव च। लसुन नखानु, मूला नखानु, हिङ नखानु, प्याज नखानु, गाजर नखानु, कुविन्डो नखानु, पुदिना खान हुँदैन। काम क्रोध रोग मोह मतलब पाखण्ड र अहङ्कारको त्याग गर्नुपर्छ। कथा सुन्न बसेको छ, अब सबैजना बसेको छ, त्यहाँ ढ्याउ ढ्याउ ढगरायो भने कति नराम्रो हुन्छ, सास गनायो भने। त्यसकारणले खानेकुरामा बडा संयमित भएर सात्विक भोजन ग्रहण गरेर काम क्रोध लोभ मोह मद मात्सर्यलाई त्याग गरेर, पाखण्डलाई त्याग गरेर, अहङ्कारलाई त्याग गरेर देवी भागवतको कथा सुन्नुपर्दछ भनेर बताउनुहुन्छ महाराज। र यहाँ कथा सुन्न व्रत लिएको मानिसले अर्काको रिस गर्नु हुँदैन, आचारबाट पतित हुनु हुँदैन, संस्कार नभएको चाण्डाल मलक्ष्य र विभिन्न प्रकारले अशुद्ध भएका अपवित्र भएका यस्ता अनपढ व्यक्तिहरूसँग कुराकानी पनि नगर्नु नौ दिनसम्म। कस्ता कस्तासँग भन्दा जसले आचार विचार गर्दैन, बिहान उठेर नुहाइधुवाई गर्दैन, टिको पनि लाउँदैन, त्यस्ता जसले धर्म छोडेको छ, धर्म परिवर्तन गरेको छ, चाण्डाल छ, यस्ता व्यक्तिहरू जो कुतर्क गर्दछन्, पतित छन्, संस्कार नभएका अर्काको रिस गर्ने यस्ता व्यक्तिहरूसँग सकेसम्म नौ दिनसम्म नबोलिकन देवी भागवत कथा सुन्नु पर्दछ। कथा सुन्ने व्रत लिएको मानिस नम्र हुनुपर्दछ, उदार चित्त हुनुपर्दछ, हृदयमा सरलता हुनुपर्दछ, प्राणी मात्रमा दया गर्ने हुनुपर्दछ, धेरै बोल्न हुँदैन, पवित्र हुनुपर्दछ। यस्तो प्रकारले यहाँ आज बताउनु भएको छ महाराज। र कथा सुन्नाले विभिन्न प्रकार देवी भागवतको कृपाले सेतो कुष्ठ भएको, सामान्य कुष्ठ भएको, क्षयरोग लागेको, भागी नभएको, धेरै पाप गर्ने, दरिद्र र सन्तान नभएको मानिसले भगवतीको कथा सुन्यो भने सारा दुःखहरू आज हटेर जान्छन् भनेर बताउनुहुन्छ। जसका सन्तान हुँदैनन्, छोराछोरी भएर पनि मरेका छन्, त्यस्ता व्यक्तिहरूले पनि यो देवी भागवतको कथा श्रवण गर्नाले आज सम्पूर्ण कष्टहरू निवारण हुन्छ महाराज भनेर बताउनुभयो। यो नवाह महायज्ञ बडा महत्वपूर्ण छ। पुस्तक र कथावाचकको दिनदिनै पूजा गर्नु, कथावाचकले दिएको फूल प्रसादी भक्तिपूर्वक ग्रहण गर्नु, नवाह यज्ञमा जुन श्रोताले नित्य कुमारी कन्याहरूको पूजन गर्दछ त्यसका अथाह पुण्य राशिहरू संग्रह हुन्छन्। सौभाग्यवती नारी र ब्राह्मणहरूलाई भोजन गराउनु, उनीहरूसँग प्रार्थना गर्नु, त्यसको श्रोता अवश्य नै कार्य सिद्धि गर्दछ महाराज भनेर बताउनु भयो। यसमा कुनै शङ्कै छैन। गायत्री सहस्र नाम विष्णु सहस्र नामको पाठ पनि गर्नुपर्दछ। जुन भगवानको स्मरण र नाम संकीर्तन गर्नाले तपस्यामा यज्ञमा क्रिया आदिमा भएका दोस्रो नाश हुन्छन्, त्यस्ता भगवान विष्णुको दिव्य प्रकारले पूजन संकीर्तन गर्नुपर्दछ महाराज भनेर बताउनु भयो। यद्यपि संसारमा अनेक प्रकारका विद्याहरू छन्, तर ती सारा विद्याहरूमा सर्वश्रेष्ठ विद्या भनेको जसले मुक्ति दिन्छ त्यो विद्यालाई मान्नुपर्दछ। या विद्या सा विमुक्त, जुन विद्याले संसारमा गाड्दछ। हामी के कानै पढे लेखेको भन्यो, सम्पत्ति मात्रै कमाउन सिकायो, पति कमाएर आनन्द हुने भने त्यो सिकाएन क्या। त्यस्ता विद्याले संसारमा कमाउन मात्रै व्यस्त बनाउँछ, जीवनमा हामीले के गर्नु भएर जन्मेको त्यो कुरा पत्तै लाग्दैन। विद्या यस्तो हुनुपर्दछ जसले धर्मको माध्यमबाट अर्थ उपार्जन गर्न सिकाओस्, धर्म जानेर सम्पत्ति कमाउन सिकाओस्, धर्म अर्थ अनि त्यो सम्पत्तिलाई भोग गर्न सिकाओस्, धर्म अर्थ काम, त्यस पछाडि मोक्षको मार्ग पनि हामीले अवलम्बन गर्नुपर्दछ भनेर बुद्धि पनि आओस्, त्यस्तो प्रकारको विद्यालाई आज विद्या मान्दछन्। जुन विद्याले एक करोड कमाएर पनि भएको छैन, दुई करोड कमाएर पनि भएको छैन, दस करोड कमाउँदा पनि आराम गर्न मन लाग्दैन, एक अरब कमाउँदा पनि शान्ति छैन, बेरेकै लाउन सिकाएन, कमाउन त सिकायो, बेरेक लाउन सिकाएन। त्यस्तो विद्याले संसारमा गाड्दछ, परमात्माबाट टाढा टाढा लान्छ, त्यस्ता विद्याहरूलाई मान्यता दिनु हुँदैन भन्नुहुन्छ। शान्ति लोकस्य भाव गुरवो गुण जन्म त यद्यपि संसारमा जन्म विद्या आदि प्रदान गरेका कारण अनेक थरी गुरु हुन सक्छन्, परन्तु पुराणको ज्ञाता गुरुलाई सबैभन्दा उत्तम गुरु मान्नुपर्दछ, जसले व्यासपीठमा बसेर हामीलाई विभिन्न प्रकारले विद्या दिनुभएको छ। व्यासको आसनमा बसेका विद्वान ब्राह्मणले जबसम्म कथा समाप्त हुँदैन तबसम्म कसैलाई पनि प्रणाम गर्न हुँदैन भनेर लेखेको छ। पौराणिको ब्राह्मणस्तु व्यासासन समाश्रित आसमाप्ति प्रसङ्गी तु नमस्कुरी अन्न कस्यचित। राजै आए पनि व्यासपीठमा बसेको व्यासले प्रणाम गर्नु हुँदैन, किनभने सबैभन्दा श्रेष्ठ व्यक्ति व्यासपीठमा बसेको हुन्छ। श्रेष्ठ व्यक्ति व्यासमा बसेपछि के हुन्छ त भन्दा एउटा मर्यादा क्रम हुन्छ क्या। अब राष्ट्रपति भनेर राष्ट्रपति व्यक्ति त होइन, राष्ट्रपति पद हो, त्यस्तै गुरु पनि व्यास पनि व्यक्ति भन्दा पनि पद ठुलो हो।
1: जब हामीले सर्वश्रेष्ठ स्वीकार गर्दैनौ तबसम्म उसका बाणीहरूमा प्रभाव हुँदैन। ए यो पनि हामी जस्तै छौ नि, ए हाम्रै थियो त अनि यो अहिले व्यासमा बसे त भने त्यसले बोलेको भित्र छिर्दैन कि प्रभाव हुँदैन। त्यस कारणले व्यासमा बसेपछि भगवानले मान्नु पर्छ, उहाँले भनेका बाणी एकदम सत्य हुन् भनेर जबसम्म त्यस्ता भावहरू आउँदैनन् तबसम्म हृदयलाई छुँदैन महाराज। देवी भागवतको कथालाई श्रद्धामा राखिकन सुन्दछन् भने ती दुखी हुन्छन्, दरिद्र हुन्छन्, त्यस्ताले कथा श्रवण गरेको पुण्य प्राप्त गर्दैनन् महाराज भनेर बताउनु भयो। जुन मानिस कथा चलिरहेको बेलामा बिचैमा छोडेर हिँड्छन् त्यस्ता मानिसहरूका सम्पत्ति र अन्य विषय तत्काल नष्ट हुन्छन् भनेको छ। मैले भनेको होइन, देवी भागवतमा लेखेको कुरा बिचा छोडेर हिँड्न पनि भएन। कृत्यमानाम् कथाम् त्यक्त्वा व्रजन्त्यन्यतो नरः भोगान्तरे प्रणश्यन्ति तेषाम् दारश्च सम्पदः। सारा सम्पत्तिहरू तत्काल नष्ट हुन्छन्, त्यसमा त्यसका लक्षणहरू नष्ट हुन्छन् जसले कथालाई बीचमा छोडेर जान्छ भनेर बताउनु भएको छ। जसले अभिमानको कारणले गर्दा व्यास भन्दा अग्लो ठाउँमा बसेर कथा सुन्दछन् भने तिनीहरू नरकमा जान्छन् भनेर बताउनु भएको छ। नरकमा गएर फेरि कौवा भएर जान्छन्। त्यस कारणले व्यास भन्दा अग्लो ठाउँमा अहंकार लिप्त भएर कथा सुन्न हुँदैन महाराज भन्नुभयो। जुन मानिस बहुमूल्य आसनमा एकदम सुनका सिंहासनमा बसेर म त ठुलो मान्छे हुँ नि भनेर यस्तो अहंकार लिप्त भएर कथा सुन्दछन् भने त्यस्ता व्यक्तिहरू अर्को जन्ममा वृक्ष भएर जन्मिन्छन् महाराज भनेर बताउनु भयो। र यहाँ जसले कथा हुँदा कथा नसुनिकन व्यर्थमा सन्चै हुनुहुन्छ, बन्नी यता गफ गर्ने उता गफ गर्ने सन्चो बिसन्चो निखासँग जुन कुरा गर्ने गर्छ भने त्यस्ता व्यक्तिहरूलाई कथा भङ्ग गरेको पाप लाग्छ। कथा भङ्ग गर्नेले कस्तो सजाय भोग्नु पर्दछ भनेर यहाँ बताउनुहुन्छ महाराज।

कहाँ परम। यदि कथा भङ्ग गर्छ, बिच बिचमा गफगाफ गर्छ भने त्यस्ताले गधाको योनि पाउँछ र पछि छेपारोको योनिमा पैदा हुन्छ भनेर बताउनुहुन्छ। जसले पुराणका ज्ञाताहरूको र पापनाश गर्ने देवीका कथाहरूको निन्दा गर्दछ भने त्यस्ता मानिस सयकौं जन्मसम्म दुष्ट कुकुर भएर जन्मिन्छन्। यसमा कुनै प्रकारको शङ्कै छैन महाराज भनेर बताउनुभयो सुतजी महाराजले। आज घुमौरो पारामा बडा डरलाग्दा डरलाग्दा कुराहरू बताउँदै हुनुहुन्छ। नैमिषारण्य बसेका ती 88,000 ऋषिमुनिहरूलाई, अब हामीलाई त होइन होइन, किनभने यो हाम्रो स्वभाव के छ भने अब यहाँ बसन्तरी बस्यो गएपछि सबै बिर्सिने कि, त्यही भएर यो वर्ड भनेको मैले। अब ती सुतजी महाराजले स्वर्णकाली ऋषिमुनिहरूलाई भन्नुभएको हामीलाई होइन भने जस्तो हामीले गर्छ, तर यी सबै हाम्रै लागि हुन्। र यहाँ भन्नुहुन्छ जुन मानिसले कथावाचकको आसनको बराबरीमा बसेर अहंकारले कथा सुन्दछन् भने तिनीहरूलाई गुरुका आसनमा बसेको पाप लाग्दछ। त्यसकारणले अहंकार नगरिकन बस्नुहुन्छ, श्रद्धाले बस्नुहुन्छ। तर म पनि के कम हुँ, यो त यो फुच्चे भनेर बराबरीमा बस्यो भने त्यसलाई बडा ठुलो पाप लाग्छ महाराज। जुन मानिस कथावाचकलाई प्रणाम नगरिकन कथा सुन्दछन् भने तिनीहरू विष वृक्ष भएर पैदा हुन्छन्। जसले सुति सुति कथा सुन्छन् तिनीहरू अजिङ्गर या सर्प भएर पैदा हुन्छन्। जुन मानिसले कहिले पनि पुराणको कथा सुन्दैनन् ती मानिसहरू घोर नरक भोगेर वन सुँगुर बनेर पैदा हुन्छन् भनेर यहाँ बताउनु भएको छ महाराज। जुन दुष्ट मानिस कथामा भनेका कुरालाई पत्याउँदैनन् यस्तै त्यही कथा त हो भनेर जसले यसरी मुख बङ्ग्याउँछ त्यस्ता मानिसहरू करोडौं वर्षसम्म नरकको यातना भोगेर अन्त्यमा सुँगुर भएर जान्छन्। ग्राम सुखर यस्तो भएर जन्मिन्छन् भनेर यहाँ बताउनु भएको छ। आसनम भाजनम द्रव्यम फलम वस्त्राणि कम्बलम पुराण ज्ञायन्ति ते प्रजन्ति हरि पदम। जुन मानिस पुराणका ज्ञातालाई व्यासलाई आसन पात्र द्रव्य फल वस्त्र कम्बलहरू दान गर्दछन् तिनीहरू भगवानको पद प्राप्त गर्दछन् भनेर बताउनुहुन्छ। जसले देवी भागवत पुराणलाई वस्त्रहरू लिएर आएर दान गर्दछन् भने तिनीहरूलाई अनन्त फल प्राप्त हुन्छ भनेर बताउनु भएको छ। जसरी नदीहरूमा गंगा उत्तम मानिनु भएको छ, देवताहरूमा शिव उत्तम मानिनु भएको छ, काव्यहरूमा वाल्मीकि रामायण उत्तम मानिनु भएको छ, तेजस्वी तत्वहरूमा भगवान सूर्य उत्तम मानिनुहुन्छ, त्यस्तै आनन्द दिने तत्वहरूमा चन्द्रमालाई उत्तम मानिन्छ। सबै धनहरूमा कीर्ति राखेको सबै धनहरू भन्दा एकदम श्रेष्ठ धन भनेर मान्नु पर्दछ। र क्षमा दिनेहरूमा पृथ्वी जस्तो क्षमा कसले दिन्छ, ठोके पनि केही भन्दिन, लात्तीले हाने पनि केही भन्दिनन्। आज ती पृथ्वी क्षमा दिनेहरूमा पृथ्वीलाई उत्तम मानिन्छ। र मन्त्रहरूमा गायत्रीलाई उत्तम मानिन्छ, मन्त्राणां चैव सावित्री पापनाशे हरिस्मृति अष्टादश पुराणानां देवी भागवतम तथा। यस्तै प्रकारले अब पाप नाश गर्नेहरूमा भगवान श्रीहरिलाई अत्यन्तै उत्तम मानिन्छ र पुराणहरूमा देवी भागवत महापुराण अत्यन्तै उत्तम छ भनेर आज बताउनु भएको छ। देवी भागवत महापुराण अत्यन्तै महत्वयुक्त भएको छ, त्यसकारणले देवी भागवत महापुराणलाई अत्यन्तै श्रद्धाले सुन्नुपर्दछ भनेर बताउनुहुन्छ। र कुनै शत्रुबाट राजाबाट महामारीबाट अनिकाल पर्दा राष्ट्र खण्डित हुने यस्तो अप्ठ्यारो परिस्थिति आउँदा विभिन्न प्रकारले देवी भागवत कथा सुन्नुपर्दछ भनेर बताउनुभयो। देवी भागवत कथा सुन्नाले भूत प्रेत आदिको भयबाट पनि हामी बच्दछौ भनेर भन्नुहुन्छ। स्वयं भगवती माता जगदम्बा भुवनेश्वरी देवीले देवी भागवत महापुराणलाई सर्वप्रथम आधा श्लोकमा मात्र प्रकाशित गर्नुभयो, पछि त्यही शिष्य प्रशिष्यहरूले विशाल बनाउँदै व्याख्या गर्दै जानुभयो र देवी भागवत महापुराणको रूपमा विस्तृत ठुलो बन्यो। सबैभन्दा ठुलो मन्त्र गायत्री मन्त्र हो, गायत्री मन्त्र भन्दा ठुलो धर्म कुनै छैन, पद छैन, देवता छैन, मन्त्र पनि छैन। जसले गायत्री मन्त्रलाई बुझ्दछ, जसले गायत्री मन्त्रलाई जानेर अनुष्ठान गर्दछ र गायत्री मन्त्रले भनेको कुरालाई बोध्दछ, जप पनि मात्र होइन, त्यस्ता व्यक्तिहरू
आज यो संसारमा मुक्त हुन्छन् महाराज भनेर बताउनु भएको छ। गायत्री मन्त्र, गायत्री मन्त्र बडा विशाल छ। गायत्री मन्त्रले भन्न खोजेको कुरा के हो? भर्गो ज्योति, भर्गो भनेको ज्योति, भर्गो देवस्य, त्यो ज्योति स्वरूप परमात्माको धीमै ध्यान गर्दछु भनेर। अब त ज्योति स्वरूप परमात्मालाई जसले खोज्दछ भेट्दछ त्यसको जीवन त सफल भइहाल्छ। ज्योतिलाई भेट्नेवाला आज यो संसारमा त्यसका लागि सारा कर्महरू ज्ञान अग्नि दग्ध कर्माणी ज्ञान रूपी अग्निद्वारा सारा कर्महरू जलेर राख हुन्छन् र तिनीहरूको निमित्त लोक धर्महरूको खासै आवश्यकता पर्दैन। धर्मम भजस्व सततम त्यज लोक धर्म सेवस्व साधु पुरुषान्त हि काम तृष्णाम। आज धर्म के हो? सत्य धर्म। धर्मम भजस्व सततम त्यज लोक धर्म भनेको आज गोकर्णजीले आफ्नो पिताजीलाई किन त्यस्तो भन्नु, लोक धर्महरूलाई किन त्याग्नु भन्नु? आज हामीले लोक धर्महरूलाई मूल धर्मको रूपमा बुझेका छौँ। वास्तवमा सत्य धर्म के हो? सत्य धर्म हो जसले ज्ञेय त्यो जान्न सकिने त्यो परमात्मा जसले कल्याण दिनेवाला छ, कल्याण स्वरूप छ, त्यस्ता परमात्माको जसले साक्षात्कार गर्ने प्रयत्न गर्दैन तिनीहरूले सत्य धर्म अँगालेको मानिँदैन। तमेव विदित्वाति मृत्युमेति नान्या पन्था विद्यते यनाय। त्यो परमात्मा स्वरूप त्यो ज्योति भर्गो ज्योति जो भोर भुवा स्वः तिनै लोकमा व्यापक छ, भोर लोक भुवर लोक र स्वर लोक, तिनीहरू तिनै लोक लगाए चौधै भुवनलाई प्रकाशित गर्नेवाला सबितुर सूर्यका पनि वरेण्यम सूर्यहरूका पनि एकदम स्रोत त्यस्ता ज्योति एकदम प्रकाशित सारा जगतलाई उज्यालो गराउनेवाला दाजल्यमान प्रकाशित हुनुभएका त्यस्ता भर्ग ज्योति त्यस्ता देवतालाई के गर्दछु? धीमही ध्यान गर्दछु भने त हो गायत्रीमा के भने त्यो गायत्रीलाई जसले अनुसन्धान गर्दछ र गायत्रीलाई जसले साधना गर्दछ र त्यो ज्योतिको जसले खोज गर्दछ र दिव्य चक्षुको माध्यमबाट जसले त्यो ज्योतिलाई दर्शन गर्दछ भने त्यसको जीवन सफल भइहाल्छ। सारा लोक धर्महरूबाट ऊ निवृत्ति हुन्छ। सारा विधि त्यस्ता देवतालाई के गर्दछु? धीमही ध्यान गर्दछु भने त हो गायत्रीमा के भने त्यो गायत्रीलाई जसले अनुसन्धान गर्दछ र गायत्रीलाई जसले साधना गर्दछ र त्यो ज्योतिको जसले

भन्दा ठुलो साधना अनुष्ठान यो संसारमा केही पनि छैन। जपेर मात्र हुँदैन, जपेर मात्र के हुन्छ र अहङ्कार मात्रै हुन्छ, घमण्ड। एकजना हुनुहुन्थ्यो, मैले अब नाम त लिनु भएन, ए आएर म त विपत्तै ठुलो हो नि भन्ने, यति दाढी पाल्नु भएको किन ठुलो हुनुभएको नि तपाईँ भन्दा, मैले गायत्री पुरस्करण गरेको हो अरे। अब पुरस्करण गरे भने झन् घमण्ड आयो, के काम लाग्छ नि त। त्यस कारणले त्यो जपेर मात्र हुँदैन, बुझ्न पर्यो के, बुझ्न पर्यो। यदि साक्षात्कार गायत्रीले भनेको ज्योतिको यदि साक्षात्कार मात्रै गरेको हुन्थ्यो भने त्यो व्यक्तिलाई अरूले त्यत्तिकै ठुलो बनाइदिन्थ्यो र उहाँको सुगन्ध फैलिँदै जान्थ्यो। हेर्नुहोस् साधना यदि सिद्ध भयो भने यस्तो सुगन्ध फैलिन्छ। हामीले देखेका छौँ गुरुहरू ठुला ठुला साधकहरूलाई न कुनै मिडियाले प्रचार प्रसार गरेको छ, न टिभीले लाइभ गरेको छ, न के गरेको छ, उहाँहरूको सुगन्ध फैलिँदा फैलिँदा आज इतिहास हेर्नुहोस् त, ठुला ठुला इतिहासहरू बनेका छन्। यही हाम्रा साधकहरू खर्तड बाबा, स्वर्गद्वारी महाप्रभु, परमानन्द स्वामीजी, गुरु नरहरिनाथ गुरु, हाम्रो नेपालमा पनि यता ठुला ठुला साधकहरू हुनुभयो, जसको समयमा मिडिया थिएन तर पनि आज हामीले हृदयमा धारण गरेका छौँ, सबैले श्रद्धाले नाम लिन्छौँ, किनभने उहाँहरूलाई प्रचार प्रसार बाहिरी रूपमा गर्नु पर्दैन, त्यो साधनाको सुगन्ध फैलिँदै जान्छ। त्यो साधकहरूको अनुहारमै झल्किन्छ साधकता। साधकता भनेको साधकता, साधकी, साधकको पहिलो लक्षण हो साधकी, एकदम सादा हुनु पर्यो कि। मेरो नाम आगे आएन, यहाँ कस्तो प्रकारको व्यवस्था छ, के छ, सम्मान पुगे कि पुगेन, पण्डित कस्ता छन्, कतिलाई छन् कि छैन, किन चाहियो, आफ्नो के काम हो, आफू के को लागि आएको हो, सेवा गर्न आएको हो भने श्रद्धाले सेवा गर्ने हो, सुन्न आएको हो भने श्रद्धाले सुन्ने हो, र यहाँ के दान गर्न आएको छ भने श्रद्धाले दान गर्ने हो, र विभिन्न प्रकारले आफ्नो सहभागी कहाँ पनि देखाउने भन्दा हामीले दान गरेको पनि भर्खरै हामीलाई यहाँ भोलि व्यासलाई फिर्ता गर्ने त होइन नि, के होइन, कसले फिर्ता गर्ने, देवताहरूले हो। अब देवताहरूले त देखिहाल्छन् नि, नाम मागेकोबाट आए पनि नआए पनि, सूक्ष्म जगतको कुरा हो, सेवा गरेको पनि, भोलि हामीले यहाँ अब सेवा गरेको तपाईँको पैसा लिएर जानुहोस् भनेर त भन्नु, त्यो सेवा गरेको भने गुरुले न्याय गर्ने हो, देवताहरूले न्याय गर्ने हो, यदि देवताहरूले न्याय गर्छन् भने सूक्ष्म जगतमा न्याय हुन्छ। अब यहाँ जति नाम लिए पनि त्यो नाम पनि हेर्नुहोस् त्यो के काम, नौ दिनपछि राखेको नाम, नौ दिनसम्म त नाम पनि थिएन, बेनाम जन्मेको संसारमा नौ दिनसम्म नामै नभइकन बस्यो विचार। अब त्यो पहिचानको लागि त्यो पञ्चतत्वबाट बनेको देहलाई बोलाउनको लागि नाम राखियो। अब त्यो नाम जतिपल्ट घोके पनि जम्मैका जनजीवमा जम्मैका झुन्डिए पनि मूर्ति बनाएर दिँदैन, पूजा गरे पनि त्यो शरीर छुटेपछि जुन शरीरको नाम हो त्यो बिचरा त्यो शरीर त माटोमा मिल्छ, गाड्यो भने कुहिएर माटोमै मिल्छ, पशुपन्थीले खायो भने बिस्ता भएर माटोमै मिल्छ, जलायो भने खरानी भएर माटोमै मिल्छ। अब त्यो जुन चेतना हो त्यसको नामै छैन, त्यो आत्माको नामै छैन, जति जित्याए पनि अब जसको नाम थियो त्यो त सुहा भयो। त्यस कारणले साधकहरूले विभिन्न प्रकारले साधकीलाई आत्मसात गरेका हुन्छन्, तर साधकहरू अल्छी हुँदैनन् भने, साधकहरू सेवामा निवृत्त एकदम सेवामा पारायण हुन्छन् र संसारमा साधुता फैलाउनुको निमित्त, जीवहरूको कल्याण गर्नको निमित्त, आध्यात्मिकताको संचार गर्नको निमित्त, विभिन्न प्रकारले देवी देवताहरूलाई पुष्टि गर्नको निमित्त, गुरुको नाम प्रकाशित गर्नको निमित्त, गुरुका ज्ञानहरूलाई प्रकाशित गर्नको निमित्त अहोरात गर्दछन्, किनभने उनीहरूले मनुष्य जीवन किन प्राप्त गरेको भन्ने कुरा पनि बुझ्दछन्। साधकको मतलब हो पलायन हुनु, त्यो पनि भयो। हुन त दुई प्रकारका साधुहरू छन्, निवृत्ति मार्ग र प्रवृत्ति मार्ग। निवृत्ति मार्गवाला साधुहरूले के भन्छन्, दुनियाँलाई जति सम्झाए पनि सुध्रिनेवाला छैनन्, भाडमा जावा मस्तर मस्तिमी आग लगे मस्तिमी भन्यो, जङ्गलतिर बस्यो आनन्दले एकान्तमा मस्ती लियो। निवृत्ति मार्गवाला साधुहरू त्यस्ता हुन्छन्, तर प्रवृत्ति मार्गवाला साधुहरूले के गर्छन् त भन्दा, यो संसारमा यिनी जीवहरूले पनि हामीले यिनीहरूलाई सिकाइएन भने कसले सिकाउँछ, यी जीवहरूलाई पनि यिनीहरू

बाटो देखाउनु पर्यो भनेर दयाले आज संसारमा भड्किरहेका छन् र हाम्रो समक्षमा विभिन्न अवमूल्यनहरू सहँदै अपमानहरू सहँदै भए पनि समाजमा आध्यात्मिकताको आज संसार गर्नको निमित्त विभिन्न कोटिहरूको माध्यमबाट यज्ञ यज्ञादिहरूको माध्यमबाट विभिन्न यस्ता कर्महरूको माध्यमबाट समाजमा भक्तिको प्रचार प्रसार गर्न अवरात्र खटेका छन्। त्यस्ता दुई प्रकारका साधुहरू संसारमा देख्न पाइन्छन् जसले गायत्रीलाई नै उनीहरूको आराध्य भने पनि साधना भने पनि साधन साध्य भने पनि गायत्रीकै माध्यमबाट उनीहरूले गायत्री नै भनेर नजपे पनि प्राप्त गर्ने गायत्रीकै देवता हुन्। त्यसकारणले त्यो गायत्री एउटा साधना हो, एउटा छन्द हो, जुन छन्दमा एकजना देवता जो सर्वश्रेष्ठ तिनी देवताको ध्यान गर्नको लागि परिचय दिएको छ देवताको विषयमा। त्यसकारणले त्यो देवतालाई ग्रहण गरेर सारा जगतको वास्तविक तत्वलाई बोकेर हिँडेको भएर त्यो गायत्री भन्ने छन्द नै देवीको रूपमा पूजित हुनु। आज यो गायत्री मन्त्रले हामीलाई वास्तविक बाटो देखाउँदछ भनेर आज यहाँ बताउनुहुन्छ महाराज। गायत्रीको बडा ठुलो महिमा छ भनेर बताउनु भयो। न गायत्र्यः परो धर्मो न गायत्र्यः परमं तपः न गायत्र्यः समो देवो न गायत्र्यः परो मनु। गायत्री जस्तो ठुलो केही पनि छैन संसारमा भनेर बताउनुहुन्छ। र गायत्री दिनदिनै जप्नु पर्दछ र जपेर मात्र पनि हुँदैन। कुरा कसरी बुझ्ने? पहिला हामी सानो गोरेटोमा हिँड्थ्यौँ कि हिँड्थेनौ? पहाडतिर जाँदाखेरि गाउँ गाउँमा इत्रा इत्रा डरहरू हुन्थ्यो कि सानो सानो गोरेटा हुन्थ्यो। अब ती गोरेटाहरू पछि गएर ठुला ठुला हाइवे बने कि बनेन? अहिले पिच बाटो भयो, जहाँ गोरेटो थियो त्यही पिच बाटो भयो। त्यस्तै नबुझी नबुझी भए पनि गायत्री मन्त्र जप्दै गऱ्यौँ भने एक दिन न एक दिन कोही आउला, छोरा नाति पनाती कोही आउला, होइन यसले गायत्री मन्त्रले भन्नु खोजेको के हो भनेर खोज लाग्यो। खोज्यो भने कोही कोही सन्त भनिहाल्छन्, दिव्य चक्षु खोलिहाल्छन्। त्यसकारणले गायत्री मन्त्र सबैले जप्नु पर्दछ, गायत्री मन्त्रको अनुष्ठान सबैले गर्नुपर्दछ र गायत्री मन्त्रलाई आत्मसात गर्नुपर्दछ, गायत्री मन्त्रको रिसर्च गर्नुपर्दछ, अनुसन्धान गर्नुपर्दछ। त्यसकारणले गायत्री मन्त्र अत्यन्तै महत्वपूर्ण छ भनेर बताउनु भयो महाराज। र यहाँ देवी भागवत महापुराण श्रवण गर्नको निमित्त अत्यन्तै दिव्य निर्मल यो ब्राह्मणहरूको अमूल्य धन हो। यसमा स्वयं धर्मका छोरा नारायण ऋषिले यो पवित्र देवी भागवतलाई वर्णन गर्नुभएको थियो। यसमा गायत्री देवीको रहस्य बताइएको छ भनेर बताउनुहुन्छ। र यो महापुराण अत्यन्तै उत्तम छ, यो महापुराणको समान यो संसारमा अरू कुनै पनि त्यस्तो प्रकारको ज्ञान छैन। तर यसलाई बुझेर मात्र हुँदैन, अनुष्ठानात्मक रूपमा प्रयोगात्मक रूपमा जानुपर्दछ। त्यसकारणले यहाँ विभिन्न प्रकारका साधनाका विधिहरूलाई अङ्गीकार गरिएको छ महाराज। र यहाँ विभिन्न प्रकारले भगवतीकै अंशबाट पैदा हुनुभएका को को भन्दा अंशांशका अपि तते किमो तान्य देवा तस्तै नमस्तु सततम् जगदम्बिकायै। भगवती माताकै अंशबाट पैदा हुनुभएका ब्रह्मा विष्णु शिव शेष नारायण इन्द्र आदि देवताहरू जुन भगवतीको सम्पूर्ण प्रभावलाई राम्ररी जान्न सक्नुहुन्न, सामान्य देवताले भगवतीको महिमालाई कसरी जान्न सक्नुहुन्न? त्यस्ता ठूला ठूला देवताले त भगवतीको रहस्यलाई पार पाउन सक्दैनन्। यस्तै जगदम्बा भुवनेश्वरीलाई प्रणाम गर्दछु भनेर सुतजी महाराजले प्रणाम गर्नुभयो। र आज ती माता भगवती विभिन्न प्रकारले ब्रह्माजीले सम्पूर्ण संसारको सृष्टि गर्नुहुन्छ, भगवान विष्णुले निरन्तर सृष्टिको पालन गर्नुहुन्छ, भगवान शिवले सृष्टिको श्रृङ्गार गर्नुहुन्छ। जुन भगवतीका चरण कमलहरूको धुलो पाएर भगवतीको शक्ति पाएर भगवतीको इशारा पाएर यी कर्महरू हुन्छन्, त्यसरी भगवती बाहेक अरू कुनै उपायबाट पनि उहाँहरूले आफ्नो कार्य गर्न सक्नुहुन्न महाराज। सक्दैछ शक्ति भनेकै भगवती हुन् के? बुद्धि गणेश मम चक्षुहारिका भगवानले भन्नुहुन्छ, बुद्धि गणेश मम चक्षुहारिका शिवो मम आत्मा मम शक्तिराध्या।
बुद्धि भनेको मेरो गणेश, बुद्धि रे गणेश हो, मम चक्षु अर्क, मेरो आँखा भनेको सूर्य हो, शिव मम आत्मा, शिव मेरो आत्मा हो, मेरो शक्ति भनेको आराध्य देवी भगवती हो। त्यस कारणले शक्ति नै भएन भने ग्यारे हो, उठेर हिँड्न सकिन्छ त सकिन्छ। त्यस्तै जति ठुला देवता भए पनि शक्ति बिना केही गर्न सक्दैनन्, शक्ति भनेकै माता भगवती हुनुहुन्छ महाराज। त्यस कारणले माता भगवतीलाई दिव्य प्रकारले आज वन्दना गर्नुभएको छ। आज दिव्य माता भगवतीको आज हामी एउटा भजन गाउनेछौ, जय जय।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: सहिनो समय सूचक अहिले साँझको 7 बज्यो 7 PM। मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
5: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
4: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ।
5: गैडाकोट नगरपालिका र रेडियो साहिनो द्वारा जनहितमा जारी सन्देश।
6: चैते धानमा नेक ब्लास्टको समस्या।
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
6: रोगको लागि अनुकूल मौसम,
4: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
6: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
4: खेतमा पानी जमाई राख्ने,
6: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
4: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: Hi, I'm Sunday Nuncha, Radio Silence 89.8 MHz.
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: सर्वप्रथम नमस्कार ताजा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट सुन्न सकिन्छ। सरकारी अस्पताल र सार्वजनिक विद्यालयको हित वितरित गरिएका व्यवस्थामाथि पुनर्विचार गर्न सरकारसँग सांसदहरूको माग। आर्थिक विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पारित। बैशाखमा संसद रोकेर सरकारले ल्याएको 4 अध्यादेश प्रतिनिधि सभाद्वारा स्वीकृत
1: हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
0: सरकारले मनोमानी गरेको भन्दै विपक्षीको विरोध। सहकारी सम्बन्धी विद्यमान कानून संशोधन तथा एकीकरण गर्ने विधेयकको सिद्धान्त पनि स्वीकृत। नेपाल धितो बोर्डको रिक्त अध्यक्ष पदमा गोपाल प्रसाद भट्टराई नियुक्त।
2: नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्ट कैलालीलाई नियुक्त गर्ने।
0: सदर चिडियाखानामा रहेका केही पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि। कम्तीमा 2 साताका लागि बन्द। कृषि मन्त्रालयले 10 वर्षसम्म प्रवाह गरेको कृषि तथा पशु पंक्षी अनुदानको छानबिन गर्न समिति गठन। इजरायलको हवाई आक्रमणबाट दक्षिण लेबनानमा 18 जनाको मृत्यु। फिफा विश्वकप समूह एमा मेक्सिकोद्वारा नकआउट चरणमा स्थान सुरक्षित गर्न सफल। राति अमेरिका र अस्ट्रेलियाको खेल हुने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: स्वास्थ्य र शिक्षा सेवा प्रवाहका आधारमा सरकारको मूल्याङ्कन गर्ने गरिन्छ। मानव विकासका सूचकांक राज्यले लगानी गरेको स्थितिको आधारमा मूल्याङ्कन गर्ने चलन विश्वभरि रहेको छ। शिक्षकहरू, चिकित्सकहरू र पेसाकर्मीहरू दलीय राजनीतिमा लागेर उत्पन्न भएको लामो समस्या समाधानका लागि केही समय लाग्ने देखिन्छ। शिक्षा र चिकित्सा सेवाको सहजता र गुणस्तर बढ़ाउन सकेमा मात्र सरकारले सफलता प्राप्त गरेको देखिनेछ। अब खबर सुशीला श्रेष्ठबाट।
4: सरकारले 10 वर्षसम्म प्रभाव भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्ने भएको छ। कृषि वन तथा जलवायु मन्त्रालयले आर्थिक वर्ष 2072-73 हालसम्म प्रभाव भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन गरेको हो। सहसचिव बद्री प्रसाद दाहालको संयोजकतामा गठित कार्यदललाई 6 महिनाभित्र विस्तृत प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्ने समय सीमा दिइएको छ। कार्यदलले पुराना प्रतिवेदनको पुनरावलोकन गर्दै अनुदान दुरूपयोगको अवस्था लेखाजोखा गरी सुधारका लागि उपयुक्त कदम चाल्न सिफारिश गरिएको छ। नेपालको कुल राष्ट्रिय उत्पादनमा करिब 25% योगदान रहेको कृषि र पशुपक्षी क्षेत्रमा सरकारले कृषि उत्पादन वृद्धि र व्यावसायिक कृषिका लागि वर्षेनी विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। मन्त्रालयका सूचना अधिकारी डाक्टर मणिरत्न अर्यालले सीआईएनसँग भन्नुभयो,
5: कृषि वन तथा पर्यावरण मन्त्रालयबाट यस्तो छ कि यो विगतको 10 वर्षमा भएको अनुदानमा केही चाहिँ मोटिभेसनका फ्याक्टरहरू पनि हुन सक्छन्, केही दुरुपयोगका फ्याक्टर पनि आए हुन सक्छन् भनेर विभिन्न मिडियामा आइरहेको कुराहरूलाई सम्बोधन गर्नको लागि मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट प्रत्येक तथा सहसचिवको अध्यक्षतामा 5 सदस्य कार्यदल बनेको छ। यसलाई 6 महिना अवधिको समय अवधि दिएर बिचमा पनि रिपोर्टिङ गर्ने गरेर त्यो अनुदानलाई के कसरी लान सकिन्छ, के के कुन कुन वेबाट गयो भने अझै छिट्टो हुन सक्छ भन्ने खर्च, त्यसपछि अब कुन मोडालिटीहरू चाहिँ अनसक्सेसफुल हुन सक्छ, कुन मोडलमा सक्सेसफुल हुन सक्छ, भविष्यमा कुन ट्र्याकबाट जाने भन्ने सन्दर्भमा चाहिँ यो कमिटी गठन गरिएको छ। अहिलेको सन्दर्भमा यति नै जस्ट कमिटी फर्मेसन मात्र भएको छ, बाँकी चाहिँ अब आगामी दिनमा यो कमिटीले काम पनि गरेर जान्छ, रिपोर्ट पनि गरेर जान्छ, त्यसको आधारमा 6 महिना अवधिपछि रिपोर्ट पनि पब्लिकेसन गर्छ।
4: कार्यदलले कार्यादेशमा पुराना प्रतिवेदन समावेश समेत पुनरावलोकन गरी अनुदान दुरूपयोग भएको भुक्तानको पहिचान गर्ने विषय समेत समावेश गरिएको छ। कार्यदलले कम्तीमा 1 महिनामा 2 पटक वा आवश्यकता अनुसार त्यसभन्दा बढ़ी पटक मन्त्रालयका सचिव समक्ष आफ्नो प्रगति विवरण अनिवार्य पेश गर्नुपर्नेछ। गत वैशाखमा संसद रोकेर सरकारले ल्याएका 4 अध्यादेश प्रतिनिधि सभाले स्वीकृत गरेको छ। आज बसेको प्रतिनिधि सभा बैठकले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश, सम्पत्ति शुद्धिकरण अध्यादेश, सहकारी पहिलो संशोधन अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको हो। 4 अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव अस्वीकृत अस्वीकार गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएपछि सम्बन्धित मन्त्रीले जवाफ दिनुभएको थियो। त्यसपछि सभामुख डोलप्रसाद आर्यले अध्यादेश निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो।
1: अब म उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
4: गत वैशाखमा संसद अधिवेशन रोकेर सरकारले यी अध्यादेश ल्याएको थियो। वैशाख 28 गते संसद अधिवेशन शुरू भएको पहिलो दिन ती अध्यादेश प्रतिनिधि सभामा पेश भएका थिए। त्यसअघि बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी विद्यालयमा लगाइएको करबारे स्पष्ट पार्नुभएको थियो। उहाँले सामुदायिक विद्यालयमा कुनै कर लगाइएको छैन भने निजी विद्यालयमा हाल 3% कर मात्र लागू गरिएको बताउनुभयो।
6: अब शिक्षामा लगाइएको कर सामुदायिक स्कूलहरूमा यो होइन, निजी स्कूलहरूमा अहिलेलाई 3% भनेर लगाइएको छ। तर 25,000 आफ्ना बाल बालिकाहरूका लागि निजी स्कूलमै गरिएको 25,000 रूपियाँसम्मको खर्चलाई करकट्टी गर्न सकिने सुविधा दिइएको छ। वर्षमा 10,00,000 आमदानी भएका नेपाली नागरिकहरूलाई करको दायरामा राखिएको छैन। इन्कम ट्याक्स फ्री, यो असाध्यै क्रान्तिकारी कदम, त्यसबाट लाखौं बचत भइरहेको छ। यता 5,000 रुपियाँ खर्च गर्नेले 150 रुपियाँ तिर्ला, तर यता लाखौं छुट दिइराखिएको छ कर तिर्न नपर्ने।
4: उहाँले अभिभावकलाई राहत दिने उद्देश्यले निजी विद्यालयमा बालबालिकाको शिक्षामा वार्षिक 25,000 रूपियाँसम्म खर्च गरे बाबत कर छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले वार्षिक 10,00,000 रूपियाँसम्म आमदानी गर्ने नागरिकलाई आयकरको दायरामा नल्याइएको उल्लेख गर्दै यसलाई सरकारको महत्वपूर्ण र सुधारमुखी कदमको रूपमा प्रस्तुत गर्नुभयो। यता कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले सार्वजनिक खरिद प्रक्रियामा देखिएका जटिलता हटाउन तत्काल आवश्यक भएकाले सार्वजनिक खरिद ऐन सम्बन्धी अध्यादेश ल्याउनु परेको बताउनुभयो।
7: सभामुख महोदयको अनुमतिले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
4: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक खुशबू ओलीले सरकारले ल्याएको आर्थिक विधेयक 2083 जनहित भन्दा पनि स्वार्थ समूहको प्रभाव बढ़ाउने खालको रहेको आरोप लगाउनुभयो। उहाँले शिक्षा समता शुल्क, स्वास्थ्य समता शुल्क तथा स्वास्थ्य पूर्वाधार लगानी शुल्क जस्ता नयाँ करको औचित्यमाथि प्रश्न उठाउनुभयो।
8: यस विधेयकमा गम्भीर प्रश्नहरू पनि प्रशस्तै छन्। विधेयकमा नयाँ शुल्क र करहरू थपिएका छन्। शिक्षा सेवा शुल्क, शिक्षा समता शुल्क, स्वास्थ्य समता शुल्क, स्वच्छ पूर्वाधार लगानी शुल्क आदि। शिक्षा शुल्क ठिक पनि हुन सक्छ, तर शिक्षा समता शुल्कबाट वास्तवमै सरकारी विद्यालयको गुणस्तर बढ़ने सुनिश्चितता के छ?
4: सरकारले नेपाल धितोपत्र बोर्ड सेवनको रिक्त अध्यक्ष पदमा कैलालीका डाक्टर गोपाल प्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उहाँलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। त्यसै गरी सरकारले नेपाल विशेष सेवा ऐन 2042 साविक व्यवस्था पुनः लागू गर्ने सम्बन्धी विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ। सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारले सहकारी सम्बन्धी विद्यमान कानून संशोधन तथा एकीकरण गर्ने विधेयकको सिद्धान्त पनि स्वीकृत गरेको संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बताउनुभयो।
2: नेपाल विशेष सेवा ऐन 2042 साबितको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने। दुई, नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्ट कैलालीलाई नियुक्त गर्ने। तीन, सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने। चार, बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने। पाँच, राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने।
4: ललितपुरको जावलाखेल स्थित सदर चिडियाखानामा रहेका केही पक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिडियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले आज सूचना जारी गर्दै सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी आजदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि चिडियाखाना बन्द गरिएको जनाएको छ। कोषका प्रवक्ता रचना शाहले चिडियाखानाभित्र काग र परेवा मरेको अवस्थामा फेला परेपछि गरिएको परीक्षणमा बर्ड फ्लूको संक्रमण देखिएको
9: अनि अस्ति एउटा काग र परेवा हाम्रो बर्ड सेक्सनमा मरेको भेटियो कि, अनि त्यहाँ त धेरै रुखहरू छ, अनि त्यो मरेको अब अन्याचुरल डेथ जस्तो लागेर हामीले चाहिँ नि लाइफ स्टक डिपार्टमेन्टमा यो पशु चिकित्सक विभाग छ त्रिपुरेजीमा त्यहाँको ल्याबमा हामीले टेस्ट गर्न पठायौँ, अनि त्यहाँबाट चाहिँ हिजो हामीलाई रिपोर्ट आयो यो एभियन इन्फ्लुएन्जाको उयोहरू देख्यो भनेर, अनि स्ट्रेन त्यसले गर्दाखेरि चाहिँ हामीले चाहिँ अब पशु चिकित्सक विभागको सिनियर रेटहरूसित कन्सल्ट गरेर र हाम्रो रेटहरूसित पनि कन्सल्ट गरेर प्रिकसन लिनुपर्छ भनेर प्रिकसनरी स्टेपको अन्तर्गत हामीले चाहिँ नि यो दुई साताको लागि जीव बन्द गरेको, किनभने धेरै एनिमल्सहरू छ, फेरि भेजिटेबल्सहरू पनि आएपछि अब के अरे संक्रमण हुने चान्सेस हुन्छ भनेर हामीले चाहिँ यो प्रिकसनरी स्टेप लिने हामीले दुई साताको लागि बन्द गरेको हो।
4: साझा खबरमा अब विदेशको खबर। दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले रातभरि भएको आक्रमणका क्रममा धेरै व्यक्ति घाइते भएको जनाएको छ। इजरायली सेनाले भने इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहसँग सम्बन्धित 80 क्षेत्रमा आक्रमण गरिएको र समूहका दर्जनौ सदस्य मारिएको दावी गरेको छ। आईडीएफका अनुसार यस क्रममा 4 इजरायली सैनिकको पनि मृत्यु भएको छ। र खेल खबरमा फिफा विश्वकप अन्तर्गत समूह ए मा घरेलु टोली मेक्सिकोले लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। आज बिहान सम्पन्न खेलमा मेक्सिकोले दक्षिण कोरियालाई 1-0 गोल अन्तरले पराजित गर्दै अन्तिम 16 पुग्ने पहिलो टोली बनेको हो। यस जितसँगै मोरक्को समूह ए को शीर्ष स्थानमा उक्लिएको छ। मोरक्कोले अब समूह चरणको अन्तिम खेलमा चेक गणतन्त्रसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै यस अघिका खेलमा क्यानाडाले कतारलाई 6-0 गोल, स्विजरल्याण्डले बोस्नियालाई 4-1 गोल अन्तरले पराजित गरेको छ। चेक गणतन्त्र र दक्षिण अफ्रिकाले 1-1 बराबरी खेल्दै अंक बाँडेका छन्। यसैबीच समूह डी अन्तर्गत आज राति अमेरिका र अस्ट्रेलिया भिड्नेछन्। राति 1:15 दुई बीचको खेल शुरू हुनेछ।
0: नेपालमा आजबाट भित्रिएको मनसून र त्यसको पूर्व तयारीका कुरा, नागरिकको प्रश्नमा विज्ञसँगको कुराकानी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: 5 बिहान उठेर भरे 10 रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
11: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
12: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
11: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
13: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
14: कार्यक्रम साझा आवाज,
11: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
15: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
16: प्रोपाइटर मधुमाया जीजी पढे होइन प्रोपाइटर भनेको छु, हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6,00,000 जति कमाइन्छ।
11: हरेक 15 शनिबार बिहान 6:30 र पुनः प्रसारण राति 8:00 सीआईएन मार्फत देशैभर
12: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
13: पसिनाको सम्मान, समानताको अभियान,
14: कार्यक्रम साझा आवाज।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आजबाट नेपालमा मनसून भित्रिएको छ र नेपालभरि फैलनको लागि केही दिन लाग्ने मौसम विभागले बताएका छन्। यसपटक मनसून भित्रनु अघि नै पूर्व तयारीका बारेमा सरकार र सरकारवाला बीचले आफूले तयारी गरेको बताएका छन्। मौसम जन्य विपदको जोखिम र सरकारको पूर्व तयारीका बारेमा हामीले बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
17: यस वर्षको मनसून कमजोर हुने भनेको समग्र मनसूनको अवस्था हो, तर मनसूनको प्रवेश चाहिँ सम्भवतः आज भएन भने पनि केही दिनभित्र मनसूनको प्रवेश नेपालमा हुनेछ। तर पूर्वी क्षेत्रबाट मनसून प्रवेश हुन पाएको कारणले सरदर रूपमा पश्चिमी क्षेत्रसम्म पुग्न एक हप्ता समय लाग्छ। प्युठान भनेपछि त्यसकारणले अबको चार पाँच दिन कुरौ भन्न चाहन्छु। तर एउटा जोखिम चाहिँ छ, यसपट्टि कम पानी पर्न सक्छ। यदि यहाँ आकाशीय खेती पानीमा निर्भर खेती प्रणालीमा हुनुहुन्छ, ससाना खोलाको पानीमा मात्रै निर्भर हुनुहुन्छ भने चाहिँ पानी कम पर्न चाहिँ सक्छ। त्यसकारणले त्यो जोखिमलाई मध्यनजर गरेर यहाँहरूले अन्य आफ्नो आवश्यक पूर्व तयारी चाहिँ गर्नुपर्ने हुन सक्छ।
18: अर्को प्रश्न चाहिँ यो बाढ़ी पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन सरकारले अब के नयाँ योजना ल्याउँदैछ भनेर प्रश्न गर्नुभयो।
17: कृत्रिम बुद्धिमत्ता अथवा आर्टिफिसियल इन्टेलिजेन्स भन्छौ, एआई, यसको आजभोलि खुब चर्चा हुने गर्छ। हामीले पनि बाढ़ी पूर्वानुमानको लागि हामीले आर्टिफिसियल इन्टेलिजेन्स एआईको प्रयोग गर्ने गरी आगामी मनसूनदेखि तयारी अगाडि बढ़ाएका छौं। यसै मनसूनमा चाहिँ हामी त भ्याउँदैनौं, तर यस मनसूनमा हामी नयाँ प्रयोग गर्न लागेको भनेको चाहिँ हामी तीन दिनसम्मको मात्रै पूर्वानुमान गर्दै आएका हौं। यसचोटि हामीले पाँच दिनसम्मको पूर्वानुमान गर्ने गरी तयारीलाई अन्तिम चरणमा पुर्याएको छौं। एउटा अर्को चाहिँ आम सर्वसाधारणले एउटा गुनासो गरिरहेको विषय के छ भने एसएमएस कहिलेकाहीँ हेरिँदैन, रातिको समयमा त्यसले दिउँझाउँदा पनि दिउँझाउँदैन। फेरि बाढ़ीहरू कहिलेकाहीँ राति ठूलो बाढ़ीहरू जाने गर्दछन् धेरै जसो नै भनौं। त्यो अवस्थामा चाहिँ अझ प्रभावकारी माध्यम के होला भन्ने गुनासो हामीले प्राप्त गर्यौं र त्यो त्यसलाई चिर्नको लागि चाहिँ हामीले सोचीबाट आइभीआर भनेको एसएमएसको सत्ता भोइस कल पठाउने त्यो तयारी अन्तिम चरणमा छ। तर एउटा सीमा चाहिँ छ यसमा पनि, हामीले आम सर्वसाधारणलाई कल गर्न सक्ने अवस्था चाहिँ देखिया छैन। यो नेपाल टेलिकमको एनसेलको यो सीमा रहेछ,
18: उहाँहरूले समस्या राख्न सक्ने हुनुभयो,
17: फरक छ। हामीले चाहिँ एसएमएस जसरी कल पठाउँछौँ उहाँले उठाउनुभयो भने सुन्न सक्नुहुन्छ, तर त्यो एक कल चाहिँ हामीले सबैले पठाउँदै छैनौँ। त्यो कल चाहिँ हामीले कम्तीमा पनि स्थानीय पालिकाको कुरा गर्दाखेरि त्यहाँको मेयर साहब, त्यहाँका वडाध्यक्षहरू, त्यहाँ रेड क्रस अथवा त्यहाँको चाहिँ विद्यालयका प्रधानाध्यापक, विज्ञान पढाउने शिक्षक, जो मार्फत चाहिँ सूचना आम समुदायसम्म छिटो छरितो तवरबाट पुग्न सक्छ, त्यो उहाँहरूको चाहिँ नम्बरहरू हामीले संकलन गरिरहेका छौँ। सम्भवतः हामी धेरै पालिकाहरूबाट प्राप्त हुने त्यस्ता नम्बरहरूमा चाहिँ यस वर्ष कल पनि पठाउनेछ।
18: चट्याङ, भूकम्प, बाढ़ी पहिरो, हावाहुरी, आगो लागि जस्ता विपदबाट कसरी बस्न सकिन्छ?
17: अब यो बहुविपदको कुरा उहाँले गर्नुभयो,
18: धेरैवटा विपदको कुरा गर्नुभयो।
17: अब नेपालमा यस्तो कुनै पनि क्षेत्र छैन भनिन्छ जहाँ चाहिँ कुनै पनि विपद नहोस् भनेको, कुनै न कुनै विपद कहीँ न कहीँ छ। त्यसकारणले हामी जतिसुकै सुरक्षित स्थानमा गए पनि त्यहाँ बाढ़ीबाट सुरक्षित स्थानमा गइराख्दाखेरि त्यहाँ पहिरोको विपद हुन सक्छ, पहिरो बाढ़ी दुवैबाट सुरक्षित स्थानमा गइराख्दाखेरि त्यहाँ आगलागी अथवा अन्य विपदहरू हुन सक्छन्। त्यसकारणले हामी चनाएको हुनुपर्छ र फरक फरक विपदको हामीले फरक फरक किसिमबाट पूर्व तयारी पनि गर्नुपर्छ। बाढ़ीको पूर्व तयारी गर्नको लागि नदीको छेउछाउ, खोलाको छेउछाउ जानु भएन। पहिरोको पूर्व तयारी भनेपछि भिरालो जमिनमा पहिरो गइराख्ने क्षेत्रहरूमा चाहिँ रहनु भएन, त्यसको सुरक्षित नजिकैको सुरक्षित स्थानहरू हेर्नु पर्यो। त्यो बाहेक पनि अन्य चट्याङको कुरा गरिराख्नु भएको छ, चट्याङको पनि हामीले पूर्व अनुमान र पूर्व सूचना प्रणाली विकास गर्दैछौं। जल तथा मौसम विज्ञान विभागले सम्भवतः अबको छिट्टै चट्याङ सम्बन्धी सूचना पनि हामी केही छिन अगाडि नै भए पनि भारतले भर्खरै आधा घण्टा अगाडि चट्याङको पूर्वानुमान र पूर्व सूचना दिने गरी तयारी गरेको भन्ने सूचना आएको छ। सम्भवतः हामी छिट्टै त्यो अवस्थामा पुग्नेछौँ। तर चट्याङ गइराख्दाखेरि अथवा चट्याङको हाम्रो बुलेटिनमा, मौसम पूर्वानुमान बुलेटिनमा चट्याङ पनि जान सक्छ भनेर जिल्लागत रूपमा जुन बुलेटिनहरू जारी हुन्छ त्यो हेरेर यहाँले त्यो जाने दिन अथवा चट्याङ जान सक्ने बादल देखिएको अवस्थामा अथवा आकाशमा गड्याङ गुडुङ सुरु भए पछाडि यहाँ कम्तीमा खुल्ला आकाशमा रहनु भएन, पानीको छेउछाउ जानु भएन, रूखको नजिक बस्नु भएन, होइन बिजुलीको पोल मुनि बस्नु भएन, जहाँ चाहिँ जोखिम बढी हुन्छ, त्यसरी चाहिँ सुरक्षित हुन सकिन्छ। म यहाँहरूलाई चाहिँ यो सबै बहुविपदबाट जोगिनको लागि, सबै किसिमको विपदलाई बुझ्नको लागि अलिकति प्रयास गर्नुहुन, ज्ञान लिनुहुन र त्यसको लागि थप ज्ञान आवश्यक परेमा 1155 फोन गरेर सोध्नुहुन पनि अनुरोध चाहिँ गर्छु।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विपद प्रभावित किसानका लागि विभिन्न प्रकारका राहत कृषि पुनर्स्थापना कार्यक्रम
17: यस वर्षको मनसून कमजोर हुने भनेको समग्र मनसूनको अवस्थाबाट
19: अब कार्यविधि मापदण्ड नियम कानूनले चाहिँ उहाँहरूलाई विशेष प्राथमिकता चाहिँ दिएको छ तर चाहिँ उहाँहरूले चाहिँ म जाने ठाउँ कहाँ हो त भन्ने खालको जानकारी नहुँदाखेरि चाहिँ उहाँहरूलाई फन्डमा लिएर आउँदा चाहिँ अलिकति चुनौती भयो।
0: कार्यान्वयनमा उदासीनता विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। कृषि तथा विपद व्यवस्थापन सम्बन्धी सरकारी तथ्याङ्कले हरेक वर्ष हजारौं हेक्टर खेतीयोग्य जमिन बाढ़ी पहिरो खडेरी र असिनाबाट प्रभावित हुने देखाउँछ। सरकारले विपद प्रभावित किसानका लागि विभिन्न राहतका कार्यक्रमहरू कृषि पुनर्स्थापना कार्यक्रम बीमा तथा अनुदानको व्यवस्था पनि गरेको छ।
20: नेपाल सरकारले विपद प्रभावित किसान विशेष गरी महिला किसानका लागि विभिन्न राहत सेवा र सहुलियतको व्यवस्था गरेको छ। यद्यपि यी सेवाको कार्यान्वयन प्रदेश स्थानीय तह र कार्यक्रम अनुसार फरक हुन सक्छ। विपद प्रभावित किसानका लागि राहत बाढ़ी पहिरो डुबान असिना खडेरी हावाहुरी वा रोग किराबाट ठूलो क्षति भएमा राहत तथा पुनस्थापना सहयोग निशुल्क वा सहुलियत दरमा बिउ बिजन वितरण कृषि सामग्री मल उपकरण प्लास्टिक टनेल आदि सहयोग पशु चौपाईको क्षतिमा सहायता कृषि पुनस्थापना जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ। अर्को हो कृषि बीमा सुविधा। नेपालमा कृषि तथा पशुपन्छी बीमाको व्यवस्था छ। बाली फलफूल तरकारी पशुपन्छी तथा मत्स्य पालन बीमा गर्न सकिन्छ। बीमा शुल्क प्रिमियममा सरकारले अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। प्राकृतिक प्रकोप रोग वा अन्य बीमाले समेटेका जोखिमबाट क्षति भएमा दावी भुक्तानी पाइन्छ। कृषि अनुदान कार्यक्रम पनि सञ्चालनमा छ। यस्ता कार्यक्रम संघ प्रदेश र स्थानीय तह मार्फत सञ्चालन हुन्छ। उन्नत बिउ बिजन वितरण सिंचाई योजना कृषि उपकरणमा अनुदान व्यावसायिक खेती प्रबन्धन कार्यक्रम हरित गृह टनेल निर्माण सहयोग पशु तथा पाख्रा पालन प्रबन्धन अनुदान युवा तथा महिला लक्षित कृषि कार्यक्रम यस योजना अनुसार सञ्चालित छन्। भर्खरै शुरू भएको एउटा महत्वपूर्ण कार्यक्रम हो किसान सूचीकरण। किसानलाई विभिन्न सेवा र कार्यक्रमसँग जोड्न यो कार्यक्रम सञ्चालनमा छ। स्थानीय तहमा किसान दर्ता किसान परिचय पत्र कार्यक्रम कृषि सम्बन्धी तथ्याङ्क र सेवा पहुँचमा प्राथमिकता यसका क्षेत्र हुन्। सहुलियतपूर्ण कृषि कर्जा। किसानले बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण कृषि ऋण ब्याज अनुदान युक्त कृषि कर्जा कृषि उद्यम विकासका लागि ऋण सुविधा पाउन सक्छन्। प्राविधिक सेवा पनि किसानका लागि सञ्चालित कार्यक्रम मध्य एक हो। यो सेवा पालिकाको कृषि शाखा कृषि ज्ञान केन्द्र पशु सेवा कार्यालय मार्फत उपलब्ध छन्। यस सेवा मार्फत खेती सम्बन्धी प्राविधिक परामर्श रोग किरा नियन्त्रण तालिम तथा क्षमता विकास बजार सूचना प्राप्त गर्न सकिन्छ। सरकारले महिला किसानका लागि विशेष व्यवस्था पनि गरेको छ जस्तो नीतिगत रूपमा महिलालाई प्राथमिकता दिइने व्यवस्था छ। महिला समूह तथा सहकारी मार्फत अनुदान उद्यमशीलता विकास कार्यक्रम केही कार्यक्रमहरूमा महिलालाई प्राथमिकता वा आरक्षण दिनु जस्ता छन्।
0: विपदपछि राहत बिउ कृषि सामग्री प्राविधिक सेवा र कृषि बीमा दावीको व्यवस्था भए पनि धेरै महिला किसान जानकारीको अभाव जग्गाको स्वामित्व नहुने र प्रक्रिया जटिल भएका कारणले सेवाबाट वञ्चित भइरहेका छन्। विपदमा परेका महिला किसानले यस्ता सेवा कसरी लिन सक्छन्? जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोका विपद फोकल पर्सन रविराज धितालसँग साथी दीपक खत्रीले कुराकानी गर्नुभएको छ।
19: अब कार्यविधि मापदण्ड नियम कानूनले चाहिँ उहाँहरूलाई विशेष प्राथमिकता चाहिँ दिएको छ तर चाहिँ उहाँहरूले चाहिँ म जाने ठाउँ कहाँ हो त भन्ने खालको जानकारी नहुँदाखेरि चाहिँ उहाँहरूलाई चाहिँ त्यो खालको प्रभावित अझ तल्लो समुदायका प्रभावित महिला किसानलाई चाहिँ यो विपदको जोखिम न्यूनीकरण र तथा उद्धारमा चाहिँ अगाडि ल्याउनलाई फन्डमा ल्याउनलाई चाहिँ अलिकति चुनौती भयो।
5: त्यसो भन्दिनँ रविजी, उहाँहरू राहतको लागि अनुदानको लागि विशेष गरी कहाँ जाने, प्रक्रिया कस्तो हुन्छ, सरकारी कागजहरू कस्तो जुटाउनु पर्छ उहाँहरूले, के छ
19: अहिले चाहिँ यो नयाँ यो विभिन्न खालको यो मापदण्ड कार्यविधिहरू परिष्कृत हुँदै गएको छ। जति सक्दो तल्लो लेभलको तल्लो समुदायका महिला किसानहरूलाई चाहिँ सहज हुने गरी कार्यविधिहरू आइराखेको छ। त्यो कार्यविधिहरूमा नि के भनिएको छ भन्दाखेरि पहिला चाहिँ जिल्लामै केन्द्रित हुनुपर्ने राहत उद्धार लगायतका विषयमा चाहिँ जिल्लामै केन्द्रित हुनुपर्ने भने अहिले चाहिँ स्थानीय तहको पनि ओडावडामा नै त्यो ओडावडालाई नै स्थानीय तहलाई नै त्यो अधिकार दिएको छ सरकारले। त्यो हुँदाखेरि चाहिँ उहाँहरू नजिकको उहाँहरू सबभन्दा नजिकको चाहिँ ओडामा जानुभयो र त्यो खालको के छ प्रावधान भन्ने खालको कुराहरू भन्नुभयो, अथवा पालिका नजिकको पालिकामा जानुभयो भने त्यहाँ अहिले सबै पालिकामा चाहिँ विपद सम्पर्क व्यक्ति पनि तोकिएको हुनुहुन्छ, त्यहाँ जानुभयो भने चाहिँ उहाँहरू अलिकति सहज रूपमा चाहिँ सेवा लिनको लागि सहज हुन्छ। अहिले
5: हरेक स्थानीय तहमा विपद फोकल पर्सन हुनुहुन्छ,
19: विपद फोकल पर्सन हुन्छ। अहिले त कतिपय ठाउँमा यो प्रदेश सरकारले पनि प्रत्येक वडावडामा समुदायमा स्वयंसेवक विपद स्वयंसेवक पनि परिचालन गर्ने गठन गर्ने कार्यक्रमहरू ल्याइराखेको छ। अब अझ हामीले पनि यहाँ जिल्लाबाट भन्दाखेरि पनि समुदाय तहमा वडा तहमा विपद स्वयंसेवकहरू गठन गर्दाखेरि चाहिँ त्यस्ता चाहिँ समुदायमै जतेर पनि बसिराख्ने हजुरले भने जस्तो कृषि क्षेत्रमा लाग्ने यो मनसुन जन्ने विपदको समयमा कृषि क्षेत्रमा लाग्ने महिला दलितहरूलाई चाहिँ त्यो स्वयंसेवक तालिमहरू सचेतना कार्यक्रममा चाहिँ अगाडि लिएर आउनुपर्छ भनेर पनि भनिराखेका छौँ। अहिले त हामीले अझै समुदाय स्तरमा समुदाय सामुदायिक विपद व्यवस्थापन समिति सामुदायिक स्वयंसेवक गठन गर्ने प्रावधानहरू पनि छ। त्यहाँ नजिकैको समिति अथवा समिति नभएको ठाउँमा ओडामा सम्पर्क गर्नुभयो भने उहाँहरूको अझै सेवामा सहज हुन्छ।
5: हाम्रो सामाजिक संरचना पारिवारिक संरचना हेर्दाखेरि चाहिँ अझै पनि पुरुषको नाममा चाहिँ जग्गा हुने होइन, महिलाको नाममा जग्गै नहुने, अहिले कतिपय पालिकाहरूले किसानलाई सूचीकृत गरेका छन् त्यसमा पनि पुरुषकै नाम चाहिँ सूचीकृत हुने, यसले गर्दाखेरि चाहिँ विपदपछि महिला कृषकहरूको राहत प्रक्रियामा उहाँहरूले पाउने सेवा सुविधामा चाहिँ कस्तो खालको असर पारिराखेको पाउनु भएको छ?
19: तपाईँले भने जस्तो अन्य अगाडि यो परिवर्तन त बिस्तारै बिस्तारै परिवर्तन हुँदै गइराखेको छ। अहिले महिलाहरूको नाममा पनि यहीँ त्यही भएर जग्गा बाबतको अनुदान दिँदाखेरि पनि धेरै महिलाहरूकै नाममा जग्गा दिने त्यसरी लाभदायक काम गर्दाखेरि पनि अहिले के भइराखेको छ भने हाम्रो गाउँघरतिर बस्ने पुरुष मान्छेहरू चाहिँ कमाइ गर्नलाई विदेश जानुपर्ने होइन, अनि त्यस पछाडि फेरि घरहरू पुनर्निर्माण राहत दिनलाई चाहिँ पुरुषहरू घरको मान्छे विदेश भएको कारणले चाहिँ अलिकति समस्या पनि भइराखेको छ होइन। त्यो समस्या भइराखेको कारणले पनि अहिले चाहिँ बढी जस्तो चाहिँ लाभदायी कायम गर्दाखेरि पनि घरमा बसिराख्ने महिलाकै नाममा लाभदायी कायम गर्ने, त्यस पछाडि महिलाकै नाममा खाता खोल्ने र महिलाकै नाममा चाहिँ राहत तथा अनुदानको भुक्तानीहरू जाने प्रक्रिया पनि भएको छ हुन चाहिँ होइन। तर यसलाई अझै को जति हुनुपर्ने हो, जति उहाँहरूलाई चाहिँ त्यो वर्गलाई चाहिँ अगाडि लिएर आउनुपर्ने हो, त्यो पुगेको चाहिँ छैन।
0: सरकारले 10 वर्षसम्म प्रवाह भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्ने भएको छ। गत वैशाखमा संसद रोकेर सरकारले ल्याएको 4 अध्यादेश प्रतिनिधि सभाले स्वीकृत गरेको छ। ललितपुरको चावलाखेलमा रहेको चिड़ियाखानामा केही पक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिड़ियाखाना 2 साताका लागि बन्द गरिएको छ। उच्च अदालत पाटनले पनि व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। नेपाली कम्युनिष्ट पार्टीले आजदेखि डिजिटल माध्यमबाट सदस्यता नवीकरण गर्ने भएको छ। दक्षिण लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा 18 जनाको मृत्यु भएको छ र फिफा विश्वकप अन्तर्गत समूह डी अन्तर्गतको आज रातिको खेल अमेरिका र अस्ट्रेलिया बीच हुनेछ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
21: साहिनो समय सूचक
1: अहिले रातिको 8 बज्यो इट्स 8 पीएम
21: सूचना संगीत र मनोरंजन को अटूट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज

0: अब चलाउनु होस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइडिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: डिभिजन वन कार्यालय भरतपुर चितवनको अनुरोध
2: गर्मी यामको सुक्खा मौसममा वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले यसबाट जनधन वन वन्य जन्तु तथा जैविक विविधताको ठूलो क्षति हुन सक्दछ त्यसैले वन डढेलोबाट बस्न निम्न तरिकाहरू अपनाऊ
1: बस्ती तथा वन जंगलको छेउछाउमा आगो नबालौं
2: चुरोट बिडी खाएर आगो सहितको ठुटा जहाँ तही नफालौ
1: सामुदायिक वन कबुलियती वन उपभोक्ता समूहहरूले वनमा भएका आप पतिङ्गर तथा सोत्तर सफा गरी अग्निरेखा निर्माण गरौ
2: वनभोज जाँदा सकेसम्म वन जंगल बाहिर जाने गरौ वनभोज सकिएपछि आगो राम्ररी निभाउ
1: नजिकको वन क्षेत्रमा आगा लागि भएमा उपभोक्ता वन कर्मचारी एवं प्रहरी प्रशासनको सहयोगमा निभाउ
2: वनमा आगो लगाउनु दण्डनीय अपराध हो डढेलो लगाउने व्यक्तिलाई पहिचान गरौ र कानूनी कारवाही गराउ
1: सकेसम्म वनमा डढेलो लाग्न नदिऊ लागिहालेमा सबै मिली तुरुन्तै निभाउ आफू बस्न वनलाई बचाऊ
2: कोही कसैले जानी जानी राष्ट्रिय वनमा आगो लगाउने अपराध गरे गराएमा बिगो नोक्सान भएको रुख बिरुवाको मूल्य असुल गरी रु 60,000 जरिवाना वा 3 वर्षसम्म कैद वा दुवै सजाय हुनेछ खबरका लागि प्रहरीको फोन नम्बर 100 डिभिजन वन कार्यालय चितवनको मोबाइल नम्बर 98550 92 222 98550 57 215 खबर गरौ
1: डिभिजन वन कार्यालय भरतपुर चितवन रेडियो साहिनको जनहितमा जारी सन्देश
3: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ
4: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
5: हो र
4: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन पनि
8: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझेन छोरी
9: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो त सफो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
8: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
9: बाबा हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छ नि
8: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदानगर टाउन चितवन
10: सम्पर्क नम्बर 9875082997
11: 9855010997
12: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
13: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच तनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9855524454 9855420754 इमेल lok.logic2@gmail.com
12: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्स साथै एएमसीमा पनि काम गरिन्छ लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोल्युसन
14: होइन है दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
15: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
14: हे दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
15: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रो चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली, चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्योपाने। मोबाइल 9845009486।
16: ए दाई, फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राणी कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु। बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै विचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानुनी हो।
17: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्?
16: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनपी कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी नयाँ कम्पनीहरूको प्रबन्ध पत्र, नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, सेयर पुँजी, थपकट, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
17: त्यति मात्र कहाँ हो र, त्यहाँ त करदाताहरूको बयान, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी, इन्ट्री अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
16: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएनपी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
17: सञ्चालक
16: सूर्य श्रेष्ठ,
17: एसएनपी कम्पनीको कार्यालय,
16: बाइपास रोड, भरतपुर, चितवन।
17: मोबाइल नम्बर
16: 9855603359
17: 9855206959।
18: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
15: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
18: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
15: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
18: गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
19: सूचना, संगीत र मनोरञ्जनको अटुट साहिनो, यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

No! No! No!

0: सर्वोच्चमा ल्याएको जाम 27,000 मुद्दाको चाङ 40 दिने कक्षा 12 नतिजा राज्यसभाको महाधिवेशनमा 10,000 सहभागी हुने आकलन संघीय संसदबाट 4 अध्यादेश स्वीकृत लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको हरित शहर बन्दै विराटनगर शीर्षकको शुभ समाचार
1: पछिल्ला 3 वर्ष यता बिरूवा रोप्ने र संरक्षण गर्ने अभियानले गति लिएसँगै कोशी प्रदेशको राजधानी विराटनगर हरित शहर बन्दै गइरहेको छ विभिन्न संघ संस्थाहरूले कुनै अवसर पालेर सामाजिक कामका रूपमा बिरूवा रोप्ने तर संरक्षण नगर्ने प्रचलन नै थियो यसलाई विराटनगर महानगरपालिकाले रोकेर आफ्नै नेतृत्वमा शहरको सौन्दर्यीकरण थालेपछि त्यसले सफलता पाउन थालेको हो विराटनगर महानगरपालिकामा शहरी सौन्दर्यीकरण तथा वातावरण सुधारमा बैंक तथा वित्तीय संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम खर्च गर्ने निर्णय 2080 सालमा भएको थियो त्यसको कार्यान्वयनका लागि उपभोक्ता समिति गठन गरिएको थियो 2081 साल वैशाखमा कोशी राजमार्ग अन्तर्गत रानी बर्गाछीको मेडियन स्ट्रिटमा सड़क विभागसँग अनुमति लिएर फूल तथा बुटियान जातका बिरूवा लगाउने तयारी गरिएको थियो सोही अनुसार असारमा रोपिएका करिब 1,500 बिरूवाले अहिले शहरको मुख्य सड़कमा सुन्दरता बढ़ाएका छन् विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीका अनुसार शहरको सौन्दर्यीकरणका लागि वैंक तथा वित्तीय संस्थाले 34 लाख रूपियाँ सहयोग गरेका थिए त्यो नगदलाई उपभोक्ता समिति मार्फत खर्चेर कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिकाका खण्डहरूमा बिरूवा लगाइएको थियो त्यसबाहेक पुष्पलाल चोक र तीन पैनी सड़क विस्तारका क्रममा 9 वर्ष अगाडि नै बिरूवा पनि रोपिएको थियो चालू आर्थिक वर्षमा पुष्पलाल चोक विराट चोक सड़क अन्तर्गत विराटनगर नगरपालिका वड़ा नम्बर 19 पर्ने घिनाघाटदेखि मिलनचोकसम्मको भागमा बिरूवा रोप्ने काम भइरहेको उपप्रमुख कार्कीले जानकारी दिनुभयो उहाँका अनुसार पछिल्लो समय हरियाली अभियन्ताको समूह बनेर समेत विराटनगरमा बिरूवा रोप्ने र संरक्षण गर्ने काम भइरहेको छ
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रिके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगीमा हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त।

0: फ्री एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर सर्वोच्च अदालतको जीर्ण भवनसँगै रहेको प्राङ्गणमा बुधबार पूर्वी नवलपरासीका भैरम बोटे र खड्गबहादुर बोटे सुस्ताइरहेका थिए फोटो खिच्न अस्वीकार गरेका दाजुभाई कुरा गर्न खोज्दा शुरूमा अलमल्ल परे केही बेरपछि यहाँ आउनुको कारण खुलाए जग्गा मुद्दामा भदौ 2075 सर्वोच्च अदालत धाउन थालेका रहेछन् उनीहरू त्यसअघि उनीहरू यही मामिलामा मालपोत र नापी कार्यालयदेखि जिल्ला अदालत हुँदै उच्च अदालतसम्म गएका रहेछन् पुलखेउलीदेखि कमाउँदै आएको जग्गा गाउँकै मेघराज काफ्रेले आफ्नो नाममा दर्ता गरेपछि उनीहरूको न्याय प्राप्तिको यात्रा शुरू भएको थियो बोटे दाजुभाइको मुद्दामा न्यायाधीश द्वय सुनिल कुमार पोखरेल र नित्यानन्द पाण्डेको इजलासले बुधबार बल्ल निर्णय सुनाएको छ तर किनारा लाग्ने गरी होइन इजलासले तथ्यभित्र प्रवेश गरी फैसला गर्नु भन्दै उनीहरूको मुद्दालाई उच्च अदालत फर्काइदिएको छ अब उनीहरूले फेरि त्यही मुद्दा लिएर उच्च अदालत जानुपर्ने भएको छ त्यहाँबाट किनारा कहिले लाग्ने हो निश्चित छैन सर्वोच्चले नै टुंग्याइदिएको भए हुने थियो भैरम बोटेले भनेका छन् पाँचथरका मुआआङ किरातले सामान्य चोरी मुद्दामा सर्वोच्च अदालत धाउन थालेको 2 वर्ष भएको छ पसलको सामान चोरी गरेको अभियोगमा पक्राउ परेका थिए अनुसन्धानपछि प्रहरीले जिल्ला अदालत काठमाडौँमा मुद्दा तयार गरेको थियो त्यसपछि उच्च हुँदै सर्वोच्च अदालतमा मुद्दा आएको यसअघि हेर्न नभ्याउने हुँदै मुद्दा सरेको थियो एक असारमा पनि कानून व्यवसायले हटाउन निवेदन दिएपछि सुनवाई नै भएन बोटे दाजुभाइ र किरातला समितिको सर्वोच्च अदालत धाइरहेका दुई प्रतिनिधि पात्र मात्र हुन् सर्वोच्चमा 27,000 भन्दा बढ़ी मुद्दा विचाराधीन अवस्थामा रहेका छन् यीमध्ये 7 वर्ष भन्दा पुराना मुद्दा नै 41 वटा छन् सर्वोच्च अदालतमा विचाराधीन मध्ये सबैभन्दा पुरानो एवं चर्चित मुद्दा लाउडा विमान भाड़ा अनियमितताको हो तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तारिणी दत्त चतुर्थ लगायत 10 जना विरूद्ध दायर यस मुद्दाको अदालती यात्रा 2058 शुरू भएको हो न्यायाधीश अभाव कानून व्यवसायले बारम्बार पेशी सार्ने प्रवृत्ति मुद्दाका पक्ष विपक्ष धेरै हुने निशुल्क कागज समयमा नआइपुग्ने र कतिपय अवस्थामा न्यायाधीशले राजनैतिक रूपमा संवेदनशील मुद्दा हेर्न नचाहने जस्ता कारणले मुद्दा सुनवाई अत्यन्त सुस्त भएको छ सर्वोच्चमा न्यायको जाम 27,000 मुद्दाको चाङ शीर्षकमा यो खबर कान्तिपुर दैनिकमा छापिएको छ
3: आजको नागरिक दैनिकमा राष्ट्रपा महाधिवेशन जनसम्बन्ध थप बलियो बनाउने आधार तयारी अन्तिम चरणमा 10,000 सहभागी हुने आकलन शीर्षकमा मुख्य खबर छापिएको छ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको प्रथम महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ चितवनमा आगामी असार 7, 8 र 9 गते हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको राष्ट्रपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् उनका अनुसार देशभरका जिल्ला प्रदेश तथा विदेश स्थित सम्पर्क समितिहरूबाट प्रतिनिधि छनौटको प्रक्रिया शुरू भइसकेको छ महाधिवेशन स्थल व्यवस्थापन आवास यातायात सुरक्षा तथा स्वयंसेवक परिचालन लगायतका काम सकिएको छ राष्ट्रपाले 18 वटा उपसमिति बनाएर अधिवेशनको कामलाई बाँडफाँड गरेको थियो प्रतिनिधि छनौटको काम सकिएर अन्य काम अन्तिम चरणमा पुगेका छन् झाले भने राजनैतिक आर्थिक सांगठनिक विधान सहितका प्रतिवेदन तयार भइसकेका छन् शनिबार चितवनमा बस्ने केन्द्रीय समितिले पारित गरेपछि त्यो विधान वैधानिक रूपमा जान्छ प्रतिनिधि पर्यवेक्षक तथा अतिथिहरूको सहभागिता सम्बन्धी व्यवस्थापन पनि लगभग सम्पन्न भइसकेको छ उनले भने अहिले भरतपुरको गेस्ट हाउस चौरमा उद्घाटन स्थल निर्माण र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा बन्द सत्रको स्थल निर्माणको काम धमाधम भइरहेको छ उनका अनुसार राजनैतिक दलका प्रतिनिधि विदेशी तथा स्वदेशी पाहुनालाई निमन्त्रणा पुगिसकेको छ पार्टी नेतृत्वले महाधिवेशन मार्फत संगठन सुदृढीकरण भावी राजनैतिक रणनीति तय गर्ने तथा नयाँ नेतृत्व चयन गर्ने विषयलाई प्राथमिकतामा राखेको उनले जानकारी दिएका छन् महाधिवेशनमा पार्टीको विधान संशोधन नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। महाधिवेशनले पार्टीको आगामी कार्यदिशा निर्धारण गर्नुका साथै संगठन विस्तार र जनसम्बन्धलाई थप मजबूत बनाउने विश्वास लिइएको छ। सचिवालयले विधान परिवर्तन गरेर 151 केन्द्रीय सदस्य बनाउने व्यवस्था गरेको छ। केन्द्रीय कार्यालयमा बिहिबार बसेको सचिवालय बैठकले पार्टी विधानमा वरिष्ठ नेता सहित पदाधिकारीमा महिलाको सहभागितालाई सुनिश्चित गर्ने गरी विधान परिमार्जन गर्ने निर्णय गरेको छ। राष्ट्रपतिमा हाल 121 केन्द्रीय सदस्य छन्। सचिवालय बैठकले पदाधिकारी संख्या बढ़ाएर 19 सदस्य बनाउने निर्णय गरेको छ। चितवनमा 9 गतेसम्म हुने महाधिवेशनमा 2500 सहभागिता रहने अनुमान गरिएको छ। यसैबीच पार्टीको गन्तव्य र विचारधारा स्पष्ट होस् भनेर अन्य पार्टीका नेताहरूले सुझाव दिएका छन्। प्रतिनिधि सभामा सहभागी प्रमुख राजनैतिक दलका नेताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा पहिलो महाधिवेशनबाट राजनैतिक र वैचारिक रूपमा स्पष्ट भएर आउने विश्वास व्यक्त गरेका छन्। पार्टी स्थापनाको छोटो समयमा नै संसदको सबैभन्दा ठूलो शक्तिशाली राजनैतिक दलका रूपमा स्थापित राष्ट्रपाको गन्तव्य र विचारधारा स्पष्ट हुन नसकेको पुरानो दलका नेताहरूले टिप्पणी गर्ने गरेका छन्। एमाले नेता प्रदीप गिवालीले राष्ट्रपा महाधिवेशनबाट स्पष्ट विचारधारा निर्माण गरेर आओस् भन्ने कामना गरे। राष्ट्रपा राजनैतिक पार्टीका रूपमा संस्थागत हुन सकेको छैन। उनले थपे, यो पार्टी अभियानका रूपमा फलोअर्सहरूको समूहको जस्तो देखिएको छ। त्यसैले यस महाधिवेशनले निश्चित गन्तव्य र विचारधारा सहितको पार्टी बनोस् भन्ने हाम्रो कामना हो। आन्तरिक लोकतन्त्र र पार्टीको आन्तरिक जीवनको स्वस्थ परिचालनमा पार्टीले भोग्दै आएको पनि उनको बुझाइ छ। आजको नागरिक दैनिकको मुख्य समाचार छापिएको छ।
2: राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको 40 दिनमै कक्षा 12 नतिजा सार्वजनिक गरेको छ। पहिले भन्दा छिटो सार्वजनिक गरिएको नतिजामा विद्यार्थी पनि विगतको तुलनामा धेरै उत्तीर्ण भएका छन्। बोर्डकी प्रवक्ता जयन्ती सत्यालका अनुसार कक्षा 12 परीक्षामा नियमित र आंशिक तर्फ गरी समग्रमा 64.13% विद्यार्थी ग्रेडेड भएका छन्। नियमित तर्फ 69.75% र आंशिक तर्फ 42.38% विद्यार्थी माथिल्लो तह अध्ययनका लागि योग्य भएका छन्। गत वर्ष 61.17% विद्यार्थी ग्रेडेड भएका थिए। 2080 कक्षा 12 परीक्षामा 52.15% विद्यार्थी मात्र ग्रेडेड भएका थिए। एसईको नतिजामा पनि पछिल्ला वर्षहरूमा क्रमिक सुधार देखिँदै आएको छ। शिक्षण सिकाई प्रभावकारी बन्दै गएकाले नतिजामा प्रगति देखिएको विद्यालयहरूको भनाइ छ। यो वर्ष नियमित तर्फ 3,32,241 विद्यार्थीले परीक्षा दिएका थिए। तीमध्ये 2,31,770 जनाले ग्रेड प्राप्त गरेका छन्। 1,471 विद्यार्थीले भने ग्रेड प्राप्त गर्न सकेनन्। बोर्डका अनुसार नियमित तर्फ उत्तीर्ण हुने विद्यार्थी मध्ये 3.61-4 जीपीए प्राप्त गर्ने 17,786 जना छन्। 3.21-3.60 जीपीए ल्याउने 64,821 जनाले प्राप्त गरेका छन् भने सबैभन्दा उत्कृष्ट नतिजा बागमती र कमजोर कडाली प्रदेशको, बागमती बाहेकका प्रदेशको नतिजा राष्ट्रिय औसत भन्दा कमजोर रहेको बोर्डले जनाएको छ। नन ग्रेडेड परीक्षाका 2 र 3 साउनमा ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ। नियमित तर्फका विद्यार्थी मात्र ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन्। सैद्धान्तिक तर्फ अन्य सबै विषयमा डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढ़ीमा कुनै दुई विषयमा एनजी अर्थात नट ग्रेडेड प्राप्त गर्ने वा बढ़ीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थीले पूरक परीक्षामा सहभागी हुन पाउनेछन्। ग्रेड वृद्धि परीक्षा दिन चाहने विद्यार्थीले 19 असारसम्म अनलाइन आवेदन दिनुपर्नेछ। त्यसका लागि 800 शुल्क तोकिएको छ।
3: नेपालमा प्रवेश गर्यो यस वर्षको मनसून प्रणाली शीर्षकमा अन्नपूर्ण पोस्टमा छापिएको छ। यस वर्षको मनसून प्रणाली हिजो कोशी प्रदेशको केही भूभागमा प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागले हिजो मनसून आगमन बुलेटिन एक जारी गरेर उक्त जानकारी दिएको हो। मनसून हाल कमजोर अवस्थामा रहेको र देशका अन्य भूभागमा विस्तार हुन अझै केही दिन लाग्ने विभागले जनाएको छ। नेपालको पूर्वी भूभागबाट मनसून आगमन हुने सरदर मिति जून 13 तारीक हो। यस वर्षको मनसून सरदर भन्दा 6 दिन ढिलो गरी प्रवेश गरेको छ। यस प्रणाली मनसूनले प्रणालीलाई मौसम पूर्वानुमान महासंघले निरन्तर अनुगमन गरिरहेको जनाएको छ।
2: सरकारको सिफारिशमा राष्ट्रपतिले वैशाख तेस्रो साता जारी गर्नुभएको आठ मध्ये चारवटा अध्यादेश संघीय संसदले स्वीकृत गरेको छ। प्रतिनिधि सभामा करिब दुई तिहाई बहुमत रहेको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको राष्ट्रिय सभामा प्रतिनिधित्व नहुँदा अध्यादेश अस्वीकृत हुने जोखिम थियो, तर माथिल्लो सदनको दुई ठूला दल नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीको समर्थनमा चारवटा अध्यादेश बहुमतले स्वीकृत भएको हो। संघीय संसदको दुवै सदनको छुट्टा छुट्टै बैठकमा शुक्रबार चारवटै अध्यादेश निर्णयार्थ पेश भएको हो। सरकारले वैशाख 25 र 26 गते राष्ट्रिय सभामा आठवटा अध्यादेश दर्ता गराएको थियो। आठवटै अध्यादेश राष्ट्रिय सभाको वैशाख 28 गतेको बैठकमा पेश भयो। अध्यादेश निर्णयार्थ पेश हुने कार्यसूचीबाट हटाइएको करिब दुई सातापछि सरकारले शुक्रबारको बैठकमा निर्णयार्थ पेश गर्ने गरी कार्यसूचीमा राख्न आग्रह गरेको थियो। निर्णयार्थ पेश भएको चारवटै अध्यादेशमाथि राष्ट्रिय सभाको ठूलो दल नेपाली कांग्रेस र नेकपा एमालेबाट अस्वीकारको सूचना दर्ता भएको थियो। नेकपा एमालेबाट दर्ता भएको अध्यादेशमा अस्वीकारको प्रस्ताव सम्झना देवकोठा, सोमनाथ पोर्तेल र मीनासिंह खन्ना रूखालले फिर्ता लिन अस्वीकार गरेपछि सो प्रस्ताव निर्णयार्थ पेश भएको हो। नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी नेपालले अस्वीकार गर्ने प्रस्तावको विपक्षमा र अध्यादेश स्वीकार गर्ने प्रस्तावको पक्षमा मतदान गरेपछि बहुमतले स्वीकृत भएको हो। नेपाली कांग्रेसका रंजित कर्णले दर्ता गर्नुभएको सार्वजनिक खरिद अध्यादेश 2083 अस्वीकारको प्रस्ताव फिर्ता लिनु भएको छ। त्यस्तै अध्यादेश स्वीकार भएको मितिले सात दिनभित्र स्वीकृत अध्यादेशको प्रतिस्थापन विधेयक पेश गर्न अनुमति माग्ने सूचना महासचिव र निजको अनुपस्थितिमा सचिवलाई दिनुपर्ने र यस्तो विधेयकको नाममा प्रतिस्थापन विधेयक उल्लेख हुनुपर्ने राष्ट्रिय सभा नियमावलीको व्यवस्थामा छ। सरकारले अब चारवटै अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक ल्याउनेछ। प्रतिस्थापन विधेयकसँगै स्वीकृत भएको कुनै अध्यादेशका प्रावधानलाई यथावत वा संशोधन सहित प्रस्तावित गर्ने उद्देश्यबाट प्रस्तुत गरिने विधेयकका साथमा अध्यादेशका रूपमा तत्कालै लागू गर्नु परेको परिस्थिति र कारणसहितको विवरण सरकारले संलग्न गर्नुपर्नेछ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतम, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले निर्णयार्थ पेश हुने क्रममा उठेका प्रश्नको जवाफ दिनुभएको थियो। संघीय संसदले चारवटा अध्यादेश स्वीकार गरे पनि अझै चारवटै अध्यादेश निर्णयार्थ पेश हुन बाँकी छ।
3: रवि लामिछाने विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग संशोधन गर्न चारै अदालतको अनुमति शीर्षकमा नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्धको संगठनिक अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन चार जिल्ला अदालतबाट अनुमति प्राप्त भएको छ। शुक्रबार काठमाडौँ जिल्ला अदालतले पनि अनुमति दिएको छ। न्यायाधीश आत्मराज जोशी कोजरासले संगठित अपराधको अभियोग संशोधनका लागि अनुमति दिएको हो। यसअघि कास्की, रूपन्देही र पर्सा जिल्लाले अभियोग संशोधनको अनुमति दिएका थिए। लामिछाने विरूद्ध पाँच जिल्लामा सहकारी ठगीको अभियोग लगाइएको थियो। चितवनमा भने संगठित अपराधको कसुर लगाइएको थिएन। कास्कीमा सम्पत्ति शुद्धिकरणको कसुर समेत रहेकोमा अदालतको अनुमतिसँगै अभियोग संशोधनको प्रक्रिया अगाडि बढ़िसकेको छ। पाँचै जिल्लामा सहकारी ठगीको अभियोग भने कायमै छ। जीवी राईको समूहले सञ्चालन गरेका सहकारीको पैसा गैरकानूनी रूपमा गोर्खा मीडियामा लगिएको थियो। त्यो पैसा खर्च गर्ने भूमिकामा लामिछाने समेत रहेको भन्दै उनलाई पाँच जिल्लामा मुद्दा दायर भएको थियो। लामिछानेले भने तत्कालीन सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा दायर गरेको आरोप लगाउँदै आइरहेका छन्। आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ, रवि लामिछाने विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग संशोधन गर्न चारै जिल्ला अदालतको अनुमति शीर्षकमा खबर छ।
2: विराटनगर स्थित नेपाल भारत सीमा नाका रानीमा दुवै देशका तर्फबाट सुरक्षा जाँचमा कड़ाई गर्न थालिएको छ। नेपाल र भारत सरकारको नीति अनुरूप नाकामा दुवैतर्फका सुरक्षाकर्मीले जाँचमा कड़ाई गर्न थालेका हुन्। नेपाल सरकारले 500 रूपियाँ भन्दा बढ़ीको सामान आयातमा रोक लगाएको छ। त्यस्तै भारतले पनि चिनी निर्यातमा रोक लगाएको छ, जसका कारण दुवैतर्फको सीमा सुरक्षा बल एकै समयमा सीमा कड़ाई गर्न सक्रिय भएका हुन्। नेपाल भारत सीमा स्थित भारतीय बजार जोगबनीमा किनमेलका लागि जाने सर्वसाधारण विशेष गरी चिनी सस्तो पाइने भएकाले आकर्षित हुने गरेका छन्। त्यस्तै लत्ता कपड़ा खाद्यान्न तरकारी फलफूल पनि विराटनगरमा भन्दा चोगमुनीमा सस्तो हुने गरेको उपभोक्ताहरूको बुझाइ छ। सीमामा नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मीले कड़ाई गरे पनि दैनिक उपभोग्य सामग्री खरिद गर्न जोगमुनी जाने सर्वसाधारणको भीड़ भने रानी नाकामा उत्तिकै रहेको छ। जोगमुनीमा किनमेलका लागि जाने नेपाली उपभोक्ताले विगतको जस्तो धेरै सामान एकैपटक ल्याउन नपाए पनि थोरै थोरै सामान भने सहजै ल्याउन पाइरहेका छन्। नेपालतर्फको रानी नाकामा जोगबनी तर्फबाट बढ़ीमा एक बोरा चामल र एक झोलासम्म दैनिक उपभोग्य सामग्री लिएर आउँदै गरेका नेपाली उपभोक्ताको ताती नै देख्न सकिन्छ। विगतमा जोगबनीबाट किनमेल गरेर आउँदा नेपालतर्फका सुरक्षाकर्मीहरूले मात्रै चेक जाँचमा कड़ाई गर्ने गरेकोमा हाल भारततर्फको सीमा